0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशू प्रभुको

सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्, अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने, बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-646, 98-023-44-646। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आजको वचनको शीर्षक रहेको छ प्रतिज्ञा कसरी पर्खने। यो बडा अर्थपूर्ण वचन छ र चाखलाग्दो वचन पनि हो। र प्रतिज्ञा जो परमेश्वरले गर्नुहुन्छ र प्रतिज्ञा करिब 7,000-8,000 पटक परमप्रभु परमेश्वरले मसीह येशूले गर्नुभएको छ भन्ने कुरा हामीले बाइबलमा पढेका छौं। र प्रतिज्ञा उहाँले हामीलाई प्रेम गर्नुभएको कारणले गर्दाखेरि दिनुभएको हो। प्रतिज्ञा भन्नाले एउटा वादा, जसरी आमा बुवाले छोराछोरीलाई वादा गर्छौं, एक व्यक्तिले अर्को व्यक्तिलाई जसरी यो दिन्छु त्यो दिन्छु भनेर, यो गरिदिन्छु त्यो गरिदिन्छु भनेर चाहिँ हामीले वादा गर्छौं, तर त्यही समयमा हामीले ती कुराहरू पाएका हुँदैनौं भने कसरी त्यो प्रतिज्ञा चाहिँ हामीले प्राप्त गर्ने र कसरी हामीले प्रतिज्ञालाई पर्खने भन्ने विषयमा आजको वचन छ। पवित्र बाइबलमा प्रतिज्ञा सम्बन्धी यो स्पष्ट परमेश्वरको वचनले गरेको छ कि उहाँको प्रतिज्ञा चाहिँ पक्का छ र उहाँको प्रतिज्ञा सधैँ हो हुने भएको कारणले गर्दा हामीले चाहिँ आमेन, यस्तै भइरहोस् भनेर चाहिँ त्यो विश्वास साथ हामीले अँगाल्नुपर्छ, लिनपर्छ भनेर बाइबलले बताएको छ। र उहाँको प्रतिज्ञा पर्खनको लागि त्यति सजिलो चाहिँ छैन, तर हामीले विश्वासमा प्रतिज्ञालाई पर्खनै पर्छ। र उहाँसँगै हामी हिँड्दाखेरि जो प्रभुले हामीलाई प्रतिज्ञा गर्नुहुन्छ, ती प्रतिज्ञाहरू कहिले अलि चाँडै पुग्छन्, कहिले अलिकति टाइम लाग्दछ र कहिले निकै टाइम पनि लाग्न सक्दछ। उदाहरणको लागि नुहालाई एउटा जहाज बना, तेरो परिवार र कति पवित्र जनावर र अपवित्र जनावरहरू चाहिँ तैँले त्यहाँ लैजा र मेरो सृष्टि बचा भनेर चाहिँ उहाँले भन्नुभयो। त्यो समय दिन घमाइलो थियो, पानी परिरहेको अवस्थाहरू थिएन, पानी पर्ने त्यो प्रकारको मौसमहरू पनि थिएन र त्यो समय त पानीले जमिन भिजाउँदा त तलैबाट पानी यसरी माथि बाप जस्तो आएर जमिन भिजाउँथ्यो भनिकन उत्पत्तिको पुस्तकमा लेखिएको छ। माथि आकाशबाट पानी परेको पनि उहाँलाई अनुभव थिएन, तर अकस्मात उहाँले गर्नुभएको प्रतिज्ञालाई नुहाले मान्नुभयो र धेरै वर्ष लगाएर जहाज बनाउनु भयो। जब प्रलय हुन शुरू गर्यो त्यो समयमा आफ्नो परिवार लगायत पशु पंक्षी जो जो उहाँले आज्ञा गर्नुभएको थियो ती सबैलाई उहाँले जहाजभित्र राख्नुभयो, आफू पनि बाँच्नुभयो, परिवार बचाउनुभयो र परमेश्वरको सृष्टिलाई पनि उहाँले बचाउनुभयो। ती सृष्टि चाहिँ परमप्रभु परमेश्वरको लागि एउटा बिउ जस्तै नै भइदियो। र जब सृष्टिकर्ता परमेश्वरले कुनै पनि कुराहरूको प्रतिज्ञा गर्नुहुन्छ, हामीले बडा होसियारपूर्वक बडा सावधानीपूर्वक विश्वासमा हामीले पर्खन पर्ने हुन्छ र प्रतिज्ञालाई चाहिँ हामीले विश्वास सहित उहाँले भन्नुभएको कुरा पूरा भएरै छोड्छ, म चाहिँ त्यो कुरामा कटिबद्ध भएर लाग्छु लाग्छु भनिकन हामीले पर्खिन पर्ने हुन्छ। र यशायाको पुस्तक 40:31 यसरी भनिएको छ, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ, तिनीहरू गरूड झैं माथि माथि उड्ने छन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्, तिनीहरू हिँड्ने छन् तापनि मूर्छा पर्ने छैनन् भनिकन यस खण्डमा बताइएको छ। र जसले परमेश्वरको प्रतिज्ञा प्रति धैर्य धारण गर्नु भएर विश्वास साथ पर्खेर बस्नुहुन्छ, उहाँले जे भन्नुहुन्छ त्यो पूरा भएरै छोड्छ भनिकन यसरी पर्खेर बस्नुहुन्छ, उनीहरूको बल पनि नयाँ हुनेछ, उनीहरू थाक्ने छैनन्, उनीहरू मूर्छा पर्ने छैनन् भनिकन यस खण्डमा बताइएको छ। मसीह येशूको घडीमा उहाँको आफ्नै टाइम छ, उहाँले जो प्रतिज्ञा गर्नुहुन्छ ढिलो चाँडो उहाँले पूरा गर्नुहुन्छ र उहाँको परिपक्व समय छ भनिकन बाइबलले बताउँदछ। तर हाम्रो समय त तुरुन्तै कोनी के जुटाउ भुटी खाऊ भन्ने जस्तो नै, तुरुन्तै एटीएम मेसिनमा एटीएम हाले जस्तो नै, त्यो कार्ड हालेर तुरुन्तै पैसा निकाले जस्तो नै, हाम्रो पापी स्वभावमा हामीलाई पर्खिन सक्ने त्यो प्रकारको शक्तिहरू छैन, धैर्यताहरू प्राय हुँदैन। तर सृष्टिकर्ता परमेश्वरको आफ्नो समयमा उहाँले आफ्नो परिपक्व कामहरू गर्नुहुन्छ, आफ्नो प्रतिज्ञालाई उहाँले पूरा गरेरै छाड्नुहुन्छ। त्यो अवस्थामा हामीले धैर्य धारण गरेर पर्खन पर्छ भनिकन बाइबलले बताएको हो। अर्को उदाहरण हामीले अब्राहमको लिन सक्दछौ, मेरो पछाडिको जो लिडमा एउटा पिक्चर छ त्यो मुराई डाँडाको पिक्चर हो, जहाँ परमप्रभु परमेश्वरले अब्राहमलाई आफ्नो छोरा बलि गर्नको लागि पठाउनु भएको थियो र उहाँले बलि गर्नको लागि पछाडि नहटेपछि उहाँले प्रतिज्ञाका कतिवटा आशिषहरू त्यहाँ बोल्नु भएको थियो र त्यहाँ बोल्नु भएको प्रतिज्ञाको आशिष पूरा हुनको लागि हजारौं वर्ष लाग्यो। कति कुराहरू त अब्राहमले देख्नु पनि पाउनु भएन। त्यसले गर्दाखेरि प्रिय दाजुभाइ दिदी बहिनीहरू, जो प्रतिज्ञा तपाईँलाई प्रभुले सपना मार्फत, परमेश्वरको वचन मार्फत, बाइबलको वचन मार्फत, अगमवाणी मार्फत, दर्शन मार्फत यसरी दिन भएको छ, त्यो प्रतिज्ञा ढिलो चाँडो गरेर पूरा भएर नै छोड्छ। तर तपाईँले चाहिँ धैर्यता साथ पर्खनु पर्छ। जसरी अब्राहमले छोरा इसाक जन्मिने कुराहरूमा पनि परमप्रभु परमेश्वरले म तलाई एउटा छोरा दिन्छु, तेरा दासहरू नै तेरो उत्तराधिकारी हुने छैनन्, तर तेरै विवाहित श्रीमती जो साराकै कोखबाट एउटा छोरा जन्मिनेछ भनिकन जो प्रतिज्ञा उहाँले गर्नुभयो, त्यो प्रतिज्ञा पूरा हुनको लागि, इसाक जन्मिनको लागि निकै समय लाग्यो। अब्राहम त झन्डै 100 वर्ष पुगिसक्नु भएको थियो। साराको शरीरमा पनि त्यो रजस्वला हुने यानि महिनावरी हुने समय कटिसकेको थियो। तर आश्चर्य कर्म गर्नुहुने उहाँ परमेश्वरको लागि उहाँको घडीमा ढिलो भएको थिएन। तर उहाँले गर्नुभएको प्रतिज्ञा अब्राहमको जीवनमा पूरा गरेरै छोड्नुभयो। त्यस्तै गरेर अब्राहमका पनाती याकुबका छोरा इसाकका नाति जो यशुलाई परमप्रभु परमेश्वरले दुईटा सपना दिनुभयो, त्यो सपना चाहिँ एउटा प्रतिज्ञाको सपना थियो। जब उहाँले सपना पाउनुभयो, त्यो दुईटा सपना, उहाँ चाहिँ कुनै पनि एउटा देशको शासक बन्नुहुनेछ भन्ने सपना उहाँले पाउनुभयो। तर सपना पाए पछाडि उहाँको जिन्दगीमा झन कष्टहरू, झन जिन्दगी त ओह्रालो पो लाग्यो। उहाँलाई दाइहरूले घृणा गर्न सुरु गरे, उहाँलाई मार्नको लागि खाल्डोमा फ्याँकियो, त्यसपछि फेरि खाल्डोबाट निकालेर उहाँलाई विदेशीको हातमा दासत्वमा बिक्री गरियो, त्यसपछि फेरि विदेशीहरूले अर्को ठाउँमा लगेर उहाँलाई बिक्री गरे। बिक्री गर्न भए पछाडि त्यो जग्गामा अलिकति राम्रो भइराखेको थियो, त्यहाँ फेरि व्यभिचारको आरोप लाग्यो। उहाँको साउनीले व्यभिचार गरौं भनेर उहाँलाई कर गर्दाखेरि म त्यो गर्न सक्दिनँ, यस्तो जघन्य अपराध गरेर म परमेश्वरको विरुद्धमा कसरी काम गर्न सक्छु भन्नुभयो। र त्यसपछि उहाँ जेलमा पर्नुभयो, जेलको चिसो भुइँमा उहाँ धेरै समय रहनुभयो। तर पनि सृष्टिकर्ता परमेश्वर जसले उहाँलाई प्रतिज्ञा गर्नुभएको थियो, उहाँले उहाँलाई भुल्नु भएको थिएन र परमेश्वरको घडीमा समय ठिक्क आयो। त्यसपछि जेलबाट नै उहाँलाई एकैचोटि प्रधानमन्त्रीको पदमा पदोन्नति गराइयो। कारण उहाँले त्यो देशको राजाको जो सपना देख्नु भएको थियो, त्यो सपनालाई उहाँले अर्थ लगाइदिनु भयो। त्यसपछि उहाँ परमप्रभु परमेश्वरले जो प्रतिज्ञा योसेफलाई गर्न भएको थियो, ढिलो चाँडो भए तापनि पूरा भएरै छोड्यो। र प्रियहरू, उहाँको समय हाम्रो समय होइन र उहाँको गराई हाम्रो गराई होइन। यसायाको पुस्तक 55 अध्यायले हामीलाई त्यही नै बताउँदछ कि परमेश्वरको समय फरक छ हाम्रो समय भन्दा भनिएको छ। त्यसले गर्दाखेरि हामी निराश नभइकन उहाँले जे प्रतिज्ञा तपाईँको जीवनमा, चाहे वचनबाट होस्, चाहे सपनाबाट होस्, चाहे अगमवाणीबाट होस्, चाहे दर्शनबाट होस्, कुनै पनि कुराहरूबाट जो प्रतिज्ञा प्रभु येशूले तपाईँलाई दिनुभएको छ, पवित्र आत्मा परमेश्वरले दिनुभएको छ, त्यो ढिलो चाँडो गरेर तपाईँको जीवनमा पूरा भएरै छोड्छ। तपाईँले धैर्यता साथ पर्खन पर्ने हुन्छ। मोसाको जीवनमा पनि हामी त्यही नै कुराहरू देख्दछौ। मोसा प्रतिज्ञा सहित नै उहाँ जन्मिनु भएको थियो। 40 वर्ष उहाँ दरबारमा हुर्किनुभयो, 40 वर्ष भेडा गोठाला हुनुभयो। 80 वर्षको उमेरमा उहाँलाई बुलावट भएको प्रतिज्ञा, तब पो एउटा पोथ्रा चल्यो, ए मोसा अब तिमी मिश्र देशमा गएर मेरा मानिसहरूलाई तिमीले दासत्वबाट छुटकारा दिनुपर्छ भनिकन उहाँले भन्नुभयो। नभन्दै मोसा मार्फत 80 वर्षको उमेरमा मोसालाई गर्नुभएको प्रतिज्ञा परमप्रभु परमेश्वरले पूरा गर्नुभयो। र प्रियहरू, उहाँले गर्नुभएको प्रतिज्ञा सत्य छ, यो पूरा भएरै छोड्छ, तर ढिलो चाँडो हुन सक्छ। र तपाईँको समय उहाँको समय होइन र उहाँको गराई तपाईँको गराई होइन। तपाईँले धैर्यता साथ उहाँको प्रतिज्ञालाई पर्खनु पर्ने हुन्छ। भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौं।
2: सम्पूर्ण मण्डलीको परिवार, गुरुबा गुरुआमा लगायत सबैलाई जय मसीह। म लीला मगर अनि मेरो घर चाहिँ अधिकारी भएर अधिकारी पनि अन्तिममा जोडेको छु। म क्रिसमसी म एयरपोर्ट चर्चमा म एउटा सदस्य हुँ। मेरो ठेगाना भन्नु पर्दा धनुषा जिल्ला मेरो माइती हो। म लीला मगर है। मैले धेरै दुःख पीर कष्ट पाएको, मैले यो दुःख कष्ट पाएको सैतानको दासोसमा चाहिँ मैले दुःख भोगेको वर्ष मात्रै 26 वर्ष मैले दुःख भोगे। आज म आजाद भएर प्रभुमा म यस्तो आनन्दित छु, आनन्द छु। संसारले मलाई जे स्वीकार मतलबै छैन। अरूले कुरा गर्न थाल्यो भने म भजन गाउँछु अनि अरू मान्छे भेला कुरा गर्छ म त्यहाँबाट भाग्छु। मलाई चाहिँ त्यहाँबाट भाग भन्नुहुन्छ प्रभुले, निस्किहाल यहाँबाट भन्नुहुन्छ। म त्यसरी निक्लिन्छु, मलाई प्रभुले यसरी चाहिँ अगाडि बढाउँदै हुनुहुन्छ। प्रभुलाई लाखौं करोड़ धन्यवाद मलाई नयाँ जीवन दिएकोमा। प्रभुलाई म त दुई हात उसाले धन्यवाद दिन्छु कि मैले यस्तै म जस्तो बिमारी भेट्यो भने म त अझै पनि उनीहरूलाई म सम्झाउँछु। मलाई हिजो डाँटी डाँटी प्रार्थना गर्ने विश्वासीहरू चर्च सिन्धुलीको थियो। उहाँ सिन्धुलीको एउटा रेबिका श्रेष्ठ भन्ने दिदी मैले आज अस्ति भर्खरै भेटे थिएँ। शनिबारको दिन उहाँ काठमाडौँ बिमार भएर आउनु भएको रहेछ अनि मलाई प्रभुले भन्नुभयो यसको गल्तीको कारणले जसले बाटो दियो सैतानलाई भन्नुभयो। अनि मैले भने दिदी तपाईँलाई त दुष्टले यस्तो गरेको रहेछ, प्रभु यीशुले भन्नुभइसक्यो मलाई भन्दाखेरि हो बहिनी मैले नखाने पनि खाएँ, नजाने ठाउँमा गएँ, तिमी हिजोको विश्वासी यस्तो भइसकेछौ, म यस्तै छु, म 20 वर्षको विश्वासी भन्नुभयो। होइन, तपाईँ उहाँ चाहना हुनु पर्यो। मलाई चाहना के थियो, बाँच्ने चाहना थियो अनि सत्य के छ भने चाहना थियो, त्यो चाहिँ मैले प्रभु यीशुमा पाएको। तपाईँहरूले नै मलाई बाटो देखाउनु भयो, तपाईँहरूले नै मलाई यसरी ल्याउनु भयो, अहिले म यहाँ चर्चमा जान्छु भन्दा उहाँले भन्नुभयो नरम वचन दिने, एकदम प्रष्ट वचन दिने, पास्टर बुवाकाम हो भनेर भन्नुभयो। हो भने मैले मलाई पनि एक दिन लैजाऊ ल भन्दै हुनुहुन्थ्यो, तर ल भने तर दुष्टले कहाँ आउने मौका दिँदो रहेछ। उहाँ चाहिँ घर जाने पर्ने भएर हिजै नै घर जानुभयो। त्यस्तो कुराहरू पनि शैतानले रोकथोक गर्न आउँदो रहेछ। त्यस्तोमा चाहिँ चाहे विश्वासक होस् 30 वर्षको होस्, तर 10 आज्ञामा हामी चलेनौ भने चाहिँ हामीलाई के गर्दो रहेछ, दुष्टले लडाउन खोज्दो रहेछ। हामी चाहिँ एकदम विश्वासमा अब चाहिँ हिँड्नु पर्ने रहेछ अनि जुन कुराहरू त्याग्नु पर्ने चाहिँ हृदय सोच विचार र लुवाई खुवाएर अब हाम्रो मन मस्तिष्कबाट त्याग्नु पर्ने रहेछ। मैले त्यो त्याग्दै म आएँ र आज मेरो श्रीमान पनि परिवर्तन हुँदै हुनुहुन्छ र काम परिश्रम पनि प्रभुले फलिफाप दिनुभएको छ। आज मलाई अरूसम्म पैसा माग्नु पर्दैन, प्रभुले जुटाइरहनु भएको छ। मेरो श्रीमानद्वारा उहाँले चाहिँ काम परिश्रममा एकदम आशिष दिनुभएको छ। यस्तो कि प्रभुले मलाई अलिकति पैसा अब यसरी जम्मा हुने बित्तिकै जब तिमी फलानाको घरमा यस्तो चामल सकेको छ म त्यहाँ जान्छु अनि तिमीलाई यस्तो भएको छ भने हो दिदी कसै थाहा पो भन्छ। मलाई हिजो बेलुका प्रभुले दर्शन दिएको त्यहाँ चामल तेल नुन किनेर छोडिदिन्छु अनि त्यस पछाडि ल्याएर मैले गर्छु भनेर होइन, प्रभुले अराएको म मान्छु, म आधा रातमै मान्छु। छ भने जुटाउनुहुन्छ, प्रभुले देखाउनुहुन्छ म जान्छु अनि कसैको घरमा जाऊ त्यहाँनिर पैसा देऊ भन्नुहुन्छ। प्रभु मसँग त 1000 मात्रै छ, त्यही पनि देऊ, म त्यो पनि म गोजीमा 1 रुपियाँ नराखेको दिन्छु अनि फेरि एकै केही घण्टा या केही दिनमा फेरि मेरो गोजी भरिन्छ अनि त्यसो हुन्छ। प्रभु तपाईँ त चमत्कार। अनि एक दिन मैले भने प्रभु दिनुहोस् न मलाई, दिएर हेर्नुहोस् म कहिले लोभ गर्दिन भने। त्यस्तो भन्दा त मलाई दर्शनमा प्रभुले के गर्नुभयो, आकाशबाट पैसा बर्सन भयो दर्शनमा अनि टिप छोरी भन्नुभयो। टिप तँलाई लोभ लाग्दैन भने कति टिप्दो रहेछ तेरो आफ्नो कुन र अरू कुन भनेर भन्नुभयो। अनि मैले भने ल म टिप्छु भने, तर मेरो मनमा चाहिँ के आयो, खुम्चेको जति मैले टिपी सक्लो टिपिन, हजारकै हजारको दियो अनि टिपी। अनि मैले त्यो टिपिसकेपछि प्रभुले मलाई यस्तो थम दिनुभएको गुड, तँलाई लोभ नलिन छ किनकि तैँले जतिखेर मैले उठाएर मैले भेटी छुट्या यस्तो फलान ठाउँलाई दिए भन्दा तैँले मलाई कहिले पनि होइन होला प्रभुले भनिनस् खरक्क लगाएर दिस, अब तँलाई मैले यस्तो बनाउँछु कि भन्नुभयो। तर कस्तो प्रभु जान्नुहुन्छ, म बन्छु भनेर पनि होइन, मलाई कुलपेटमा जान डर लाग्छ अनि कुनै ठाउँमा मलाई कुलपेटमा जाऊ वचन बाडा भन्छ, तर वचन पदहरू मलाई थाहा छ प्रभुले दिएकोहरू वचन कहिले नहराउँदो रहेछ, दिमागमा रहन्छ। अरू बेला नआए पनि त्यो सङ्कटको बेला यो वचन यो भन अनि प्रार्थना गर्दै गर्दा यो वचनको यो भन यो बिमारलाई यो वचनले दाबी गर भन्नुहुन्छ। म त्यो गर्दा तिमीलाई कसले सिकाएको भन्छ, मलाई प्रभुले सिकाएको भन्छु। तर तिमीसँग त कोही छैन विश्वास यस्तो डर विश्वासी भन्छ, तर मेरो डर चाहिँ परमेश्वर हुनुहुन्छ। अनि तिमीलाई पैसा कसले दिन्छ, तिमी काम पनि गर्दैनौ। हो म पहिला टेलर गर्थेँ, टेलर काम गर्थेँ, अहिले मलाई म टेलर काम गरेको छैन, मैले घरमै एउटा दुइटा लुगा सिलाउँछु, एउटा मिसिन राखेछु। मेरो श्रीमानले काम गर्नुहुन्छ, पेन्सन पकाएर बस्नुभएको छ आर्मीको, पेन्सनले हामी यताउति गर्छौँ। उहाँले मैले हाम्रो 18 लाख डुब्यो, पहिला दुष्टले डुबायो, त्यहाँबाट मैले यसरी बस्नु हुँदैन भनेर मैले गाडीको लाइनमा प्रभुले नै मलाई दिमागमा दिनुभयो र मेरो श्रीमानले गाडी हाक्दै हुनुहुन्छ, अहिले टेम्पो हाक्नुहुन्छ, टेम्पोबाट कमाएर ल्याएको पैसाहरू मलाई राख्न दिनुहुन्छ। हिजो मलाई श्रीमानले राख्न दिनुहुन्न थियो, आज प्रभु यीशु आएपछि उहाँले लौ राख भनेर मैले भनेको थिएँ, प्रभु यो दिने हातहरू मलाई अगाडि बढ्नु छ भने मलाई तपाईँले मेरो श्रीमानबाट हामुठी फुकाउनै पर्छ भने मैले दिन रात घन्टौं घन्टौं प्रार्थना, आज मलाई प्रभुले दिनुभयो।

0: आन्छु अनि म भन्दछु सबैले मलाई हेला गरे पनि होइन छोछत गरे पनि मलाई परमेश्वरको राज्यमा पर्नु पाए के चाहियो मलाई सबैभन्दा मलाई येशू चाहियो उहाँ नै हुन्छ सम्पत्ति धन आत्मा शरीर प्राण सबै उहाँसँग छ उहाँ येशू बिना त म 5 सेकेन्ड पनि टाढा बस्न सक्दिनँ मेरो सास रहेन भने म बाँच्नै सक्दिनँ त मेरो प्राणै मेरो येशूको हातमा छ त्यसरी म यसरी अगाडि बढेछ उहाँसँग त म एक्लो भयो भने झन् कति खुसी हुन्छु कि म थप्पडे मारेर प्रभु राजा यसो आयो भनेर गीत गाउँछु म त खालि किन प्रभु यसो नआएको भए मेरो पाप क्षमा हुने थिएन मैले जीवन पाउने नै थिएन आज मैले नयाँ जीवन पाछु यो नयाँ जीवन सबैलाई म भन्छु कसरी हिजो म बिमार भएर हिँडेको मान्छे मलाई देखेको मान्छेले भन्छ तिमी त यति बलियो भएर तिमी यति मोटो आएछौ कस्तो राम्रो भएछ भन्छ म भन्छु मलाई यसोले दिएको जीवन यो नयाँ हो भनेर म भन्छु ए तिमी यसो धर्म मान्यौ भन्छ हो म त यसो धर्म मानेर हिँड्छु म सत्यमा आएको छु भन्दाखेरि सबै एउटै हो भगवान भन्छ होइन प्रभु येशू चाहिँ बाटो सत्र जीवन पिताको पुत्र येशू छ भन्दा उनीहरूले होइन सबै मानवमा आएको मैले एकजना विश्वासीलाई पनि भने अनि सबै एउटै हो भन्यो तर मलाई चाहिँ के दिनुभयो प्रभुले चाहिँ के भन्नुभयो प्रार्थना गर अगाडि बढ निर्बुद्धिमा नपर बुद्धिमानी हो अनि त्यो 5 कन्या निर्बुद्धिले चाहिँ के भनेको थियो थाहा छ तँलाई भन्नुभयो मलाई थाहा छैन प्रभु भन्दा मेरो लागि प्रार्थना गर्दै राजा आउनुभयो भन्दाखेरि उनीहरूले हामी भ्याउँदैनौ भनेर उहाँहरू छिर्नुभयो बुद्धिमानी जति र उनीहरू चाहिँ अरूलाई प्रार्थना गरिदेऊ भनेर जान खोजे गए र प्रार्थना गरेर फर्किँदाखेरि ऊ चाहिँ के भयो छोडियो र त चाहिँ अबदेखि ज्ञान बुद्धि पाउनको लागि मेरो राज्यमा आउनको लागि चाहिँ त प्रार्थना आराधना वचनमा एक एकदम त अगाडि बढै छोरी भन्नुभयो हस् म त्यही गर्छु भने म आजसम्म त्यही गर्दै हिँडिरहेको छु मलाई थाहा थिएन वचनको प्रकाश पनि थाहा छैन मलाई प्रभुले त्यसरी दिनुभयो प्रभुलाई लाखौं करोडौं धन्यवाद अनि म यही सन्देश छोड्दछु अन्य दिदी बहिनी दाजुभाइ प्रभुलाई नचिनेको छ सबै प्रभु येशूमा आउनुहोस् आज म जीवन पाएको छु भोलिको दिन पनि म जस्तै कति आएछन् म यसै गरी सुसमाचार फिराउनेछु र भन्दै म यो सन्देश रुच एफएममा छोड्दै यो मेरो गवाईद्वारा कतिलाई दबाई भएको होस् कति अब अविश्वासी पनि आउन सकोस् र विश्वासमा कमजोर हुने पनि बलियो हुनुहोस् मनलाई बाँध्नुहोस् ढोका थुन्नुहोस् प्रार्थना गर्नुहोस् अब जानी नजानी जसरी अरूसँग गफ गर्नुहुन्छ त्यसै गरी प्रभुसँग गफ गर्नुहोस् प्रभुले सिकाउँदै लानुहुन्छ आज मलाई सिकाउने परमेश्वर तपाईँले पनि सिकाउनुहुनेछ तपाईँलाई यही सन्देश छोड्दै लीला मगर यो गुटनी सेवाबाट बाहिरिँदछु अनुमति रहोस् येशू ख्रीष्टको नाममा जय मसीह
1: आदरणीय श्रोता आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88 हवस् श्रोता अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु हवस् त जय मसीह नमस्कार तपाईको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49

0: ज्ञानका कुरा,
1: जीवनका कुरा,
0: सफलताका कुरा
1: अनि दर्शनका कुरा कार्यक्रम
0: ज्ञान दर्पण।
2: एनपी खतिवडाद्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तुता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।

0: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
1: जय मसीह। म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: आज्ञाकारिता नै विजय र आशिषको चाबी हो। जयमसी आज शुक्रबार सेप्टेम्बर 18 असोज 2 गते। आजको बाइबल खण्ड हगाईको पुस्तक 1:5-6 रहेको छ र यहाँ यसरी लेखेको छ, तिमीहरू आफ्ना चालको होसियारी साथ विचार गर। तिमीहरूले छर्न त धेरै नै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। हगाई अध्याय 1 हामी त्यस्ता मानिसहरूको समूह देख्छौ जसलाई परमेश्वरले 18 उहाँको घर पुननिर्माण गर्न भन्नुभएको थियो। तिनीहरूले अझै पनि उहाँको आज्ञा पालन गरेका थिएनन् अनि तिनीहरूले बुझेनन् कि तिनीहरूको जीवन किन अस्तव्यस्त थियो, परमेश्वरले तिनीहरूलाई किन आशिष दिनु भएको छैन भनी तिनीहरू छक्क परेका थिए। त्यसैकारण उहाँले तिनीहरूलाई भन्नुभयो, यो मन्दिर भग्नावशेष भइरहेको देखेर पनि कि तिमीहरू आफू चाहिँ बुट्टादार काठले सजाइएका घरहरूमा बस्ने समय यो हो र? तिमीहरू आफ्ना चालको होसियार साथ विचार गर। तिमीहरूले छर्न त धेरै नै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान त खान्छौ तर अगाउँदैनौ। तिमीहरू पिउन त पिउँछौ तर तिमीहरूको तिर्खा मर्दैन। तिमीहरू लुगा त लगाउँछौ तर न्याना हुँदैनौ। तिमीहरू काम गरेर च्याला कमाउँछौ तर प्वाल परेको थैलीमा राख्छौ। डाँडा डाँडा उक्लेर काठपात ल्याऊ र भवन बनाऊ र म त्यसमा खुसी हुन सकु र मेरो मान होस्। जब परमेश्वरले आफ्ना चालको होसियारी साथ विचार गर भन्नुहुन्छ, उहाँले तपाईँलाई रोकिएर आफ्नो जीवन जाँच गर्न भनिरहनु भएको छ। यदि तपाईँ आफ्नो जीवनको परिस्थिति जस्तो छ त्यसबाट सन्तुष्ट हुनुहुन्न भने के तपाईँले उहाँले तपाईँलाई भन्नुभएको काम नगरेको कारण त्यसो भएको हो? याकुबले लेखेका छन्, हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो। यो वरदान ज्योतिका पिताबाट आउँछ। बदलिरहने छाया जस्तो उहाँमा कुनै हेरफेर हुँदैन। यो कुरा तपाईँले याकुबको पुस्तक 1:17 हेर्न सक्नुहुन्छ। बदलिरहने छाया जस्तो उहाँमा कुनै हेरफेर हुँदैन भन्ने शब्दहरूको अर्थ परमेश्वर स्वभावैले असल हुनुहुन्छ अनि उहाँ तपाईँको जीवनमा उहाँको भलाइको वर्षा गराउन चाहनुहुन्छ भन्ने हो। तर यसको अनुभव गर्न तपाईँ आज्ञाकारितामा चल्नुपर्छ। सत्य मार्गमा हिँड्नेहरूलाई परमप्रभुले कुनै फलो थोकबाट वञ्चित राख्नुहुन्न। यो कुरा तपाईँले भजन संग्रह 84:11 हेर्न सक्नुहुन्छ। यसरी आज्ञाकारिता हाम्रो विजय र आशिषको चाबी भएकाले यसै अनुसार हामी जिउनु पनि पर्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048-70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: जेमिसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा आदरणीय श्रोता कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु। श्रोता, परमेश्वरले नयाँ दिन दिनुभएको छ, नयाँ बिहानी दिनुभएको छ र आजको यस नयाँ बिहानीमा परमेश्वरलाई धन्यवाद दिँदै तपाईँ हाम्रो दिनको शुरूआत गर्न पाउनु कति सुन्दर कुरा। कतिजनाले हाम्रो जीवनमा धन्यवाद दिने कारण छैन भनेर सोच्नु भएको छ होला यो बिहानी। कतिजनाले म धन्यवादी हुने कुराहरू नै देख्दिन भन्ने पनि सोच्नु भएको छ होला। जब तपाईँले बिहान आफ्नो आँखा उघार्नु भयो, तपाईँले आफूले आफैलाई जीवित पाउनुभयो, होइन? तपाईँ सास फेरिरहनु भएको छ, होइन? यो कुराको लागि के हामी धन्यवादी हुन सक्दैनौ? हामी जीवित हुनु पनि कति ठूलो कुरा, हामीले सास फेरिरहनु पनि हाम्रो लागि एकदमै सबैभन्दा ठूलो कुरा हो। कतिजना मानिसहरूले आजको यो समय मौका अवसरलाई चाहेर पनि देख्न सक्नु भएन। कतिजना व्यक्तिहरूले आफूसँग भएका रूपियाँ पैसा धन सम्पत्ति खर्च गरेर पनि आफ्नो आयुमा एक दिन थप्न पाऊ भनेर आशा गर्दाखेरि पनि सायद ती मौका अवसरहरू पाउनु भएन। तर तपाईँ हामी यति आशिषित व्यक्ति छौं कि हामी जीवित छौं र हामीले आजको यो दिन, यो समय र यो अवसरलाई जिउन र आनन्दित हुन सक्ने यो अवसर पाएको छौ। हो, हिजोको दिनसम्म हामीले धन्यवादी हुने कारणहरू भेटाएका थिएनौ होला। हिजोको दिनसम्म हामीले विभिन्न निराशा, निरुत्साह, असफलतालाई देख्यौं होला। तर आजको दिन परमेश्वरले तपाईँ हामीलाई नयाँ गरिकन प्रदान गर्नु भएको छ। हिजोको कुराहरू बितिगएका छन्, परमेश्वरले नयाँ काम तपाईँको जीवनमा गर्दै हुनुहुन्छ। नयाँ आशिष, नयाँ उत्साह, नयाँ अवसर, नयाँ मौका, नयाँ चंगाई तपाईँको जीवनमा दिँदै हुनुहुन्छ भन्ने कुरालाई कि तपाईँ विश्वास गर्नुहुन्छ? र विश्वास गर्दै प्रभुलाई सबै कुराहरूको लागि धन्यवाद दिनुहोस्। भले तपाईँको शारीरिक आँखाले यी कुराहरूलाई नदेखे तापनि तपाईँको आत्माले यी कुराहरूलाई परमेश्वरमा महसुस गर्नुहोस्। प्रभु तपाईँको साथमा हुनुहुन्छ, परमेश्वरले नयाँ काम आजको दिनमा तपाईँको जीवनमा गर्दै हुनुहुन्छ। र चाहे असल कुराहरू होस्, चाहे खराब कुराहरू होस्, जस्तो सुकै कुराहरू तपाईँको मनमा अनि विचारमा आएका छन् भने पनि ती कुराहरूलाई लिएर प्रभुलाई भन्नुहोस्, धन्यवाद प्रभु तपाईँले आजको दिन देख्ने अवसर दिनुभयो, धन्यवाद प्रभु तपाईँले यो बिहानीलाई फेरि पनि मेरो जीवनमा लिएर आउनुभयो र सूर्य मेरो जीवनमा अस्ताएको अस्ताएकै भएन, फेरि पनि नयाँ दिनको उदय, नयाँ आशिष र आनन्दको उदय मेरो जीवनमा भएको छ। म तपाईँलाई धन्यवाद दिन्छु र बाँकी सबै कुराहरूमा त प्रभु तपाईँ मसँग हुनुहुन्छ र मेरो साथ साथै भएर हिँड्ने प्रतिज्ञा तपाईँले गर्नु भएको छ भन्ने प्रार्थना आज तपाईँले आफ्नो जीवनबाट गर्न शुरू गर्नुहोस्। हिजोको दिनसम्म गर्नुभएका ती सबै गणगणहरूलाई अब तपाईँले परमेश्वरको हातमा राखिदिनुहोस् र सबै कुराहरूको लागि धन्यवाद दिँदै आजको यो दिनको लागि र तपाईँ जीवित हुनुभएको लागि, तपाईँ एकदमै बाँच्ने यो अवसर प्राप्त गर्नुभएको लागि प्रभुलाई आफ्नो हृदयदेखि नै धन्यवाद दिँदै आजको दिनको शुरूआत गर्नुहोस् भन्ने उत्साह तपाईँ सम्पूर्ण श्रोतालाई म दिन चाहन्छु। र कार्यक्रम धन्यवाद बिहानीबाट यो समय म पुनः बिदा हुन्छु। धन्यवाद, जय मसीह।
1: टाइम चेक, यति बेला बिहानको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुडनिच फिल्म 105.1 मेगा हर्जको रेडियो तरंगले सुनेर साथ दिइरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूले कार्यक्रम प्रस्तुत जनाथन गिरीतर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चलाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीका साथ कार्यक्रम हो प्रेयर टावर। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि कुराकानी गर्नुको साथसाथै तपाई श्रोताले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामी प्रार्थना गर्ने गर्दछौं। प्रिय श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको हामी तपाईसँग प्रार्थनामा सहकारी गर्दै अनि तपाईको बिहानलाई प्रार्थनामय बनाउनु हाम्रो कार्यक्रमको एकमात्र उद्देश्य रहेको छ। श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि हामी तपाईसँग अबको आधी घण्टासम्म बातचीत गर्नको लागि आइपुगिसकेका छौं। श्रोता, आउनुहोस् अब हामी सँगै मिलेर आधी घण्टा आजको यो बिहानलाई प्रार्थनामय बनाऊ र हामी प्रार्थनामा अगाडि बढौं। श्रोता, यदि तपाईसँग कुनै प्रार्थनाको अनुरोधहरू छ र हामीले तपाईँको निम्ति प्रार्थना गरिदिएको चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउनु पर्ने हुन्छ। र हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू यस प्रकार रहेको छ। 01 47 70 754 हाम्रो ल्याण्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 977 98 023 44 646। हजुर, 977 98 023 44 646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। तादनी श्रोता, अब भने तपाईँ आफ्नो फोन उठाउनुहोस् र हामीले आफ्नो प्रार्थनाको अनुरोधहरू टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। श्रोता, हामीले प्रार्थनाको विषयमा गहन अध्ययन गर्दै जाने हो भने हामीले एउटा यस्तो प्रार्थना पनि हुँदै गरेको देख्छौ जसले एउटा जन्मदै नजन्मिएको बच्चाको निम्ति उसलाई कसरी हुर्काउनु पर्छ, ऊ साँच्चीकै राम्रोसँग सकुशल रूपमा जन्मन्छ कि जन्मिँदैन भन्ने विषयको अनिश्चितताको बावजुद पनि यहाँ प्रार्थना गरिएको कुरा हामी देख्न सक्छौ। श्रोता, मैले न्यायकर्ता 13 अध्यायको घटनालाई लिएर आएको छु। न्यायकर्ता 13 अध्यायको एकदेखि म तपाईँको निम्ति पढिदिनेछु। फेरि इजरायलीहरूले परमप्रभुको दृष्टिमा जुन कुरा खराब थियो त्यही गरे र उहाँले तिनीहरूलाई 40 वर्षसम्म पलिस्तीहरूको हातमा सुम्पिदिनुभयो। दानको कुलका सोरामा बस्ने एकजना मानिस थिए जसको नाउँ मानोह थियो र जसकी पत्नी बाँझे थिइन् र तिनको कोही छोराछोरी थिएन। परमप्रभुको दूत ती स्त्री कहाँ देखा परेर तिनलाई भने, तिमी बाजी छौ र तिम्रो कोही छोराछोरी छैन, तर तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्माउनेछौ। अब मैले भने चाहिँ तिमीले गर्नु होसियार हो, दाख मध्ये वा अरू मत्ताउने मध्ये नपिउनु र कुनै अशुद्ध भोजन नखानु, किनभने तिमी गर्भवती हुनेछौ र एकजना छोरा जन्माउनेछौ। त्यसको कपालमा छुरा नलागोस्, किनभने त्यो बालक जन्मेको दिनदेखि नै परमेश्वरको निम्ति अलग गरिएको एक नाजिरी हुनेछ। त्यसैले नै इसरायललाई पलिस्तीहरूको हातबाट छुटाउन शुरू गर्नेछ। तब ती स्त्री आफ्ना पतिलाई यसो भनेर बताइदिन्, परमेश्वरका एकजना मानिस म कहाँ आए, तिनको मोहडा परमेश्वरको दूत झैं थियो र हेर्नमा अति भयोग्य थियो, अनि तिनी कहाँबाट आएका हुन् मैले तिनलाई सोधिन र तिनले पनि मलाई आफ्नो नाउँ बताएनन्। तर तिनले मलाई भने, तिमी गर्भवती हुनेछौ र एकजना छोरा जन्माउनेछौ, आजदेखि उसो तिमीले दाख मध्य वा अरू मत्ताएका मध्य नपिउनु र अशुद्ध भोजन नखानु, किनभने त्यो केटो जन्मेको दिनदेखि मर्ने दिनसम्म परमेश्वरको निम्ति अलग गरिएको एक नाजिरी हुनेछ। श्रोता, आफूदेखि तल फेरि लेखिएको छ, तब मानोहले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, हे परमप्रभु, बिन्ती छ तपाईँले पठाउनु भएका परमेश्वरका ती मानिस फेरि एकपल्ट आउन् र त्यो जन्मने बालकलाई हुर्काउन हामीले के गर्नुपर्छ सो हामीलाई बताइदिउन्। परमेश्वरले मानोहको प्रार्थना सुन्नुभयो र परमेश्वरका दूत बारीमा बसिरहेका ती स्त्रीका फेरि आए र तिनका पति तिनीसँग थिएनन्। स्त्री झट्टै दगुरेर मानोहलाई भनिन्, त्यस दिन आएका ती मानिस फेरि मका आएका छन्। मानोह झट्टै तिनीसँग गएर त्यस व्यक्तिलाई भेटेर भने, के मेरी पत्नीसँग कुरा गर्ने तपाईँ नै हुनुहुन्छ? तिनले भने, हो म नै हुँ। मानोहले भने, अब तपाईँको वचन पूरा भएपछि अब त्यो केटाको जीवन र कामको नियम कस्तो हुनेछ? परमप्रभुका दूतले जवाफ दिएर भने, मैले जे भनेको छु सो तिमीले कुरा तिम्री पत्नीले होसियारीको साथ पालन गर्नुपर्छ। दाखको बोटबाट निस्केको केही पनि तिनले चाख्नु हुँदैन। तिनले दाख मध्य वा अरू मताएका मध्य पिउनु हुँदैन। कुनै पनि अशुद्ध खानेकुरा तिनले खानु हुँदैन। मैले जे भनेको छु त्यो सबै तिनले गर्नुपर्छ। मानोहले परमप्रभुका दूतलाई भने, कृपा गरी पर्खनुहोस् र हामी तपाईँको निम्ति एउटा पाठो तयार गर्नेछौ। परमप्रभुका दूतले जवाफ दिए, तिमीले मलाई रोक्यौ भने पनि म तिमीहरूले चढाएका भोजन खान्न, तर तिमीहरूको इच्छा छ भने होमबलि तयार गर र त्यो परमप्रभुको सामुन्ने चढाओ। मानोहले तिनलाई परमप्रभुका दूत हुन् भने चिनेनन्। जब मानोहले तिनलाई भने, तपाईँको नाउँ के हो? किनकि तपाईँको वचन पूरा भएपछि हामी तपाईँको आदर गर्न चाहन्छौं। परमप्रभुका दूतले तिनलाई भने, तिमी किन मेरो नाउँ सोध्ने आँट गर्छौ? यो नाउँ तिम्रो समझदेखि बाहिर छ। तब मानोहले पाठो र उचित अन्न बलि लिए र चट्टानमाथि परमप्रभुका चढाए, अनि मानोह र उनकी पत्नीले हेरिरहेकै बेला परमप्रभुले आश्चर्य काम गर्नुभयो। जब त्यस वेदीबाट स्वर्गतिर एउटा ज्वाला उठ्यो, तब ज्वालासँगै परमप्रभुका दूत मासतिर गए। यो देखेर मानोह र तिनकी पत्नी घोप्टो परे। त्यसपछि परमप्रभुका ती दूत मानोह र तिनकी पत्नी कहाँ फेरि देखा परेनन् र मानोहले ती त परमेश्वरका परमप्रभुका दूत पो रहेछन् भने थाहा पाए। तर तिनले आफ्नी पत्नीलाई भने, हामी त निश्चय नै मर्नेछौं, किनभने हामीले परमेश्वरलाई नै देखेका छौं। तर तिनकी पत्नीले जवाफ दिन, परमप्रभुले हामीलाई मार्ने नै इच्छा गर्नुभएको भए उहाँले हाम्रा हातका होम बलि र अन्न बलि ग्रहण गर्नुहुने थिएन र यी सबै कुरा देखाउनुहुने थिएन वा भन्नुहुने थिएन। तब त्यो स्त्रीले एउटा छोरा जन्माइन् र तिनको नाउँ सिमसोन राखिन्। त्यो बालक बढ्न लागेर परमप्रभुले त्यसलाई आशिष दिनुभयो अनि त्यो सोरा र एस्तोलका बीचमा भएको महनेह दानमा हुँदा परमप्रभुको आत्माले त्यसलाई प्रेरणा दिन लाग्नुभयो। आमेन। परमेश्वरले वचन पढाई सुनाईमा प्रशस्त आशिष दिनुभएको होस्। तदनि श्रोता, हामी देख्छौ कि हामीले एक पददेखि तल हेर्ने भने, इसरायलीहरूले 40 वर्षसम्म पलिस्टियरको हातबाट दुःख, कष्ट र अन्याय र अत्याचार सहनु परेको थियो। त्यस समयमा हामीले पलिस्टियरको पृष्ठभूमिलाई हेर्ने हो भने, उनीहरूको बीचमा पनि झुटा अगमवक्ताहरू थिए र उनीहरूले पनि जादु टोना गरेर भाग्य बताउने, भविष्य बताउने कामहरू गर्ने गर्दथे। श्रोता, अनि 40 वर्ष जो इसरायलीहरूले आफ्ना परमेश्वरतिर पीठ फर्काएको कारण परमेश्वर ती इसरायली समुदायसँग बोल्नु भएको थिएन, मौन भएर बस्नुभएको थियो र उता पालिस्टियरको अन्याय र अत्याचारको दबदबा यति साह्रो बढेको थियो। अब त इसरायलको त्यो पुस्ताले परमप्रभुको नामै बिर्सिसकेको पनि थियो होला सायद। त्यतिखेर पलिस्टीहरू दागोनलाई पुज्ने, अस्तोरेतलाई पुज्ने आदि गर्दथे। अनि पलिस्टीहरूको बीचमा थुप्रै अगमवक्ताहरू खडा भएर अगमवाणी गर्ने, त्यो पनि डियाबोलसको शक्तिमा, र ती अगमवाणीहरू पनि पूरा हुन्थे। र यहाँ अब हामी देख्छौं मानोह, जो सम्भवत यहोवा परमेश्वरको याद अलिअलि धुन्धली मात्र बाँकी थियो होला, किन उनले सोच्दथे अब परमेश्वर हामीसँग बोल्नुहुन्न। कुनै एक समय थियो परमप्रभु नाम गरेका एकजना देवताले मिश्रबाट हाम्रा पुर्खालाई ल्याएका थिए अरे भन्ने कुरालाई मात्र सोच्ने गर्थे, र मानवहले सम्भवत इतिहासलाई पनि पल्टाएर समेत हेर्न भ्याएका थिएनन्, किनकि उनी आफ्नो काममा व्यस्त थिए र उनी कहिले कसो उनीसँग दोहोरो पीड़ा थियो। पहिला पलिस्टीहरूको अत्याचार, उनी पनि त्यसै अत्याचारको मारमा परेका थिए, किन किनभने उनी पनि त्यहीँका बासिन्दा थिए नि त। के कुनै एउटा भूभागमा आकाशबाट पानी बर्सिन्छ र त्यहाँ बाढी आउँछ अनि त्यो भागमा बस्ने जो कोही मानिस पनि बाढीको प्रभावबाट अछुतो रहन सक्ला र? अह, कदापि सक्दैन। ठिक त्यसै गरी मानोह पनि पलिस्टीहरूको अत्याचारबाट अछुता थिएनन्, उनलाई पनि पलिस्टीहरूको अत्याचार थियो र उनी पनि आर्थिक रूपमा विपन्न थिए, मेहनत गर्थे, पसिना बगाउँथे, तर सबै थोक पलिस्टीहरूले आएर लुटेर लान्थे, पलिस्टीहरूको डर थियो। श्रोता, पलिस्टीहरूको उनीहरूको शासक पलिस्टीहरू, यहाँसम्म कि पलिस्टीहरूले उनीहरूलाई खन्ने र जोत्ने औजार बाहेक अन्य औजार राख्ने अनुमति समेत पनि दिएका थिएनन्। अरे ती खन्ने र जोत्ने औजार जो पुरानो हुन्थ्यो, मर्मत गर्नुपर्थ्यो, पलिस्टीहरूकै देशमा लगेर त्यसलाई मर्मत गर्नुपर्थ्यो। श्रोता, एउटा पीड़ा त्यो थियो, अर्को पीड़ा मानोह र उनकी पत्नीको विवाह भएको धेरै लामो समय भएको थियो, तर एउटा पनि छोराछोरी जन्मन सकेको थिएन, किनभने ती दिनहरूमा जस जसको कोख बाँझो हुन्थ्यो उनीहरूलाई चाहिँ एउटा परमप्रभुबाटको श्रापित व्यक्तिको रूपमा अथवा श्रापित जोडीको रूपमा मानिन्थ्यो, किनभने व्यवस्थाको पुस्तकले भन्छ जसले आफन्तभित्रै दुराचरण गरेर विवाह गर्छ तिनीहरू चाहिँ आजन्ममा जन्मभर बाँझै बस्नेछन् भनेर उल्लेख गरिएको छ। अनि यही आधारमा यहुदी संस्कृति अनुसार बच्चा बच्ची नहुने परिवारलाई पूर्ण रूपले श्रापित मानिन्थ्यो र मानिसहरूबाट तिरस्कार गरिन्थ्यो। मानोहको जीवनमा दुईवटा पीड़ाले उसको हृदयलाई सधैँभरि विक्षिप्त पारिराख्दथ्यो। श्रोता, यही अवसरमा परमप्रभुले आफ्ना जनहरूलाई बिर्सन सक्नु भएन, किनभने उहाँ तिनीहरूको पिता हुनुहुन्थ्यो, पिता हुनुहुन्छ र भइराख्नुहुनेछ। जतिसुकै ठूला ठूला अपराधहरू गरे तापनि उहाँले ती व्यक्तिहरूलाई ताडना दिनु बाहेक पूर्ण रूपले नाश गर्ने विचार न हिजो कहिले गर्नुभएको थियो, न आज गर्नुहुनेछ र न अनन्तसम्म गर्नुहुनेछ। प्रेश्रोता, अब मानोहको श्रीमती कहाँ परमप्रभुको एउटा दूत असल सन्देश दिएर आउँदछन्। तिमी गर्भवती हुनेछौ तर तिमीले दाखमध्ये नपिउनु, आजदेखि कुनै पनि माप लाग्ने कुरा नपिउनु, बालक जन्मन्छ उसको केशमा शिरमा छुरा फिटिकै नलगाउनु। यो भनाई पक्कै पनि उनको लागि खुशीको कुरा पनि थियो र यसमा कतिपय बन्देजहरू पनि थिए। श्रोता, मानोहको खानदानले आफ्नो सन्तान जन्मन्छ भनेदेखि आफ्नो सन्तान हुन्छ भने उनीहरूले जस्तो सुकै मूल्य चुकाउन पनि तयार रहेको कुरा हामी यहाँ देख्न सक्छौं। यो खुशीको कुरा मानोहका पुर्याइन्छ, उनकी पत्नीले भन्छिन्। मानोहलाई विश्वास लाग्दैन, किनभने परमप्रभु आजको दिनसम्म नबोल्नु भएको फेरि एउटा स्वर्गदूतको रूप सम्मान भएको एकजना मानिस परमप्रभुको नाममा कसरी बोल्न सक्छ? कुन योग्यता र कुन पवित्रताको आधारमा बोल्न सक्छ? किनभने मानोह पनि त्यति पवित्र थिएनन्, उनले परमप्रभुलाई त्यति विश्वास गर्दैनथे। उनको स्मृतिबाट परमप्रभुको नाउँ धमिलो भएर गइसकेको थियो अनि साँच्चै नै उनले आफ्नो हृदयको एउटा कुनाबाट साँच्चै परमप्रभु बोल्नुभएको हो त भन्ने कुराहरू उनले जान्न चाहे। उनको हृदयमा एउटा कौतूहलता जाग्यो। उनले सहजै विश्वास गर्न सकेनन्, किनभने तिनताका पलिस्तिरको बीचमा पनि थुप्रै झुटा अगम वक्ताहरूले अगमवाणी गर्थे, त्यो पनि दियाबोलसको शक्तिमा। तब के साँच्चै परमप्रभुबाट नै यो हुन आएको हो त भन्दै उनले मनलाई भारी बनाउँदै परमप्रभुसँग प्रार्थना गरे। निराशाको बीचमा उनको कमजोर विश्वास र उनको एउटा परमेश्वरलाई नै जाँच गर्ने एउटा उद्देश्यको साथ उनले जुन प्रकारले प्रार्थना गरेका थिए, उनको योजना सिद्ध थियो। यदि यो परमप्रभुबाट नै भएको थियो भने अब यो बालकलाई जे जे गरी हुर्काउनु भनिएको थियो के यो साँच्चै हो त भन्ने विषयका साथ उनले परमप्रभु परमेश्वरसँग केही शब्दहरू बोल्छन्। शुरूमा सुन्दा त हावामा बोले झैं लागेको थियो, तर परमप्रभुले फेरि त्यो प्रार्थनालाई सुन्नुभयो र त्यो स्वर्गदूत फेरि देखा परेको कुरा हामी देख्न सक्छौ। श्रोता, अनि स्वर्गदूतले फेरि भन्छन्, अब चाहिँ बालक जन्मनुभन्दा अगाडिदेखि नै एक नाजरी हो र उसमा चाहिँ परमप्रभुको आत्मा हुनुहुनेछ, उसमा छुरा नलागोस् र दाखमध्ये गर्भमा हुँदा पनि नपिउनु र जन्मिसकेपछि पनि दाखमध्ये पिउन नलगाउनु, अनि त्यही व्यक्तिले तिनीहरूलाई छुटकारा दिनेछ। यो भविष्यवाणी स्वर्गदूत आफैले बोल्दै थिए। मानवहरूले अझ पत्याएनन्, उनले ठाने एक आम मानिस बोल्दैछ। तब मानवहरूले उनलाई केही उपहार दिने कोशिश गरे। उनी वास्तवमा स्वर्गदूत थिए। स्वर्गदूतलाई कुनै खाना पानीको आवश्यकता पर्दैन, उनीहरू न भोकाउँछन् न तिर्खाउँछन्, किनभने भोक र तिर्खा केवल धरतीको माटोबाट बनेका मानिसहरूमा मात्रै लागू हुन्छ। जो यो संसारदेखि बाहिरको प्राणी हो उसलाई कुनै भोक र तिर्खा हुँदैन। अनि यही कुरा बताउँदै जाँदा पछि परमप्रभुलाई बलिदान चढाउने कुरा गर्दै जाँदा त्यही बलिदानको आगोको लपका सँगै स्वर्गदूत उनीहरूकै आँखा अगाडिबाट आकाश उचालिन्छन्। श्रोता, त्यसपछि मानोहको हृदयमा भयंकर ठूलो डर पैदा हुन्छ। उनले भन्छन्, मैले परमेश्वरलाई देखेँ म जस्तो पापी र अधर्मीले, अब म मर्नेछु। श्रीमतीले जसले दुईचोटि स्वर्गदूतको दर्शन पाएकी थिइन् र प्रत्यक्ष बोलेकी थिइन् उनले भनिन्, न डराउनुहोस्, किनभने यी स्वर्गदूत हामीलाई दण्ड दिन होइन, हामीसँग शान्ति स्थापना गर्न आएका हुन्, हामीलाई खुशीको खबर दिन आएका हुन्। अब हामी यी स्वर्गदूतले भने झैं गरौं। श्रोता, यो घटना मैले तपाईँलाई यसरी किन व्याख्या गर्दैछु किनभने यसबाट हामीले लगभग दुईवटा कुराहरू हामी सिक्न सक्छौ। पहिलो कुरा, हामीले के बुझ्नु पर्दछ भने यो नयाँ करारको समय छ, र अब हाम्रो लगभग यस संसारमा प्रभु यीशु ख्रीष्टको दोस्रो आगमनको समय नजिक भइराख्दा यी दिनहरूमा बाइबल धर्मशास्त्रले भने झैं थुप्रै झुटा अगम वक्ताहरू खडा भनेछन् भने झैं खडा भइरहेका छन्। र यो अवस्थामा हामीलाई प्रेरित योहन्नाले भन्दछन्, हरेक अगमबाणीको तिमीहरूले जाँच गर। हामी देख्छौ मानोहको परिवारमा आएको अगमबाणीलाई मानोहले बडो बुद्धिमत्ता साथ जाँच गरेर खरो भेटाएका छन्, सही भेटाएका छन्। आज तपाईँ हामीले मानोहको जीवनबाट यही कुरा थाहा गर्नुपर्छ। कसैले आएर तपाईँलाई दुई शब्द उत्साहको कुरा बोलिदियो, फेरि त्यसपछि तपाईँ त्यसलाई आँखा चिम्लेर विश्वास गरेर पछि लाग्नुहुन्छ भने त्यसले तपाईँलाई नराम्रो आत्मिक दुर्घटनामा पुर्याउन सक्ने पूर्ण सम्भावना हुन्छ। अहिलेको यो युगमा परमेश्वरको नाममा यीशुको नाममा अगमबाणी बोल्ने व्यक्तिहरूभन्दा झुटा यीशुको नाममा अगमबाणी बोल्ने र झुटा चमत्कार देखाउनेहरूको यो जुन व्यक्तित्वहरू छ तादात छ बढ्दो छ। यसार्थ यो समयमा हामीले हर किसिमका अगमबाणीहरूलाई सिधै आमेन भनेर स्वीकार गर्नुको सट्टा एकबटक हामी पवित्र आत्मासँग प्रार्थना गर्ने गर्नुपर्दछ। दोस्रो कुरा, जब हामीले त्यो अगमबाणीका कुराहरू सही सत्य भेट्छौं भने त्यसलाई अब निरन्तर अगाडि बढाउनको लागि हामीले के गर्नुपर्छ, त्यसको निम्ति पनि हामीले परमप्रभु परमेश्वरसँग मार्गदर्शन माग्नु पर्दछ। हामी देख्छौ मानोहले त्यो जन्मिएको बालकलाई कसरी हुर्काउनु पर्छ, अब जन्मनेवाला बालक कस्तो हुनेछ भन्ने विषयमा स्पष्ट मार्गचित्र प्राप्त गर्नलाई प्रार्थना गरेको हामी पाउँदछौ। श्रोता, हामी पनि हाम्रो परिवारमा कोही नवजात शिशु गर्भमा आउँछ भने उसको लागि उसलाई कसरी हुर्काउन सकिन्छ, उसको भविष्यलाई कसरी ईश्वरीय र पवित्र तरिकाले निर्माण गर्न सकिन्छ र कसरी ईश्वरीय मार्गमा असल तरिकाले समर्पित तरिकाले अगाडि बढ़ाउन सकिन्छ, सो कुराको ज्ञान र बुद्धि प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यको साथ निरन्तर रूपले आफ्नो सन्तान र आउनेवाला सन्तानहरूको निम्ति प्रार्थना गर्नुपर्छ भन्ने सन्देश यो घटनाले हामीलाई दिदछ। तादनी श्रोता, म तपाईँलाई आज एउटा प्रश्न सोध्न चाहन्छु, मनमनमै त्यसको मनन गर्नुहोस्। के तपाईँले कहिले यो कुराहरूको खाँचो देख्नुभएको थियो? यदि अब आज देख्नुभएको छैन, अब भविष्यमा कसरी यो कार्यले तपाईँले निरन्तरता दिनुहुन्छ? तपाईँ आफ्नो मनमा यसको उत्तर खोजी गर्दै रहनुहोस् र म भने एउटा मिठो गीतको साथ दिन चाहन्छु। गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ कार्यक्रम प्रेयर टावरमा र म छु तपाईँको प्रार्थनाको सहयात्री प्रस्तुता जोनाथन गिरी प्रविधिमा हुनुहुन्छ विजयजी र अब भने तपाईँ श्रोताहरू टिपाउनु भएका प्रार्थनाका अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ र यतिखेर मेरो हातमा दुईजना श्रोताहरूको प्रार्थनाको अनुरोध परेको छ पहिलो श्रोता हुनुहुन्छ उत्तम शिवाकोटीज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ मेरो आज धादिङतिरको यात्रा छ यात्राको लागि र भोलि हुने सेवा संगतिको लागि आशिषमै होस् भनेर प्रार्थना गरिदिनुहोला भन्नुभएको छ भने अर्को श्रोता हुनुहुन्छ पुना थापाज्यू र म आज भोलि धेरै बिर्सने गर्न थालेको छु बिर्सिन थालेको छु र बिर्सिएर औषधि पनि डबल डबल खान्छु धेरै बिर्सन्छु प्रार्थना गरिदिनुहोला साथै प्रभुमा र प्रार्थनामा असल तरिकाले अगाडि बढ्न सकेका हुँ भनेर प्रार्थना गरिदिनुहोला भनेर उहाँले पनि प्रार्थनाको अनुरोध राख्नु भएको छ तादन श्रोता आउनुहोस् हामी उहाँहरू दुईजना श्रोताहरूको निम्ति हामी केही समय प्रार्थना गर्नेछौ सर्वशक्तिमान जीवित अनि जिउँदो परमेश्वर पिता हामी तपाईँको चरणमा आउँदछौ र तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु हुनुहुन्छ तपाईँ जिउँदो परमेश्वर सर्वोच्चम विराजमान हुने परमेश्वर जसले हामीलाई प्रभु तपाईँले आजको दिनसम्म हामीले चढाएका प्रार्थनाका जवाफहरूलाई तपाईँले उत्तरको रूपमा फर्काइराख्नु भएको छ पिता हामी प्रार्थना गर्छौं र यसमै विशेष गरी प्रार्थना गर्छौं उत्तम शिवाकोटीज्यूको जसको आज धादिङतिर जाँदै हुनुहुन्छ र उहाँको यात्रामा तपाईँले साथ सहायता र सुरक्षा दिनुभएको छ पिता हामी प्रार्थना गर्छौं प्रभु उहाँले प्रयोग गर्ने सम्पूर्ण सवारीका साधनहरूमाथि तपाईँ रहनुहोस् र तपाईँको सुरक्षा त्यहाँ रहन सकेकोस् हामी प्रार्थना गर्छौं र भोलि हुने सेवा संगति जो रहेको छ त्यो सेवा संगतिमा पनि तपाईँको आशिष अनुग्रह रहन सकेकोस् पिता हामी प्रार्थना गर्छौं र त्यहाँ कुनै पनि प्रकारका प्रभु बाधा विघ्नहरू नआएकोस् र तपाईँको महिमा त्यहाँ हुन सकेकोस् हामी प्रार्थना गर्छौं प्रभु हामी प्रार्थना गर्छौं पुना थापाज्यूको उहाँको बिर्सानी बिमार लागेको छ पिता पवित्र आत्मा तपाईँ परमेश्वरले हर कुराहरू उहाँलाई याद गराउन सहायता गर्नुभएको छ प्रभु उहाँले बिर्सिएर औषधि दोब्बर दोब्बर खान्छु भन्नुभएको छ प्रभु जसको कारणले गर्दा उहाँको शरीरमा कुनै पनि प्रकारको साइड इफेक्ट नहुन सकेकोस् र प्रभु तपाईँ परमेश्वरले उहाँलाई सहायता गर्नुहोस् पवित्र आत्मा तपाईँले बिर्सिएका कुरालाई याद दिलाउनुहुने परमेश्वर तपाईँ हुनुहुन्छ र तपाईँले काम गर्नुहोस् र साथै उहाँ तपाईँको विश्वासमा र प्रार्थनामा अगाडि बढ्न चाहनुहुन्छ प्रभु तपाईँको आत्माले डोर्याउनुहोस् प्रभु जसरी तपाईँले सिमसोनलाई आत्माले प्रेरणा दिएर चलाउन थाल्नुभयो त्यसै गरी तपाईँको छोरीलाई पनि तपाईँको आत्माले प्रेरणा दिएर अब प्रयोग गर्न थाल्नुभएको छ हामी प्रार्थना गर्छौं धन्यवाद पिता परमेश्वर र तपाईँको नामको महिमा गर्दछौं प्रभु अनि यो आशिष बनाऊ यो प्रेरणा दिने काम उहाँलाई मात्र होइन रेडियो सुनेर बस्ने हरेकमाथि तपाईँ परमेश्वरले कार्य गर्न थाल्नुहोस् हरेक विश्वासीलाई तपाईँको आत्माले प्रेरणा दिनुहोस् र असल मार्गमा डोर्याउनुहोस् तपाईँको ईश्वरीय मार्गमा पवित्रताको मार्गमा आज्ञाकारिताको मार्गमा र समर्पणताको मार्गमा डोर्याउनुहोस् प्रभु हामी प्रार्थना गर्छौं धन्यवाद सबै कुराको निम्ति प्रभु तपाईँ परमेश्वरले हाम्रो प्रार्थनालाई सुनेर तपाईँले उत्तर दिनुभएको छ भने हामी विश्वास गर्दछौ धन्यवाद पिता सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रीष्टको नाममा आमेन अवस्था श्रोता यिनै प्रार्थनाको अनुरोधको साथसाथै अब उनका आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र प्रविधिमा विजयजीको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् तबसम्म निरन्तर गुड न्युज एफएम सुन्दै रहनुहोस् र निरन्तर प्रार्थना गर्दै रहनुहोस् र तपाईँको आजको दिन आशिषमय होस् हवस् त जय मसीह।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल शुरू गरौँ। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510। र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन वर्ड एन्ड लाइफ।
2: जय मसीह अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आज कप्ताको पहिलो श्रृंखलामा। श्रोता हामी आशा गर्छौं तपाईँ सन्चै हुनुहुन्छ। तपाईँ तपाईँको परिवारको सुरक्षाको लागि हामी परमेश्वर पितासँग निरन्तर रूपमा प्रार्थना गरिराखेका छौं। तपाईँसँग पनि कुनै प्रार्थना गर्नुपर्ने विषय भए र कार्यक्रमप्रति तपाईँका सुझाव सल्लाह प्रतिक्रिया भए हामीलाई अवश्य लेख्नुहोस्। हामी तपाईँका प्रार्थना विषय पर परमेश्वर पितासँग प्रार्थना गर्नेछौ। श्रोता तपाईँसँग जे खाँचो छ, जे आवश्यकता छ, त्यो परमेश्वरलाई माग्नुहोस्। कसरी माग्ने त के कुरा माग्ने, कसरी माग्ने? आज हामी पास्टर विनय भण्डारीज्यूबाट यही विषयमा अर्थपूर्ण वचन सुन्नेछौ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमको अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: भनेको होइन, परमेश्वरको वचनले के भन्दैछ, खोजी गर अनि मलाई मिठो लागेको कुरा। तेस्रो कुरा उहाँले के भन्नुभएको छ, तिमीले भेटाउनेछौ र अर्को घचघचाउ त तिमीहरूको निम्ति खोलिनेछ। हालेलुया, घचघचाउनु। अगाडि यीशुले के भन्नुभयो, घटना कहानी भन्नुभयो, त्यो छिमेकीले गएर के गर्यो, नक गरे, दैलोमा गएर नक गरे, ढकढकाएको ढकढकाएकै, घचघचाएको घचघचाएको गर्दा नि बाइबलले के भन्दछ, छिमेकीले खोलिदियो अनि त्यो छिमेकीलाई चाहिएको रोटी पनि उसले पाएको छ। आज परमेश्वरको वचनले के भन्दैछ, तपाईँ र म मण्डली पनि नि एकदमै गम्भीर रूपमा अबको दिनहरूमा प्रार्थनामा विश्वासद्वारा माग्ने। म एकजना प्रभुको दासलाई प्रार्थना गरेको थिएँ, अहिलेको विश्वासी खालि मेरो छिमेकीलाई यी अल्झेको छ अरे प्रार्थनामा माग्ने कुरामा। तर हामी चाहिँ यस्तो हुनुपर्छ, आत्मिक विश्वासी चाहिँ कसरी थाहा हुन्छ अरे, उसले चाहिँ इलाका माग्छ अरे। हालेलुया, प्रभु मलाई त्यो मेरो यति यो एरिया मात्र होइन, मेरो काका मेरो फुपूको परिवार मात्र होइन, मलाई चाहिँ त्यो देशको जम्मै चाहियो। हालेलुया, इलाका बढाइदिनुहोस्। मलाई चाहिँ याबेस चाहिँ जस्तो नि, मलाई चाहिँ त्यो डल्लै जग्गा चाहिएको छ, ताकि म मात्र होइन त्यो जम्मै देश बाँच्नुपर्छ। आज गम्भीर रूपमा तपाईँ र मैले यदि माग्दैछौँ भने नि परमेश्वरको वचनले के भन्दछ, उनीहरूको लागि दिइनेछ, उनीहरूको लागि चाहिँ कठोर त्यो बन्द गरेको कुराहरू पनि ढोकाहरू पनि खोलिनेछ। आमेन भन्नुहोस् न, आमेन। तपाईँलाई मान्छेले भन्ला, औ यो हुँदैन, असम्भव। मलाई अझै पनि याद आउँछ है, म ब्यारिकको लागि प्रार्थना गरेको थिएँ, हामीले केही समय अगाडि तपाईँलाई गवाही बताएका थियौँ है। ब्यारिकको लागि हामीले धेरै प्रार्थना गऱ्यौँ, धेरै प्रभुसँग धन्यवाद दियौँ, उसले एउटा शब्द पनि बोलेको थिएन है। उसको बोलीमा स्पिच डिले भयो, बोल्ने कुरामा एकदमै ढिलाइ भइरहेको थियो। उसको उमेर अनुसार उसले बोल्न एकदमै कम्ती गरेको थियो, एउटा दुईटा मात्रै आवाजहरू। अहिले त आमा यति लामो सेन्टेन्स भन्छ, कति छिटो बोलेको बोलेको है, हामीले ध्यान लगाएर सुनेन भने उसले बोलेको इङ्ग्लिस बुझ्न सकिँदैन। यति छिटो, यति मजाले उसले बोल्छ। मैले तपाईँलाई बताउन चाहेको, हामीले ब्यारिकको लागि नि यति धेरै प्रभुमा गम्भीर रूपमा प्रार्थना गर्यौँ है, परमेश्वरले जवाब दिनु। आज म तपाईँलाई उत्साह दिन चाहन्छु, तपाईँले आफूले आफूलाई हेर्दाखेरि कसरी चाहिँ हुन्छ जस्तो लाग्छ होला त्यो समस्या हेर्दै गर्दा। तर बाइबलले हामीलाई कसरी हुन्छ भन्ने होइन, माग्ने, घचघचाउने अनि के भन्दैछ, खोज्नको लागि आज्ञा गरिरहेको छ। हालेलुया, तपाईँ र मेरो काम चाहिँ के अरे, माग्ने, त्यहाँदेखि के गर्ने, ढकढकाउने र खोज्ने काम चाहिँ, सिक गर्ने काम, खोज्ने काम, कसरी आउँछ भनेर हेर्ने काम हाम्रो होइन। तर बाइबलले के भन्दैछ, निरन्तर रूपमा माग्ने, एकाग्र भएर, हृदय खोलेर। आज प्रभु यीशुले कस्तो मजाले नि यहाँनिर उत्साह दिइरहनु भएको छ, निरन्तर तपाईँ र म पनि। अनि मलाई मिठो लागेको म पढ्न चाहन्छु 10, किनकि हरेक जसले माग्छ त्यसले पाउँछ। हालेलुया, कसले पाउँछ अरे, जसले माग्छ। मलाई अझै पनि याद आउँछ, मेरो एकजना मामा हुनुहुन्थ्यो, उहाँले चाहिँ लाइनमा राखेर को कसलाई मिठाई दिन्थ्यो, मिठाई दिनुहुन्थ्यो। अनि सबै अलि बाटोहरू चाहिँ मलाई साह्रो सरम लाग्ने चाहिँ एउटै हातमा पर्दैन थिएँ है। माग्नेले चाहिँ अगाडि मागेर चाहिँ मुठी मुठी मिठाईहरू पाइहाल्थ्यो, सरम लाग्नेको चाहिँ भएर आफै बेफाइदा हुन्थ्यो, म केही पाउँदिनँ, रित्तो हात। प्रभु यीशुले के भन्दै हुनुहुन्छ, जसले माग्छ उनीहरूले चाहिँ पाउनेछ। हालेलुया, यानि शर्माएर मध्यरात पनि भनेको छैन छिमेकीकोमा माग्नु जाँदा यो मित्रले, उसले चाहिँ नि अब म सुतिसके, मेरो नानीहरू सबै सुते, अब मलाई डिस्टर्ब नगर भन्दा पनि नि त्यो मित्रले चाहिँ ढकढकाएको किनकि उसलाई चाहिएको थियो, उसले चाहिँ निरन्तर खुरुन्दा रूपमा मागेको कारणले गर्दा उसले पायो। अनि प्रभु यीशुले के भन्दैनुहुन्छ, हामी मण्डली चाहिँ निरन्तर माग्ने मण्डली, हालेलुया। तर खालि मलाई मात्र देऊ देऊ होइन, मगाई पनि, मगाएको पनि धेरै स्तरहरू छ, माग्ने तरिकाहरू छ, प्रभु यीशुले सिकाउनु भएको छ है। यहाँनिर यो छिमेकी आफ्नो लागि माग्नु गएको थियो, थिएन, कसको लागि, उसको घरमा आएको मित्रको लागि, हालेलुया। मेरो मित्र आएको छ, मेरो मित्र तपाईँ र म चाहिँ अबको दिनहरूमा मण्डली चाहिँ नि अरूको लागि अन्तर्बिन्ती प्रार्थना गर्न, हालेलुया। प्रभु यीशुले के सिकाउनु भयो, अन्तर्बिन्ती प्रार्थना गर्नुको लागि। अनि जसले चाहिँ भित्र हृदयबाट एकदमै प्रार्थना गर्छ त्यो व्यक्तिले पाउँछ, ओ घस घस आउनेको निम्ति खोलिन्छ। हेर्नुहोस् न, तपाईँ र मेरो लागि कठिनाई समस्याहरू आएको होला, त्यो समस्यालाई हेरेर नि तपाईँ भन्नुहोस् यो समस्या बद्लिनेछ, झकझक आउनुहोस् यीशुको नाउँमा, के हुनेछ त्यो परिस्थिति छोडेर जानेछ, हालेलुया। मलाई अझै पनि याद आउँछ कतिजना दिदी बहिनीहरूको समस्या भएको म देख्छु है, पिरियड टाइममा एकदमै समस्या भएको, मलाई जस्तो समस्या त कसलाई हुन्थ्यो होला, मैले कसैलाई आजसम्म मैले गवाई बाँडेको छैन है। अनि यति धेरै है, महिनामा दुईचोटि मलाई त्यो समस्या आउँथ्यो, त्यो पनि एक एक हप्ता है, एक एक हप्ता हुन्थ्यो। मैले डक्टरकोमा पनि गएको, यो त हामीलाई पनि थाहा छैन कि अब क्याम्पको हस्पिटल है, हामी सक्दैनौँ हो, के हो हामी सक्दैनौँ। अनि उहाँले मलाई भन्नु, तपाईँको भोलिपर्सि बच्चा जन्मिने बेला, अनि को नि त तपाईँको सन्तान पनि के हो, प्रश्न चिन्ह लगाएर जवान 16-17 वर्षको मान्छेलाई त्यसरी छोडिदियो। अनि मैले एक दिन प्रभुसँग निर्णय गरेँ, यति साह्रो दुखाइ हुन्थ्यो, यति साह्रो कष्ट हुन्थ्यो, एक दिन बिहानको 3 बजीखेर यति साह्रो मलाई सास नै फेर्न नसक्ने अवस्था भयो। मलाई थाहा छ मेरो आमाले चाहिँ नि ढाडमा बोकेर चाहिँ पास्टर अङ्कलको घरमा उहाँले बिहानको 3 बजी लानुभयो है। अनि मलाई केही त्यो सिटमा बसेको, बेन्चमा बसेको मात्रै थाहा छ, त्यहाँदेखि मलाई के भयो केही कुरो थाहा छैन है। जब प्रार्थना भयो अनि उहाँले मलाई यति भन्नुभयो, अब छोरी जाति भएको छ, अहिले जाति भएको जस्तो अनुभव तिमीलाई हुँदैन होला, तर जब तिमी फर्केर जान्छौ निरन्तर खुरुन्दार म चङ्गाई भएको छु, हालेलुया। यो बोलिराख्नु, हेर्नुहोस् त, अब मैले अहिले कति वर्ष पुगेँ कतिलाई थाहा छ, तर भन्दिनँ, यो समयसम्म आउँदा डक्टरले प्रश्न चिन्ह लगाएर मलाई छोडिदिएको थियो, प्रभु यीशुले निको पार्नुभयो, हालेलुया। अनि बाइबलमा हामी देख्छौँ, मैले भनेको अर्थ चाहिँ के हो, खुरुन्दार, त्यो कुरोको लागि निरन्तर मैले चङ्गाई भइसकेँ, उहिले चङ्गाई भएको, तर पनि म प्रभुलाई धन्यवाद दिइराख्छु, प्रभुले मेरो जीवनमा कतिवटा कुराहरू यस्तो काम गर्नुभएको छ, असम्भव। मान्छेले प्रश्न चिन्ह लगाउला, प्रभु यीशुले के भन्नुभयो, संसारले तपाईँको निम्ति ढोका बन्द गरिदिएला, तर बाइबलले के भन्दछ, विश्वाससँग चाहिँ हामी खुरुन्दार लागि पर्यो भने चाहिँ हाम्रो निम्ति त्यो समस्याको समाधान छ। आमेन भन्नुहोस् न, आमेन आमेन। तपाईँको पनि समस्याको समाधान छ, तपाईँको भित्र हृदयको चोटहरू होला, प्रभुको उपस्थितिमा नथाक्नुहोस्, प्रभुलाई भनिरहनुहोस्, मान्छेले के भने जेसुकै भनिरहन् उनीहरूलाई परवाह नगर्नुहोस्, तर विश्वाससँग तपाईँ र म आउँछौ भने बाइबलले के भन्दछ, माग्छौ भने तिमीहरूले पाउनेछौ। औ तिमीहरू मध्ये कुन चाहिँ बाबु होला जसको छोराले रोटी माग्यो भने त्यसलाई ढुङ्गा देला, कि माछा मागेमा माछाको साटा साँप देला, अनि यहाँ के भन्छ बालाले, अथवा अन्डा मागेमा त्यसलाई बिछी देला। तेराले भन्छ, म जहिले पनि यो वचन पढ्दै गर्दा के भएर चाहिँ तेरामा आएर चाहिँ पवित्र आत्माको कुरा गरेको छ, माग्दा माग्दै म बसेर जहिले पनि मेरो मनमा प्रश्न आउँथ्यो, आज पनि म पढिरहेको थिएँ, मलाई जहिले पनि प्रश्न आउँछ है, माग्ने कुरा गर्दै गर्दै गर्दै अन्तमा तेराले के भन्छ, तिमीहरू दुष्ट भइकन आफ्नो छोराछोरीलाई असल कुरो दिन जान्दछौ भने तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ्ता गरेर पवित्र आत्मा दिनुहुनेछ, हालेलुया। यानि कि पवित्र आत्मा कस्तो मिठो कुरा, माग्ने कुरा यीशुले शिक्षा दिँदै दिँदै दिँदै आउनु भएको छ। अनि उहाँले के भन्दै हुनुहुन्छ, यहाँ अन्तमा आइपुग्दै गर्दा 13 पदमा आउँदै गर्दा उहाँले के भन्नुभएको छ, तिमीहरू दुष्ट भएर पनि आफ्नो छोराछोरीको लागि सबैले बाबाआमाले मेहनत गरेको देख्छु है, सबैजनाले कोही पनि पछाडि सर्नुहुन्न, धेरै मेहनत गरेको देख्छु, सबैले असल असल कुराहरू दिन जान्दछ। 13 पदमा फेरि के भन्दछ, प्रभु यीशुले भन्नुभयो, हामी दुष्ट भइकन पनि छोराछोरीको लागि असल कुरा गर्न सक्छौँ भने, यहाँ के भन्नुहुँदैछ प्रभु यीशुले, तिमीहरूका स्वर्गीयको पिताले उहाँसँग माग्नेहरूलाई कति गर्दा गरेर पवित्र आत्मा दिनुहुनेछ। कस्तो मिठो कुरा, आज म तपाईँलाई बताउँछु, जब तपाईँ रोमीको पुस्तकमा पढ्नु तपाईँले थाहा पाउनु भएछ, हामी गलेको बेलामा हामीलाई कसले प्रार्थना गर्न सहायता गर्नुहुन्छ, पवित्र आत्माले। प्रार्थना भनेको चाहिँ नि हाम्रो बलले मात्र पनि नहुने रहेछ, हामीलाई पवित्र आत्मा चाहिने रहेछ। उहाँले के भन्नुभयो, प्रभु यीशुले ल्याएर कहाँ लगेर राख्नु भएको छ, पवित्र आत्माको हातमा हामीलाई जिम्मा दिनुभएको छ। हालेलुया, हामी माग्छौँ कसद्वारा भएर, अरे पवित्र आत्मामा भएर। पवित्र आत्माले चाहिँ नि हामीलाई के चाहिएको, कतिखेर चाहिएको, कुन बेलामा चाहिँ टक्क दिनुपर्ने हो, उहाँले सही समयमा ठिक अवस्थामा जान्नुहुन्छ। अनि त्यही भएर यहाँ के भन्दैछ, पवित्र आत्मा झन् कति बढ्दा गरेर तपाईँ र म चाहिँ प्रार्थना गर्ने व्यक्ति हो हुने हो भने चाहिँ हामीलाई पवित्र आत्मा चाहिन्छै चाहिन्छ। हालेलुया, किनकि पवित्र आत्माले चाहिँ अनगम्ती शब्दमा नथाकिने गरी अन्तर्विन्ती गर्न सक्नुहुन्छ। हालेलुया, पवित्र आत्माले चाहिँ नि भित्र छिपेर रहेको रहस्यको कुरोहरू उहाँले प्रकट गर्नुहुन्छ तपाईँ र मेरो जीवनमा, तपाईँ र मेरो जीवनमा चाहिँ नि सामर्थको कामहरू गर्नुहुन्छ। यसै कारण यहाँनिर प्रभु यीशुले के उत्साह दिँदै हुनुहुन्छ, निरन्तर माग्ने, निरन्तर खोज्ने, निरन्तर उहाँको उपस्थितिमा आएर घसघचाउने हो भने चाहिँ हामीलाई को चाहिन्छ, अरे पवित्र आत्मा चाहिन्छ। हालेलुया, किनकि पवित्र आत्माले मात्र तपाईँ र मलाई गम्भीर प्रार्थनामा लिएर डोराएर लिएर जान सक्नुहुन्छ। हालेलुया, भित्र गुदीमा है, भित्र अवस्थामा लिएर जान सक्नुहुन्छ।
2: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ, तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ? सब किसिमका चिन्ता, फिक्री, रोग, व्यथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु, मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाममा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 981-38-844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्नु न बजे कोटा
2: सामान नभेटेर बेपत्ता
1: होइन, सामान चाहिँ के चारो ल्याएको?
2: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
1: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
2: कहाँ छ यो?
1: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
4: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
3: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9855174236, 9855174236
4: र फोन नम्बर 01513010 छ। 01513010 छ।
3: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
2: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
3: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गर गहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
4: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
5: कार्यक्रम अनुरोध संगीत प्रत्येक बिहिबार 12 बजेदेखि 1 बजेसम्म प्रस्तोता कुमारको साथमा।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
6: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाखा 29 थमेल, काठमाडौँ।
7: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
8: फोन नम्बर 40225444, 40225444
6: र 40225572, 40225572।
9: यसुले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई चाहिँ प्रेम गर।

0: विश्वास सुनाइबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

श्रोता मित्र, यो संसारमा व्याकुल र दुखी हृदय बोकेर जिउने मानिसहरू धेरै छन्। तिनीहरूका हृदय धेरैवटा कारणले गर्दा व्याकुल भएको छ। ती कारणहरू जे भए पनि हामी निश्चय गरी यो कुरा जान्न सक्छौ कि परमेश्वरले तिनीहरूलाई शान्ति दिन पर्खिरहनु भएको छ, अर्थात कुरिरहनु भएको छ। तर त्यसका निम्ति मानिसहरू विश्वासद्वारा उहाँको चरणमा आउनु पर्छ, उहाँको नजिकमा आउनु पर्छ। परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्छ र उहाँ मानिसको हृदयमा बास गर्न चाहनुहुन्छ। आदिमा जब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो तब उहाँले मानिसको जीवन खुशी र आनन्दले पूर्ण होस् भन्ने चाहनु भएको थियो। मानिस सन्तुष्टता र शान्तिमा जियोस् भन्ने उहाँले इच्छा गर्नु भएको थियो अनि उसलाई आदन भनिने सुन्दर बगैँचामा परमेश्वरले राख्नु भएको थियो। तर परमेश्वरको त्यो योजनालाई नाश पार्ने केही कुरा भयो। दुष्ट शैतानले परमेश्वरलाई घृणा गर्दछ। त्यो शैतानले मानिसको मनमा परमेश्वर प्रति शंका उत्पन्न गरिदियो। परमेश्वरको सृष्टि प्रति उसले नाना थरीका लक्षणहरू लगायो। यसो हुँदा मानिसले परमेश्वरको आज्ञा उल्लङ्घन गर्ने निर्णय गर्यो। हो मित्र, परमेश्वरको आज्ञा उल्लङ्घन गरेको कारण आज मानिसको हृदय दुष्ट भनिने सुन्दर बगैँचामा परमेश्वरले राख्नु भएको थियो। तर परमेश्वरको त्यो योजनालाई नाश पार्ने केही कुरा भयो। दुष्ट शैतानले परमेश्वरलाई घृणा गर्दछ। त्यो

पापले पूर्ण बनेको छ, पापले भरिएको छ, खराबै कुराले मात्रै त्यो हृदय भरिरहेको छ। मानिसको जीवनमा पापले प्रवेश गरेपछि उसले अब परमेश्वरसँग संगति गर्न सकेन। वास्तवमा परमेश्वरले उसलाई आफूसँग संगति गर्नको निम्ति बनाउनु भएको थियो, तर पापको कारणले गर्दा ऊ अब परमेश्वरबाट अलग भयो। उसको जीवनका सबै खुशी र आनन्दहरू पनि बिलाएर गए। उसको हृदय छलकपटले भरियो, हृदय अति नै दुष्ट भयो। मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ र त्यसलाई निको पार्न सकिँदैन, त्यसलाई कसले जान्न सक्छ र यर्मिया 17 अध्यायको 9 पदमा भनिएको छ। पाप र दुष्टताको कारण मानिस परमेश्वरदेखि अलग भयो, तर परमेश्वरले उहाँको महान प्रेमको कारण उहाँका एकमात्र येशु ख्रीष्टलाई मानिसको पापका निम्ति मर्न संसारमा पठाउनु भयो। मानिसलाई फेरि त्यो शुरूको जीवनमा फर्कने, त्यो शुरूको जीवन प्राप्त गर्ने एउटा नयाँ आशा दियो। त्यो आशा आज धेरै मानिसको निम्ति राखिएको छ। मानिसको हृदयको व्याकुलता हटाएर परमेश्वर त्यो हृदयमा बास गर्न चाहनुहुन्छ। मानिसलाई पापदेखि नाश हुनबाट बचाउन चाहनुहुन्छ। जसको जीवनमा पाप रहेको छ त्यो व्यक्ति परमेश्वरको राज्यमा वा स्वर्गमा प्रवेश गर्न सक्दैन भनी परमेश्वरले स्पष्ट बताउनु भएको छ। पाप के हो त? श्रोता मित्र, हामी विचार गरौं, के गर्दा चाहिँ त्यो पाप हुन्छ? सायद यो प्रश्न तपाईँको मनमा होला। पाप भनेको परमेश्वरको इच्छा विरुद्धमा हुने जुनै पनि विचार, व्यवहार, कार्य वा धारणा हो। यस्ता कुराहरूले मानिसको हृदयलाई अशुद्ध पार्छ। परमेश्वरले मानिसको बाहिरी क्रियाकलापहरूलाई मात्र हेर्नुहुन्न, तर मानिसको हृदयलाई, उसका विचारहरूलाई हेर्नुहुन्छ। परमेश्वरको नजरबाट कुनै पनि कुरा लुकेको छैन र लुक्न पनि सक्दैन। उहाँले सबैतिरका मानिसहरूलाई पश्चाताप गर्ने आह्वान गर्नुहुन्छ, आफ्ना पापबाट फर्कने सल्लाह दिनुहुन्छ। परमेश्वरको वचनमा यसरी लेखिएको छ, हामी परमेश्वरका सन्तान भएका हुनाले परमेश्वर सुन चाँदी वा पत्थर जस्तै हो भने हामीले ठान्नु हुँदैन। यिनीहरू चाहिँ मान्छेका कला र कल्पनाका प्रतिरूप मात्र हुन्। यस्तो अज्ञानताको समयलाई परमेश्वरले ध्यान दिनु भएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चाताप गर्ने आज्ञा दिनुहुन्छ, किनकि उहाँले एक दिन तोकिदिनु भएको छ जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एकजना व्यक्तिद्वारा धार्मिकताको न्याय गर्नुहुनेछ। मित्र, म तपाईँलाई बताउन चाहन्छु कि यदि मानिसले परमेश्वरको यो आज्ञालाई व्यवस्था गर्यो वा पालन गरेन भने मृत्युपछि ऊ आगोको कुण्डमा फालिनेछ, जहाँ आगो कहिले पनि निभ्दैन। त्यो ठाउँलाई हामी नरक पनि भन्दछौ। परमेश्वरले दिनुभएको आज्ञालाई पालन नगर्दा वास्तवमा हामीले ठूलो दशा बेहोर्नु पर्छ। त्यही कारणले गर्दा आज तपाईँको लागि एउटा मौका दिएको छ। त्यो मौका तपाईँले आज नै उपभोग गरेर आफ्नो पापबाट पश्चाताप गर्नुपर्छ र प्रभु येशु ख्रीष्टमा विश्वास गर्नुपर्छ। आफ्ना पापको निम्ति पश्चाताप गर्नै पर्छ। आफ्नो पाप हामीले मानिलिनै पर्छ। श्रोता मित्र, स्वीकार गर्नै पर्छ। आफूले गरेको गल्तीलाई गल्ती हो भनेर हामीले भन्नै पर्छ। हामीले यदि कुनै दुष्ट कार्य गरेका छौँ भने त्यो पाप हो भने हामीले स्वीकार गर्नै पर्छ। हामीले पाप स्वीकार गर्यौं भने परमेश्वरले हामी भित्र एउटा नयाँ हृदयलाई सृष्टि गर्नुहुन्छ, जुन हृदयले परमेश्वरलाई प्रेम गर्दछ, उहाँको आज्ञा मान्दछ। उहाँको आत्माले मानिसलाई बाहिरबाट दोषी ठहराउँदैन, बरु आत्माले उसको जीवनमा बास गर्नुहुन्छ। आत्माले उसलाई सान्त्वना दिनुहुन्छ, अगुवाई गर्नुहुन्छ अनि बाटो देखाउनुहुन्छ, परमेश्वरका कुराहरू बुझ्न सहायता गर्नुहुन्छ। अनि जब पृथ्वीमा हाम्रो जीवन पूरा हुन्छ तब स्वर्गमा परमेश्वरले हामीलाई स्वीकार गर्नुहुन्छ। हो आदरणीय श्रोता मित्र, हामी स्वर्गमा स्वीकार गरिनको निम्ति हामी पापी छौ, परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेका छौ, भङ्ग गरेका छौ भन्ने कुरा हरेक मानिसले स्वीकार गर्नै पर्छ र त्यो डरलाग्दो पापबाट उद्धार पाउनको लागि, छुटकारा पाउनको लागि येशु ख्रीष्टमा विश्वास गर्नै पर्छ। तर आज धेरैजना मानिसहरू मृत्युपछि परमेश्वरको साथमा रहन जाने लायकका छैनन्, किनकि उनीहरूको हृदय दुष्टताले भरिएको छ, खराब विचारले भरिएको छ। त्यो दुष्टताको मालिक

0: शैतान हो। दुष्ट शैतानले मानिसको हृदयलाई र त्यो हृदयमा हुने विचारहरूलाई पूर्ण रूपले कब्जा गरेको छ, ओगटेको छ, त्यसलाई पुरै नियन्त्रण गरेको छ। तपाईँलाई थाहा छ, मानिसको हृदयमा धेरै किसिमका दुष्ट आत्माहरूले बास गरेका हुन्छन्, अनि हामीले नचाहेर पनि यो कुरा स्वीकार गर्नै पर्छ कि अहंकार र स्वार्थ पनि दुष्टताको फल हो। अहंकार अथवा घमण्ड एउटा आगो हो मित्र, जसले मानिसको जीवनलाई जलाएर भस्म पार्दछ। मानिसले विभिन्न कुराको घमण्ड गर्छन्, धनको घमण्ड, योग्यताको घमण्ड, जातको घमण्ड, घरानाको घमण्ड, रूपको घमण्ड, अनि यस्तै अरू कुराहरूमा घमण्ड गर्छन्। स्वार्थ पनि त्यस्तै कुरा हो, जसले मानिसलाई समाजमा एक्लो बनाउँछ। स्वार्थी मानिसको कोही मित्र हुँदैन, किनकि उसले आफ्नै मात्र फाइदा र भलाइ खोजेर जिएको हुन्छ। तपाईँको जीवनलाई यस्ता कुराहरूले ग्रस्त पारेको छ कि? परमेश्वरको वचनले भन्छ, यस्ता कुराहरूका निम्ति हामीले पश्चाताप गर्नुपर्छ। पश्चाताप गर्नु भनेको ती कुराहरू प्रति आफ्नो विचार बदलेर तिनलाई त्याग्नु हो, तिनीहरूलाई छोडिदिनु हो। तपाईँको हृदयको अवस्था आज कस्तो छ मित्र? कस्ता कुराहरू तपाईँको हृदयमा जरा गाडेर बसेका छन्? के तपाईँको हृदयमा भएका कुराहरू परमेश्वरको दृष्टिमा स्वीकार्य छन्? यदि दुष्टता तपाईँको हृदयमा भरिएको छ भने अहिले नै परमेश्वरको चरणमा आउनुहोस्, परमेश्वरको नजिकमा आउनुहोस्, उहाँको समीपमा आउनुहोस्, आफ्नो पाप मानिदिनुहोस्, हृदयमा बसेका खराब कुराहरू निकालेर त्यहाँ परमेश्वरलाई बास गर्न दिनुहोस्। उहाँ कहाँ आउनेहरूलाई परमेश्वरले एउटा नयाँ र आज्ञा पालन गर्ने हृदय दिने प्रतिज्ञा गर्नु भएको छ। उहाँ भन्नुहुन्छ, म तिमीहरूलाई विभक्त नहुने हृदय दिनेछु र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु। म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय हालिदिनेछु। इजकेल 11:19 हामीले यस्ता कुराहरू पढ्न सक्छौ। परमेश्वरको यो प्रतिज्ञा तपाईँको निम्ति पनि हो। श्रोता मित्र, आज नै उहाँलाई विश्वास गर्नुहोस् र आफ्ना सबै ती डरलाग्दा कुराहरूबाट, पापमय स्वभावबाट फर्कनुहोस् र तपाईँको जीवनमा उहाँले नयाँ काम गर्नुहुनेछ। यसको लागि तपाईँले रोज्नु पर्छ र भन्नुपर्छ, प्रभु येशु मेरो जीवनमा नयाँ काम गर्नुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँ घर छ। कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी

0: बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो। परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
0: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
2: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा म हार्दिक स्वागत गर्दछु। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। परमेश्वरलाई प्रसन्न तुल्याउने हाम्रो महत्वपूर्ण जिम्मेवारी हो। यो प्रसन्न तुल्याउने प्रक्रिया शुद्ध हृदय र विचारले मात्र हुन सक्छ, नत्र सबै कुराहरू फुस्रो मात्र हुन्छन्। परमेश्वरले हृदय हेर्नुहुन्छ र सबै बुझ्नुहुन्छ। किनभने कतिले नाटकीय रूपले आफ्ना मालिक वा हाकिमलाई प्रसन्न तुल्याउँदै मक्खै पार्छन्। हो, अलि चतुर चतुरहरूले। मदर टेरेसाले भनेकी छिन्, परमेश्वर हामी सफल नै हुनुपर्छ भन्नुहुन्न, तर उहाँ हामीले प्रयास गर्नुपर्छ भन्नुहुन्छ। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली दैनिक कार्यक्रम आत्मिक यात्रा।

श्रोता मित्र, धन्यवाद तपाईलाई। यस कार्यक्रममा प्रसारण गरिएका थुप्रै गीत भजनहरू तपाईले मन पराउनु भएको जानकारी मैले निरन्तर पाइरहेको छु। धेरै धन्यवाद तपाईँको सकारात्मक प्रतिक्रियाहरूको निम्ति। धेरै जसो यी भजनहरू अनि गीतहरू हामीले नै तयार पारेका हौ र हाम्रो आत्मिक यात्रा युट्युब च्यानलमा यी सबै एल्बम सिडीहरूद्वारा तपाईँ सम्पूर्ण भजन तथा संकलन संग्रह सुन्न सक्नुहुनेछ। त्यसको निम्ति तपाईँले आफै नै यो युट्युबमा आत्मिक यात्रा हेरेर त्यहाँ यी गीतहरू भजनका सिडीहरूबाट तपाईँले सम्पूर्ण भजनको संग्रहलाई सुन्न सक्नुहुनेछ। परमेश्वरले प्रशस्त तपाईँलाई आशीर्वाद दिउँ। आउनुहोस् सधैँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत भजन सुन्दै आजको सन्देशको निम्ति हाम्रो गीतलाई तयार गरौँ।

0: एफेसका विश्वासीहरूलाई तिनीहरू ज्योतिका सन्तान भएकाले ज्योतिको सन्तान जस्तै भएर जिउनुपर्छ भन्ने सल्लाह दिएका छन्। यो खण्ड एफिसीको पाँच अध्यायको आठ पदमा हामी पाउँदछौ। त्यसै गरी जिउने सम्बन्धमा तिनी अझै अगाडि भन्दछन्, प्रभुलाई मनपर्ने के हो सो सिक्ने प्रयास गर। प्रभुलाई मनपर्ने के हो सो सिक्ने प्रयास गर। पाँच अध्यायकी दश पद। यसो भनेर तिनी ज्योतिका सन्तानले तिनीहरूका आफ्नो कर्तव्यमा आफ्नो स्तरमा ध्यान दिनुपर्ने र तिनीहरू जुन ज्योतिका हुन् तिनीहरूका जीवनको कामलाई पनि त्यो सुहाउँदो बनाउनु पर्ने आशा राख्दछन्। अर्थात ज्योतिको सन्तानको स्तरलाई कायम राख्ने कुरा, चाहे प्रयोग गरेर होस् वा जाँच वा निश्चय गरेर प्रभुलाई मन पर्ने के हो त्यो गर्नुपर्छ। कतिपय कुराहरू तपाईँलाई मनपर्छ अनि कतिपय कुराहरू तपाईँलाई मन पर्दैन। परमेश्वरलाई पनि कति कुराहरू मनपर्छ र ती सबै कुरा उहाँले बताउनु भएको छ र उहाँले मन नपर्ने कुराहरू पनि प्रष्टै पार्नु भएको छ। एक व्यक्ति परमेश्वरका निम्ति भोकाउनु पर्छ। यदि आत्मिक रूपले स्वस्थ व्यक्ति छ भने त्यो व्यक्ति आत्मिक रूपले परमेश्वरमा भोकाउँछ, परमेश्वरको निम्ति भोकाउँछ, परमेश्वरका कुराहरूको निम्ति भोकाउँछ। हो, तपाईँले भन्नुहोला कुनै कुनै मानिसहरू त आइतबारको सेवामा एक महिना दुई महिनासम्मै उनीहरू चाहिँ संगतिमा गएका हुँदैनन्। हो, यस्ता व्यक्तिहरू सायद उनीहरूमा आत्मिकी भोक नै नलागेर उनीहरू संगतिमा नगएको पनि हुन सक्छ। र यदि तपाईँलाई कहिले कहीँ नजाउ नजाउ जस्तो लाग्छ भने हुनसक्छ यो तृष्णा वा तपाईँ भित्र परमेश्वरलाई खोज्ने भोक बिस्तारै बिस्तारै शिथिल हुँदै गइरहेको छ। सबै विश्वासी वा उद्धार पाउनका निम्ति ख्रिस्टको नाम पुकार्नेहरू सबैको लक्ष्य परमेश्वरलाई प्रसन्न तुल्याउनु हो वा हुनुपर्छ। सन्त पावल भन्दछन्, तिमीहरूले त्यसो गर्ने प्रयास गर, अर्थात परमेश्वरलाई प्रसन्न पार्ने प्रयास गर। प्रभुलाई मन पर्ने के हो सो जान्ने प्रयास गर, त्यो प्रयास गर। त्यो पत्ता लगाउनु तपाईँको मेरो जिम्मेवारी र कर्तव्य हो। संक्षेपमा यो मुख्य क्रिस्चियन कर्तव्यको सार आचरणको लघु मिश्रण जीवनको एउटा आफैमा पर्याप्त नियम पनि हो। मानिलिउ तपाईँ 100 विश्वासीहरू भएको एउटा मण्डली चर्चको हिस्सा हुनुहुन्थ्यो अनि तपाईँको संगतिका पादरीले धर्मगुरूले तपाईँलाई यसरी प्रश्न गर्छन्, तपाईँहरूमध्ये कतिजनाले परमेश्वर तपाईँसँग साँच्चै प्रसन्न हुनुहुन्छ भन्ने सोच्नुहुन्छ विचार गर्नुहुन्छ, हात उठाउनुहोस् त। यसरी सोद्धा कतिले हात उठाउलान् सोच्नुहोस् त। अनि तपाईँ नि कि तपाईँ आफ्नो हात उठाउनुहुनेछ। परमेश्वर हामीसँग प्रसन्न नहुनुको एउटा कारण यो कि हामी उहाँको मार्गहरूमा ध्यान दिँदैनौ। आउनुहोस् आज हामी केही बाइबल खण्डहरू पाठ गर्नेछौ र मनन गर्नेछौ जसद्वारा यस विषयमा अझै हामीले स्पष्टता पाउनेछौ। हिब्रू 11 अध्यायको 6 पद यहाँ लेखिएको छ, बिना विश्वास परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। अर्को खण्ड रोमीको पत्री 8 अध्यायको 6-8 खण्ड, किनभने पाप स्वभावमा मन लगाउनु चाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो। किनभने पापमय शरीरतिर लागेको मन चाहिँ परमेश्वर प्रति शत्रुता हो, परमेश्वरको व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिल्यै हुन सक्छ। पाप स्वभावको वशमा उनीहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्। फेरि म भजन संग्रह 147 को 11 खण्ड पाठ गर्दैछु, तर परमप्रभु उहाँको भय मान्नेहरूसँग र उहाँको अचूक कृपामाथि भरोसा राख्नेहरूसँग हुनुहुन्छ। मत्ती 17 अध्यायको 5 पद, यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन। पहिलो सामुएल 15 अध्यायको 22 पद, होम बलि र बलिदान भन्दा बढी परमेश्वरले आज्ञा पालन नै रुचाउनुहुन्न र आज्ञा पालन बलिदान भन्दा उत्तम हो र उहाँको वचन मान्नु भेडाको बोसो भन्दा असल हो। हिब्रूको पत्री 13 अध्यायको 21 पद, तिमीहरूलाई हरेक असल गुणले सिद्ध पारुन् र तिमीहरूले उहाँको इच्छा पूरा गर्न सख, जे परमेश्वरलाई मन पर्दो छ येशु ख्रिस्टद्वारा उहाँले तिमीहरूमा गरून्। उहाँको महिमा युगानुयुग भइरहोस्। आमेन। हिब्रू 13 अध्यायको 15 अनि 16 पद, यसकारण परमेश्वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्तर चढाओ, यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने होठको फल हो। भलाई गर्न र आफूसँग भएका कुरा बाँडचुँड गर्न नभुल, किनकि यस्तै बलिहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ। यसैले परमेश्वरलाई प्रसन्न तुल्याउनु भनेको उहाँको व्यवस्था र आज्ञा अनुसार जिउनु र त्यो प्रेम सहित जिउनु हो। त्यसो गर्नु असम्भव जस्तो देखिन सक्छ, तापनि परमेश्वर हामीले उहाँलाई प्रसन्न पारेको चाहनुहुन्छ अनि उहाँले हाम्रो निम्ति उहाँलाई प्रसन्न तुल्याउनु सम्भव बनाइदिनुहुन्छ। लेन्टकालको समयले हामीलाई सही शुरूआत दिन सक्छ। कुन कुराको? सबै कुराहरूको, परमेश्वरको नजिक आउने कुराहरूको र परमेश्वरलाई प्रसन्न तुल्याउनलाई हाम्रो जीवनले गर्ने प्रयासको शुरूआत यो समयले दिन्छ। हामी समर्पित बनौं अनि हाम्रो जीवन र समय प्रभुको सेवाको निम्ति दिउँ। उहाँलाई घनिष्ठ रूपले जान्दा एक व्यक्तिका निम्ति उहाँलाई प्रसन्न पार्ने बाटो सहज हुन्छ। हामी उहाँको व्यवस्था र उहाँको उद्देश्यहरूलाई बुझौं, जानौं र ती पालन गरी जिउने प्रयत्नमा लागौं। यसरी हामी उहाँलाई प्रसन्न पार्न सक्छौं। साहस गर्नुहोस्, किनकि विगतमा प्रभुका थुप्रै थुप्रै दासहरू हामी देख्दछौ। बाइबलमा हनोक, नोआ, अब्राहम, दाऊद, अय्युब र अरू धेरै धेरै प्रभुका जनहरू थिए जसले परमेश्वरलाई प्रसन्न पार्न सके। यो सूचीमा तपाईँ र मेरो पनि नाम लेखिन सक्छ यदि हामीले प्रयत्न गर्छौ भने। होइन त, केही मनन गर्ने प्रश्न तपाईँ र मैले आफैसित सोध्नुपर्छ, के मेरो जीवन हर समय परमेश्वरलाई मन पर्दो छ वा मेरो जीवनको कुनै यस्तो क्षेत्र छ जुन परमेश्वरलाई मन पर्दो छैन वा उहाँलाई प्रसन्न तुल्याउनको निम्ति म कस्ता पाइलाहरू चाल्न सक्छु। आउनुहोस्, यी प्रश्नहरूको जवाब हामीसितै छ र हामी संकल्प गरौं। म प्रत्येक दिन उहाँको वचन पढ्नेछु, उहाँको व्यवस्था र उहाँको मार्गलाई चिन्नेछु अनि परमेश्वरलाई खुसी तुल्याउन म उहाँको हृदय र उहाँको विचारलाई बुझ्नेछु। म येशूका पाइलाहरू पछ्याउनेछु र उहाँले दिनुभएको शिक्षा मेरो दैनिक जीवनमा लागू गर्नेछु। यो संकल्पले तपाईँ र मेरो जीवनलाई निरन्तर आशिषको बाटोमा पक्कै पनि डोर्याउनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिउ। समयले बिस्तारै बिस्तारै मलाई विदाय दिइसकेको छ, तर कति सुन्दर कुरा र कति एउटा चुनौतीपूर्ण कुरा कि मेरो जीवनबाट मैले कसरी परमेश्वरलाई प्रसन्न तुल्याउन सक्छु। अनि यो हाम्रो जीवनको निम्ति एउटा चुनौती हो र हाम्रो निम्ति ठूलो आशिष पनि हो, किनभने उहाँले हामीलाई प्रेम गर्नुहुन्छ। उहाँको कृपा, अनुग्रह र शान्ति उहाँले निरन्तर तपाईँहरू मलाई दिनुभएको छ। परमेश्वरले हामीलाई उहाँमा निरन्तर अघि बढ्न र उहाँलाई प्रसन्न तुल्याउनको निम्ति उहाँको बल र सामर्थ्य दिउन्। आमेन।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईँको भित्री घेराको बारेमा सुझावहरू। जय मसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 49 यहाँहरूलाई स्वागत छ। आज म तपाईँहरूसँग कुरा गर्न चाहन्छु कि तपाईँले आफ्नो भित्री घेराको हिस्सा बन्न अनुमति दिनुभएका व्यक्तिहरूको बारेमा बुद्धिमानी पूर्वक छनौट गर्नु कति महत्वपूर्ण छ। भित्री घेरा भन्नाले के बुझिन्छ? यी ती व्यक्तिहरू हुन् जसले आफूलाई विश्वसनीय साबित गरेका छन्, जसले तपाईँको लागि आफ्नो कोठामा प्रार्थना गर्नेछन्, अरू कसैलाई होइन। यी व्यक्तिहरूसँग मात्र तपाईँ आफ्नो गहिरो रहस्य साझा गर्नुहुन्छ। यीशुले आफ्नो पार्थिव सेवकाईभरि यो बुद्धि प्रयोग गर्नुभयो। लुकाको पुस्तक 8 अध्यायमा एउटा घटना छ जहाँ मानिसहरूको ठूलो भीड भेला भएको थियो। यीशुले तिनीहरूलाई बिउ छर्ने र बिउको बारेमा एउटा कथा सुनाउनुभयो। दृष्टान्त समाप्त गरेपछि उहाँले तिनीहरूलाई बोलाउनुभयो, तिनीहरू जसले मलाई सुनिरहेका छौ सुन। परमेश्वरको वचन सुन्नु र परमेश्वरको वचनमा ध्यान दिनुमा ठूलो भिन्नता छ। धेरै मानिसहरूलाई येशु ख्रीष्टको बारेमा थाहा छ, उनीहरूलाई उहाँ को हुनुहुन्छ र बाइबलले उहाँको बारेमा के भन्छ भन्ने बारेमा ज्ञान छ। यद्यपि तिनीहरू उहाँको सेवा गर्न आफ्नो शारीरिक घमण्ड त्याग्न तयार छैनन्। यस कारणले गर्दा येशुले तिनीहरूसँग घनिष्ठ गोप्य कुराहरू साझा नगर्ने छनौट गर्नुहुन्छ। लुकाको पुस्तक 8:8-9। उहाँका चेलाहरूले यस दृष्टान्तको अर्थ के हो भनी उहाँलाई सोधे। उहाँले भन्नुभयो, तिमीहरूलाई त परमेश्वरका राज्यको भेद जान्ने ज्ञान दिइएको छ, तर अरूहरूसँग चाहिँ म दृष्टान्तमा बोल्दछु कि तिनीहरूले हेरेर पनि नदेखुन् र सुनेर पनि नबुझुन्। हामीले कसलाई आफ्नो व्यक्तिगत जानकारी बाँड्ने भन्ने बारेमा पनि धेरै होसियार हुनुपर्छ। परमेश्वरले तपाईँलाई दिनुभएको बोलावटको बारेमा मौन रहनुहोस्। तपाईँले विश्वास गर्न सक्नेहरूलाई मात्र यसको बारेमा बाँड्नुहोस्। नहेम्याले यो बुद्धि प्रयोग गरे। नहेम्याको पुस्तक 2:11-12। म यरूशलेममा पुगे र त्यहाँ मैले 3 दिनसम्म पर्खेपछि आफूसँग केही मानिसहरू लिएर राति निस्के, तर यरूशलेमको निम्ति मेरो मनमा मेरो परमेश्वरले दिनुभएको प्रेरणा मैले कसैलाई भनिन। म सवार भएको पशु बाहेक अरू पशु मसित थिएन। आफ्नो सेवकाईमा कोसँग मिल्ने भन्ने कुरामा धेरै होसियार हुनुहोस्। हितोपदेशको पुस्तक 13:20। बुद्धिमानसँग हेर्ने बुद्धिमान नै बन्छ, तर मूर्खहरूको संगत गर्नेले नोक्सानी भोग्छ। जब तपाईँ आफूलाई गलत मानिसहरूसँग संगत गर्न अनुमति दिनुहुन्छ, तिनीहरूले तपाईँको जीवनमा ठूला हानि पुर्याउँछन्। त्यसैले तिनीहरूबाट टाढा रहनुहोस्। केही मानिसहरू सोच्छन् कि उनीहरूसँग जति धेरै साथीहरू हुन्छन् उनीहरूको जीवन त्यति नै राम्रो हुन्छ, तर जब साथीहरूको कुरा आउँछ गुणस्तर मात्र भन्दा धेरै महत्वपूर्ण हुन्छ। हितोपदेशको पुस्तक 27:17। फलामले फलामलाई उदाए जस्तै एउटाले अर्को मानिसलाई उदाउँछ। तपाईँ ती थोरै मानिसहरूसँग घनिष्ठ सम्बन्ध निर्माण गर्न चाहनुहुन्छ जससँग तपाईँ जस्तै परमेश्वरलाई प्रेम गर्ने र सेवा गर्ने उस्तै हृदयको इच्छा छ, जसले तपाईँलाई आत्मिक रूपमा बढ्न मदत गर्न सक्छ र तपाईँ तिनीहरूलाई आत्मिक रूपमा बढ्न मदत गर्न सक्नुहुन्छ। हितोपदेशको पुस्तक 10:11। धर्मात्माको मुख जीवनको फुहारा हो, तर दुष्टको मुखमा हिंसा लुकेको हुन्छ। प्रिय श्रोता, धेरै जसो मानिसहरू बाहिरबाट हेर्दा धेरै राम्रा देखिन्छन्। कसैसँग घनिष्ठ सम्बन्ध बनाउनु अघि उनीहरूको वास्तविक चरित्रलाई ध्यानपूर्वक हेर्नुहोस्। न्यायकर्ताको पुस्तक 7:1 गिदोनले युद्धको लागि तयार 32,000 सिपाहीहरूबाट शुरू गरे। परमेश्वरले सिपाहीहरूको संख्या 300 घटाउनुभयो। तिनीहरूको प्रतिद्वन्दीमा 1,35,000 मानिसहरू थिए। परमेश्वरको लागि संख्या महत्वपूर्ण छैन। परमेश्वरसँग मिलेर बसेका 300 मानिसहरूले शत्रुका 135,000 मानिसहरूलाई पराजित गरे। जीवनमा सफल हुन हामीलाई धेरै साथीहरू चाहिने कुरा होइन, हामीले केवल ती थोरै मानिसहरूसँग मिलेर बस्नुपर्छ जसको हृदयमा परमेश्वरको सेवा गर्ने साँचो इच्छा छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आजी नेना दिएको दो निच्छ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। छिगु दुनिया केरा या खे सुझाव जयमसी जोजलपाजी अमृता महर्जनी स्पार्क माई फेथ हिउ जीवनिया छेन श्रृंखला भाग 49 के छिसकसित न लसकु छ। थौजी छिपी लिसे खलाकेनुकु दुखी छिगु थगु दुनिया घेराया हिस्सा जुई त अनुमति बिया देवी मनुदेगु बारे बुद्धिमानी पूर्वक लिएको गुली महत्वपूर्ण जुई थुपी थम भलसा याए बहपी मनु तख सुना इमगु कोठा छिगु नीति प्रार्थना याई छिगु दुने यागु गोप्पे ख थुपी मनु तलिसे जक्क साजा याएगु याना दिस मेपी सुलिसी नमखो योपी न्यानुमिपी यसु थगो पृथ्वी या सेवाया दक्को ई थगो बुद्धि या त छेलिगु ख लुका 8 अध्याय के छगु घटना दु गन यक्कु मनुतेगु हुल मुना चुङ्गु ख गन यक्कु मनुतेगु हुल मुना चुङ्गु ख यसु इम त बुझा व पुसाया बाखकन उखान सिदेका वया वेकल इम त दया दिल न्याना चोपिन्छ जीवु खन्यो परमेश्वर या ख न्यानीगु व परमेश्वर या ख के ध्यान बीगु दछुई तस्कपा यशु ख्रिस्टिया बारे योको मनुदेशन शु वेक सुख बाइबल ल वेक या बारे छु दया तगुदु दैगु इनके ज्ञान दु यागुसा इम्स वेक या सेवा याए त थगु सांसारिक घमण्ड तोते तयार मजु थुगु हुनी याना येशु इपिङ्गिसे आत्मिकी गोप्पे ख कने मखुगु ले आदिल लुका च्यागु अध्यायु गुगु छिगु पत्के धा तगुदु वेकया चेला तेस थो उखानियागु अर्थ कना बिगु धका धागुनी वेकल थथे धयादिल परमेश्वर यागु राज्य आगु गुप्त ख छिमित सिके बी धुङ्कुगु दु मेपिन्त धासा जी उखान छुना दया थकुगु धर्मशास्त्र पु राजुईमा इम्स सोया न मखनेमा अलि नेना न मथुईमा झिस झिगु व्यक्तिगत जानकारी सुलिसे सियर याएगु खे न तस्क होसिया जुईमा परमेश्वर छि त सतुगु ख चुङ्क चुना दिस छि विश्वास या फै पिन्त जक्क इनकनि याना दिस नेहमिया थगु बुद्धि छेल नेहमिया थुगु बुद्धि छेल नेहमिया निगु अध्यायो झिन्छगु झिन्गु पत्के धाटगु दु जी एरुसलेमे छेल अन थुगु छ्योङगु सोगु सोनु लिपा जी एरुसलेमे छेल अन छ्योङगु सोनु लिपा जी चाने दना थना पछु मनु त जोना जी सहरे पिहा हुना परमेश्वर जी त एरुसलेमे छु याए त छोया दिगु ख व ख जी सुया त मदया जी गया म पशु तो दाजी के मेपी पशु मधु छिं सेवा या सुना पापु दया दि धका यहाँले होसियार रिया दिसौ हित उपदेश छिन्छुङ्गु अध्याय निगु पत्के धाया टगुदु बुद्धिमान पिं लिसे जुई पिं बुद्धिमान हे जुई मूर्ख पिं लिसे जुई पिं थ त छिङकी छि थ थम मकुपी मनु त लिसे स्वापु तेगु अनुमति बिबले इम्सा छिगु जीवने त धङ्गु हानी आई उकी पिं पाखे तापा खाचो गुरी मनुदेश विचार याई कि थ पासपिङ गुरी अपदै उलिहे थगु जीवन दालाई तर पासपिनीको ख ल्याबले परिणाम स्वया गुणस्तर अप महत्वपूर्ण जुई हितोपदेश नेगु अध्याय झिन्नेगु पत्के धाटगुदु नया त न हे जुकी थे पासया त पासा पासया त हे जुकी छि थे हे परमेश्वर या मतिना यायगु व सेवा यायगु नुगया इच्छा दुपी उपी मनु तलिसे घनिष्ठ स्वापु देखिगु इच्छा याना दिस छि त आत्मकथा बलाके त सुना ग्वाली याय फै अले छि इम त आत्मिकी कथा बलाके त ग्वाले या फै हितोपदेश युगु अध्याय झिन छगु पत्के धाटगुदु दिपी मनुतेगु मुदु जीवनिया मुहान ख म बिपी मनुतेगु थ पिनी गु मुतुई लुएली गु ख सुचकात अप मनु त पिने स्वेबले तस्क बाला खनिदै उगे गुली से घनिष्ठ सम्बन्ध ते न्य उमगु वास्तविक चरित्र या त बालक स्वया दिस न्यायाधीश सात अध्याय गिदो न युदया नीति तयार यागु 32,000 सैनिक तयार सुरु या त अले परमेश्वर इम त 300 तक याना दिल इमगु प्रतिद्वन्दी 135,000 मनु त जुल परमेश्वर या नीतिला संख्या महत्वपूर्ण मजु परमेश्वर या पक्ष लापी 300 म मनु तस इपी 135,000 शत्रु या त बुकल यपि निर्मिपी जीवने सफल जुइट यकु पासपी मुआ झिस उपी मनु तलिसे जक्क मिले जुया सुनेमा गुदु गुमस्या नुगले परमेश्वर या सेवा यायगु धाठेगु इच्छा दु थौयागु वचन येनादिगुले छिसकसी तन परमेश्वर सवाबीमा जयमसे नेनामिपी छिमसा नकतिनी हे जक बाइबलिया प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादिम सोमन भिक्टर ट्रयादिगो हसना जिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेट जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी
0: FM 105.1
1: अब प्रस्तुत छ कार्यक्रम रोचक जानकारीको पुनः प्रसारण।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा। आदरणीय श्रोता, कार्यक्रम रोचक जानकारीमा कहिलेकाही म तपाईँलाई स्वास्थ्य सम्बन्धी, कहिले शिक्षा, कहिले मनोरञ्जन, यस्तै महत्वपूर्ण कुराहरूको जानकारी राख्ने गर्छु र आज पनि यस्तै महत्वपूर्ण कुराको साथमा उपस्थित भइसकेको छु र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट। गीतको बोल रहेको छ संसारसँग बाँधिएर सम्झौता नै गरे बोलको गीत तपाईँको निम्ति कार्यक्रममा राख्न चाहन्छु।

जिन्दगीले अर्थ पाए सुलाई पाएपछि सायद तपाईँ र मेरो जीवनमा यस्तै भएको छ होइन। यदि प्रभु नपाएको भए जिन्दगीले अर्थ पाउँदैन थियो होला। तर अहिले चाहिँ तपाईँ र मैले प्रभु पाएर एउटा जिन्दगीले अर्थ पाएको जीवन हामीले जिइरहेका छौँ। र कार्यक्रम रोचक जानकारीमा आज स्वास्थ्य सम्बन्धी केही महत्वपूर्ण कुरा तपाईँको निम्ति म राख्दैछु। स्वास्थ्य रहन पाँचवटा गर्नुहुने र गर्न नहुने महत्वपूर्ण कुराहरू आज तपाईँको निम्ति। र स्वास्थ्य रहनको लागि पानी एकदमै महत्वपूर्ण कुरा छ। दिनभरि प्रशस्त पानी पिउनुहोस् होइन। जति हामी पानी पिउँछौँ त्यति स्वास्थ्य रहन सक्छौँ। यदि तपाईँ र म पानी पिउँदैनौँ भने हामी विभिन्न रोगको शिकार बन्न सक्छौँ। र पानी पनि फेरि स्वास्थ्य पानी पिउनु पर्दछ। र अर्को महत्वपूर्ण कुरा भनेको सागसब्जी। कति हामी सँगै साथीभाइहरूसँग खाना खाँदाखेरि कति साथी सङ्गीहरूले सागसब्जी खानु नै हुन्न, छुनु नै हुन्न। कति हाम्रो बच्चाहरू पनि त्यस्तै हुन्छन्। तर सागसब्जी स्वास्थ्यको लागि एकदमै महत्वपूर्ण कुरा छ। हरेक खानामा हरियो सागपात खानु उचित कुरा हो, राम्रो कुरा हो। र भरिसके अब दिनै त सागसब्जी खान सम्भव छैन होला कतिलाई, तर एक दिन बिराएर सागसब्जी खाए धेरै राम्रो। र अर्को महत्वपूर्ण कुरा निन्द्रा। निन्द्रा पनि हाम्रो जीवनमा एकदमै महत्वपूर्ण कुरा छ। दैनिक 7-8 घण्टा हामी सुत्नै पर्छ, किनभने 8 घण्टा काम गर्ने, 8 घण्टा सुत्ने। र परमेश्वरले रात सुत्नको लागि बनाउनु भएको हो। अब कतिलाई त राति काम गर्नुपर्ने हुन्छ, फेरि अर्कै सोच्नु होला, तर त्यो होइन। तपाईँ राति काम गर्नुहुन्छ भने दिउँसो सुत्नुहोस्। 8 घण्टा जसरी पनि समय चाहिँ पुर्याउनै पर्छ होइन। त्यो भएर सुत्नु पनि स्वास्थ्यको लागि एकदमै फाइदाजनक छ है। र अर्को महत्वपूर्ण कुरा एक्सर्साइज। दिनहुँ हिँड्ने वा कसरत गर्नुहोस्। लगभग अब तपाईँ भरिसके 1/2 घण्टा चाहिँ हिँड्नुहोस्। एकदमै बिहान बेलुका तपाईँ हिँड्ने बानी गर्नुहोस्। हामी यति नराम्रो बानी छ, हामी 1-5 मिनट पनि हामीलाई स्कुटी चाहिन्छ, गाडी चाहिन्छ, होइन के चाहिन्छ क्या, तर होइन, हिँड्नुपर्छ। सब्जी लिन जाँदा हिँड्नुहोस् होइन। कतिचोटि हामी बच्चा पुर्याउन जाँदा हामीलाई स्कुटी नै चाहिन्छ, बच्चा पुर्याउन जाँदा पनि हिँड्नुहोस् होइन। बरु बच्चा बेलुका थाकेको हुन्छ त्यतिखेर स्कुटी लिएर बाइक लिएर लिन जानुहोस्, तर भरिसके बिहान चाहिँ हिँडेकै राम्रो। र अर्को महत्वपूर्ण कुरा घाम, ताजा हावा र भिटामिन डी लिनुहोस् होइन। घाम ताप्नुहोस् कहिलेकाहीँ। अब यो सिजनमा कतिचोटि तपाईँ र म बिरामी पनि हुन्छौँ, जिउ कटकट खान्छ, कतिचोटि भिटामिन डीको कमीले पनि हुनसक्छ, कति डक्टरहरूले भन्नुहुन्छ होइन। त्यो भएर ताजा हावा र भिटामिन डी अथवा घाम एकदमै महत्वपूर्ण कुरा छ है तपाईँ र मेरो जीवनमा। र यो पाँचवटा कुरा एकदमै महत्वपूर्ण कुरा राखेँ मैले, पानी, सागसब्जी, निन्द्रा, एक्सर्साइज, घाम। यो पाँचवटा कुरा तपाईँ र मेरो दैनिक जीवनमा भयो भने हामी हेल्दी रहन सक्छौँ, स्वास्थ्य रहन सक्छौँ। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ, त्यसपछि भने हामीले गर्न नहुने फेरि पाँचवटा कुरा लिएर उपस्थित हुने नै छौँ।

आदरणीय श्रोता, अब हामीले गर्नु नहुने पाँचवटा महत्वपूर्ण कुरा, अघि हामीले स्वास्थ्यको लागि गर्नुपर्ने महत्वपूर्ण कुरा पाँचवटा कुरा हेर्यौँ भने यो पाँचवटा कुरा चाहिँ हाम्रो जीवनमा कहिले पनि हुनुहुँदैन, नत्र हामी त्यो स्वास्थ्य बन्न सक्दैनौँ, हामी कुनै पनि बेला समस्यामा पर्न सक्छौँ, हामी रोगी बन्न सक्छौँ। र सुर्तीजन्य पदार्थ धुम्रपान मद्यपानबाट टाढा रहनुहोस् होइन। यो जाँड रक्सी चुरोटले हाम्रो जीवनमा कहिले पनि फाइदा गर्दैन, तर हामी त्यही कुराको लागि मर्यादा गरेका हामी पाउँछौँ। कतिचोटि हामी जाँड रक्सी चुरोट नखाने मान्छे होटलमा जान्छौँ अनि कफी मगाउँछौँ, चिया मगाउँछौँ, त्यहाँनिर यति धेरै चुरोट, दुई तिन कप चिया हुन्छ तर चुरोट खाने मान्छे दसजना आइसकेको हुन्छ क्या, त्यति धेरै चुरोटहरू खान्छन् मान्छेले, अनि केही समयपछि उनीहरू रोगको शिकार पक्कै पनि भन्छन्। त्यो भएर तपाईँ र मैले सुर्तीजन्य पदार्थ लिनु हुँदैन अथवा यसलाई युज गर्नु हुँदैन तपाईँ र मैले, यो हाम्रो लागि स्वास्थ्यको लागि एकदमै विक हो भनौँ न, यो त पोइजन हो नि त, यसलाई हामीले युज नगरौँ। र अर्को महत्त्वपूर्ण कुरा चिनी, जसलाई सुगर पनि भनिन्छ, धेरै गुलियो र गुलियोले हाम्रो जीवनमा एकदमै रोग उत्पन्न गराउँछ, त्यो भएर धेरै गुलियो नखानुस्। कतिलाई एकदम गुलियो मनपर्छ होइन, तर गुलियो खानुहोस् तर कन्ट्रोल गर्नुहोस्, यसले हामीलाई कहिले पनि राम्रो गर्दैन, स्वास्थ्यको लागि यो हानिकारक नै छ चिनी। र अर्को महत्त्वपूर्ण कुरा जङ्क फुड, जुन प्याकेटमा राखेको हुन्छ यो खानेकुरा नखानुहोस् होइन। जसलाई कतिले भन्नुहुन्छ एकदमै पत्रो खानेकुरा भनेर भनिन्छ होइन, एकदमै केही काम नलाग्ने त पत्रु नै भइस भन्छ नि मान्छेले, त्यस्तै कतिले के भन्नुहुन्छ भने यो पत्रु खाने कुरा होइन जङ्क फुड। हाम्रो बच्चाहरूलाई जङ्क फुड एकदमै मनपर्छ, तर जङ्क फुड खाने बच्चाहरूको हेल्थमा एकदमै समस्या हुन्छ, त्यो तपाईँ र मैले कतिचोटि हस्पिटल नै बच्चालाई लगाएका हुन्छ, उनीहरूको कब्जियत हुने, पेट दुखी राख्ने विभिन्न समस्या हुन्छ। यी कुराहरू हामीले योबाट हामी आफै पनि टाढा रहनुपर्छ र हाम्रो बच्चाहरूलाई पनि टाढै राख्नुपर्छ है। र अर्को धेरै महत्त्वपूर्ण कुरा भनेको धेरै एकै ठाउँमा नबस्ने, हाम्रो कतिको स्वभाव एकै ठाउँमा बस्ने हुन्छ क्या, जस्तो अब अफिसमा त हामी एकै ठाउँमा बस्नुपर्छ, तर कहिलेकाहीँ यसो हिँड्नुहोस् डुल्नुहोस् एक्सर्साइज जस्तो पनि गर्नुहोस्, किनभने एकै ठाउँ एकै पोजिसनमा बस्दा हाम्रो नसाहरू सर्किन सक्छ, बाउडिन सक्छ, धेरै समस्याहरू आउन सक्छन्। र एकै ठाउँमा धेरै बेर नबस्नुहोस् र तनाव, धेरै तनाव नलिनुहोस् र मानसिक तनावले हामीलाई रोगी बनाउँछ। त्यो भएर मलाई परमेश्वरको वचनकै याद आउँछ क्या, पहिलो पत्रोस 5:7 लेखेको छ नि, कुनै पनि कुराको फिक्री नगर म तिम्रो वास्ता गर्नेछु भन्नुभएको छ नि, त्यो कुरालाई चाहिँ हामीले मानिलिनु पर्ने रहेछ। हामी कस्तो छौँ भने यति धेरै टेन्सन लिन्छौँ नि, कहिले काहीँ यति धेरै भोलि 20,000 जुटाउनु पर्छ भने हामी 40,000 टेन्सन लिन्छौँ क्या, त्यो भएर यो टेन्सनले चाहिँ तपाईँ र मलाई समस्यामा बनाउँछ, त्यो भएर तपाईँ र म एकदमै होसियारी हुनुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा तेल, चिल्लो होइन बोसो, यी कुराबाट पनि तपाईँ र म अलग रहनुपर्छ, यसले हामीलाई स्वास्थ्यमा कहिले पनि राम्रो अथवा फाइदा गर्दैन। र श्रोता, आज मैले तपाईँलाई कार्यक्रममा स्वास्थ्य रहन चाहिने पाँचवटा कुरा र हामीलाई नचाहिने पाँचवटा कुरा पनि तपाईँ र मेरो निम्ति मैले राखिसकेको छु। र कार्यक्रम रोचक जानकारीमा आज स्वास्थ्य सम्बन्धी जानकारीबाट तपाईँ एकदमै फलदायक हुनुभएको छ भनिकन म आशा राख्दछु। र यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै म प्रस्तोता कुमार अब्राम अहिलेलाई पनि भोजेल पर्न चाहन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: तपाईँ गोरुलाई लुकाउन सक्नुहुन्न, एकअर्का कहाँ आफ्ना पापहरू स्वीकार गर अनि तिमीहरू निको हुनेछौ। नमस्ते तथा चैमसी, म जोनी एरिक्सन टाडा। अस्ति भर्खर म र मेरी साथी कनीसँग कुरा गर्दै थिए र उनले हालेका दिनहरूमा कसरी आफ्ना श्रीमानलाई कसकस गरिरहेकी छिन् भन्ने कुरा बाँडिन्। उनले भनिन्, म उहाँप्रति निकै नराम्रो व्यवहार गरिरहेकी छु। अब म कन्नीलाई चिन्छु र म उनलाई राम्रो व्यक्ति मान्दिन, त्यसैले जब मैले उनको कुरालाई अलिकति हलुका बनाउने प्रयास गरे, उनले जिद्दी गर्दै भनिन्, अह होइन जनी, म मेरो श्रीमानसँग निकै भयानक व्यवहार गरिरहेकी छु र मैले यो कुरा तिमीलाई भन्नु मेरो लागि महत्वपूर्ण छ। किन र? मैले सोधे। अनि तब उनले मलाई याकुब 5 अध्यायको एउटा महत्वपूर्ण सानो पद सम्झाइन्, जहाँ भनिएको छ कि हामीले एकअर्का कहाँ आफ्ना पापहरू स्वीकार गर्नुपर्छ ताकि हामी निको हुन सकौं। कनीले मलाई भनिन्, जनी, म चाहन्छु कि तिमीले पापसँगको मेरो यो समस्यालाई साँच्चै बुझिदेऊ, किनकि म परिवर्तन हुन चाहन्छु। म चाहन्छु कि परमेश्वरले मलाई निको पारून् र एउटा अझ असल श्रीमती बनाउन्। त्यसपछि हाम्रो कुराकानीले मलाई सोच्न बाध्य बनायो, किनकि म कनी जस्ता धेरै मानिसहरूलाई चिन्दिन, तर म दाबीका साथ भन्न सक्छु कि तपाईँ पनि चिन्नुहुन्न होला। हामी पापलाई त्यति गम्भीरताका साथ लिँदैनौ, कमसेकम यस हदसम्म त लिँदैनौ जहाँ हामी अरू कुनै व्यक्ति सामु आफ्ना पापहरू स्वीकार गर्ने नियमित बानी बसौं, ताकि कसैले हामीलाई सही बाटोमा राखोस्, ताकि हामी निको हुन र परिवर्तन हुन सकौं। आजकल मण्डलीमा पाप स्वीकार गर्नु र पश्चाताप गर्नु त्यति सार्वजनिक विषय रहेन। हामी त बरू हाम्रा साथीहरूले हाम्रा समस्याहरू वा हामीले गुप्त रूपमा राखेका पापी बानीहरू थाहा नपाउन् भन्ने चाहन्छौ। म तपाईँलाई भन्छु, पुरानो समयमा यस्तो थिएन। पाप स्वीकार गर्नु र पश्चाताप गर्नु निकै सार्वजनिक कुरा हुन्थ्यो, यो समुदायको विषय हुन्थ्यो, व्यक्तिगत कुरा भन्दा धेरै टाढा। म तपाईँलाई पुरानो नियमबाट एउटा उदाहरण दिन्छु। त्यति बेला जब कसैले आफ्नो पापको लागि परमेश्वरको अगाडि बलि चढाउँथ्यो, त्यसमा पुजारीको अगाडि एउटा चरा, दुईवटा चरा वा अन्नका बिटाहरू मात्र होइन, बरु एउटा गोरु अर्थात साँढे ल्याउनु पर्थ्यो। जब तपाईँलाई पापको बोध हुन्थ्यो, तपाईँले पुजारीको अगाडि एउटा बाछा वा गोरु ल्याउनु पर्थ्यो। एकपटक सोच्नुहोस् त, यरुसलेमका गल्लीहरू हुँदै मन्दिरतिर एउटा विशाल गरौं गोरु डोर्याएर लैजाने मानिससँग परमेश्वरका बाँकी मानिसहरूबाट आफ्नो पाप

0: भने यो कति असल कति स्वस्थ हुने थियो। पश्चाताप सायदै कहिले सामूहिक वा सामाजिक हुन्छ। यसको सट्टा हाम्रो पाप स्वीकार र पश्चाताप लगभग अदृश्य बन्दै गएको छ, जुन हामी र परमेश्वर बीचको एउटा सानो व्यक्तिगत मामिला मात्र बन्छ र दुर्भाग्यवश पापको सार्वजनिक प्रकटीकरण बिना छल र धोका भित्र पस्न सक्छ र समग्र रूपमा मण्डलीले दुःख नभोगी सुखै पाउँदैन। यदि मेरी साथी कनी आज मेरो छेउमा बसिरहेकी भए उनी एकदमै स्पष्ट भएर बोल्ने थिइन्। उनले हामीलाई अर्को इसाई साथीको अगाडि इमान्दार र जवाफदेही बन्न प्रोत्साहन दिने थिइन्। कसैलाई खोज्नुहोस्, सायद तपाईँले आदर गर्ने कुनै परिपक्व इसाई यस्तो संघी विश्वासी खोज्नुहोस् जसलाई तपाईँ आफ्नो हृदयको कुरा बाँड्न सक्नुहुन्छ। केवल हृदयका असल कुराहरू मात्र होइन, तर अझ महत्वपूर्ण कुरा ती नराम्रा कुराहरू, पाप, ती कुरूप कुराहरू जसबाट तपाईँ मुक्त हुन र निको हुन चाहनुहुन्छ। त्यो इसाई साथीसँग आफ्ना गल्तीहरूको हिसाब सफा राख्नुहोस्। मेरो मतलब हामी सबै भन्छौ कि हामी पापी हौ, होइन र? तर पछिल्लो पटक कहिले हामीले अर्को व्यक्ति सामु आफ्ना व्यक्तिगत अपराधहरूको पापको विस्तारमा वर्णन गरेका थियौं? पछिल्लो पटक कहिले हामीले भनेका थियौं, म केवल पापी मात्र होइन, मैले विशेष रूपमा यो पाप गरेको छु र यहाँनिर गरेको छु। याकोब 5 अध्यायले भन्छ, एकअर्का कहाँ आफ्ना पापहरू स्वीकार गर र एकअर्काको निम्ति प्रार्थना गर ताकि तिमीहरू निको हुन सक। हो, निकोपन आउनेछ जब तपाईँ आफ्नो गोरु लिएर पुजारी कहाँ जानुहुन्छ, तब अवश्य यही नै हुन्छ, अर्थात निको। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: गाउन भाडामा
2: गाउन भाडामा
1: हे गाउन भाडामा
3: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्
5: अधिक जानकारीको लागि मोबाइल 9841768602 9841768602
6: र 9818252040 9818252040

0: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
1: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
2: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
0: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
1: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
2: फोन नम्बर 40225444 40225444
0: र 40225742 40225742।
3: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
4: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119:9। कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुता पुनमको साथमा सुन्न नभुल्नुहोला।
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम गुड फ्राइडे। जयमसी, नमस्कार। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरी बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम गुड फ्राइडे अवसर शुक्रबार लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ। 10:08 गएको छ र तपाईँहरू जहाँ हुनुहुन्छ, जुन ठाउँमा हुनुहुन्छ, जस्तो हुनुहुन्छ, एकदमै स्वागत छ। आशा गर्छु र हामी प्रार्थना पनि गरिरहेका छौं तपाईँहरू एकदमै आरामै हुनुभएको होस् र गुड फ्राइडेमा छौं र हरेक फ्राइडे जस्तै आजको फ्राइडे पनि एकदमै आशिषमय रहेको छ। किन भन्दाखेरि चाहिँ हरेक फ्राइडेलाई बनाउनु हुने परमेश्वर हुनुहुन्छ अनि यो फ्राइडेहरूमा चाहिँ पक्कै पनि हामी कतिपटक चाहिँ यो छुट्टीका कुराहरू आउँछन् तर पछिल्लो समय फ्राइडे पनि फुल ड्युटीहरूको व्यवस्था गरिएको छ। किन भन्दाखेरि चाहिँ सन्डे पनि हाम्रो नेपालीहरूको पनि कतिजनाको बिदा हुन्छ अफिस, होइन? तर पनि केही न केही फ्राइडे भन्ने बित्तिकै हप्ताको इन्डमा पुग्छौं हामी र कतिवटा सेड्युलहरू बनाउँछौं, अर्को हप्तामा प्रवेश गर्दैछौं भन्ने हुन्छ। स्याटरडेको दिन हुन्छ, भोलिको बिदाको प्लानहरू हुनसक्छ, परिवार अथवा कुनै पनि आफ्नो साथी सङ्गीहरूसँगको भेटघाटका कुराहरू पनि हुन सक्छन् र हामी इसाईहरूको लागि चाहिँ गुड फ्राइडेले फेरि फरक प्रकारको महत्व पनि बोकेको छ। यो फ्राइडेमा चाहिँ हामीले विशेष यीशु ख्रीष्टको बलिदानलाई पनि हामी सम्झिन्छौं। जे होस्, यो फ्राइडे सबैजनाको लागि आशिषमय रहोस् भन्न चाहन्छु र गुड फ्राइडेमा चाहिँ हामी आफूले पाएका अनुभवका कुराहरू, आफूले बटुलेका अनुभवहरू, आशिषका कुराहरू, उत्साहका कुराहरू कसरी हुन्छ अरूलाई मोटिभेट गर्ने कुराहरू, होइन, उत्साह दिने कुराहरू गर्छौं हामी। परमेश्वरको वचनबाट हुनसक्छ, आफ्नो जीवन भोगाईबाट हुनसक्छ, आफ्नो परिवार साथीभाइ इष्टमित्र भेट्दा फेरि मन्दिरी परिवारसँग समय बिताएका कुराहरू हुनसक्छन्, कसैको जीवनमा भएका घटनाहरू हुनसक्छन्, देशमा भएका घटना हुनसक्छन्, जस तपाईँले अनुभव गर्नुभएका कुराहरू, जस्तै तपाईँलाई यो कुरा बाँडे भने अरूलाई पनि उत्साह मिल्छ भन्ने लागेको छ भने चाहिँ यो समय तपाईँहरूको लागि हो। र 4470754 हाम्रो स्टुडियोको नम्बर रहेको छ, 4770754 र वाट्सएप नम्बर रहेको छ 9800244960 पनि तपाईँहरूले फोन कल गरेर साथ दिन सक्नुहुनेछ। शुरूआत में एउटा गीतको साथ दिन चाहन्छु, गीत पछि भने तपाईँहरूसँग कुराकानी गर्नको लागि म आउनेछु, त्यसको लागि तपाईँहरू पनि आउनुहोस् है।

अझै किन आशिष म एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो गुड फ्राइडे गुड न्यूज एफएमको प्रसारणमा म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु र तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ र आफूले पाउनुभएका आशिष र अनुभवका कुराहरू बाँध्न सक्नुहुन्छ। 4470754 हाम्रो स्टुडियोको नम्बर रहेको छ र आशिष अथवा अनुभवहरू चाहिँ जति धेरै बाँड्छौं त्यसलाई हामीले अझै बढी ताजा बनाउँछौ। त्यो कुराले हामीलाई भनौँ न हामी कुन अवस्थाबाट भएर गएका थियौं भनेर अझै रिमाइन्ड गराउँछ। त्यो जस्तो एउटा उदाहरण छ नि होइन, संसारमा चाहिँ कुनै पनि एउटा उग्रनी पशुहरूले चाहिँ एकचोटि त्यो स्वार्थ निल्दा सुरुमा चाहिँ स्वार्थ निलेको हुन्छ नि, पछि उग्राउँदै उग्राउँदै उग्राउँदै चाहिँ त्यसलाई चपाउँदै निकाल्दै चपाउँदै फेरि निले पछाडि चाहिँ त्यसलाई अझै मसिनो तरिकाले चाहिँ उसले आफ्नो शरीरमा पुर्याउँछ, जसले चाहिँ उसको शरीरमा जुन प्रकारले भनौँ न उसलाई दिनुपर्ने तत्त्वहरू जुन पनि छ उसले लिन सक्छ भनेको। जस्तै मैले भन्न खोजेको चाहिँ एउटा उदाहरण मात्रै हो, तर पनि कुनै पनि कुरालाई जुन राम्रो छ जुन अभ्यास गर्दाखेरि चाहिँ हामी आफूलाई पनि फाइदा पुगेको छ, पोजिटिभ कुराहरू चाहिँ धेरैचोटि सम्झिनुपर्छ कि सकारात्मक कुराहरू अथवा दुःखबाट भएर जाँदा पनि कतिवटा कुराहरू चाहिँ त्यो दुःखबाट भएर जाँदा चाहिँ पछि चाहिँ यसरी मैले सफलता पाएको थिएँ अथवा मलाई त्यो समयमा चाहिँ यसरी म सम्हालिएको थिएँ भन्ने कुरा चाहिँ तपाईँले सम्झिनुभयो भने चाहिँ तपाईँको जीवनमा तपाईँले धेरै भनौँ न खुसी हुन सक्नुहुन्छ, अरूलाई पनि खुसी बनाउन सक्नुहुन्छ कि। कतिवटा कुरा चाहिँ सम्झिन योग्यका कुराहरू हुन्छन्, त्यसलाई रिपिट रिपिट रिपिट गर्न योग्यका हुन्छन्, कतिवटा कुरा चाहिँ डिलिट मात्रै गर्ने खालका हुन्छन्। तर यो अनुभवका कुराहरू अथवा आफ्नो जगका कुराहरू आफ्नो रुटका कुराहरू चाहिँ मानिसले चाहिँ सम्झिरहेको पनि राम्रो हुन्छ, किनकि हामी मानिसहरूलाई परमेश्वरले चाहिँ त्यही नै भन्नुभएको छ होइन, आशिषहरूबाट आफूसँग भएका कुराहरू देउ उत्साह देउ भलाइ गर्न नथाको भनेर भन्नुभएको छ। अनि यो दिने कुरामा चाहिँ रुपियाँ पैसा थोकहरू भौतिक आँखाले देख्दाका कुराहरू मात्रै हुन्नन्, हामीले कमाएको कुरामा चाहिँ अनुभव पनि हुनसक्छ, कोही मानिससँग बिताएका समयहरू पनि त एउटा इन्भेस्ट हो अनि त्यो उत्पादन पनि हो होइन। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँ र मेरो जीवनमा यस्ता थुप्रै कुराहरू हुन सक्छन् जसमा चाहिँ हामीले समय लगानी गरेका छौं, जसमा चाहिँ हामीले अनुभवहरू कटनी गरेका छौं भने चाहिँ त्यो कुरा चाहिँ तपाईँ र मैले चाहिँ बाँड्नुपर्छ। गएका हप्ताहरूको हुन सक्छन्, वर्षौं अगाडिका कुराहरू हुन सक्छन् अथवा तपाईँका हुन सक्छन् अरूका हुन सक्छन्, तर तपाईँलाई थाहा छ भने चाहिँ तपाईँले बाँड्नुहोस् है भन्न चाहन्छु। र टेलिफोन नम्बर एकदमै खुला रहेको छ 4470754 र वाट्सएप नम्बर रहेको छ 9802344646 र तपाईँहरूलाई पनि उत्साह दिनको लागि रिचार्ज कार्डको व्यवस्था गरिएको छ एकजना विनरलाई, र यो उत्साह अनि यो रिचार्ज कार्ड दिएर उत्साह दिने व्यक्ति हुनुहुन्छ हाम्रो पम्फालोकाज्यू, यहाँलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। हप्तै पछि उहाँले एउटा रिचार्ज कार्ड दिएर होइन उत्साह दिइरहनु भएको छ, हामीलाई सपोर्ट गरिदिनु भएको छ यो कार्यक्रममा, त्यसको लागि धेरै धन्यवाद दिन चाहन्छु। र उत्साहले उत्साह जन्माउँछ भनिन्छ, जति पनि बाइबलका घटनाहरू अथवा जीवनीहरू त्यहाँ राखिएका छन् त्यो चाहिँ तपाईँ र मलाई उत्साहको लागि हो। घरिघरि त्यो पढिरहँदाखेरि चाहिँ त्यो कुराले चाहिँ हामीलाई एकदमै रिमाइन्ड गराउँछ कि त्यो समयका व्यक्तिहरूमा पनि त्यस्तो रहेछ भन्ने आशा बलाउँछ कि। फेरि आज तपाईँले भन्नुभयो भने अबको समयमा अरूहरूले सुन्नुहुन्छ, कतिपटक डाइलगहरू हामी सुन्छौ नि घरिघरि यो भन्नुपर्छ र तिमीलाई अथवा घरिघरि त्यो गर्नुपर्छ र तिमीलाई भन्छौ नि हामी होइन। राम्रा कुरा असल कुरा घरिघरि व्यक्त गरिरहनुपर्छ, जसले चाहिँ असल कुराको उत्पादन गर्छ भने चाहिँ त्यो कुरालाई पटक पटक दोहोऱ्याउनुपर्छ। कतिपटक हामीलाई यो तिम्रो सुनिसक्यौँ, हामीले धेरैचोटि सुनिसक्यो हुन्छ नि, तर पनि मान्छेले चाहिँ सबै कुरा दिमागमा राखिरहनु सक्दैन कि, त्यो मान्छेको मेमोरीमा त्यति धेरै स्टोर गरेर राख्न सक्ने पनि छैन, घरिघरि घरिघरि गरिरहनुपर्छ। परमेश्वरको वचनलाई पनि घरिघरि घरिघरि पढ्नुपर्छ, प्रार्थना पनि घरिघरि नै गरिरहनुपर्छ होइन। धेरै कुराहरू छन् जुन कुराको धेरै अभ्यास गर्छौँ भने चाहिँ त्यो कुरा हाम्रो जीवनमा चाहिँ रहिरहन्छ, त्योबाट दायाँ बायाँ जानलाई हामीलाई दिँदैन कि त्यो कुराले, त्यो लगाम लगाएको घोडा जस्तो हामी अगाडि नै बढिरहन्छौँ। यो समय चाहिँ म तपाईँहरूलाई दिन चाहन्छु भन्दैछु, तर तपाईँहरूले समय लिइरहनु भएको छैन, हाम्रो श्रोताहरू
खाना पकाउन खाना खानको त व्यस्त हुनुहुन्छ कि जस्तो लागिरहेको छ। दिउँसो जहाँ हुनुहुन्छ श्रोता तपाईँहरूको साथ म चाहन्छु, तपाईँहरू आउनुहोस् भन्न चाहन्छु, व्यस्त हुनुहुन्छ भने पनि आउनुहोस्। यो पनि एउटा आशिष हो, आशिष बटुल्ने एउटा समय हो, तपाईँले एउटा कसैलाई सहायता गर्ने समय हो होइन। त्यो कारणले गर्दा चाहिँ लगानी गर्नुहोस् अनि रोप्नुहोस्, तपाईँले कटनी गर्नुहुनेछ भन्ने यो समयलाई गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने नै छु।

0: आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड फ्राइडे अस शुक्रबार, म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु र कोही श्रोता हुनुहुन्छ आउन सक्ने उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हेलो, जय मसिमी।
0: जय मसी पम्पाजी, स्वागत छ हजुरलाई।
1: धन्यवाद मिस, धन्यवाद स्वागत गर्नुभएको। अब ठिकै
0: हजुर ठिकै हुनुहुन्छ, हामीले प्रार्थना याद गरिरहेका छौँ। हामीलाई थाहा छ तपाईँहरूको अवस्थाहरू र पनि हामीले प्रार्थना गरिरहेका छौँ र परमेश्वर तपाईँहरूसँग हुनुहुन्छ भन्ने हामी विश्वास गर्दछौ पम्पाजी। अनि के गर्दै हुनुहुन्छ? खानाहरू खानुभयो हजुरले?
1: हजुर, खाना खाएर आमालाई खुवाउँदै थिएँ। हजुरले व्यस्त हुनुहुन्छ क्यारे भन्दै फेरि भाडा मार्दै थिएँ।
0: कस्तो माया गरेर आउनुभयो, कोहीले सुनेन तर तपाईँ
1: भाडा माइसकेर अनि अब फुर्सदले होइन जुठो भाडा राखेर के बसिरहनु भनेर त्यो होस्। हजुर कस्तो हुनुहुन्छ मिस?
0: हजुर म पनि ठिकै छु। तपाईँहरूको प्रार्थना मायाले पक्कै पनि हामी सबैजना एकदमै आरामै छौँ र धन्यवादी पनि छौँ तपाईँहरूप्रति। यति धेरै वास्ता गर्नुहुन्छ, माया गर्नुहुन्छ हामीलाई, जे होस् हामी निको हुनुपर्छ, सन्चो हुनुपर्छ, उहाँहरूसँग कुराकानी गर्नुपर्छ भन्ने उत्साह हामीलाई जहिले पनि भित्रबाट आउँछ, त्यसको श्रेय चाहिँ तपाईँहरूलाई जान्छ। एकदमै धेरै धन्यवाद दिन चाहन्छु। र के छ तपाईँहरूको चितलाङतिरको हालखबर अनि तपाईँको पसल व्यवसाय कस्तो भइरहेको छ?
1: परमेश्वरलाई धेरै धन्यवाद अनि सबैजनाको प्रार्थना मायाद्वारा उत्साहित भएको छु। मौसम चाहिँ कहिले घाम लाग्ने कहिले बादल लाग्ने भइरहेछ। अनि सङ्गति भन्नुपर्दा अस्ति शनिबार चाहिँ बाबु यहाँतिर म चर्चमा सङ्गतिहरू जान पाएँ, भेटीहरू राख्न पर्ने दशौँ भेटी, मुठी भेटी, धन्यवादको भेटी, सुसमाचारको भेटी, मुठी चाहन राख्नु थियो। अनि अस्ति ठ्याक्कै एक महिना भएको थियो नगएको, अनि बाबु आएर अस्ति जान पाएँ। अनि हिजो बिहिबार चाहिँ पाठरबाहरू आउनु भएन, अनि अस्ति चाहिँ पाठरामा अनि दुईजना दिदीहरू बहिनीहरू आएर प्रार्थना गरिदिनु भयो उता ढुङ्सिनी गएर आउनुहुन्छ। अनि पसल पनि ठिकै छ मिस, अब पैसाले त कति भयो नि पुग्दैन होइन, हामी परमेश्वरले जति दिनुभयो उति हामी सन्तुष्टि हुनुपर्छ। पसल पनि ठिकै छ, खाली हुँदैन होइन।
0: ए हजुर, एकदमै खुसी लाग्यो, परमेश्वर धेरै आशिष दिनुभएको होस्। हामी आशिष अनुभव अनि हामीले भोगिरहेका कुराहरू बाँडिरहेका छौ। यो समय फेरि पनि अरू केही कुराहरू छ भने हजुरलाई नै दिन चाहन्छु म।
1: हुन्छ, परमेश्वरलाई धेरै धन्यवाद। अहिले चाहिँ आमालाई त्यो नदुख्ने औषधहरू खान दिनु परेको छैन, अस्ति चाहिँ दिनै खाना दिनु पर्थ्यो, दुख्यो भन्ने दुख्ने चिच्याउने हुन्थ्यो। अनि अस्ति पनि आएर पाठरामाहरूले त्यो प्रार्थना गरिदिनु भयो। अनि जे होस् अहिले चाहिँ त्यस्तो बिनी दुख्यो भनेर चाहिँ रुनु हुन्न, दुख्न त दुखेको होला है। परमेश्वरले धेरै शनि शक्तिहरू दिनुभएको छ। त्यो औँला चाहिँ अस्ति नै घाउ भएको औँला चाहिँ छुट्यो, अझ कति 3-4 दिन भयो त्यो छुटेको। अनि अर्को औँला पनि अर्कोमा पनि पाकेर पिपहरू आइरहेछ। अनि यो बुढी औँला छिर्नी जति पाल भएको छ, त्यो कुर्कुच्चा भन्दा अलि माथि त्यो तेर्सोपट्टि, अनि त्यो माथि त्यो कोप्रोपट्टि चाहिँ अनि पिपहरू निस्किरहेछ हिजो मैले सफा गर्दा नि। अनि अहिले चाहिँ नदुख्यो, दुख्ने औषधि चाहिँ खान दिनु परेको छैन सबैजनाको प्रार्थनाद्वारा। अनि खाना त दिइरहनु पर्छ, खाना चाहिँ सक्नुहुन्न, अनि पल्टाइदिन नि परिरहनु छ, त्यही हो। अनि मेरो हात पनि फेरि अस्ति त जम्मै फोका उठेर चिलाएर पानी निस्किएको थियो, अनि हिजो चाहिँ बिहानै उठेर अनि तातो पानी तताएर नुन हालेर अनि त्यसमा डुबाएपछि चाहिँ मेरो चिलाउन छोडेको छ, अलि ओइलाएर गएको छ। नत्र भने यो हात त मान जम्मै फोकै फोका थियो, दाहिने हात। अनि कहिले चम्चाले खाना खान्छु, कहिले देब्रे हातले खाना खान्छु। अनि अहिले चाहिँ के होस् त्यो चिलाएको छैन, अनि परमेश्वरलाई धेरै धन्यवाद, त्यो नुन र पानीले अलिकति काम गरेको छ, त्यही हो। अनि परमेश्वरले सहायता गर्नुभएको छ, अनि किन होला मलाई यस्तो भएको भनेर चाहिँ मेरो मनमा चाहिँ कहिले पनि आउँदैन। नहुँदैको साथ पत अनुसार परमप्रभु असल हुनुहुन्छ, दुःखको समयमा नि उहाँ शरण स्थान हुनुहुन्छ, उहाँमा भरोसा राख्नेहरूलाई हेरविचार गर्नुहुन्छ होइन त। परमेश्वरलाई धेरै धन्यवाद। परमेश्वरले हाम्रो जीवनमा अनि हेर विचार गरिराख्नु भएको छ, सहायता गर्नुभएको छ, अनि निराशहरू आउनदेखि हताश हुनदेखि परमेश्वरले जोगाएर अनि बचाएर राख्नु भएको छ। अनि यो कार्यक्रमहरूद्वारा विभिन्न कार्यक्रमद्वारा एकदमै उत्साह र हौसला मिलेको छ। अनि रसिना बुवा फोन गरेको पनि सुनेन मैले गुटुसिया फ्याममा, अनि हिजो चाहिँ म्यासेज पठाएँ बोलेर, बहिनी सन्चो छैन के हो, गुटुसिया फ्याममा त बोलेको नि मैले सुनेन, तपाईँ के गर्दै हुनुहुन्छ, सन्चो भएन कि कविता पनि सुन्नै पाएन भनेको, अनि उहाँसँग कुरा भयो हिजो, अनि सन्चै छ दिदी, ठिकै छ, अनि मोबाइलमा ब्यालेन्स पनि थिएन, अनि बाबुले लान्छ ठुलो मोबाइल चाहिँ सानो मोबाइलमा, अनि त्यस्तै त्यस्तै भयो, भोलि चाहिँ गाउँछु भनेर उहाँसँग कुरा भयो है। परमेश्वरलाई धेरै धन्यवाद। अझ फोन गरिरहने मान्छे नगर्दा चाहिँ के भयो होला, कसो भयो होला भनेर चिन्ता लागिरहेको, अनि कुराकानी भयो, अनि परमेश्वरलाई धेरै धन्यवाद। अनि यो सबैजनाको माया, सबैजनाको प्रार्थनाद्वारा म एकदमै उत्साहित भएको छु। परमेश्वरलाई धन्यवाद। सुन्ने व्यक्ति हरेकलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु प्रार्थना गर्नु भएको लागि। मिस यही हो आशिषहरू,
0: एकदमै धेरै धन्यवाद। व्यस्तताको बावजुद पनि हामीलाई सुनेर फेरि पनि आउनुभयो, एकदमै धेरै धन्यवाद। परमेश्वर धेरै आशिष दिनुभएको छ, हामी प्रार्थनामा याद गर्नेछौँ, यसरी नै साथ दिँदै जानुहोला। धेरै धन्यवाद छ है तपाईँलाई। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो पम्फा गोपालीज्यू, चितलाङदेखि फोन गरेर साथ दिनुभएको थियो। यो एकदमै महत्वपूर्ण कुरा हो, मानिस फुर्सदमा मात्रै मानिसलाई सम्झिँदैन, माया गर्दैन, उसले समय निकाल्छ नि त होइन, कुनै कुरामा केही छ भने। तपाईँहरूले पनि समय निकाल्नुहोस् भन्ने उत्साह दिन चाहन्छु। कोही छुरा त आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो, जयमसी हजुर, स्वागत छ हजुरलाई।
2: हजुरलाई स्वागत छ
0: हजुर। सङ्गीताजी कस्तो हुनुहुन्छ?
2: म एकदमै ठिक ठाक हो, अलिकति हात खुट्टा गले जस्तो भइछ, सबै कुरामा ठिक ठाक
0: हजुर। अलिकति खानु पर्यो,
2: खाना त धेरै खाना मोटा आयो नि
0: हजुर, त्यस्तो देखिनुहुन्न होइन, ठिक छ, त्यतिको ठिक छ, अलि खाँदै हिँड्दै फेरि जिउ घटाउँदै जाने नि।
2: हिँड्न त हिँडेछ, अलि अहिले 4-5 दिन भयो घरमा अलिकति व्यस्त भएको, अलिकति त्यो यो गर्मी ठाउँ, अनि यहाँ चाहिँ अलिकति माया गर्ने चिज रहेछ, त्यो भएर बसेको, झन् यो हात खुट्टा गलेर।
0: ए हजुर, कुन ठाउँमा जानुभयो अहिले?
2: म त्यही ठाउँमा हो, यही ठाउँमा अस्ति बसेकै ठाउँमा, अर्को ठाउँ सरे होइन हजुरले, अर्को डाँडामा भन्नुभएको छ अलि।
0: हजुर, मैले डाँडामा भनेको छु, अब डाँडामा भए पछाडि चाहिँ हाम्रो सङ्गीताजी कुन डाँडोमा जाँदै हुनुहुन्छ नि, हामी त्यहाँ पनि हेर्नेछौँ। अलिकति उका अलिकति उच्च ठाउँमा, नेटवर्क टिप्ने ठाउँमा भन्न खोजेको हौ हामीले। जो सङ्गीताजीलाई जहाँ सजिलो हुन्छ, जहाँ कम्फर्टेबल हुन्छ, त्यही नै परमेश्वरले राख्नु भएको होस्, हाम्रो प्रार्थना यही नै छ। अनि आज हामी आशिष र अनुभवका कुराहरू बाँडिरहेका छौँ, यो समय तपाईँलाई दिन चाहन्छु र बाँड्न सक्नुहुन्छ आफ्नो आशिष र अनुभवका कुराहरू।
2: धन्यवाद प्रभुलाई, मलाई त सबभन्दा प्रभुलाई यो बिहानको समय, कति बिहान उज्यालो के अरे अँध्यारो र उज्यालोलाई अलग अलग राख्नुभएको छ, अनि बिहान साँझ परेर बिहान भयो, उज्यालो भयो है, असल दिन थियो भन्नुभएको छ, असल दिनलाई धन्यवाद टक्राउँछु म, धेरै धन्यवाद दिन्छु मेरो परमेश्वरलाई। मेरो गुटनिज्याफाम परिवारलाई धेरै धन्यवाद दिन्छु है, मेरो यो गुटनिज्याफाम परिवार, जब मैले विश्वास गरेपछि जेठमणि मण्डलीमा गुरुबाले भन्नुभयो के अरे यो गुटनिज्याफाम पनि खोल्नुपर्छ हामी तर्फबाट नि भनेर कुनाबाट अनि भन्नुभएको थियो, अनि मैले त्यतिखेर नि बोलेको थिएँ, त्यो उबाट बोलेको थियो है, अनि अब त्यतिकै भइरह्यो, मैले बोलेर अनि एकैचोटि गुटनिज्याफाम सुन्न त सुन्छु, अनि कसरी बोल्ने होला, के गरी बोल्ने होला भने, अनि त्यहाँबाट पुनमलाई भेटेँ, पुनमलाई भेटेपछि अनि पुनमले मैले सुन्न त सबै कुरा सुन्थेँ क्या, पहिलेदेखि सुन्थेँ बिहानै होइन, अनि अरूलाई पनि सुनाउँथे अरू मान्छे आए कि ठुल्ठुलो गाएर अनि सुनाउँथे नाच्थे म है अनि अहिले त बोल्न पनि पाएको छु है यो सारा संसार मान्छेले सुन्नु भएको छ प्रभुलाई धन्यवाद
3: हजुरलाई पनि धेरै धन्यवाद
2: प्रेम एकअर्काको प्रेम होइन प्रेम नसेलाओस् पृथ्वीका नुन हो नुनको स्वाद गयो भने के लाभ हुन्छ र भनेको छ
3: हजुर हो नि
2: अनि पृथ्वीका नुनको स्वाद चाहिँ लिइराख्नुपर्छ अथवा यो यात्राबाट अथवा अब जे कुराबाट पनि होइन मण्डलीबाट पनि किनभने परमेश्वरलाई धन्यवाद अनि हिजो पनि मेरो साथी शान्ता भने शान्ति भन्ने
3: हजुरलाई पनि धेरै धन्यवाद
2: प्रेम एकअर्काको प्रेम होइन प्रेम नसेलाओस् पृथ्वीका नुन हो नुनको स्वाद गयो भने के लाभ हुन्छ र भनेको छ।

0: बाबु पनि बिरामी, सबै बिरामी रे, अनि हिजो पो आफ्ना गर्थे, अनि बेलुका आउनु के आउनु साथी जति करा कता हरा कता भन्छ, कोस कहाँ जानु कोस कहाँ नजानु है। अब्राम सरले भन्नुभएको थियो के अरे जान्छु भनेर भनेपछि जानु पर्दैन त भन्नुभएको थियो है, याद आउँछ कति ठाउँमा जानु। अब उहाँ उता बल्कुमा बोलाएको थियो त्यहाँबाट, अब त्यहाँ चाहिँ अहिले आज म काम पऱ्यो जान्छु है क्षमा माग्नु भने, ए ल अब आज पनि घरै जाने नभए थामकोटी जानु पर्ला भनेको, यतातिर बोलाइहाले फोन गरेर मोबाइल बिग्रिरहेछ फेरि चार्ज नलिएर अनि त्यहाँ बनाउन लगाइदिन्छु भनेर अनि बसिरहेको। धन्यवाद
1: हजुर, यति धेरै माया गर्ने मानिसहरू पाउनु भएको रहेछ, खुसी लाग्यो। कहीँ फोनबाट जाने, कहीँ पैदल जाने, कहीँ गाडीबाट जाने,
0: चार्जहरू बिग्रेर यहाँ साथीले बोलाएर हैरान, मोबाइल स्विच अफ गरेको, मोबाइल स्विच अफ थियो भन्छ ल।
1: हजुर, सबैलाई यसरी बोलाउने मान्छे पाइँदैन होइन, हजुरलाई धेरैले बोलाउनु हुँदो रहेछ, केही खास कुरा छ नि त हाम्रो संगीताजीसँग, त्यही भएर बोलाइरहनु भएको छ, त्यो भएको भएर खोइ हामीलाई कसैले बोलाउनु भएको छैन, तपाईँलाई यति धेरै मान्छेले बोलाइरहनु भएको रहेछ, अनि खास कुरा चाहिँ छ तपाईँसँग।
0: साथी मित्र छ नि त मेरो, बोल्छु अब मेरो,
1: मिल्नुहुन्छ, बोल्नुहुन्छ, सहायता गर्नुहुन्छ, यही त हो नि होइन, तपाईँसँगको वरदान हुन सक्छ, तपाईँलाई भेटम भेटम लाग्ने, आइदिनुहुन्थ्यो जस्तो भइदिने, यो समयमा पनि यसरी मानिसहरूले हाम्रोमा आइदिनुहुन्थ्यो, हाम्रोमा आइदिनुहुन्थ्यो भन्नु चाहिँ ठुलो कुरा हो, यो पनि एउटा ठुलो धन हो, त्यो कारणले तपाईँले कमाउनु भएको ठुलो धन हो, यसलाई एकदम सुरक्षित राख्नुहोस्, परमेश्वरले अझै बढी बढाउँदै लिएर जानुभएको संगीताजी, अनि हाम्रोमा पनि आइदिनुहोस् भनेर हामीले फेरि बोलाइरहन्छौँ होइन, गुड न्युजमा पनि आउनुहोस् आउनुहोस् फोन गर्नुहोस् भन्छौँ फेरि हामी।
0: हजुर,
1: आउनुहुन्छ नि यसरी, अहिले आउनुभयो, फेरि अर्को कार्यक्रममा आउनु पर्यो, आइरहनु पर्यो, गुड न्युजलाई पनि समय दिइराख्नु पर्यो, अनि हामीकोमा पनि तपाईँ आइदिनु भएन भने फेरि हामीलाई पनि नरमाइलो होइन। एकदम धेरै धन्यवाद, समयलाई राम्रोसँग व्यवस्थापन गर्नुहोस्, परमेश्वरले सबै समय सबैजनालाई भेट्ने समय मिलाइदिनु भएको होस्, र तपाईँको फोनहरूमा सबै कुरामा पनि परमेश्वरले सबै मिलाइदिनु भएको होस्, एकदमै धेरै खुसी लागेको छ, असल कुराहरू गर्नुभयो, परमेश्वर धेरै आशिष दिनु भएको होस्, अहिलेलाई मैले छुट्टा है त हजुर। हजुर, उहाँ हुनुहुन्थ्यो संगीता रिमालज्यू लोकन्थलीबाट, उहाँले लोकन्थली त भन्नुभएको थिएन, त्यहीँबाट भन्नुभएको छ, जे होस् उहाँ लोकन्थली हुनुहुन्छ भन्ने मैले गेस गरेर भने, कोही श्रोता आउनु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो हेलो हेलो, हजुर कोही हुनुहुन्थ्यो हजुर, हाम्रो सावित्रीजी हजुरलाई स्वागत छ,
2: खाना भयो त हजुरको?
1: हजुर, मेरो खाना बाँकी नै छ, हजुरको भयो?
2: हजुर, मेरो कति 18 दिन 19 दिन होला, कति तारिक भयो आज हेरे पनि छैन।
1: ए हजुरको फास्टिङ छ? हजुर, परमेश्वर धेरै आशिष दिनु भएको होस्, हामीलाई पनि प्रार्थना गरिदिनु भएको छ भन्ने हामी पूर्ण विश्वास गर्दछौ, र
2: आशिषहरू सरहरू सबैलाई धेरै धन्यवाद, कतिजनाले सुन्नुहुन्छ हामी नपुगेको ठाउँमा पनि, देश विदेशदेखि लिएर संसारभरि हजुरको बोलीबाट कति आशिषित भएको छौँ नि हामीहरू, सबैले सुन्छौँ,
1: धेरै धन्यवाद,
2: कतिले विश्वास नगर्नेहरूले पनि सुन्नु भएको भन्दा कति आशिष।
1: हजुर, यो हजुरहरूको कारणले गर्दा पनि हो, हामी हामी मात्रै भन्दा नि हजुरहरू पनि हामीसँगै बोलिदिनु भएको छ, उत्साह आशिषका कुराहरू बाँडिदिनु भएको छ, अनि त्यही सुन्नको लागि पनि मानिसहरू आउनुहुन्छ सुन्नुहुन्छ होइन, आशिष अनुभवका कुराहरू बाँडिरहेका छौँ, हजुरसँग पनि थुप्रै आशिष र अनुभवका कुराहरू छन्, यो समय म हजुरलाई दिन चाहन्छु।
2: मेरो आशिष भन्नुपर्दा चाहिँ अब संसारको अस्ति अब यो के जाति के अहिले त बिर्सि पनि सक्यो, झन्डै 20 वर्ष जस्तो हुन लागिसक्यो।

0: लाग्यो क्यारे है, मैले त अब छोडेको संसारको रीतिथितीहरू मान्नलाई। अनि दिदी र बहिनी आउनु भएको रहेछ, अब हामी तीन दिदी बहिनी बाँकी छौँ नि त। जेठी दिदी चाहिँ बित्नु भयो, अनि अब माइली अनि म साइली अनि कान्छी आउनु भएको रहेछ, अनि पोहोर पनि बहिनी चाहिँ आउनु भएको थियो, दिदी आउनु भएको थिएन यसपालि चाहिँ। अनि हामी तीन दिदी बहिनी मिलेर, अनि हुन त उहाँहरू चाहिँ मान्नुहुन्थ्यो, म चाहिँ मान्दैन थिएँ, तर हाम्रो घरमा आउनु भएको रहेछ है। अनि आशिषित भएँ म पनि, अनि म पनि अब 21 दिनको फास्टिङ मरियम दिदी टिमबाट हामी बसिराखेको थियौँ। तर पनि परमेश्वरलाई धन्यवाद, अनि ती दिदी बहिनीहरूलाई सुसमाचार सुनाउने अवसर मौका पाएँ। हिजो दिदी जानुभयो, अस्ति बहिनी जानुभयो घर चाहिँ, अनि आशिषित भए, अनि संसारको थोकहरूबाट उहाँहरू पनि मेरो घरमा र मान्नुभयो। जे होस् न, उहाँहरूले मान्नु पर्ने थियो, नमानिकन मसँगै लागेर अनि बस्नुभयो, अनि खुसी लाग्यो, प्रभुलाई धन्यवाद। अनि हामी चाहिँ हेर्नु न, हाम्रो घरबाट हिँडेर जाँदाखेरिमा टाढो उकालो उकालो जानु पर्थ्यो, लाकुरी भन्ज्याङ पुगेको हेर्नु त हाम्रो घरबाट। दिदी बहिनी अनि एउटी छोरी थिइन्, कान्छी बहिनीको छोरी थिइन्, अनि त्यसरी हाम्रो घरबाट 7 बजे हिँडेको हेर्नु, 1 बजे साढे 2 बजेतिर लाकुरी भन्ज्याङ पुगेको हिँडेर।
1: थुप्रो हिँड्नु भएछ है
0: त्यसरी। अनि प्रभुको महिमा भएको होस्। अनि माइली दिदी चाहिँ सुन्ने इच्छा गर्नुहुन्छ, उहाँ चाहिँ मजाले सुन्नुभयो, अनि कान्छी बहिनी चाहिँ सुन्नु अलि त्यति वास्ता गर्दैनन्, तर पनि सुनाउँदै लिएर गए, भजनहरू गाउँदै गाउँदै है। हेर न हेर सृष्टिको सुन्दरता, हेर्नु त हाम्रो परमेश्वरले सृष्टि गर्नु भएको यस्तो डाँडा काँडा भन्दै है, सुसमाचार सुनाउँदै बाटो हिँड्दै हिँड्दै दिदी चाहिँ अलि पाएको भइसक्नु भयो, 65 उकालो हिँड्दै हिँड्दै उहाँहरूलाई सुनाउँदै लिएर गए, प्रभुलाई धन्यवाद। म त आशिषित भए है, म एकदम खुसी लाग्यो। अनि सारा सृष्टिका मालिक तपाईँलाई भनेर भजन गाउँदै अरू अरूका भजनहरू पनि गाउँदै गाउँदै लिएर गए है। अनि हिँड्दै हिँड्दै हामी त हेर्नु 12 घन्टा लागेछ उताबाट फर्केर आउँदा त बेलुका 7 बजेको घर
1: आइपुग्यो, 7 बजेदेखि बेलुका 7 बजेसम्म हिँड्नु भयो।
0: हजुर
1: हजुर हजुर, एकदमै
0: प्रभुलाई धन्यवाद। मेरो आशिष चाहिँ यही नै हो, दिदी बहिनीहरूलाई सुनाउँदै हिँड्न पाए, प्रभुलाई धन्यवाद भएको होस् भनेर प्रार्थना पनि गरे। दिदी चाहिँ एकदम सुन्न इच्छा गर्नुहुन्छ, अनि बहिनी चाहिँ त्यति वास्ता गर्नुहुन्न, तर पनि सुनाउँदै लिएर गए।
1: अनि हामीले कतिपल्ट चाहिँ हाम्रै वरिपरि भएका व्यक्ति, हाम्रै आफन्त, हाम्रो घरभित्रको व्यक्तिहरूलाई सुसमाचार सुनाउन पाइरहेका हुँदैनौ, भ्याइरहेका हुँदैनौ, त्यो मौका पाइरहेका हुँदैनौ, त्यो चाहिँ सबभन्दा महत्वपूर्ण कुरा पनि हो।
0: अवसर मौका चाहिँ मैले पाएँ,
1: सबैलाई सुनाइरहेका हुन्छौ, तर हाम्रो वरिपरिका व्यक्तिहरू छोडिरहेका हुन्छन् होइन, त्यो कारणले गर्दा एकदम असल कुरा बाँध्नु भयो।
0: आफ्नै भनौँ न आफन्त, अब हामीलाई भनौँ न, अब हाम्रो बिहा भएपछि घर माइती हुन्छ होइन, अनि कतिजना घरपट्टिले नै सुनिरहनु भएको हुँदैन, सुन्ने अवसर मौका पाउनु भएको हुँदैन। हाम्रो माइतीतिरकोले पनि उहाँहरूले चाहिँ मैले सुने अनुसार कता कता फेरि के भन्नुहुन्थ्यो भने, पहिला नै 50 साल भन्दा अगाडि नै हामीले विश्वास गरेका थियौँ, म नै जान्थे अनि छोडे भन्नुभयो, अनि त्यसरी अनि किन छोडेको भनेर सोद्धाखेरिमा बिरामी हुनुहुन्थ्यो अरे हाम्रो भिनाजु चाहिँ, यो के अरे क्षय रोग लागेर बित्नु भएको हो नि त माइलो भिनाजु चाहिँ। अनि त्यो बेला बिसो हुन्छ भनेर गएको अरे, पछि भिनाजु बित्नु भएपछि जानु छोडेको अरे भनेर कुरा गर्नुहुन्थ्यो के। अनि बहिनी पनि त्यस्तै घरमा अलिक टेन्सन भएपछि गएको थिएँ, अनि दुई चार चोटि त गएको हो, त्यहाँबाट छोडे भनेर कुरा गर्दै हुनुहुन्थ्यो चाहिँ, अनि आउन सक्नु भएको होस् भनेर हजुरहरूले प्रार्थना गरिदिनुहोला।
1: हजुर एकदम, हामी पनि प्रार्थनामा याद गर्नेछौँ। एकदम खुसी लाग्यो, असल कुरा हामीसँग बाँडिदिनु भयो, धेरै धेरै धन्यवाद।
0: त्यही नै, म एकदम आशिषित भएँ। जे होस् न, अब हामी अब यो प्रार्थनामा बसेका छौँ, उहाँहरूलाई नै प्रार्थना गर्ने अवसर मौका पाएँ, अनि जानु भएर चाहिँ म भन्दा अगाडि नै मलाई थाहा थिएन त्यतिखेर त के हो भनेर, प्रभु को हुनुहुन्छ भनेर मैले त थाहा थिएन, त्यो बेलामै उहाँहरू जानु भएर अब फेरि फर्केर, अनि प्रभु मैले पहिला पनि गरेका थिएँ भनेर क्षमा मागेर आउन सक्नुभएको होस् भनेर प्रार्थना गरिदिनुहोस्। अनि जतिले सुन्नुहुन्छ अनि हाम्रो आफ्नो आफन्तहरू कति गएर पनि छोड्नु भएको रहेछ भनेर थाहा पाएँ कि मैले त, म पहिला पनि थाहा त थिएन नि त उहाँहरू जानुभएको भनेर। अनि त्यसको लागि प्रार्थना गरिदिनुहोस्। जतिले सुन्नुहुन्छ सबैले हाम्रो आफ्नो आफन्त पनि जान सकुन्, कतिजना जानु भएको छैन, हामी एकल विश्वासीहरू धेरै छौँ होइन, एउटै घरमा बस्दा पनि कोहीले विश्वास गर्नु भएको हुन्छ, कोहीले कति गाह्रो हुन्छ उहाँहरूलाई त झन्। म पनि त्यसमा परेको छु कि, मेरो श्रीमान पनि त 5 वर्ष जानु भएको थिएन, धेरै दुःख कष्ट गरेर लिएर गएको हो। अनि अझै पनि छोरा राम्रोसँग जानु भएको छैन, विदेशमा जानु भएको छ, तर पनि अब मेरो चाहिँ म चाहिँ के विश्वास गर्छु भने त्यो विदेशमा पनि सुरक्षा शान्ति अब उहाँलाई अब भनौँ न आशिष भएको चाहिँ मेरो प्रार्थनाले नै हो भनेर म विश्वास गर्छु। किनभने कोरोना 2 चोटि लकडाउन भयो नि त होइन, हाम्रो संसारभरि नै, हाम्रो नेपालमा मात्रै होइन विदेशदेखि। अनि छोराले कुरा गर्थ्यो कि अब हामी 3-4 जनालाई एउटै कोठामा बस्छौँ, 3-4 जनालाई लागिरहेछ भन्थ्यो, मेरो छोरालाई चाहिँ लागेन क्या त्यतिखेर,
1: है
0: कोरोनाबाट पनि बचाउनु भयो। मेरो विश्वास त्यही थियो कि अब हामीले प्रार्थना गरिरहेको थियौँ नि त यहाँबाट। अनि यस्तो चाहिँ आशिष चाहिँ धेरै महसुस गर्छु कि, म चाहिँ विश्वास धेरै लाग्छ। अनि साप समुद्र पारी पनि हाम्रो परमेश्वरले हामीले गरेको प्रार्थना चाहिँ उहाँहरूको भनौँ न, जो जति हाम्रो विश्वासी अनि अविश्वासी हाम्रो आफ्नो आफन्तहरू जानु भएको छ भने, भाइ साउदीमा छ ऊ पनि त्यसै भन्थ्यो, अहिले पनि उही छ। अनि हाम्रो प्रार्थना चाहिँ सुनाइ भएर सुरक्षा दिनुभएको भन्ने महसुस चाहिँ मलाई धेरै हुन्छ कि।
1: हजुर हो नि, एकदमै असल,
0: धन्यवाद।
1: हामी जे कुरामा विश्वास गरेका छौँ त्यसमा चाहिँ दिलो ज्यानले विश्वास गर्नुपर्छ। एकदमै असल कुरा हामीसँग बाँडिदिनु भयो, परमेश्वरले धेरै आशिष दिनुभएको होस् हजुरलाई, र हजुरको प्रार्थनाको सुनवाई होस् भन्ने हामी पनि प्रार्थना माया गर्नेछौ। अहिले भने छुटौँ है त सावित्रीजी।
0: हुन्छ हुन्छ, सबैलाई जयमसी, जति फोन गर्नुभयो उहाँहरूलाई पनि धन्यवाद। जयमसी, गुड फ्राइडे भन्न चाहन्छु।
1: हजुर जयमसी, उहाँ हुनुहुन्थ्यो सावित्रीजी, हामीलाई फोन गरेर साथ दिनुभएको थियो। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ।
2: हेलो,
3: हजुर जयमसी, साराजी स्वागत छ हजुरलाई।
2: धन्यवाद हजुर।
3: हजुर आरामै हुनुहुन्छ?
2: मजाकोलाई पनि
3: हजुर, तपाईँ त हाम्रो विशेष व्यक्ति हुनुहुन्छ, तपाईँलाई त हामीले स्वागत गर्छौँ, जहिले पनि एकदमै स्वागत छ हाम्रो हृदयमा अनि गुड न्युज एफएममा। हजुर, अनि आरामै हुनुहुन्छ हजुर? कता के गर्दै हुनुहुन्छ?
2: अनि अहिले त हामी त उहाँ चर्चमै बसेका छौँ, चर्च भत्काउन थालेपछि झन्डै 1 महिना जति हुन लाग्यो होला। अनि यहाँ कोठामा पनि आउनुपर्छ, यहाँ कोठा छोडे होइन, अब कोठा छोड भने होइन, उहाँबाट यहाँ आउनुपर्छ। अनि हेरि यहाँ कोठामा आएको थिएँ, अनि त्यही भएर छोरी म उतै बसी आउँ।
3: ए, चर्चमै बस्नु थाल्नु भएको छ अहिले चाहिँ?
2: अँ, चर्चमै, चर्च भवन भत्काउन अब 7 गतेदेखि बनाउन सुरु गर्नुहुन्छ।
3: ए हजुर,
2: अनि त्यहाँ भत्काउने ओर्ने गरेर अब खोइ बनाउन थालेपछि चाहिँ हामीलाई जा भन्नुहुन्छ कि अब के गर्नुहुन्छ त्यो थाहा भएन, तर अहिलेसम्म उही छ।
3: ए हजुर हजुर, भनेपछि चर्चमै बस्ने, चर्चमै सङ्गति भइरहेको छ, अनि आशिष र अनुभवका कुरा बाँडिरहेका छौँ हजुरसँग पनि। त्यस्तै आशिष र अनुभव चाहिँ समय दिन्छ।
2: आशिषी छु हजुर, अनिखेरि त्यो होस् म जस्ताले गरेको प्रार्थना पनि प्रभुले सुन्नुहुन्छ। रोगी बिरामीमाथि धेरै कोही बच्चाहरूलाई प्रार्थना गरिदिनुहोस् भनेर प्रार्थना फोन गर्नुहुन्छ कोहीले, अनि खेरि त्यहाँबाट कोही ठुलो मान्छेलाई, बुढी मान्छेलाई प्रार्थना गरिदिनु, बिरामी हुनुहुन्छ। जे होस् प्रभुले मेरो बल र कोसिसले होइन, प्रभुको आत्माले छोइरहनु भएको छ। हामीले टाढाबाट गरेको प्रार्थना पनि प्रभुले सुन्नु भएको छ म जस्तोले। म एउटा वचन पढ्न चाहन्छु, वचन पढ्न चाहन्छु है। म रोमी 14:10 म कतिसम्म पढ्छु, 10:10 पढ्ने छु अनि कति पढ्छु अनि टुङ्ग्याउँछु है म्याम। तिमीहरू किन आफ्नो भाइको इन्साफ गर्दछौ, अथवा तिमीहरू आफ्नो भाइलाई किन तुच्छ ठान्दछौ? किनभने हामी सबै परमेश्वरको न्याय आसनको सामान्य खडा हुनुपर्दछ, किनकि लेखिएको छ, प्रभु भन्नुहुन्छ, जस्तो म जीवित छु प्रत्येक घुँडा घुँडा मेरो सामुन्ने टेक्नु टेक्ने छ र हरेक जिब्रोले परमेश्वरको प्रशंसा गर्नुपर्दछ। आमेन। साँच्ची नै हामीले अर्काको इन्साफ गर्न नि हुँदैन, अर्कालाई केही भन्न नि हुँदैन। हामी अब हामीले जस्तो गरिरहेको छौँ अनि आफैले त्यस्तै गरेको छ भने अर्कालाई त्यो भन्न चाहिँ हुनिदिन्छ। अहिले अब बेला परिस्थिति त्यस्तै भइरहेको छ, हामी चाहिँ एक अर्कासँग क्षमा मागौं है। अनि भइरहेको अब प्रभुको आगमन नजिक छ, ठाउँ ठाउँमा हामीले अति कस्ता कस्ता कुराहरू सुन्नु परेको छ अहिले है। अब यत्रो उहाँ नुहाको जलपलाय जस्तै गरी यस्तो जलपलाय आयो, त्यसै भएर हामी चाहिँ हरेकले घुँडा चाहिँ टेक्नु पर्छ। ती अब यहाँ हामीले जसरी पनि हामीले सुसमाचार चाहिँ मानिसलाई सुनाउनै पर्छ, जस्तो सुकै परिस्थितिमा पनि। अब नसुन्नेलाई त अब त्यो जेसुकै होस्, त्यो प्रभुले नै गर्नुहुन्छ काम। प्रभुलाई धेरै धन्यवाद भएको होस्। अनि मलाई यो वचनबाट अति उत्साह भएको छ म्याम।
3: हुन्छ, एकदमै उत्साहको वचनबाट हामीलाई पनि उत्साह दिनुभएको लागि धेरै धन्यवाद। परमेश्वरले तपाईँलाई सबै कुरामा सहायता गर्नुभएको होस्। है त अहिलेलाई जय मसी,
2: जय मसी, धन्यवाद।
1: हजुर, जय मसी, धन्यवाद। उहाँ हुनुहुन्थ्यो सारा तामाङज्यू, रातो पुलबाट फोन गरेर साथ दिनुभएको थियो। रोमी 14:10 पढेर पनि हामीलाई सुनाइदिनु भयो। हामीले यसरी आफूले पढेको वचनबाट पनि उत्साह दिन सक्छौ। आफ्नो जीवनबाट समय बिताउँदै गर्दा हाम्रो आफन्तहरूसँग अथवा हाम्रो साथीभाइहरूसँग मण्डली परिवारसँग हामीले एउटा असल अनुभव गरेका छौं भने ती कुराहरू पनि हामी बाँड्न सक्छौ। हामीसँग थुप्रै यस्ता कुराहरू छन् होइन। कोही श्रोता हुनुहुन्छ, आजको अन्तिम कलर उहाँ नै हुनुहुनेछ, आउनु सक्छ, उहाँलाई स्वागत गर्नेछौ। हेलो,
3: हजुर, जयमसी, हजुर, स्वागत छ हजुरलाई। हजुर, हरिजी हुनुहुन्छ?
4: हजुर म्याम।
3: हजुर, लामो समय भयो हरिजीले हामीलाई एकदम माया मारिरहनु भएको छ। कता कता हरिजी आउनुभयो कि भन्ने लाग्छ। आज आउनुभयो चाहिँ एकदमै स्वागत छ हजुरलाई।
4: तर
3: हजुर आरामै हुनुहुन्छ?
4: परमेश्वरले यो बोल्ने समय दिनुभयो अनि परमेश्वरलाई धेरै धेरै लाख लाख धन्यवाद।
3: हजुर,
4: अनि हजुरलाई पनि
3: एकदमै धेरै धन्यवाद। आशिष उत्साहका कुराहरू बाँडिरहेका छौँ। हामी आशा गर्छौँ सावित्रीजी लगायत सबैजना तपाईँहरू आरामै हुनुहुन्छ।
4: एकदम हजुरहरूको प्रार्थना परमेश्वरको अनुग्रहले अहिलेसम्म एकदम राम्रो
3: खुसी लाग्यो एकदमै। र आशिष र उत्साहका कुराहरू पनि बाँडिरहेका छौँ। अरू पनि केही छ भने हजुरले बाँड्न सक्नुहुन्छ? केही थोरै समय छ हामीसँग।
4: हजुर, म अब छोटो समय छ र
3: हजुर
4: पनि बोल्दिनँ।
3: हजुर,
4: एउटा मलाई मौका मिलेको थियो म्याम, यो जुन यो बाढी पीडितले चाहिँ नि व्यस्त भएको ठाउँमा गएर यसो सरसफाई गर्ने मौका पाएको थियो।
3: ए हजुर।
4: अनि यो बेलुकु आदम भात त्योबाट
3: अनि
4: माथि बहिरिनी अनि मसिदोबन भन्ने ठाउँमा चाहिँ गएर हामीले एउटा सानो काम गर्नु भएको
3: थियो।
4: त्यस ठाउँमा चाहिँ म्याम धेरै आशिषमय भयो र दुईटा घरको सफा गर्नु भएमा हामी 22 थियौँ हाम्रो टोली।
3: ए हजुर।
4: अनि ती 22 दुईटा घर मजाले सफा गर्नु भ्यायो र हिँड्ने बेलामा प्रार्थना गर्दाखेरि चाहिँ म्याम
3: हजुर
4: त्यो घरबेटी घुवा रह्यो कि।
3: ए हजुर।
4: अनि धेरै आशिष पाइयो। अर्थ त के हुन्छ म्याम, होइन, हामीले जति दुःख गरे पनि जहाँ गरे पनि एउटा दुःखमा एउटा अलिक हात बढाउन पायौँ, त्यही हो म्याम
3: एकदमै ठुलो कुरा, एकदमै असल कुरा,
4: एकदम आशिषमय भयो।
3: हजुर, हामी पनि एकदमै खुसी भयौँ तपाईँ त्यहाँ जानुभएछ। हामीलाई पनि एकदमै खुसी लाग्यो। परमेश्वरले त्यो हृदय दिनुभयो, तपाईँहरू टिमहरू जानुभयो, यसरी नै अझ कामहरूमा त्यो हृदयमा परमेश्वरले अझै बढी काम गर्नुभएको होस्। धेरै धेरै धन्यवाद, एकदमै आशिषका कुरा हामीसँग बाँडिदिनु भएको लागि अनि फोन गरेर साथ दिनुभएको लागि पनि धेरै धन्यवाद छ त है त अहिलेलाई। जय मसी। हजुर, उहाँ हुनुहुन्थ्यो हरि रोकाज्यू, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र निकै नै आशिषमय कुरा बाँड्नुभयो। हामीले एकअर्कालाई सहायता गर्न पाउँदा, प्रार्थना गर्न पाउँदा, होइन, कति असल कुरा हो यो उहाँले गर्न पाउनु भएछ। उहाँहरूको टिमलाई पनि परमेश्वरले धेरै आशिष दिनुभएको होस् र आगामी समयहरूमा यसरी नै परमेश्वरको राज्यमा काम गर्दै जानुभएको होस्। र आज जो जतिजनाले फोन गरेर हामीलाई भएको लागि पनि धेरै धन्यवाद छ त है त अहिलेलाई।
4: जय
3: मसी। हजुर, उहाँ हुनुहुन्थ्यो हरि रोकाज्यू, हामीलाई फोन गरेर साथ दिनुभएको थियो।
1: र निकै नै आशिषमय कुरा बाँड्नुभयो. हामीले एकअर्कालाई सहायता गर्न पाउँदा, प्रार्थना गर्न पाउँदा होइन, कति असल कुरा हो यो उहाँले गर्न पाउनु.

उहाँहरूको टीमलाई पनि परमेश्वरले धेरै आशिष दिनुभएको होस् र आगामी समयहरूमा यसरी नै परमेश्वरको राज्यमा काम गर्दै जानुभएको होस्। र आज जो जतिजनाले फोन गरेर हामीलाई सहायता गर्नुभयो, आफ्ना आशिषका कुराहरू, अनुभवका कुराहरू, भोगाईका कुराहरू माडिदिनु भयो, एकदम नितान्त आफूले गरेका कुराहरू, अनि हामी आशिषित भयौं। परमेश्वर तपाईँलाई अझै बढी शान्तिमा आशिषमा राख्नु भएको होस् र शून्य श्रोताहरूको लागि पनि र उत्साहको लागि हामीले एकजनालाई विनर बनाउँछौं, नत्र भने चाहिँ तपाईँहरू सबैजना एकदमै परमेश्वरको नजरमा त एकदम आशिषित हुनुहुन्छ। आशिष तपाईँहरूले सबैजनाले पाउनुहुनेछ किनकि तपाईँले अमूल्य कुरा यो समय बाँडिदिनु भएको छ, अमूल्य कुरा नै परमेश्वरले तपाईँलाई दिनुभएको होस्। र गोला प्रथा गर्दा चाहिँ आजको विनर हुनुभएको छ सावित्रीजी, यहाँलाई एकदमै बधाई छ। र यहाँले एउटा रिचार्ज कार्ड पाउनु भएको छ, एक हप्ताभित्रमा आफ्नो मोबाइल नम्बर टिपाइदिनुहोस् र हामी तपाईँलाई रिचार्ज कार्ड नम्बर पठाइदिनेछौं। र रिचार्ज कार्ड दिएर सहायता गर्नुहुने पम्फा रोकाज्यूलाई पनि एकदमै हृदयबाट धन्यवाद दिन चाहन्छु, यहाँले एकदमै ठूलो सहायता यो कार्यक्रममा गरिदिनु भएको छ। परमेश्वरले एकदम धेरै आशिष दिनुभएको, सम्पूर्ण श्रोतालाई टाढा नजिक जहाँ जहाँ हुनुहुन्छ तपाईँहरूलाई परमेश्वरले सुरक्षामा शान्तिमा आशिषमा राख्नुभएको छ। हामी प्रार्थनामा याद गर्नेछौं। गुड न्यूज एफएमको प्रसारणलाई यसरी नै सुनेर साथ दिनुहोला, फोन गरेर साथ दिनुहोला र प्राविधिक मित्रहरूलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड फ्राइडेबाट म ज्ञानो बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार। तपाईँको समय आशिषमय रहोस्।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो, किन नि? के भयो, सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: गाउन भाडामा,
6: गाउन भाडामा,
5: हे गाउन भाडामा।
7: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
8: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
9: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
10: र 9818-25-12-40, 9818-25-12-40।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अमित थापा, तपाईँ सुन्दै हुनुहुन्छ गुड न्युज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गुड न्युज युथ क्लब।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज युथ क्लबमा र कार्यक्रम गुड न्यूज युथ क्लब लिएर म पुनम उपस्थित भइसकेको छु हार्दिक मित्र सन्ध्याजीको साथमा र अबको लगभग एक घण्टा हामी तपाईँसँग रहनेछौ र कार्यक्रम प्रत्येक हप्ता शुक्रबार 11 बजेदेखि 12 बजेसम्म तपाईँ सुन्दै आइरहनु भएको छ। युवाहरूसँगको कुराकानीहरू हामी प्रस्तुत गर्छौं, सँगसँगै हामी युवाहरूलाई उत्साह दिने कुराहरू पनि गर्छौं र कार्यक्रमबाट तपाईँ जो जति कार्यक्रम सुनिरहनु भएको छ हामी तपाईँ सम्पूर्णको लागि नै केही नयाँ उत्साह राख्ने प्रयास गर्दै आइरहेको छ। यो अवस्था एकदमै महत्वपूर्ण हो। हरेक युवा हरेक युवतीहरू जो हामी छौं, हाम्रो जीवन चाहिँ एकदमै महत्वपूर्ण छ, हाम्रो समय महत्वपूर्ण छ र हामीले आफ्नो महत्वपूर्ण समयलाई चाहिँ कुन कुराहरूमा खर्चिरहेको छौं, कुन कुराहरूलाई हेरेर बसिरहेको छौं हामी र हाम्रो समय एनर्जी ट्यालेन्ट हामीसँग भएको उद्देश्य योजना जो परमेश्वरले राख्नु भएको छ त्यो कुराहरूलाई हामीले वास्ता गरिरहेको छौं कि अवहेलना गरिरहेको छौं। परमेश्वरले एकदमै महान कार्य गर्नको लागि नै तपाईँ हामी हरेकलाई यो संसारमा राख्नु भएको छ। उहाँको उद्देश्य हरेक व्यक्तिको लागि फरक फरक छ तर एकदमै शक्तिशाली र महत्वपूर्ण छ। यो कुराहरूलाई चाहिँ बुझ्नु अति नै आवश्यक छ र आज चाहिँ हामी तपाईँलाई कार्यक्रम मार्फत यस्तो बाइबलबाट एउटा यस्तो पात्रको कथा चाहिँ हामी सुनाउनेछौँ र यो चाहिँ कथा मात्र होइन एउटा वास्तविक होइन त्यो क्षण घटना वास्तविक कुरा हो जुन कुराले चाहिँ एकदमै महत्वपूर्ण कामहरू गरेको छ हाम्रो जीवनमा पनि। अहिले जब हामी त्यो घटनालाई हेर्दछौँ, त्यो व्यक्तिहरूलाई हेर्दछौँ, हामी आशिषित हुने गर्दछौँ र उनको जीवनको सुरुमा हेर्दाखेरि चाहिँ एकदमै सामान्य अनि दुःखले भरिएको र अनिश्चित थियो र उनको जीवनमा पछि परमेश्वरले यस्तो आशिषमय काम गर्नुभएको छ अनि उनको नाम चाहिँ रहेको छ रुथ। र आज हामी रुथको विषयमा हेर्न गइरहेको छौँ। रुथसँग ठूलो घर थिएन, रुथसँग होइन ठूलो परिवार थिएन, भविष्यको कुनै ग्यारेन्टी नै थिएन, तर एउटा कुरा चाहिँ उनीसँग थियो, उनको विश्वासयोग्य हृदय र त्यही एउटा चरित्र जो असल चरित्रलाई चाहिँ परमेश्वरले यस्तो बाटोमा लैजानुभयो जसको बारेमा रुथले सुरुमा कल्पना पनि गरेकी थिएनन्। र अवश्य पनि आज हामी पनि यस्तै प्रकारको जीवनलाई कचोटि जिइरहेको छौँ, हामी कचोटि कन्फ्युजिङ भएर होइन एकदमै दोधारको जीवनलाई जिइरहेको छौं भने पनि परमेश्वरको ठूलो योजना चाहिँ तपाईँ हाम्रो जीवनमा सुरु हुन गइरहेको हुन सक्छ भन्ने कुरालाई चाहिँ हामीले अवहेलना गर्नु हुँदैन। आज यही विषयमा रहेर कार्यक्रम अवधिभर हामी तपाईँलाई साथ दिन गइरहेको छौं। कार्यक्रमको शुरूआत एउटा गीतबाट गर्न चाहन्छु। म गीतपछि विषयवस्तुहरूसहित उपस्थित हुने नै छु।

निकै नै मिठकी तपाईँको निम्ति राख्यौं र कार्यक्रम गुड न्यूज युथ क्लब तपाईँ सुन्दै हुनुहुन्छ र मैले शुरूआतमा नै बताइसकेको छु आज हामी रूथको विषयमा हेर्नेछौ र हामी तपाईँलाई यही विषयबाट उत्साह पनि दिन चाहन्छौ र तपाईँ हामी कतिचोटि आफूलाई एकदम साधारण म केही पनि होइन रहेछु अनि मेरो कथा चाहिँ अब यतिकै सकियो होला अब मेरो लागि आशा छैन भनेर सोच्नेहरूको लागि पनि परमेश्वरले कति महान योजना राख्नु भएको छ भन्ने कुराको उदाहरण लिन अथवा उदाहरण हेर्न हामी अरू कति टाढा जानु पर्दैन धेरैजना व्यक्तिहरूमा त एउटै मात्र तपाईँले व्यक्ति बाइबलबाट हेर्नुभयो रूथको जीवनबाट भने पनि तपाईँले साँच्चै नै परमेश्वरको कार्य त्यो महान कार्य हरेक व्यक्तिको लागि कति महान छ भन्ने कुरालाई महसुस गर्न सक्नुहुन्छ अलिकति रूथको कथाको विषयमा हामी सबैजनालाई राम्रोसँग थाहा छ र पनि तपाईँलाई अलिकति बताउनु पर्दाखेरि चाहिँ रूथको कथा हामीले रूथकै पुस्तकमा होइन शुरूको अध्यायहरूबाट हेर्न सक्छौ अध्याय एकहरूबाट पनि नाओमी चाहिँ आफ्नो पति र दुई छोरासँग चाहिँ मुआब गएकी थिइन् र त्यहाँ चाहिँ उनको पति र दुवै छोराको मृत्यु भयो. अब नाओमी र उनका दुई बुहारी रूथ र ओर्पा चाहिँ एक्लै भए र नाओमीले आफ्नो बुहारीहरूलाई भनिन् कि तिमीहरू चाहिँ आफ्नो देशमा फर्क. अनि त्यो भन्दै गर्दाखेरि चाहिँ ओर्पा जो अर्को उनको बुहारी थिइन् उनी चाहिँ फर्किन् तर रूथ उनले चाहिँ नाओमीलाई छोड्दै छोडिनन्. त्यही बेला रूथले भनिन् कि तपाईँ जहाँ जानुहुन्छ म पनि त्यहीँ जानेछु, तपाईँको मानिसहरू मेरो मानिसहरू हुनेछन् र तपाईँको परमेश्वर मेरो परमेश्वर हुनुहुनेछ भनेर चाहिँ उनले भनिन्. हामीले रूथको पुस्तक एक अध्यायको 16 पदमा यो कुराहरूलाई पाउँदछौ. तपाईँ कल्पना गर्नुहोस् रूथसँग नाओमीलाई पछ्याउनु भनौ अथवा उनलाई फलो गर्नुको कुनै त्यहाँ निश्चयता केही ग्यारेन्टी नै थिएन, न पैसा थियो होइन न त्यहाँ कुनै भविष्यको एउटा हुन्छ नि सुरक्षित भविष्य केही कुराहरू त्यस्तो केही कुराहरू पनि थिएन. तर पनि उनले भनिन् कि म तपाईँलाई छोड्दिन आफ्नो सासूलाई जुन सासूसँग अब केही पनि छैन, न उनको श्रीमान छ न आफ्नै होइन उनको न छोराहरू बाँकी छ न उनको आफ्नै धन सम्पत्ति केही पनि छैन. तर पनि रूथले आफ्नो सासूलाई म तपाईँलाई छोड्दिन भनेर त्यहाँ भन्दैछन्. र आज हाम्रो जेनेरेसनमा चाहिँ यस्तो प्रकारको प्रतिबद्धता कमिटमेन्टहरू चाहिँ कति छ होइन मित्रतामा सम्बन्धमा परिवारमा मण्डलीमा परमेश्वरसँगको सम्बन्धमा. जब परिस्थितिहरू हाम्रो पक्षमा हुन्छ हामी एकदमै विश्वास गर्नु होइन अनि हामी हाम्रो कर्तव्यहरू पूरा गर्नु यी कुराहरू चाहिँ सम्झना पनि सजिलो लाग्छ. तर परिस्थिति हाम्रो पक्षमा नभएको बेलामा पनि हामी कि विश्वासयोग्य रहनु चाहिँ सक्छौ त यो एकदमै महत्वपूर्ण प्रश्न रहेको छ. र कतिचोटि कठिन समयहरूमा पनि हामी विश्वासयोग्य चाहिँ रहनु पर्दछ. रूथको जीवनमा चाहिँ ठूलो एउटा होइन उनको जीवनबाट सिक्नुपर्ने शिक्षा चाहिँ छ कि कतिचोटि फेथफुलनेस अथवा भनौँ विश्वासयोग्य हुने कुराहरू जो चाहिँ हाम्रो जीवनमा आउँदछ त्यसले चाहिँ हामीलाई कतिचोटि कठिन प्रकारको सिजनहरूबाट कठिन प्रकारको समयहरूबाट भएर पनि जानको लागि हामीलाई एकदमै सिकाउँदछ. र रूथले सजिलो बाटो रोज्न सक्थिन्, उनी पनि आफ्नो देश फर्किन सक्थिन्, तर उनले कठिन बाटो रोजिन्. र कहिलेकाहीँ तपाईँको जीवनमा पनि यस्तो प्रकारको क्षणहरू आउँछ जस्तै कि मानौ तपाईँको जीवनमा एकदमै तपाईँले सोच्दै नसोचेको परिस्थितिहरू आउन सक्छ. कचोटि आफ्नो नजिकका मित्रहरू टाढा हुन सक्छन्, सम्बन्धहरू टुट्न सक्छ, परिवारमा समस्या आउन सक्छ, तपाईँको पढ़ाईमा असफलता हुन सक्छ, तपाईँले भनेको जस्तो जागिर नभेटेको अवस्थाहरू हुन सक्छ, तपाईँको सपना पूरा हुनको लागि एकदमै ढिलो भए जस्तो होइन तपाईँको प्रार्थनाको उत्तर आउन एकदमै ढिलो भए जस्तो हुन सक्छ. अनि तपाईँलाई कतिचोटि अरूले बुझ्दै बुझ्दैन र यस्तो बेलामा कचोटि प्रश्न आउन सक्छ कि म परमेश्वरप्रति विश्वासयोग्य भएको रहेन रहेछु, त्यही भएर यस्तो अवस्था परिस्थितिबाट भएर म गएको हुँ कि म साँच्चै नै ठिक छैन, म विश्वासयोग्य छैन, मैले ठिक गरिरहेको छैन, म प्रार्थना पनि गर्छु, मैले वचन अनुसार जिउने प्रयास पनि गरिरहेको छु, तर पनि किन मेरो जीवनमा यस्तो प्रकारको कष्ट भइरहेको छ, यस्तो प्रकारको क्षणहरू सृजना भइरहेको छ भन्ने प्रश्न हामीलाई आउनु स्वाभाविक हो. तर हामीले बुझ्नुपर्छ कि परमेश्वरले कसरी हामीले के पायौं भन्ने कुरालाई मात्र चाहिँ हेर्नुहुन्न तर कठिन अवस्थाहरूमा हामी कसरी हिँड्छौं भन्ने कुरालाई चाहिँ परमेश्वरले पनि त्यो कुरालाई कसरी हेर्नुहुन्छ. यसकारण यो कठिनाईको अवस्थामा सायद
तपाईँको जीवनमा विभिन्न प्रकारको कठिनाई तपाईँले महसुस गरिरहनु भएको छ होला, जसमा तपाईँ विश्वासयोग्य भएर हिँड्नु एकदमै आवश्यक छ होला। तपाईँले के पाउनुभयो, तपाईँ कुन अवस्थाबाट भएर जानुभयो भन्ने कुरा सायद ठूलो नहोला, तर त्यो अवस्थामा तपाईँ कतिको विश्वासयोग्य, परमेश्वरप्रति विश्वासयोग्य भएर जीवन जिइरहनु भएको छ भन्ने कुराहरू सायद एकदमै महत्वपूर्ण छ होला। यसकारण हामीले सिक्नुपर्ने कुरा रुथको जीवन र उनले जुन कठिनाईहरूलाई पनि एक्सेप्ट गरिन्, स्वीकार गरिन्, हामीले पनि यो परिस्थितिहरूमा पनि जस्तो सुकै भए तापनि म परमेश्वरसँगको सम्बन्धमा र उहाँसँग हिँड्ने कुरामा म एकदम विश्वासयोग्य भएर हिँड्नेछु भन्ने प्रकारको हृदय चाहिँ हामीमा हुनुपर्दछ। र वचनले पनि भन्दछ कि असल काम गर्नमा चाहिँ हामी नथाकौं, किनकि ठिक समयमा हामीले कटनी गर्नेछौ यदि हामीले हरेस खाएनौ भने। यसकारणले गर्दाखेरि चाहिँ प्रिय युवा, तपाईँको अहिलेको समय, अहिलेको सिजन, अवस्था, परिस्थितिहरू सानो देखिएला, तर तपाईँले गरिरहेको काम अरूलाई एकदमै होइन एकदमै असल, एकदमै इन्सपायरिङ, आशिषमय पनि लागिरहेको हुन सक्छ। तर परमेश्वरले चाहिँ तपाईँको यी सबै क्षणहरूमा तपाईँको विश्वास योग्यता भनौं अथवा तपाईँको जीवनमा भएको विश्वासलाई चाहिँ अवश्य पनि देखिरहनु भएको छ। भइरहेको परिस्थितिलाई तपाईँले आफ्नो विश्वास परमेश्वरसँगको सम्बन्धसँग तुलना नगर्नुहोस्। तपाईँ ठिक भएर जिइरहनु भएको छ र पनि कठिनाईबाट भएर गइरहनु भएको छ भने परमेश्वरले तपाईँलाई देखिरहनु भएको छ, कुनै महान कुराको लागि तपाईँलाई तयारी गरिरहनु भएको छ। यसरी तपाईँले आफ्नो जीवनलाई चाहिँ अगाडि बढाउनुहोस् भन्ने उत्साहसँगै यो समयमा एउटा गीतको साथमा तपाईँलाई दिन चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ। कार्यक्रम गुड न्यूज क्लबमा हुनुहुन्छ। तर आज हामी कुराकानी गरिरहेको छौं बाइबलबाट रुसको विषयमा, जुन चाहिँ एकदमै पावरफुल छ। हरेक युवा र युवतीहरूले आफ्नो जीवनमा सिक्नुपर्ने महत्वपूर्ण एउटा कथा भनौं अथवा कुरा, एकदम महत्वपूर्ण कुरा चाहिँ यहाँ रहेको छ, जुन चाहिँ बेला बेलामा हामीले आफूले आफैलाई झकझकाउनु पनि आवश्यक छ, आफूले आफैलाई भन्नु पनि आवश्यक छ र आफूले आफैलाई सिकाउनु पनि एकदमै आवश्यक छ। र हामीले रुथको जीवनबाट सिक्नुपर्ने अर्को महत्वपूर्ण लेसन चाहिँ, शिक्षा चाहिँ, सही प्रकारको हाम्रो चरित्र क्यारेक्टरले चाहिँ सही अवसरलाई पनि जन्म दिन्छ है। त्यही भएर हाम्रो चरित्र, हाम्रो क्यारेक्टर, हामी कसरी जिइरहेको छौँ, हाम्रो चाहिँ हाम्रो स्वभावहरू कस्तो छ, यी कुराहरूलाई चाहिँ यदि हामीले सही तरिकाले जिइरहेको छौँ, परमेश्वरको वचन अनुसार जिइरहेको छौँ, ठिक प्रकारले जिइरहेको छौँ भने हाम्रो जीवनमा यसले सही प्रकारको अवसरहरूलाई पनि जन्म दिन सक्छन् भन्ने कुरालाई पनि हामीले सिक्न सक्छौ। रुथ चाहिँ बेथलेहम पुगिन होइन, अनि उनको अगाडि चाहिँ एउटा प्रश्न थियो कि अब मैले के गर्ने, र त्यसपछि अवश्य पनि हामीले बाइबलमा पढिसकेको छौँ उनको कथाबाट हेर्ने हो भने, उनले चाहिँ खेतमा होइन म काम गर्छु भनेर आफ्नो सासूसँग अनुमति मागेर उनी खेतमा चाहिँ गइन् र उनले एकदमै मेहनत पनि गरिन्। रुथको पुस्तक 2 अध्यायमा हामीले हेर्न सक्छौँ, त्यहाँ बोअजले चाहिँ रुथको बारेमा सुने, उनले रुथको एकदमै राम्रो विषय देखे त्यहाँ होइन, उनको क्यारेक्टर, उनको चरित्र, राम्रो चरित्र पनि देखे बोअजले। र रुथ केवल सुन्दर भएकी कारणले होइन कि उनको इमानदारीता, आफ्नो सासूप्रतिको प्रेम होइन, अनि एउटा नम्रता र मेहनतको कारण चाहिँ उनको त्यहाँ चिनारी हामीले पाउँदछौं। र युवा र युवती जो जति हामी सुनिरहेको छ, हामी युथहरूको लागि चाहिँ महत्वपूर्ण कुरा के छ भन्दाखेरि, आज हामी एकदमै धेरै अपर्च्युनिटीहरू खोज्छौँ, मौकाहरू खोज्छौँ। मलाई राम्रो जब कहिले मिल्छ, मलाई कहिले होइन एकदमै उन्नति प्रगति हुन्छ मेरो जीवनमा, मैले कसरी कहिले राम्रो प्लेटफर्महरू पाउँछु, मलाई कसैले एकदमै नोटिस कहिले गर्छ होइन, यस्तो विभिन्न प्रकारको प्रश्नहरू हाम्रो जीवनमा आउँछ। तर कहिलेकाहीँ हामीले सोध्नुपर्ने प्रश्न के छ भन्दाखेरि, अपर्च्युनिटी आउनुभन्दा अघि मेरो चरित्र चाहिँ कस्तो छ त, मौकाहरू पाउनुभन्दा अगाडि म कस्तो खालको व्यक्ति हुँ भन्ने कुराहरू चाहिँ एकदमै हामीले आफूले आफूलाई सोध्नुपर्छ। तपाईँको ट्यालेन्टले तपाईँलाई एउटा ठाउँमा पुर्याउन सक्छ, तर क्यारेक्टरले तपाईँलाई त्यहाँ टिकाइराख्नको लागि मदत गर्छ। र जस्तै कि मानौ फर इक्जाम्पल, तपाईँ राम्रो सिङ्गर हुनुहुन्छ भने ट्यालेन्ट मात्र, प्रतिभा मात्रै होइन, तपाईँमा अनुशासन, डिसिप्लिन पनि हुनुपर्छ। तपाईँ राम्रो प्रेजेन्टर हुनुहुन्छ भने तपाईँको भोइसले मात्र होइन, तर तपाईँको क्यारेक्टरले पनि तपाईँलाई त्यहाँ अवश्य पनि आशिषित बन्नको निम्ति सहायता गर्छ। तपाईँ एउटा विद्यार्थी हुनुहुन्छ, स्टुडेन्ट हुनुहुन्छ भने तपाईँको मार्क्सले मात्र होइन कि तपाईँ त्यहाँ कसरी अनुशासित भएर प्रस्तुत भइरहनु भएको छ, त्यो कुराले पनि ठूलो भूमिका खेल्छ। र तपाईँ सम्बन्धमा हुनुहुन्छ भने प्रेमले मात्र होइन, तर विश्वसनीयता, विश्वासका कुराहरू, फेथफुलनेसको कुराहरूले पनि त्यहाँ महत्वपूर्ण कामहरू गर्दछ। र तपाईँ एउटा इसाई हुनुहुन्छ भने तपाईँ मण्डली उपस्थित हुने कुराले मात्रै होइन, तर परमेश्वरसँगको तपाईँको सम्बन्ध र चरित्र कस्तो छ भन्ने कुराले एकदमै ठूलो भूमिका खेल्छ। यस कारणले गर्दाखेरि कहिलेकाहीँ हामीसँग के छ भन्ने कुरामा यति धेरै अल्झिन्छौँ र यति धेरै भुल्छौँ कि हामीले हाम्रो चरित्रलाई नै बिर्सिन्छौँ। तपाईँ एकदमै होइन प्रगति गराउनु भएको छ, उन्नति गराउनु भएको छ भनेको जस्तो सबै कुराहरू तपाईँसँग छ, तर के तपाईँको चरित्र ठिक छ, के तपाईँसँग भएको तपाईँको स्वभावहरू ठिक छन्, के तपाईँ परमेश्वरले चाहनु भएको अनुसारको जीवनलाई जिइरहनु भएको छ, यो कुराहरूले चाहिँ हाम्रो जीवनलाई कति धेरै अगाडि बढाउने, कति धेरै हामी आशिषित हुने भन्ने कुरालाई साँच्चै नै निर्धारण गर्ने भएको कारणले गर्दा रुथको जीवनबाट हामीले सिक्नुपर्ने एउटा महत्वपूर्ण कुरा के रहेको छ भन्ने कुरा चाहिँ अवश्य पनि हामीले चाहिँ सही प्रकारको हाम्रो स्वभाव क्यारेक्टरले चाहिँ सही अवसरहरूलाई चाहिँ जन्म दिन सक्दछ। यो कुरा हामीले रुथको जीवनबाट सिक्न सक्छौ। र हरेक युवाहरू जो जति यो समयमा सुनिरहनु भएको छ, तपाईँ जुन जुन ठाउँहरूमा हुनुहुन्छ, तपाईँले चाहनुभएका कुराहरू तपाईँले कतिजनाले पाइसक्नु भएको छ होला, कतिजना प्रार्थनामा हुनुहुन्छ होला, तपाईँले चाहनुभएको कुरा सँगसँगै परमेश्वरसँग माग्नुपर्ने अर्को एउटा महत्वपूर्ण कुरा चाहिँ, प्रभु तपाईँसँग ठिक जीवन जिउन र ठिक प्रकारको स्वभाव र चरित्र भएर जिउनको निम्ति मलाई सहायता गर्नुहोस्, यसरी चाहिँ तपाईँ अगाडि बढ्न अवश्य पनि सक्नुहुनेछ भन्दै अर्को एउटा मिठो गीत तपाईँको लागि म फेरि पनि राख्न चाहन्छु।

निकै नै अर्थपूर्ण गीत गायिका सलोमी तिमोथीको आवाजमा तपाईँको निम्ति राख्यौं र कार्यक्रम मार्फत आज हामी रुथको जीवनबाट सिक्नुपर्ने हामीले सिक्न सक्ने कुराहरू चाहिँ हेरिरहेको छौं र अर्को शिक्षा चाहिँ हामीले के पनि लिन सक्छौं भन्दाखेरि मेहनत गर्नुपर्छ तर परमेश्वरको समयमा पनि हामीले भरोसा गर्न सिक्नुपर्छ र रुथले चाहिँ खेतमा गएर सिलाबालाहरू बटुल्ने काम गर्न शुरू गरिन् होइन र त्यो काम अवश्य पनि यसो हेर्ने हो भने त्यस्तो एकदमै सुन्दर प्रकारको एकदम ग्ल्यामरस प्रकारको काम चाहिँ थिएन।

उद्देश्यको लागि भन्ने कुरालाई चाहिँ हामीले एकदमै यहाँ विचार गर्न सक्छौ। र रुथलाई चाहिँ त्यति बेला थाहा थिएन कि उनी भविष्यमा दाउदको वंशमा चाहिँ पर्नेछिन् भनेर। अझ ठूलो कुरा चाहिँ के छ भन्दाखेरि रुथ येशु ख्रिष्टको वंशावलीमा पनि आउँछिन्। मत्ती 1:5 चाहिँ रुथको नाम उल्लेख गरिएको छ। र कल्पना गर्नुहोस्, एउटी मोआबी महिला, विदेशी, त्यमाथि उनी एकल महिला थिइन्, होइन, श्रीमान उनको बितिसक्नु भएको थियो, र एउटा साधारण जीवनमा चाहिँ संघर्ष गरिरहेकी एउटी युवती, तर परमेश्वरको योजनामा उनको स्थान कति ठूलो रहेछ त हेर्नुहोस् त। परमेश्वरले यसरी काम गर्नुहुन्छ। त्यही भएर तपाईँले आज आफ्नो जीवनको पूरा एउटा होइन पिक्चर देख्नु पर्दैन। तपाईँले आज अर्को तपाईँले विश्वासले भरिएको कदम चाहिँ चाल्नुपर्छ। कहिलेकाहीँ हामी परमेश्वरको पूरा योजनाहरू माग्छौं कि प्रभु तपाईँको योजना के छ, देखाउनुहोस्, स्पष्ट देखाउनुहोस्, मलाई भन्नुहोस्, शुरूदेखि अन्तिमसम्म भन्नुहोस्, देखाउनुहोस् भनेर कचोटि हामी त्यसरी प्रभुको योजना माग्छौं, कदमै चाल्दैनौं। तर परमेश्वरले भन्नुहुन्छ कि पहिला ममाथि भरोसा गर र अर्को कदम तिमीले भरोसा सहित चाल न भनेर उहाँले कचोटि हामीलाई भनिरहनु भएको हुन्छ। तर हामी चाहिँ डराएर आत्तिएर अब के हुन्छ कसो हुन्छ भन्ने कुराको निश्चय नै छैन, म कसरी कदम विश्वाससँग होइन कदम चाल्न सक्छु र भनेर डराएर एकै ठाउँमा हामी कचोटि जमेर बसिरहेका हुन्छौं। तर जो हामीले कदम चाहिँ चाल्नु पर्यो, आफ्नो कामलाई अगाडि बढाउनु पर्यो। अध्ययन गर्दै हुनुहुन्छ, अध्ययन गर्नुहोस्, निरन्तर गर्नुहोस्, नथाकिकन गर्नुहोस्, चाहे रिजल्ट राम्रो आओस् नआओस्, काम गरिरहनु भएको छ गर्नुहोस्। त्यसले तपाईँलाई कुनै पनि प्रकारको उन्नति प्रगति दिइरहेको छैन जस्तो तपाईँले देखिरहनु भएको छ भने पनि आफ्नो काम, आफ्नो भागमा आएको काम, आफ्नो जिम्मेवारीहरू सबै कुराहरू अगाडि बढाउनु, सेवकाई गर्दै हुनुहुन्छ तपाईँले, केही आफ्नो शारीरिक आँखाले त्यस्तो ठूलो कुराहरू केही रिजल्टहरू नदेखे पनि आफ्नो काम गर्दै जानुहोस्, सेवकाई गर्दै जानुहोस्, सेवा गर्दै जानुहोस्। अनि तपाईँ जुनसुकै ठाउँमा हुनुहुन्छ आफ्नो आफ्नो जिम्मेवारीमा आएको कुराहरूलाई गर्दै जानुहोस्, कदम चाल्नुहोस्। तर परमेश्वरको समयमा ती सबै कुराहरूले एक दिन अवश्य पनि तपाईँलाई सुन्दर प्रतिफल लिएर आउनेछ भन्ने कुरामा पनि भरोसा गर्नुहोस्, विश्वास साथ अगाडि बढ्नुहोस् भन्ने उत्साह चाहिँ दिन चाहन्छु। र केही प्रश्नहरू पनि तपाईँको लागि म राख्न चाहन्छु। आफूले आफूले सोध्नुहोस्, रुथले सजिलो बाटो छोडेर नाओमीसँग किन गइन् जस्तो तपाईँलाई लाग्छ? तपाईँको जीवनमा अहिले कुन क्षेत्रमा चाहिँ विश्वास होइन विश्वास यो एकदम विश्वासले भरिएको विश्वास गर्नुपर्ने प्रकारको परीक्षाहरू भइरहेको छ? तपाईँ ट्यालेन्टमा बढी फोकस गर्नुहुन्छ कि तपाईँको स्वभाव परमेश्वरसँगको सम्बन्धमा केमा चाहिँ तपाईँ बढी फोकस गर्नुहुन्छ र किन? यो प्रश्न तपाईँले आफूले आफूलाई सोध्नुहोस् है, र आफूले आफूलाई स्पष्ट पनि बनाउनुहोस्। र यदि तपाईँलाई अहिले आफ्नो भविष्य एकदमै हुन्छ नि स्पष्ट देखिँदैन, क्लियर भइरहेको छैन भने पनि परमेश्वरमाथि भरोसा गरेर अगाडि बढ्न तपाईँ सक्नुहुन्छ? यो प्रश्न तपाईँको लागि, र रुथको जीवनबाट तपाईँले आज एउटै मात्र शिक्षा लिनु पर्यो भने के लिनुहुन्छ? यो कुराहरूमा तपाईँले मनन गर्नुहोस् र आफ्नो जीवनलाई अगाडि बढाउनुहोस्। हामी अझै तपाईँको लागि केही कुराहरू राख्दै जानेछौँ, तर यो समयमा अर्को एउटा मिठो गीत फेरि पनि म राख्न चाहन्छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं गायिका अञ्जु पन्तको आवाजमा। र अवश्य पनि तपाईँले पनि आज एउटा जिउने आधार ख्रिस्टमा पाउनु भएको छ। कतै तपाईँ पनि म पछाडि बढे अथवा मेरो पनि अब केही आशा छैन भने रूथले सायद त्यसरी नै सोचेर हुने अर्कै बाटो लाग्न पनि सक्थिन्। हामीले रूथको पुस्तकबाट रूथको जीवनबाट हेरिरहेको छौं। आज युवाहरूलाई उत्साह दिने प्रयास गरिरहेको छु म वचनबाट, र त्यसरी नै सोचेर उनले अर्कै बाटो लाई सायद स्वीकारेको भएदेखि उनले जुन प्रकारको एउटा स्थान पोजिसन जुन आशिष पाउने थिइन् सायद त्यो कुराहरू उनले पाउन सक्ने थिएनन् होला। र तपाईँ हामी पनि आज हाम्रो जीवनमा भएको अवस्था परिस्थितिलाई हेरेर निराश भएर अर्कै बाटोहरूलाई रोज्ने प्रयास गरिरहेको छौँ भने अब फर्कौं, समय छ, हामी ग्रेसमा जिइरहेको छौँ, हामी अनुग्रहमा जिइरहेको छौँ, फर्कौं, फर्केर फेरि पनि परमेश्वरसँगको सम्बन्धलाई फेरि सुधार्ने प्रयास गरौं। र प्रिय श्रोता, र सायद तपाईँ अहिले रुच जस्तै एउटा एकदमै हुन्छ नि अब अनफ्यामिलियर होइन, तपाईँलाई एकदमै अपरिचित र एकदमै गाह्रो भएको अवस्था सिजनहरूमा तपाईँ सायद हुनुहुन्छ होला, र तपाईँलाई थाहा छैन अब के हुन्छ, म कहाँ पुग्छु, कसरी म पुग्छु त्यो ठाउँमा, म कहिले पुग्छु भन्ने कुरा तपाईँलाई केही निश्चय छैन। तर रुथको जीवन चाहिँ तपाईँलाई जीवनबाट तपाईँलाई चाहिँ एउटा कुरा म सम्झाउन चाहन्छु। परमेश्वर चाहिँ तपाईँले देख्दै नदेखेको अवस्था, तपाईँले सोच्दै नसोचेको अवस्थामा पनि उहाँले निरन्तर तपाईँको लागि काम गरिरहनु भएको छ। रुथले केवल एउटा कदम चालिन्, नाओमीसँग गइन्, मेहनत गरिन्, होइन एकदम फेथफुल रहिन् उनी, विश्वासयोग्य रहिन् र एकदमै नम्र भएर उनले आफ्नो प्रेमलाई चाहिँ देखाइन् र परमेश्वरले उनको जीवनको कथालाई आफूले चाहेको ठाउँसम्म पुर्याउनु भयो। त्यसैले तपाईँ पनि एकदमै कम्प्रोमाइज नगरिकन आफ्नो जीवनलाई अगाडि बढाउनुहोस्। अरूको जीवनलाई हेरेर आफ्नो जीवनलाई चाहिँ तपाईँले तुलना नगर्नुहोस्। अरूको जीवनमा उनीहरूले मेहनत गरेर जुन प्रकारको प्रतिफलहरू होइन पाइरहेका छन् त्यो कुरालाई हेरेर नि आफूसँग भएको जुन एउटा बिउ छ जुन तपाईँले अब रोप्नुपर्छ, जुन एउटा मेहनत छ जो तपाईँले गर्नुपर्छ त्यो कुरालाई चाहिँ केही पनि होइन रहेछ जस्तो नठान्नुहोस्। तपाईँले आफूले आफूलाई केही पनि होइन भनेर कहिले पनि नसोच्नुहोस्। अरूको उन्नति प्रगतिलाई हेरेर आफूलाई तुलना नगर्नुहोस्। उनीहरूको कथा फरक छ, तपाईँको कथा फरक छ भन्ने कुरालाई तपाईँले त्यसरी चाहिँ अवश्य पनि लिनुपर्छ र परमेश्वरलाई चाहिँ हेर्नुहोस् भन्न चाहन्छु। र आजबाट तपाईँले गर्नुपर्ने काम के छ भन्दाखेरि एकदमै फेथफुल रहनुहोस्, तपाईँ मेहनत गर्नुहोस्, सही निर्णयहरू लिनुहोस्, तपाईँले आफ्नो चरित्रलाई आफ्नो स्वभावहरूलाई जोगाउने प्रयास गर्नुहोस् र परमेश्वरको समयमा भरोसा गर्नुहोस्। र रुथ 1:16 लेखिएको छ, तपाईँ जहाँ जानुहुन्छ म पनि त्यहीँ जान्छु र तपाईँको परमेश्वर मेरो परमेश्वर हुनुहुनेछ भनेर रुथले चाहिँ आफ्नो सासूलाई भनेको कुरालाई तपाईँले पनि सम्झिनुहोस्। हामी जहाँ गए पनि प्रभु तपाईँ चाहिँ मेरो साथमा हुनुहुन्छ, तपाईँ मेरो परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई चाहिँ अवश्य पनि हामीले त्यसरी चाहिँ एकदमै विश्वासयोग्यसहित यी कुराहरूलाई लिएर अगाडि बढ्नु पर्दछ। र तपाईँको अहिलेको अवस्था परिस्थिति तपाईँको अन्तिम कथा अवश्य पनि होइन, परमेश्वरले तपाईँले देख्न नसकेको भविष्य पनि देख्नुहुन्छ। त्यसैले हतारमा गलत बाटोहरू नछान्नुहोस्, कहिल्यै पनि तपाईँले कम्प्रोमाइजमा आफ्नो शान्तिलाई चाहिँ नगुमाउनुहोस्। कठिनाई आयो भन्दैमा परमेश्वरलाई चाहिँ नछोड्नुहोस्। रुथ जस्तै विश्वासयोग्य रहनुहोस्, किनकि कहिलेकाहीँ हाम्रो जीवनको सबैभन्दा सानो विश्वासयोग्यले भरिएको विश्वासले भरिएको कदमले परमेश्वरको हातमा गएर त्यो कुराहरूले चाहिँ ठूलो कथाको रूप लिन सक्छ। यस कारणले गर्दाखेरि यसरी नै अगाडि बढ्नुहोस् भन्ने उत्साह दिन चाहन्छु। अर्को एउटा मिठो गीतको साथ फेरि पनि तपाईँलाई म दिन चाहन्छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। श्रोता, आज हामीले प्रस्तुत गरेको कुराहरूबाट तपाईँ आशिषित हुनुभएको छ भन्ने हामीले आशा लिएको छौं। कार्यक्रमको अन्तिमतिर आइसकेको छौं, विदा माग्नुपर्ने बेला भइसकेको छ र धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि र प्राविधिक मित्र सन्ध्याजी र विजयजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमको न्यूज क्लबबाट यो समयमा पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
5: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
6: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
5: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
6: फोन नम्बर 40225444
4: र 40225742 40225572।
7: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
8: प्रोपाइटर सानु सापकोटा, 01-5208-54 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38।
9: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सुन्न नभुल्नुहोला, मात्र गुड न्युज एफएम 105.1 MHz बाट।
10: ओस्वाल्ड च्याम्बर्स, सुसमाचार प्रचारक साथै शिक्षक, भन्नुहुन्छ हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाइहरूमा लगाएर होइन।

0: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्।
1: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम अनुरोध संगीत।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँग बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अनुरोध संगीतमा। आदरणीय श्रोता, कार्यक्रम अनुरोध संगीत लिएर प्राविधिक मित्र सन्ध्या र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रममा फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800243446। र धेरै श्रोताको चाहिँ कुनै पनि गीत पूरै सुन्ने एउटा इच्छा हुन्छ र कति गीत त पूरै सुन्न पनि पाइँदैन भनेर भन्नुहुन्छ र गुनासो आउँछ कति ठाउँमा। मैले हाम्रो दर्शक अथवा श्रोतालाई भेट्दाखेरि र उहाँहरूले भन्नुहुन्छ मलाई यो गीत चाहिँ पूरै सुन्न मन छ भन्नुहुन्छ होइन। र कार्यक्रम अनुरोध संगीतमा चाहिँ नि तपाईँले रोजेको गीत पूरै सुन्न सक्नुहुन्छ। गीत रोज्ने मात्र होइन, आफ्नो प्रियजनहरूलाई पनि तपाईँले सुनाउन सक्नुहुन्छ, केही सन्देश पनि तपाईँले दिन सक्नुहुन्छ र यसको लागि चाहिँ तपाईँले हामीलाई फोन गर्नुपर्ने हुन्छ। मैले फोन नम्बर बताइसकेको छु र कार्यक्रम हो अनुरोध संगीत, तपाईँकै रोजाइमा रहेका अर्थपूर्ण गीत संगीत राख्ने कार्यक्रम र कुनै कुनै गीत संगीत तपाईँ र मेरो जीवनमा यति महत्वपूर्ण कुरा हुन्छ नि, त्यो गीत बज्दाखेरि मेरै लागि हो जस्तो लाग्छ अथवा कुनै पनि गीत तपाईँ र मेरो लागि विशेष हुन सक्छ र त्यही विशेष गीत सुन्ने एकमात्र कार्यक्रम अनुरोध संगीत। र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु म गायिका अनु चौधरीले गाउनु भएको निकै नै मिठो गीत तिर्खा लाग्दा पानी देऊ भोख लाग्दा रोटी बोलको गीत नै म यतिखेर राख्न चाहन्छु र धेरैको रोजाईमा पर्न सफल यो गीत पनि छ र यो गीतलाई निकै नै मिठो संगीत दिनुभएको छ आमोस तामाङजीले।

निकै नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रम अनुरोध संगीतमा। यो चाहिँ मेरो रोजाइमा रहेको गीत तपाईँको निम्ति राखे भने तपाईँको रोजाइमा रहेको गीत चाहिँ भने अब तपाईँले राख्न सक्नुहुन्छ। अब फोन लाइन एकदमै खुल्ला रहेको जानकार तपाईँलाई मैले गराइसकेको छु। 4740704 अथवा 4777056 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646 9893244646। हजुर तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4740704754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ। र अहिलेलाई पनि फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा म राख्न चाहन्छु। तपाईँले भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ।

0: आदरणीय श्रोता, कार्यक्रम अनुरोध संगीतमा मैले केही अर्थपूर्ण गीत संगीत नै तपाईँको निम्ति राखिरहेको छु र तपाईँले फोन गरेर कुनै पनि गीत संगीत रोज्न सक्नुहुन्छ। यदि तपाईँले रोज्नु भएन भने पनि केही छैन, म मिठा मिठा गीत संगीत कार्यक्रममा पस्किने नै छु र तपाईँ हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ भने हाम्रो फोन नम्बर पनि एकदमै महत्वपूर्ण कुरा छ र गीत संगीतको बारेमा अलिकति मलाई बोल्न मन लाग्यो किनभने जब हामी आराधना गर्छौं नि आराधना परमेश्वरलाई एकदमै मनपर्ने कुरा हो। हामी आराधनाद्वारा परमेश्वरको उपस्थितिमा जाने गर्छौं र त्यो भएर तपाईँ र मैले गीत संगीतलाई पनि पहिलो प्राथमिकता दिनु चाहिँ एकदमै आवश्यक हुन्छ जस्तो लाग्छ मलाई। त्यो भएर परमप्रभु परमेश्वर जब कति ठाउँमा हामी देख्छौं नि खुसीले मान्छेले कुनै पनि कुराको ओपनिङ भयो, कुनै पनि जस्तो कुनै पनि घरमा छोरा या छोरी जन्मियो भने कति खुसी गरेर मान्छेहरूले भजन गीत गाइरहेको हुन्छन् होइन, प्रभु धन्यवाद भनिरहेको हुन्छन् होइन। त्यो भएर गीत संगीत जस्तो साथी पनि हो। जस्तो कहिलेकाहीँ हामी एक्लै भयौँ भने हामी देख्छौँ गाडीमा तपाईँ ड्राइभिङ गरिराख्नु भएको छ भने एक्लै ड्राइभिङ गर्यो भने एकदमै निन्द्रा लाग्ने, अल्छी लाग्ने हुन्छ नि त। अनि मान्छेले ठूलो साउन्डमा के गर्छ, गीत लगाउँछ क्या, के भयो त्यो साथी भयो। अनि जस्तो तपाईँ र म गाडी नभए पनि हिँडिरहेका हुन्छौँ, हिँड्दा पनि हामी गीत गाउँदै होइन, त्यो साइकलमा होस् हिँड्दा होस् गीत गाइरहेका हुन्छौँ र गीत संगीत चाहिँ एकदमै मलाई मनपर्ने कुरा पनि हो मलाई चाहिँ, मेरो लागि चाहिँ, र साथी पनि हो जस्तो लाग्छ मलाई चाहिँ। त्यो भएर तपाईँ र मैले गीत संगीतलाई साथी बनाउन सक्यौँ भने यसले कहिले पनि तपाईँ र मलाई धोका दिँदैन, तर कहिलेकाहीँ मानिसहरूले धेरै नै तपाईँ र मलाई धोका दिन्छन्। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ मनको पीड़ा पोखी यसुलाई आँसुसँग खुशी साथै बोलको गीत तपाईँको निम्ति राख्न चाहन्थे, तर फोन लाइनमा कोही मित्र हुनुहुन्छ उहाँलाई म स्वागत गर्न चाहन्छु। हेलो हेलो
1: कोही मित्र त हुनुहुन्छ भन्ने जानकारी मैले पाइ नै सकेको छु, उहाँलाई स्वागत गरौँ। हेलो
2: हेलो
1: जय मसी चन्द्रमायाजी। आशा थियो हजुरले प्रार्थना सहित फोन गर्नुहुन्छ भन्ने। सबै ठिकै छ
2: हजुर सर? ठिक छु।
1: ल भन्नुहोस् यतिखेर कुन गीत कसको निम्ति राखौँ?
2: मैले भजन भजन नम्बर 89 नम्बरको भजन रोजेको छु सर।
1: 89 नम्बर हजुर
2: यो भजन चाहिँ हजुरलाई सुनाउन चाहन्छु, सन्ध्या म्यामलाई अनि हाम्रो सुजन सरलाई अनि विजय सरलाई अनि हाम्रो ज्ञानु म्यामलाई अनि पूर्णम म्यामलाई अनि हाम्रो सुनिला सरलाई अनि ताजन गुरुङ सर अनि घुमे सम्पूर्ण परिवारलाई सुनाउन चाहन्छु अनि मेरो मण्डली परिवार सम्पूर्णलाई सुनाउन चाहन्छु अनि यतिखेर जो जति गुरुले एफएम सुनिरहनु भएको छ फोन गर्नुहुन्छ गुरुले एफएमलाई माया गर्नुहुन्छ उहाँहरू सम्पूर्णलाई नछुटाइकन सुनाउन चाहन्छु अनि नाम लिनु पर्दा हाम्रो सुमन दाईलाई अनि हाम्रो उत्तम सुभापति गुरुबालाई सुनाउन चाहन्छु अनि हाम्रो हरिरोका दाईलाई माधव विश्वकर्म दाईलाई सुशील मजया अनि रुबेन राई अनि हाम्रो चित्र मगर अनि हाम्रो हरिबोल बुढाथोकी दाईलाई पनि सुनाउन चाहन्छु अनि हाम्रो येसु भक्त दाईलाई सुनाउन चाहन्छु अर्जुन प्रधान सरलाई सुनाउन चाहन्छु कुमार राईलाई शेखबहादुर गदाल अनि हाम्रो पम्फा रोका पम्फा गोपाली दिदीलाई सुनाउन चाहन्छु हाम्रो अमिता महर्जन निष्ठा महर्जन विद्या श्रेष्ठ दिदीलाई सुनाउन चाहन्छु पुना थापा दिदीलाई हाम्रो शर्मिला गौतम दिदीलाई अनि हाम्रो दुर्गा बस्ने दिदी अनि हाम्रो माया मगर आन्टीलाई अनि लक्ष्मी मगर अनि सारा तामाङ अनि हाम्रो नैना थापा अनि जति पनि गुरुले सुनिरहनु भएको छ यतिखेर कतिजनाको नाउँ छुटाएको छ है त्यो जति सुनिरहनु भएको छ सम्पूर्णलाई नछुटाइकन सुनाउन चाहन्छु सर अनि साथीहरू हुनु छ मेरो हजुर पनि सुनिरहनु भएको छ उहाँलाई नै सुनाउन चाहन्छु।
1: धन्यवाद हजुर साथ दिनुभयो खुसी लाग्यो अहिलेलाई छुटौँ।
2: हुन्छ हजुर
0: धन्यवाद। जय मसी चन्द्रमाया मगरजी हुनुहुन्थ्यो। निकै नै मिठो अर्थपूर्ण संगीतको साथ यतिखेर हाम्रो चन्द्रमायाजीको रोजाइम रहेको गीत तपाईँहरूको लागि।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम अनुरोध संगीत। हामी तपाईँकै रोजाईमा रहेका अर्थपूर्ण गीत संगीत कार्यक्रममा पस्किरहेका छौं र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754। हाम्रो फोन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646 र फोन गरेर साथ दिन सक्नुहुन्छ। र यतिखेर कार्यक्रम अनुरोध संगीतमा तपाईँ हुनुहुन्छ र तपाईँलाई मनपर्ने गीत संगीत नै हामी कार्यक्रममा पस्किरहेका छौं र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ज्ञान का कुरा,
3: जीवन का कुरा,
2: सफलता का कुरा,
3: अनि दर्शन का कुरा, कार्यक्रम
2: ज्ञान दर्पण।
1: एनपी खतिवडा द्वारा प्रस्तुत कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ।
1: कार्यक्रम ज्ञान दर्पण प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म प्रस्तोता एनपी खतिवडाको साथमा सुन्न नभुल्नुहोला।

0: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
1: तर यसुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुनी जस्मे 105 मेगाहर्ज काठमाडौँबाट र गुनी जस्मे 105.6 मेगाहर्ज पोखराबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुनी जस्मेको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
3: ए लौ न लौ लौ चटाङ पर्ने आटो सबैजना यता आओ त यता यो ठूलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
7: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
5: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भने।

0: हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
5: ए बाबु, हजारो छ, टच बालेर जाऊ।
2: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
5: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है, बल्ल सम्झे। सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र हामीले केही श्रोताहरूको रोजाइमा रहेका अर्थपूर्ण गीत संगीत राख्यौं र तपाईँले पनि यतिखेर हामीलाई साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ र हामी तपाईँकै रोजाइमा रहेका अर्थपूर्ण गीत संगीत कार्यक्रममा पस्किरहेका छौं र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर फोन गरेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हजुर, हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
3: लु दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के हो, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, म किन दिन्थे।
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
4: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
6: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
6: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: गाउन भाडामा,
13: गाउन भाडामा,
12: हे गाउन भाडामा।
14: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ।
15: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
16: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
17: र 9818-25-12-40, 9818-25-12-40।

0: हेनरी बी इरिङ भन्नुहुन्छ उहाँ येशू ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।
1: यसैले भन्नुभयो, बाटो सत्य र जीवन मनै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।

0: जय मसीह, म कमल श्रेष्ठको तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम जीवन शैली।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवनशैलीमा। आदरणीय श्रोता, कार्यक्रम जीवनशैली लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता शुक्रबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथी आइरहेको छौं। कार्यक्रम मार्फत हामी परमेश्वरको जीवित वचनहरूबाट उत्साह र सँगसँगै मीठा मीठा भजन गीत संगीतको साथ तपाईँलाई दिँदै आइरहेको छौं र आज भने कार्यक्रमलाई यसरी नै तपाईँलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला। एउटा मीठो गीतबाट यो समय हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम जीवन शैली तपाईँ सुन्दै हुनुहुन्छ र हामी परमेश्वरको वचनहरूबाट तपाईँलाई उत्साह दिन्छौ र गीत संगीतको साथ निरन्तर कार्यक्रम अवधिभर रहने नै छ तपाईँको लागि र यो समयमा हामी ज्योतिमा जिउनुहोस् भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि राख्न गइरहेको छौं। मत्ती 5:14 पदले भन्दछ, तिमीहरू संसारका ज्योति हौ र यसले साँच्चै नै हामीलाई स्पष्ट वचनमा भन्नुभयो कि तिमीहरू चाहिँ संसारका ज्योति हौ, यसरी नै तिमीहरूको ज्योति मानिसहरूको सामान्य चम्कोस् र तिनीहरूले तिमीहरूको सुकर्म देखुन् र स्वर्गमा हुनुहुने तिमीहरूको पिताको महिमा गरून्। र एकजना पास्टरले चाहिँ व्याख्या गर्नुभएको छ कि यदि तपाईँ ख्रिष्टको अनुयायी हुनुहुन्छ भने तपाईँ अन्धकारको बीचमा पनि ज्योति बन्नुपर्छ। तपाईँको काम भनेको यीशुलाई तपाईँभित्र र तपाईँको माध्यमबाट चम्कन दिनु हो ताकि अँध्यारोमा बस्नेहरूले पनि उज्यालो पत्ता लगाउन सकुन्। त्यसै कारण चम्किएर मात्र पुग्दैन, अन्धकारको सामना गर्दा मात्रै उज्यालो उपयोगी हुन्छ। तपाईँको ज्योति चम्काउने र तपाईँको ज्योति देखाउने र तपाईँको ज्योति बाँडचोड गर्ने ठाउँ चर्चभित्र होइन तर चर्च बाहिर चाहिँ हो। यसले हामीलाई उहाँले जे गर्नुभयो त्यही गर्नको लागि भन्नुभएको छ र जानुहोस् अँध्यारो ठाउँहरू फेला पार्नुहोस् र चम्कन शुरू गर्नुहोस्। तपाईँले अँध्यारो कोठामा बत्ती बालेपछि तपाईँलाई हेर्न मानिसहरूलाई अनुरोध गर्नु पर्दैन, तिनीहरूले सहजै टाउको घुमाएर तपाईँतर्फ हेर्नेछन्। पहिलो कुरा भनेको चाहिँ तपाईँ खेल खेल्नुहुन्छ र तपाईँ आफ्नो टोलीका साथीहरूको निम्ति र उनीहरूसँग खेल्न थाल्नुहोस्। तपाईँ अन्धकारमा ज्योति हुनुहुन्छ। दोस्रो कुरा भनेको तपाईँ अविश्वासीहरूले भरिएको छिमेकमा बस्नुहुन्छ र यीशुको नाममा अरूको लागि सेवाको कार्यहरू गर्न थाल्नुहुन्छ। तपाईँ अन्धकारमा ज्योति हुनुहुन्छ। तेस्रो, स्वार्थी वातावरणमा सद्गुण प्रदर्शन गर्दै तपाईँ आफ्नो कार्यालयमा स्पष्ट चिनिने इसाई हुनुहुन्छ। तपाईँ अन्धकारमा ज्योति हुनुहुन्छ। यसले हामीलाई अँध्यारा ठाउँहरूमा मानिसहरूलाई भेटाउन र उहाँको खाँचोमा परेकाहरूतर्फ जान बोलाउनुभयो। स्पष्ट हुन्छ कि बत्ती बाल्न साथ अन्धकारबाट निस्कन सकिन्छ। यो एउटा बाल गीत जस्तै नै छ, मेरो सानो ज्योति म चम्काउनेछु अति। यसकारण अन्धकारमय यस संसारमा ज्योति बन्नुहोस् किनकि परमेश्वरले तपाईँलाई त्यसैको निम्ति बोलाउनु भएको हो।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र यो समयमा एउटा महत्वपूर्ण विषयमा तपाईँलाई केही कुरा राख्न गइरहेको छु। मार्गदर्शक अर्थात सल्लाहकार, अंग्रेजीमा मेन्टर पनि भनिन्छ, छनौट गर्दा भन्ने शीर्षकमा चाहिँ केही कुरा रहेको छ जुन तपाईँहरूको लागि राख्न गइरहेको छु। हितोपदेश 9:9 भन्छ, बुद्धिमानलाई अर्थी दिएर त्यो झन बढी बुद्धिमान हुनेछ। र आफ्नो क्षमताको खोजमा तपाईँ जति अगाडि जानुहुन्छ तपाईँले त्यति नै नयाँ जमिन खन्नुपर्छ। हो, यहाँनिर तपाईँले अरूको अनुभवबाट लाभ उठाउन सक्नुहुन्छ। चिनिया उखानले भने झैं अगाडिको बाटो थाहा पाउन फर्केर आउँदै गरिरहेकाहरूलाई चाहिँ सोध्नुहोस्। मार्गदर्शक सल्लाहकार अर्थात मेन्टर छनौट गर्दा दुईवटा कुराहरू चाहिँ खोज्नुहोस्। पहिलो भनेको बुद्धि भएको व्यक्ति खोज्नुहोस्। सल्लाहकारहरूको समझ, अनुभव र बुद्धिले हामीलाई समस्याहरू समाधान गर्न मदत गर्छ जुन हामी आफैले सम्हाल्न कठिन हुन्छ। बुद्धिमान व्यक्तिहरूले सिक्न र वृद्धि हुन हामीलाई मदत गर्नको लागि प्राय केही शब्दहरू मात्रै प्रयोग गर्छन्। तिनीहरूले संसारहरूका त्यस्तो कुराहरू देख्न हाम्रो आँखा खोलिदिन्छन् जुन कुरा हामीले देख्न सक्दैनौं। तिनीहरूले हामीलाई कठिन परिस्थितिहरू पार गर्न मदत गर्छन्। अन्यथा हामीले नदेख्ने अवसरहरू देख्न तिनीहरूले हामीलाई सक्षम बनाउँछन्। तिनीहरूले हामीलाई हाम्रो उमेर र अनुभव भन्दा बुद्धिमान बनाउँछन्। दोस्रो भनेको मित्रता र समर्थन प्रदान गर्ने व्यक्ति। हामीले सल्लाह दिइरहेका मानिसहरूलाई येशूले भन्नुभयो, म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन, म तिमीहरूलाई त्याग्ने छैन। हिब्रू 13:5। धेरै जस्तो अनुयायीहरूले मार्गदर्शकको बारेमा जान्न चाहने पहिलो प्रश्न हो कि तपाईँ मेरो वास्ता गर्नुहुन्छ। यो प्रश्नको कारण स्पष्ट छ, तिनीहरूमा चासो नभएको व्यक्तिबाट को निर्देशित हुन चाहन्छ र स्वार्थी मानिसहरूले तपाईँलाई त्यहाँसम्म मात्रै सहयोग गर्नेछन् जहाँसम्म यसले तिनीहरूको आफ्नै स्वार्थलाई अगाडि बढ़ाउँछन्। असल मार्गदर्शकहरूले निस्वार्थ रूपमा तपाईँलाई तपाईँको सम्भाव्यतामा पुग्न मदत गर्दै मित्रता र समर्थन प्रदान गर्छन्। समर्थन बिनाको ज्ञान बाँझो हुन्छ, मित्रता बिनाको सल्लाह चिसो लाग्छ, वास्ता बिनाको स्पष्टता कठोर हुन्छ। तर जब तपाईंलाई तपाईँको वास्ता गर्ने व्यक्तिले मदत गर्छ, यो भावनात्मक रूपमा अर्थपूर्ण हुन्छ। विकास दिमाग र हृदय दुवैबाट आउँछ अनि वास्ता गर्ने व्यक्तिहरू मात्रै तपाईसँग यी दुवै कुरा बाँडचोड गर्न प्रसन्न हुन्छन्। यसकारण मार्गदर्शक सल्लाहकार छनौट गर्दा तपाईँको वास्ता गर्ने र समर्थन गर्ने व्यक्ति चुन्नुहोस्।

निकै नै सुमधुर गीत तपाईँको लागि राख्यौं र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ। कार्यक्रम जीवन शैलीमा हुनुहुन्छ। यस्तै मिठा मिठा गीत संगीतहरू सँगसँगै परमेश्वरको वचनबाट उत्साह राखिरहेको छौ र मार्गदर्शक सल्लाहकार मेन्टर छनौट गर्दा भन्ने शीर्षकमा नै छौं हामी र हितोपदेश 4 को 7 पदले भन्दछ, बुद्धि अति श्रेष्ठ हो त्यसैले बुद्धि प्राप्त गर। र एकजना पास्टरले बताएका छन् मेन्टरको सहयोगमा चाहिँ वृद्धि हुने प्रक्रियाले सामान्यतया यो यस्तो प्रकारको ढाँचा चाहिँ पछ्याउँछ। यो चाहिँ जागरूकताका साथ शुरू हुन्छ। तपाईँले बुझ्नुहुन्छ कि तपाईँलाई मदत चाहिन्छ अनि प्रभावकारी व्यक्तिगत वृद्धिको लागि आफैलाई पछ्याउनु व्यवहारिक विकल्प होइन। जब कुनै व्यक्तिलाई चाहिँ सहानुभूति हुन्छ नि तब दुई मध्ये एउटा कुरा हुन सक्छ, पहिलो उसको घमण्ड बढ्छ र उसले अर्को व्यक्तिलाई सल्लाह माग्न सक्दैन। यो चेतनाप्रति अर्को प्रतिक्रिया भनेको चाहिँ आफैलाई नम्र तुलाएर यसो भन्नु हो कि मलाई तपाईँको मदत चाहिन्छ। त्यो निर्णयले ज्ञान मात्र बढाउँदैन तर यसले अक्सर तपाईँमा परिपक्वता पनि विकास गर्छ। यसले मानिसहरूलाई एक अर्काको आवश्यकता छ भन्ने कुरा पनि जोड़ दिन्छ। तिनीहरू जवान हुँदा र शुरू गर्दा मात्र होइन तर तिनीहरूको सम्पूर्ण जीवनभरि तपाईँले जे सल्लाहकारहरूबाट मदत लिनुहुन्छ ती कुराहरूले तपाईँलाई आकार दिन्छन्। यदि तपाईँ तपाईँबाट घटाउने, तपाईँलाई व्यवस्था गर्ने वा तपाईँलाई कम मूल्यांकन गर्ने व्यक्तिहरूसँग आफ्नो समय बिताउनुहुन्छ भने तपाईँले अगाडि बढ़नको लागि उठाउनुहुने प्रत्येक कदम कठिन हुनेछ। तर यदि तपाईँले बुद्धिमान अगुवाहरू, असल नमूनाहरू र सकारात्मक मित्रहरू भेटाउनु भयो भने तपाईँले पत्ता लगाउनुहुनेछ कि तिनीहरूले तपाईँलाई तपाईँको यात्रामा गति दिन्छन्। तपाईँ जो सुकै हुनुभए तापनि, तपाईँले जे सुकै हासिल गर्नुभए तापनि, तपाईँ जीवनमा जति तल वा जति माथि पुग्नुभए तापनि, तपाईँले यस्तो मार्ग यस्तो खालको परामर्शदाताहरूबाट लाभ लिन सक्नुहुन्छ। यदि तपाईसँग कहिले यस्तो परामर्शदाता पाउनु भएको छैन भने यसले तपाईँको जीवनलाई कति सुधार गर्न सक्छ भन्ने कुरा तपाईँलाई थाहा छैन। यदि तपाईसँग परामर्शदाताहरू छन् भने तपाईँलाई पहिल्यै थाहा छ र तपाईँले अरूको लागि परामर्शदाता बनेर यसलाई हस्तान्तरण गर्न शुरू गर्नुपर्छ, किनभने तपाईँलाई थाहा छ कि तपाईँले पछ्याउने तपाईँ बाहेक अरू कोही नहुँदा सुधार गर्न कठिन हुन्छ। त्यसकारण बुद्धि प्राप्त गर्नुहोस् र यसको आवश्यकता परेकाहरूसँग बाँडचोड गर्नुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र शैतानका युक्तिहरू बारे चाहिँ होशियार हुनुहोस् भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छ। दोस्रो कोरिन्थी 2:11 भन्छ, ताकि शैतानले हामीलाई फसाउन नपाओस् किनकि त्यसको युक्तिहरूको विषयमा हामी अजान छैनौं। आत्मिक विजयमा चल्नको लागि शैतानका युक्तिहरू बुझ्नुपर्छ। यहाँ केही बिन्दुहरू छन् जसमा तपाईँ विशेष गरी कमजोर हुनुहुन्छ। जब तपाईँ जोसिलो हुनुहुन्छ, जब तपाईँ निराश हुनुहुन्छ, जब तपाईँ एक्लै हुनुहुन्छ, जब तपाईँ थकित हुनुहुन्छ र तपाईँले हानि अनुभव गर्नुभएको छ, शैतानसँग निष्पक्ष खेल भन्ने त्यसो कुनै कुरा छैन। यदि तपाईँले उसलाई 1 इन्च दिनुभयो भने उसले 1 माइल लिनेछ। यदि तपाईँले उसलाई आफ्नो जीवनमा प्रवेश बिन्दु दिनुभयो भने उसले तपाईँको विरूद्धमा प्रयोग गर्नेछ। शैतानले यीशुलाई आक्रमण गरेको 2 अवसरमा ध्यान दिनुहोस्। पहिलो, उहाँको जन्ममा हेरोदले 2 मुनिका हरेक यहुदी बालकको हत्या गर्ने आदेश दियो। यसै कारण एक नयाँ विश्वासीको रूपमा तपाईँले प्रार्थना, बाइबल अध्ययन र परमेश्वरसँगको तपाईँको हिँडाइमा तपाईँलाई बलियो बनाउन सक्नेहरूसँग संगति गर्ने दैनिक बानीहरू चाहिँ विकास गर्नुपर्छ। दोस्रो कुरा भनेको उहाँको सेवा कार्य अर्थात येशूको सेवा कार्यको शुरूआतमा 40 दिनसम्म येशूले उजाडी स्थानमा शैतानसँग संघर्ष गर्नुभयो। संघर्ष यति लामो किन रह्यो? यो उहाँको भविष्यको बारेमा थियो। दियावलसले उहाँलाई सबै परीक्षा गरिसकेपछि उहाँलाई छाडेर गयो। येशू पवित्र आत्माको शक्तिमा गालिलमा फर्कन भयो र उहाँको विषयको कुरा वरिपरिका सबै ठाउँमा चाहिँ फिजियो भनेर लुका 4:13-14 हामीले पाउँदछौं। आक्रमण चाहिँ कदरको चिन्ह हो। यसको अर्थ शैतानले तपाईँको सम्भाव्यता बुझेको छ र उसको आक्रमणको स्तरले अर्कोतर्फ परमेश्वरले तपाईँको लागि भण्डारमा राख्नु भएको आशिषको स्तरलाई संकेत गर्छ। यसकारण युद्धको बारेमा निरुत्साहित हुनको सट्टा यसलाई परमेश्वरको संकेतको रूपमा हेर्नुहोस् कि तपाईँको उत्तम दिनहरू आउँदैछन्।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामी वचनहरूबाट तपाईँलाई उत्साह दिइरहेको छौं। श्रोता, हामी आशा गर्दछौ तपाईँ आशिषित भइरहनु भएको छ र के प्रभुले तपाईँलाई उहाँको कामको लागि बोलाउन सक्नुहुन्छ भन्ने शीर्षकमा यो समय केही कुराहरूमा राख्न गइरहेको छु। र प्रेरित 9:10 पदले भन्दछ, तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, ए हननिया, तिनले भने प्रभु हाजिर छु। तार्सका साउललाई ख्रिस्टमा डोर्याउन परमेश्वरले चाहिँ हननियालाई किन प्रयोग गर्नुभयो? किनभने उनी सही ठाउँमा सही समयमा सही सन्देश र सही मनोवृत्तिको साथ सही मानिस थिए। र वचनमा हामीले हेर्न सक्छौ, दमस्कसमा हननिया नाउँ भएका एकजना चेला थिए, तिनलाई प्रभुले दर्शनमा भन्नुभयो कि ए हननिया, तिनले भने प्रभु हाजिर छु। तब प्रभुले तिनलाई भन्नुभयो उठ र सिधा नामक गल्लीमा जाऊ र त्यहाँ यहुदाको घरमा साउल नाम भएका टार्सस निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्। तब

ननिया गएर त्यस घरभित्र पसे र तिनीमाथि आफ्ना हात राखेर भने, भाइ साउल। त्यसकारण प्रश्न यहाँ छ, यदि उहाँको लागि केही गर्न परमेश्वरलाई तपाईँको खाँचो पर्यो भने के तपाईँ तयार हुनुहुन्छ? तपाईँ इच्छुक हुनुहुनेछ? यो कुनै सजिलो जिम्मेवारी थिएन, किनभने साउल क्रिश्चियनहरूलाई कैद गरेको र हत्या गरेको कारण चाहिँ एकदमै उनी यो प्रकारको कुराहरूको लागि चाहिँ उनको नाउँ धेरै चलेको थियो। तर जब परमेश्वरले हननियालाई जाऊ, किनकि अन्य जातिहरू, राजाहरू र इजरायलका सन्तानका सामुन्य मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन् भन्नुभयो, तिनले परमेश्वरमा भरोसा राखेर गए। यहाँ तिनीमाथि आफ्नो हात राखेर भने उनले कि भाइ साउल। यो भाइ साउल भन्ने शब्दमा चाहिँ ध्यान दिनुहोस्, हननियालाई साउलसँग डराउने र उनलाई घृणा गर्ने अधिकार थियो, तापनि तिनले उनलाई भाइ भने। हननियाले पुरानो शत्रुलाई अहिले परमेश्वरको उद्धार गरिएको परिवारको हिस्सा भएको स्वीकार गरे। अनि तपाईँले त्यो गर्न पनि सिक्नुपर्छ। जब परमेश्वरले कसैलाई आफ्नो सन्तान भन्नुहुन्छ, तपाईँले तिनीहरूलाई प्रेम गर्नुपर्छ, तिनीहरूलाई स्वीकार गर्नुपर्छ र तिनीहरूलाई ख्रिस्टमा आफ्नो भाइ वा बहिनीको रूपमा व्यवहार गर्नुपर्छ। त्यसकारण हामी शुरूको प्रश्नमा फर्कौं, यदि आज उहाँको लागि केही गर्न परमेश्वरलाई तपाईँको खाँचो पर्यो भने के तपाईँ तयार हुनुहुन्छ? तपाईँ उहाँको लागि तयार हुन सक्नुहुन्छ र तपाईँ तयार हुनु आवश्यक पनि छ।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम जीवन शैलीबाट आज हामीले तपाईँको लागि परमेश्वरको वचनबाट उत्साह एकदमै उत्साह राख्ने प्रयास गरेको छौं। सँगसँगै मिठा मिठा गीत संगीतहरूको साथ पनि तपाईँलाई दिइ नै रहेको छौं र विशेष गरिकन अवश्य पनि परमेश्वरको बोलावट हरेक व्यक्तिहरूको जीवनमा छ र फेरि बोलावट भन्नासाथ सबैजनालाई एकै प्रकारको बोलावट अवश्य पनि हुँदैन। तपाईँको लागि फरक बोलावट हुन सक्छ, अन्य व्यक्तिहरूको लागि फरक बोलावट हुन सक्छ, तर परमेश्वरले राखिदिनु भएको बोलावटको लागि हरेक समय हामी तत्पर भएर तयार भएर चाहिँ बस्नुपर्छ। गीत बस्नुभन्दा अगाडि पनि हामीले यो कुराहरूलाई हेरेको छौं कि जसरी साउलको लागि चाहिँ हननीय भन्ने व्यक्तिलाई जसरी परमेश्वरले बोलाउनु भयो र गएर फलानुलाई तैले भेट फलानुको लागि तैले प्रार्थना गरिदे भनेर जसरी बोलाउनु भयो, त्यसरी कतिचोटि हामीलाई हामी सोचे नसोचेको व्यक्तिको लागि उत्साह दिन प्रार्थना गर्नको लागि कहिलेकाहीँ परमेश्वरले बोलाउन सक्नुहुन्छ। हामीले सोच्दै नसोचेको ठाउँहरूमा जानको लागि र त्यहाँ गएर परमेश्वरको काम गर्नको लागि बोलाउन सक्नुहुन्छ। अथवा परमेश्वरको बोलावट फरक फरक हुन सक्छ, तर हरेक समय हामी तत्पर र तयार चाहिँ भएर बस्नुपर्दछ वचनमा प्रार्थनामा र हरेक समय प्रभु तपाईँले मलाई यो कुरा गर भन्दै हुनुहुन्छ भने त्यसको लागि मलाई तयारी गर्नुहोस् है। अथवा तपाईँले भोलिको दिनको लागि कसरी मलाई चलाउन गइरहनु भएको छ त्यो कुराको लागि चाहिँ मलाई तयारी हुनको निम्ति सहायता गर्नुहोस् है भनेर चाहिँ हामी यो प्रार्थना गर्नुपर्दछ र तयारी हुनुपर्दछ र विविध कुराहरूद्वारा आज हामीले तपाईँलाई वचनबाट विशेष गरिकन उत्साह दिएको छौं। आशा गर्दछौं तपाईँ आशिषित हुनुभएको छ। कार्यक्रमको अन्तिमतिर आइसकेको छौं, विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जीवनशैलीबाट यो समय म पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाउ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510। र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
4: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
5: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
6: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
5: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
6: फोन नम्बर 40225444, 40225444
4: र 40225572, 40225572।
7: पैसा र हात हतियार बिना नै नास्रतका येशूले अलेक्जेन्डर, कैसर, मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शनशास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बाघपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योगभन्दा वचन, भाषण, संवाद, गहिरा गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषयवस्तुहरू जुटाउनुभयो। फिलिप स्काफ, मण्डली इतिहासकार साथै ईश्वर शास्त्री।
8: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।

0: जय मसीह तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम मलाई मन पर्छ।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सर्वस रख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम मलाई मनपर्छमा। आदरणीय श्रोता, कार्यक्रम मलाई मनपर्छ दिएर प्राविधिक मित्र सन्ध्या र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि यो समयलाई म अर्थपूर्ण बनाउने कोशिश गर्ने नै छु र तपाईँले पनि कार्यक्रम सुनेर मलाई साथ दिनुपर्ने हुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत पनि गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

तपाई र मलाई बच्चा अति नै मनपर्छ, त्यो छोरा होस् या छोरी। तर बच्चालाई सिकाउनु पर्ने कुराहरू पनि त्यति नै महत्वपूर्ण कुरा छ है। बच्चा त मनपर्छ होइन, बच्चाको स्वभाव, बच्चाको संस्कार, बच्चाको बोली कस्तो छ भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ नि होइन। मैले एक ठाउँ यति राम्रो बच्चा देखेको थिएँ, अनि जब त्यो बच्चा कोहीसँग बोलिरहेको थियो, उसको साथीहरूसँग, बच्चा यति क्युट होइन, राम्रो, तर बोली चाहिँ एकदमै रफ क्या। अरे यति राम्रो बच्चा, कस्तो हामी भन्छौँ नि, कस्तो छाडा बोलेको भन्छौँ नि होइन, त्यस्तै क्या, कस्तो नराम्रो बोल्यो क्या त्यो मान्छेले। अनि सानो गुडिया जस्तो बच्चा होइन, चार पाँच वर्षको, बोकौँ बोकौँ लाग्ने हुन्छ नि त कति बच्चाहरू। बच्चा त्यतिकै राम्रो फेरि, अनि दुईजना साथी खेल्दै थिए तिनीहरू, त्यसले त यस्तो नराम्रो कुरा बोल्यो नि। भन्नु खोजेको कुरा के भने, बच्चा सबैलाई मनपर्छ, तर बच्चाको व्यवहार कस्तो छ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। हामीले बच्चालाई कस्तो संस्कार दिइरहेको छौँ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। मान्छेले भन्छन् यो घर कति सफा सुग्घर छ भन्ने कुरा चाहिँ टोयलेटमा गएपछि थाहा हुन्छ भन्छ नि त मान्छेले होइन। त्यो घरमा टोयलेट एकदमै सफा छ भने नि अरूतिर पनि एकदमै सफा हुन्छ अरे, ओहो टोयलेट त यति सफा राख्छन् भनेपछि अरू त झन् कति सफा होला यो घरको भन्ने हुन्छ अरे होइन। त्यो भएर बच्चा कस्तो छ भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। बर्नआउटमा शरीरमा त बच्चा राम्रो होला, तर ऊ व्यवहारमा कस्तो छ भन्ने कुरा होइन महत्वपूर्ण कुरा हुन्छ। तपाईँ र मलाई धेरै कुरा मनपर्छ, तर हामीले कस्तो कुरा मन पराउने, कस्तो कुरा मन नपराउने भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। हजुर, अहिलेलाई पनि म तपाईँको लागि आफ्नो बच्चालाई 10 वर्ष पुग्नु अघि सिकाउनु पर्ने केही महत्वपूर्ण कुरा, जे होस् 10 वर्ष अलिकति ठूलो भविष्यहरू बच्चा हामीले भन्ने कुरा मान्दैनन् होइन, तर ऊ सही गलत के हो, मैले के बोल्नुपर्छ, के गर्नुपर्छ भन्ने कुरा चाहिँ बच्चालाई 10-12 वर्ष अगाडि नै अथवा सानो हुँदाखेरि नै सिकाउनुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा बच्चालाई प्लिज थ्याङ्क यू भनेर सिकाउनुहोस् होइन। यो कुराहरू एकदमै महत्वपूर्ण कुरा छ। राम्रा बानीहरू बोलेका शब्दभन्दा धेरै समयसम्म सम्झिन्छन् होइन, शब्द चाहिँ मान्छेले धेरै समयसम्म सम्झिरहन सक्छ। यो बच्चाले मलाई यस्तो भनेको थियो होइन, कति बच्चाहरू कतिको घरमा गयो भने अङ्कल तातो पानी खानुहुन्छ कि चिसो पानी खानुहुन्छ भनेको कति सुनाएछ, त्यो बोली फुटेको छैन र पनि बच्चालाई त्यो संस्कार दिएको छ क्या। अनि पस्ने बित्तिकै होइन नमस्कार, अब आफ्नो आफ्नो के भन्न सकिन्छ होइन, त्यो भनिरहेको सुन्छु म, अनि कति राम्रो संस्कार रहेछ भन्ने होइन, अनि अथवा सरी होइन, थ्याङ्क यू होइन, प्लिज भन्ने कुराहरू चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। बच्चालाई यी कुराहरू सिकाउनुपर्छ, र थ्याङ्क यू कतिखेर भन्ने, प्लिज कतिखेर भन्ने, यी कुराहरू पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ होइन। धन्यवादका कुराहरू तपाईँ र मैले बच्चालाई मनपर्ने, मैले भने नि बच्चालाई मनपर्छ, हामी सबैलाई बच्चा मनपर्छ, तर बच्चाको बानी पनि यस्तो हुनुपर्छ कि दुइटै कुरा क्या, बच्चाको बानी पनि एकदम राम्रो होइन, बच्चा पनि राम्रो भन्ने चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई। र यो कुरामा चाहिँ प्यारेन्ट्स पनि एउटा एक्जाम्पल चाहिँ बन्नुपर्छ जस्तो लाग्छ। कतिजना प्यारेन्ट्स एक्जाम्पल बन्न सक्नुहुन्न अनि गाह्रो हुन्छ, कति अब भन्न सकिँदैन यो कुरामा। र अहिले त टिचरहरूले यसरी थाहा पाउँछ अरे कि त्यो बच्चा जब इन्ट्री गर्छ नि गेटमा, स्कुलको गेटमा, यो बच्चा ठिक छ कि छैन भन्ने कुरा उनीहरूले अहिले देखेरै थाहा पाउँछ अरे क्या। आमा बुवाको तनाव छ, केको तनाव छ भने बच्चाको अनुहारमै नै त्यो देखिन्छ अरे क्या। ल भन तिमीलाई के भएको छ आज भन्दाखेरि त्यो बच्चाले पक्कै पनि केही कुरा भन्छ नि। र भित्र पस्नु अघि ढोका ढकढकाउन सिकाउनुहोस्। कतिको बानी कस्तो हुन्छ, टडङ्ग ढोका खोल्ने भित्र पस्ने, यो गलत हो। कुनै पनि बन्द गरेको ढोकाभित्र हामी पस्दैछौँ भने अथवा त्यो ढोकाभित्र कोही छ भने दुईदेखि तीनचोटिसम्म टकटक टकटक टकटक होइन, यसो गरेर अब त्यहाँ खबर आउँछ, आउनुहोस् भन्छन् भने ठिक छ, ओके छ, नत्र उभिराख्नुहोस्। किनभने मान्छे केही गरिरहेको हुनसक्छ,
काम गरिरहेको हुन सक्छ, होइन विभिन्न हुन्छ नि त। त्यो भएर र त्यो भएर तपाईँ र मैले बच्चालाई सिकाउनु पर्ने कुरा चाहिँ कहीँ बस्दै हुनुहुन्छ भने के गर्ने, नक गर्ने अथवा ढोका ढकढकाउने, यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा। गडङ्गो ढोका थुनेर भित्र पस्न मिल्दैन, अनि यो कुरा पनि हामीले हाम्रो बच्चालाई सिकाउनु अति नै आवश्यक छ। अथवा म आउन सक्छु म भन्ने कुराहरू पनि एकदमै महत्वपूर्ण कुरा छ, अथवा को हुनुहुन्छ होइन भन्ने कुराहरू पनि सिकाउनु आवश्यक छ जस्तो लाग्छ मलाई। र बच्चालाई जहिले पनि आँखामा हेरेर कुरा गर्न सिकाउनुहोस्, आई कन्ट्याक्ट भन्छ नि, आँखाले आँखा हेरेर कुरा गर्न सिकाउनुहोस्। कतिजना कस्तो हुन्छ भने ऊ बोलिरहेको छ, उसको ध्यान चाहिँ अरूतिर घुमिरहेको हुन्छ क्या, त्यो आँखाले आँखा जोदाइरहेको हुँदैन। त्यो जब आँखाले आँखा जोदाइन्छ यो थाहा हुन्छ कि यसले मेरो कुरा सुनिरहेको छ। त्यो भएर तपाईँलाई उसले हेरेको छैन, तपाईँ चाहिँ उसलाई हेरिराख्नु भएको छ भने चाहिँ अब उसको ध्यान अरूतिरै हो कि भन्ने कुरा चाहिँ हुन्छ। त्यो भएर जहिले पनि बच्चालाई एकदमै ध्यान सम्मान होइन यो कुरा चाहिँ एकदमै देखाउँछ, यसले आत्मविश्वास ध्यान र सम्मान कुरालाई देखाउँदछ। त्यो भएर हाम्रो बच्चालाई आई कन्ट्याक्ट गरेर बोल्न सिकाउनुपर्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

मैले केही बच्चालाई सिकाउनु पर्ने महत्वपूर्ण कुरा नै बोलिरहेको छु र अर्को महत्वपूर्ण कुरा बीचमै नबोल्नु सिकाउनुहोस्। कतिको कस्तो हुन्छ भने बीचमै कुरा काटेर बोल्ने बानी हुन्छ। अरूले कुरा सकिएपछि अथवा अरूको कुरा सकिएपछि मात्र आफ्नो कुरा राख्न सिकाउनुहोस् अथवा आफ्नो कुरा राखिसकेपछि अरूको कुरा सुन्न सिकाउनुहोस्। कति देख्छौ हामी त्यो बच्चाहरू एकदमै कुरा काटिरहेको हुन्छ, होइन? त्यो भएर बच्चाहरूलाई के गर्नुपर्छ भने कुनै पनि मान्छेसँग छौ तिमी, ऊ बोलिरहेको छ, बोल्न देऊ अनि आफ्नो कुरा राख। ती कुराहरू एकदमै महत्वपूर्ण कुरा हुन्छ। कहिले पनि कुराहरू बाँचिनु हुँदैन, होइन? यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। र अर्को महत्वपूर्ण कुरा भन्दा खोक्दा वा हाँच्यौ गर्दा मुख छोप्न सिकाउनुहोस्। बच्चाहरूले खोक्दा अथवा हाँच्यौ गर्दा खुल्ला रूपमा गरिरहेको देखिन्छ क्या, तर यो चाहिँ एकदमै नराम्रो हो। बच्चाहरूलाई खोक्दा हाँच्यौ गर्दा चाहिँ मुख थुन्न सिकाउनुहोस्। केही महत्वपूर्ण कुरा कार्यक्रम मलाई मनपर्छ, मैले राखिरहेको छु अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क, ईश्वर शास्त्री साथै बाइबलीय विद्वान।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
1: मध्यपान र धूम्रपान सेवन नगरौं,
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: गुड न्यूज एफएम रेडियोको हरेक दिन बिहानीको नौलो प्रस्तुति कार्यक्रम धन्यवाद बिहानी। हामी धन्यवाद बिहानी कार्यक्रमको साथमा प्रस्तुत भइरहेका छौं हरेक दिन बिहान 6:55 बजे
4: मात्र गुड न्यूज एफएम रेडियो 105.1 MHz।
3: कार्यक्रम धन्यवाद बिहानी।
4: एउटा नौलो अनि फरक प्रस्तुति कार्यक्रम धन्यवाद बिहानी।
3: आउनुहोस् हामी सबै मिलेर राजधानी काठमाडौँलाई धन्यवादीहरूको शहरको रूपमा स्थापना गरौं।
4: त्यसैले हामी सबै मिलेर एकैश्वर उचाली भनौं
5: धन्यवाद बिहानी।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केही गाउनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9-13।
3: ए दाई, ए दाई, पक्नुहोस् त, पक्नुहोस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यसले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।
7: यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ। र मैले हामीलाई बच्चा अघि भन्दैछु, हामीलाई बच्चा मनपर्छ, तर बच्चाको बानी व्यवहार पनि मन पर्नुपर्छ। कतिको बच्चाहरूलाई हामीले जुन संस्कार दिनुपर्ने हो त्यो दिइरहेका हुँदैनौ। त्यो भएर हामी सँगसँगै बच्चालाई हुर्काउँछौ, हुर्किने क्रममा उसलाई दिनुपर्ने सही संस्कारहरू पनि दिनु अति नै आवश्यक छ। र अघि म भन्दै थिएँ, बिचैमा बोल्ने बानी हुन्छ होइन, कति भन्छ नि हाम्रो प्याच बिचमा नबोले भनेर भन्छ नि होइन। त्यो भएर यो बानी नराम्रो हो, पहिले के आफ्नो कुरा राख्ने कि अर्को कुरा सुन्ने त्यसपछि बोल्ने, यो कुराको अभ्यास गराउनु पर्छ हामीले हाम्रो बच्चाहरूलाई। र अर्को महत्वपूर्ण कुरा, खोक्दा वा हाँस्यौं गर्दा मुख छोप्न सिकाउनुहोस्। र सारा बानीहरूले पनि अरूप्रति सम्मान देखाउँछ क्या। जस्तो तपाईँलाई कोही मान्छेसँग बोलिराख्नु भएको छ, मुख नछोपी आछ्यौ गर्नुभयो मुख नछुपी। यसले एकदमै सभ्यता देखाउँदैन क्या, त्यो भएर रुमाल हामीसँग हुनुपर्छ। कहिलेकाहीँ हाँच्यौँ आउँछ, कहिलेकाहीँ खोकी लाग्छ, त्यतिखेर छोपेर गर्दा एकदमै राम्रो हुन्छ। र अर्को महत्वपूर्ण कुरा, बाँड्न सिकाउनुहोस् बच्चालाई। हामीले कहिले पनि एकल काटे प्रकारको बच्चा बनाउनु हुँदैन, र बच्चालाई तिमीसँग दुईटा छ भने एउटा कसैलाई देऊ अथवा बाँडेर खाऊ भन्ने कुरा चाहिँ एकदमै सिकाउनुपर्छ बच्चाहरूलाई। सानैदेखि सेयर गर्न सिकाउनुहोस् होइन। त्यो भएर रुमाल हामीसँग हुनुपर्छ, कहिलेकाहीँ हाँच्यौँ आउँछ, कहिलेकाहीँ खोकी लाग्छ, त्यतिखेर छोपेर गर्दा एकदमै राम्रो हुन्छ। र अर्को महत्वपूर्ण कुरा

बच्चाहरूलाई कसैले 500 रुपियाँ दियो भने उसले चाहिँ 10 संसार छुट्टाइ हाल्छ क्या, होइन? अनि खानेकुरा खाँदा पनि सेयर गरेर खाने, होइन? यो कुरा चाहिँ बच्चालाई सानैदेखि सिकाउनु पर्छ। र कहिलेकाहीँ गल्ती हुन्छ, गल्ती हुँदा जहिले पनि सरी भन्न सिकाउनुहोस्, होइन? यो एकदमै महत्वपूर्ण कुरा छ। गल्ती हुँदा पनि नबोल्ने, क्षमा नमाग्ने, यस्ता प्रकारका कुराहरू हामीले बच्चालाई सिकाउनु पर्छ, होइन? क्षमा नमाग्ने, घमण्डी हुने, यस्तो प्रकारको कुराहरू सिकाउनु हुँदैन। ल, है, तिमीले गल्ती गर्यौ, तुरुन्तै क्षमा माग्न सिकाउ, सरी सरी भन, सरी भन, होइन? यो कुराहरू एकदमै महत्वपूर्ण। मैले गल्ती गरेँ के भन्नुपर्छ? सरी। कसैले तिमीलाई केही दियो के भन्नुपर्छ? थ्याङ्क यू, होइन? यस्ता कुराहरू हामीले सिकाउनु अति नै आवश्यक छ बच्चाहरूलाई। यी नै भनेको व्यावहारिक नर्मल कुराहरू हुन् र बच्चालाई दिनुपर्ने जुन तालिम हुन्छ नि, तपाईँले बच्चालाई दिनुहुन्छ नि, त्यो वृद्ध अवस्थासम्म पनि त्यो तालिमले काम गर्छ क्या। त्यो भएर र अर्को महत्वपूर्ण कुरा, नम्र र मिठो बोली बोल्न सिकाउनुहोस् बच्चालाई। जहिले पनि नम्र मिठो बोली बोल्ने, होइन, झर्किने, रिसाउने, फन्किने, कराउने, चिच्याउने, यस्तो प्रकारका कुराहरूबाट बच्चालाई टाढै राख्नुपर्छ। डिस्टर्ब गर्न नसिकाउनुहोस्। कति बच्चाहरूको कस्तो हुन्छ भने बाबुआमा केही कुरामा इन्भल्भ भइराख्नु भएको हुन्छ, बच्चाले एकदमै डिस्टर्ब गर्छ क्या। अनि एकचोटि भनेपछि बच्चा सुन्ने, होइन, मनन गर्ने प्रकारको बच्चाहरू तालिम दिन अति नै आवश्यक छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

र अर्को महत्वपूर्ण कुरा, बच्चालाई आफ्नो सानोतिनो काम आफै गर्न सिकाउनु पर्छ। कति कुरा बच्चा तपाईँको 15 वर्ष भइसकेको हुन्छ, उसलाई पानी पनि तताउन आउँदैन, चिया पनि बनाउन आउँदैन। यो कुराले चाहिँ एक दिन उसलाई नै एकदम गिल्टी फिल हुन्छ क्या। परिस्थितिहरू यस्ता आउँछ, त्यहाँ कोही बनाउने पनि हुँदैन। त्यो बच्चालाई सानैदेखि कुकिङमा होइन, खाना बनाउने, चिया बनाउने, कफी बनाउने, तरकारी बनाउने, यस्ता कुराहरूको चाहिँ तालिम दिइराख्नुपर्छ समय समयमा। यो कुराहरू एकदमै महत्वपूर्ण कुरा छ। र उसको जति पनि आफ्नो सामानहरू हुन्छ नि, मिलाएर राख्न सिकाउनुहोस् होइन। अनि अर्को महत्वपूर्ण कुरा, परिश्रम गर्न सिकाउनुहोस् होइन, हार्ड वर्क होइन, परिश्रम गर। जस्तो बच्चाहरू कस्तो गर्छ भने, होमवर्क गर्दै गयो, होमवर्क गर्दाखेरि एउटा कुरा मिलेन भने त्यसलाई के गर्ने, आ होस् भनेर छोडिदिने स्वभाव हुन्छ क्या कति बच्चाको। तर होइन, तिमीले कोसिस गर है, यसको सल्युसन यतिखेरै निकाल है, भोलि होइन है भनेर परिश्रम गरे पो अनि त्यसको प्रतिफल पाइन्छ त भन्ने कुराहरू चाहिँ एकदमै सिकाउनु पर्छ। र उसको एउटा लक्ष्य हुन्छ, म यस्तो बन्छु त्यस्तो बन्छु बच्चाले भनिरहेका हुन्छन् होइन, हो त्यो बन्नको लागि चाहिँ तिमीले के गर्नुपर्छ, परिश्रम गर्नुपर्छ। परिश्रमले नै तिमीलाई के दिन्छ, पहिचान दिन्छ भन्ने कुरा चाहिँ बच्चाहरूलाई बारम्बार बारम्बार भनिराख्नुपर्छ, सिकाउनुपर्छ होइन। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। र अर्को महत्वपूर्ण कुरा चाहिँ के छ भने, तपाईँको बच्चा हेर्दैखेरि नै थाहा हुन्छ कि मेरो बच्चाले भविष्यमा कतिसम्म गर्न सक्छ भन्ने कुरा त 10-15 वर्षदेखि नै तपाईँको बच्चालाई थाहा हुन्छ, तपाईँलाई थाहा हुन्छ मेरो बच्चाको क्षमता यति छ भन्ने कुरा। र त्यही अनुसारले बच्चालाई चाहिँ होइन सिकाउँदै लानुहोस्। फेरि मेरो बच्चाको क्षमतै छैन भने नभन्नुहोस्। फेरि कुनै कुनै बच्चाहरू यस्ता हुन्छन्, त्यो लुकेको प्रतिभा हुन्छ क्या, देशलाई उत्थल पुत्थल बनाउन सक्ने क्षमतावान मान्छे पनि बन्न सक्छन् होइन। धेरै त्यस्तो प्रतिभाहरू हामीले देखेका हुन्छौँ। उनीहरू स्कूलमा एकदमै केही हुँदैनन् तर एक्स्ट्रा एक्टिभिटिजमा फर्स्ट सेकेन्ड भइरहेको अवस्थाहरू पनि हुन्छ। त्यो भएर तपाईँ र मैले बच्चालाई तैँले केही गर्न सकिनस् भनेर कसैसँग कम्पेयर चाहिँ नगरिदिनुहोस् होइन। त्यो पल्लो घरको त्यो यति पढे केही पढाइ गर्छ यस्तो गरेछ उस कम्पेयर नगरिदिनुहोस् बच्चाहरूलाई होइन। त्यो चाहिँ त्यो कुराले बच्चालाई एकदमै असर गर्न सक्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, एकदमै कार्यक्रम मलाई मनपर्छमा विशेष कुरा नै मैले आज राखेँ। हाम्रो बच्चा सबैलाई मनपर्छ, तर बच्चाको व्यवहार कस्तो छ त्यो पनि मनपर्ने हुनुपर्छ भन्ने विषयमा आज केही महत्वपूर्ण कुरा राखेँ तपाईँको लागि। र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन हो।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौ। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशू ख्रीष्टको पवित्र पवित्र पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट कलसीको पत्र 2:6-23 यहाँहरूको बीचमा म पाठ गर्न गइरहेको छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। यसकारण जसरी ख्रीष्टलाई तिमीहरूले ग्रहण गर्यौ त्यसरी नै उहाँमा जीवन बिताओ। धन्यवाद दिनमा प्रशस्त हुँदै तिमीहरूलाई शिक्षा दिए बमोजिम उहाँमा जर गाडिएका र निर्माण भएका र विश्वासमा दरिला भएका हौ। ध्यान देऊ कि कसैले दर्शन शास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस् जो ख्रीष्टका अनुसार होइनन् तर मानिसको परम्परा र विश्वका आधारभूत सिद्धान्तहरूमाथि अडिएका छन्। किनकि ख्रीष्टमा ईश्वरत्वको सारा परिपूर्णता शरीरमा बास गर्दछ र उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ। उहाँ नै समस्त शासन र अधिकारको शिर हुनुहुन्छ। ख्रीष्टको खतनामा पापमय स्वभावको देहलाई त्यागेर हात बिना गरिएका खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो। बप्तिस्मामा तिमीहरू उहाँसँगै गाडिएको थियो। मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विश्वास राख्नले यही बप्तिस्मा तिमीहरू पनि उहाँसँगै जीवित पारियो। तिमीहरू आफ्नो अपराध र शरीर अनुसार बेखतनामा मरेको थियो, तर परमेश्वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो र हाम्रो विरुद्धमा रहेको तमसुक र त्यसका सबै कानूनी दावीहरूलाई क्रूसमा किल्ला ठोकी रद्द गरिदिनुभयो। उहाँले प्रधानताहरू र शक्तिहरूलाई निशस्त्र पारी ती सबैमाथि क्रूसमा विजय प्राप्त गर्नुभयो र तिनलाई खुल्लम खुल्ला तमासा बनाइदिनुभयो। यसकारण खाना र पिउनुमा वा पर्वको दिन वा औंसी वा साबत दिन मान्ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस्। यी चाहिँ आउने कुराको छाया मात्र हुन्, तर वास्तविकता चाहिँ ख्रीष्टमा हुन्छ। आफ्नै शरीरलाई शास्ति दिने कुरामा जिद्दी गरेर स्वर्गदूतलाई पूजना लाएर आफ्नो दर्शनमा अडिएर आफ्नो अभिलाषी मनले कारण बिनाको घमण्डले फुलिएर कसैले तिमीहरूलाई इनाम गुमाउने नतुल्याओस्। यस्ताहरूले ख्रीष्ट अर्थात शरीर शिरलाई समाधि राख्दैनन्, जसबाट पोषण पाई जोर्नी र ग्रन्थीहरूद्वारा एकसाथ गाँसेर सारा शरीर परमेश्वरले दिनुभएको वृद्धि अनुसार बढ्दै जान्छन्। यदि संसारका आधारभूत सिद्धान्तहरूप्रति ख्रिस्टसँग तिमीहरू मरेका छौ भने यस संसारका जस्ता भई किन तिमीहरू बाँचिरहन्छौ? नियमहरूको अघि किन झुक्छौ? नसमात नछौ, नसमात नचाख नछौ, यी जम्मै कुराहरू व्यवहार गर्दा गर्दा नष्ट भएर जान्छन्। यी कुराहरू मानिसका आदेशहरू र सिद्धान्तहरूमा आधारित छन्। उपासनालाई कष्टदायी बनाएर आफैलाई हियाएर र शरीरलाई शास्ति दिएर तिनीहरूले बुद्धिका स्वाङ त पार्छन् तर शरीरको अभिलाषालाई काबुमा ल्याउन यी कुराहरू कुनै मूल्यका हुँदैनन्। यीशुलाई ग्रहण गर्नेहरूले त्यस अनुसारको जीवन पनि बिताउँछ भन्ने कुरा यो ठाउँमा हामी विशेष पाउन सक्छौ। यीशुलाई ग्रहण गर्नेहरूले, यीशुलाई विश्वास गर्नेहरूले त्यस अनुसारको जीवन पनि बिताउँछ। यहाँ हामी देख्छौ पावलले भनेका कुराहरूलाई, यीशुलाई ग्रहण गरे अनुसारको जीवन पनि बिताउनु पर्छ। किन यहाँ यसरी बताउँछ भन्दा, यसकारण जसरी ख्रिस्टलाई तिमीहरूले ग्रहण गर्यौ त्यसरी नै उहाँमा जीवन बिताओ। यीशुलाई विश्वास गर्नेहरूले, यीशुलाई विश्वास गर्नेहरूले यीशुमा जिउनु पनि पर्छ। यीशु ख्रिस्टलाई विश्वासद्वारा अनुग्रहबाट एउटा व्यक्तिले उद्धार पाएको हुन्छ र त्यो व्यक्ति धर्मी ठहरिन्छ, त्यो व्यक्ति परमेश्वरको सन्तान ठहरिन्छ र उनी ख्रिस्टको सन्तान बनेको हुन्छ, परमेश्वरको सन्तान बनेको हुन्छ र परमेश्वरको सन्तान भइसकेपछि परमेश्वरको सन्तान जस्तै भएर जिउनु पनि पर्छ। त्यसकारण यीशुलाई विश्वास गर्नेहरूले त्यस अनुसारको जीवन पनि बिताउनु पर्छ भन्ने कुरा हो। र यहाँ धन्यवाद दिनमा प्रशस्त हुँदै तिमीहरूलाई शिक्षा दिए बमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएको र विश्वासमा दरिलो भएको हो। ख्रिस्टियन जीवन जिउँदाखेरि, ख्रिस्टियन भएर जिउँदाखेरि विश्वासमा दरिलो भएर जिउनु पर्छ पनि भनिएको छ। दरिलो भएर जिउने, अनि अर्को कुरो ध्यान देऊ पनि भनिएको छ। यसरी दरिलो भएर विश्वासमा जिउने क्रम गर्दै गर्दा ध्यान दिनुपर्ने कुराहरू पनि यहाँ पावलले बताएका छन् कि कसैले दर्शनशास्त्र र खोक्रो छलद्वारा तिमीहरूलाई सिकार नबनोस् जो ख्रिस्टको अनुसार होइनन् तर मानिसहरूको परम्परा र विश्वको आधारभूत सिद्धान्तहरूमाथि अडेका हुन्छन्। विश्वासमा जिउँदै गर्दाखेरि पनि एउटा अवरोधहरू खडा हुन्छन्, जुन कुरा भनौ पावलको समयमा जुडाइजरहरू जो यहुदी मत मान्नेहरूले विशेष गरेर समस्या दिइराखेको थियो कि विश्वासद्वारा अनुग्रहबाट तिमीले उद्धार पाएका छौ भन्ने सन्देश दिँदै गर्दाखेरि त्यही विश्वासमा दरिलो भएर जिउनु पर्ने अवस्थामा जिउँदै गर्दै जिउने क्रममा एउटा शिक्षा आउँछन् कि होइन, तिमीहरू यीशुलाई विश्वास सिधै गरेर उद्धार र मुक्ति पाउँदैन, बरु तिमीहरू चाहिँ पहिला यहुदी मतमा आउनुपर्छ, यहुदी धर्ममा प्रवेश गर्नुपर्छ अनि मात्र तिमीहरूले उद्धार र मुक्ति पाउँछ भन्ने कुराहरू सिकाइराखेको अवस्थामा त्यो कुरामा आफूलाई होस गर्नुपर्ने, ध्यान दिनुपर्ने, त्यसलाई बुझेर त्यसबाट होसियारी हुनुपर्ने कुरा यहाँ छ। किनकि ख्रिस्टमा ईश्वरत्वको सारा परिपूर्णता शरीरमा बास गर्दछ र उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेका छौ, उहाँ नै समस्त शासन र अधिकारको शिर हुनुहुन्छ। ख्रिस्टको खतनामा पापमय स्वभावको देहलाई त्यागेर हात बिना गरिएको खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो, वास्तवमा तिमीहरू उहाँसँग गाडिएको थियो र मरेकोबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विश्वास राख्नाले यही बप्तिस्मा तिमीहरू पनि उहाँसँग जीवित पारियो र यीशु ख्रीष्टलाई विश्वास गरेर दरिलो भएर त्यसै अनुसार जिउनका लागि यहाँनिर पावलले जोड़ दिइराखेको छ भने यो विश्वास यीशु ख्रीष्टमा विश्वास गरेका व्यक्तिहरूको भित्रीय आत्मिक रूपमा नै उसको खतना भएको हुन्छ। शरीरको खतनाले उद्धार र मुक्ति पाउँदैनन् भन्ने कुरा नै पावलको प्रचार हो, तर यीशु ख्रीष्टमा विश्वास गरेपछि उद्धार र मुक्ति त्यसमै छ, किनभने खतना गर्नु पर्दैन। शरीरको खतना विश्वासद्वारा नै एउटा व्यक्तिले यीशु ख्रीष्टलाई गरेको विश्वासद्वारा नै एउटा व्यक्तिको भित्रपट्टि खतना हुन्छ र उसको हृदय परिवर्तन हुन्छ, मन परिवर्तन हुन्छ, जसले गर्दा उसको जीवनमा नयाँ भएर ऊ जीवित पारिएको हुन्छ। विश्वासैद्वारा उसले जीवित भएर उसले आनन्द जीवन पाएको हुन्छ भन्ने कुरा यहाँ प्रकट गरिएको छ। र यहाँ यसरी नै भनेको छ, तिमीहरू आफ्नो अपराध र शरीर अनुसार बेखतनामा मरेको थियो। एकपटक शरीरको पाप अनुसार अथवा बेखतनामा मरेको थियो, तर परमेश्वरले हाम्रो सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो। हामी किन हामी ख्रीष्टमा हामीले विश्वास गर्यौं र त्यस अनुसार नै जिउनु किन पर्छ भन्दाखेरि यहाँनिर हाम्रो पाप अधर्मलाई हामी जुन मरेकै अवस्थामा हामी थियौं, तर यीशु ख्रीष्टलाई विश्वास गरेपछि हाम्रो पाप अपराधहरू क्षमा गरिदिनुभयो र हामीलाई पूर्ण रूपमा हामीलाई जीवित पार्नुभयो। हाम्रो विरोधमा रहेका तमसुक र त्यसका सबै कानूनी दावीहरूलाई क्रूसमा किला ठोकी रद्द गरिदिनुभयो। हामीले पापको ज्याला जो मृत्यु हामीले भोग्नु पर्थ्यो, मानव जातिले भोग्नु पर्थ्यो, र पाप गरेको कारणले गर्दा मानिस पापको ज्याला मृत्युमा मृत्युको भागीदार बनेको थियो, तर येशु प्रभुले हाम्रो पापहरू क्षमा गरिदिएर अब हामीलाई उहाँले आफ्नै सन्तान बनाउनु भएको छ। हाम्रा पापहरूलाई, हाम्रो मुद्दालाई उहाँले क्रूसमा टाँगिदिनु भएको छ, अब सिद्धिएको छ। उहाँले प्रधानहरू र शक्तिहरूलाई निशस्त्र पारी ती सबैमाथि क्रूसमा विजय प्राप्त गर्नुभयो र तिनलाई खुल्लाम खुल्ला तमासा बनाइदिनुभयो। अब यीशु ख्रीष्टमा विश्वास गर्नु र यीशु ख्रीष्टमा विश्वास गरिसकेपछि भित्रीय खतना हुनु, पाप अधर्महरू क्षमा हुनु र सबै पापका जुन पापको जुन मुद्दा थियो त्यो सबै क्रूसमा उहाँले ठाँगिदिएर अब पापै नगरेको जस्तो सबै पापीहरूलाई क्षमा दिने काम गर्नुभयो। र कुनै खतनाद्वारा होइन, यो येशूलाई विश्वास गरेपछि प्राप्त हुने कुरा हो। यसकारण खाना र पिउनमा वा पर्वका दिन वा औंसी सावत दिन मान्ने विषयमा कुनै मानिसहरूले तिमीहरूलाई दोष नदियोस्। अब यो चाड मानेन, यो कुरा तिमीहरूले गरेन, यो नियमहरू तिमीहरूले पालन गरेन, त्यसकारण तिमीहरू चाहिँ दोषी छौ भनेर कसैले भन्यो भने पनि त्यसमा पीर गर्नु पर्दैन, किनभने येशूलाई एउटा व्यक्तिले हृदयले नै विश्वास गर्यो भने परमेश्वरको अनुग्रहबाट त्यो व्यक्तिले उद्धार पाउँछ, किनभने उसको पापलाई कलवरी क्रूसमा येशु प्रभुले टाँगिदिनु भएको छ। यी चाहिँ आउने कुराको छाया मात्र हुन्, तर वास्तविकता चाहिँ ख्रीष्टमा हुन्छ। ख्रीष्ट येशूमा विश्वास गरिसकेपछि अब यो दोष कसैलाई पनि लाग्दैन। आफ्नो शरीरलाई शास्ति दिने कुरामा जिद्दी गरेर स्वर्गदूतलाई पूज्न लाएर आफ्नो दर्शनमा ओढिएर आफ्नो अभिलाषी मनले कारण बिनाको घमण्डले फुलेर कसैले तिमीहरूलाई इनाम गुमाउने नतुल्याओस्। यस्ताहरूले ख्रीष्ट अर्थ शरीरलाई समाधि राख्दैन, जसबाट पोषण पाई जोड्ने र ग्रन्थीद्वारा एकसाथ गाँसिएर सारा शरीर परमेश्वरले तिमीहरूको वृद्धि अनुसार बढ्दै जानुहुन्छ। यदि संसारका आधारभूत सिद्धान्तहरूप्रति ख्रीष्टमा तिमीहरू मरेका छौ भने यस संसार जस्ता भई किन तिमीहरू बाँचिरहन्छौ? अब यो संसारको आधारभूत सिद्धान्त प्रति त ख्रिससँग हामी मरेका छौ। ख्रिस येशूलाई विश्वास गर्नेहरूले आनन्द जीवन पाइसकेका छन्। अब त्यो खतना गर्नु पर्दैन, अब त्यो नियमहरूमा बस्नु परेन, किनभने येशूलाई विश्वास गरेरै एउटा व्यक्तिले उद्धार र मुक्ति पाएको छ भने किन फेरि अरू नियम कानून अरू सिद्धान्तहरूमा बसिराख्ने? त्यसमा बस्नु पर्दैन। त्यस कारण यहाँ भन्छ न समात अनि न चाख न छौ। ती नियमहरू, ती कानूनहरू, ती व्यवस्थाका कुराहरू, जति कुराहरू छ उद्धार र मुक्तिको लागि हुनुपर्छ गर्नुपर्छ भनेर भनेका छन्, ती सबै केही पनि गर्नु पर्दैन। त्यसको लागि छुनु परेन, त्यसको लागि समात्नु परेन, त्यसको लागि चाख्नु पनि परेन, किनभने येशूलाई विश्वास गरेर नै एउटा व्यक्तिले उद्धार र मुक्ति पाउँछन् भने अब फेरि उद्धार र मुक्ति पाउनको लागि अरू कुराहरू गर्नु पर्दैन, चाख्नु पर्दैन, समात्नु पर्दैन र त्यसलाई छुनु पनि पर्दैन, किनभने यी सबै कुराहरू व्यवहार गर्दा गर्दै नष्ट भएर जान्छन्। यिनीहरू यी कुराहरू मानिसहरूको आदेशहरू र सिद्धान्तहरूमा आधारित छन्। त्यसकारण पौलले जुन कुराहरू गरिराखेका छन्, सुसमाचार येशु ख्रिस्टमा विश्वास गरेर विश्वासको अनुसार नै जिउनु पर्छ भन्ने कुरा पौलले जुन जोड दिँदै गर्दाखेरि यहाँ झुटा कुराहरू पनि भित्र आएको कारणले गर्दा यी सबै कानूनहरू नियमहरू जति पनि खानु हुने खान नहुने भन्ने कुराहरू ल्याएर अल्झाउनु खोजिराखेको छ उद्धार र मुक्तिको लागि, अब केही पनि गर्नु पर्दैन, किनभने येशूलाई विश्वास गर्नु मानै सबै कुरा सम्भव छ। उपासनालाई कष्टदायी बनाएर आफैलाई हियाएर शरीरलाई शास्ति दिएर तिनीहरूले बुद्धिको स्वाङ्द पार्छन्, तर शरीरका अभिलाषालाई काबुमा ल्याउन यी कुराहरू कुनै मूल्यका हुँदैनन्। किन समात्नु हुँदैन, किन चाख्नु हुँदैन, किन छुनु हुँदैन भन्दाखेरि यिनीहरूबाट हुने कुरा केही पनि छैन, किनभने यिनीहरूले शरीरलाई खतना गरेर जुन उद्धार र मुक्ति पाउँछ भनेर जुन किसिमले धेरै मेहनत गर्न खोजिरहेको छ, यो कार्यलाई अगाडि बढाउन खोजेको छ, वास्तवमा यो सत्य छैन। त्यसैले गर्दा पावलले के भन्दछन् भन्दाखेरि यस्ता खालका शिक्षाहरूमा तिमीहरू लाग्नु पर्दैन भनिकन यहाँ भनेका छन्। त्यसकारणले मुख्य कुरा चाहिँ पावलले भनेको कुरा चाहिँ यीशुलाई ग्रहण गर्नेहरूले अथवा यीशुलाई विश्वास गर्नेहरूले त्यही विश्वास अनुसार नै जिउनु पर्छ र अरू कुनै विधि विधान अरू कुनै खतनाका कुराहरू अरू नियमहरू पालन गर्नुपर्ने यो खानु हुने यो नखानु हुने भन्ने कुराहरू यहाँनिर ल्याएर उद्धार र मुक्तिको बारेमा कसैले कुरा ल्यायो भने त्यो कुरातर्फ अगाडि नबढ्नु भन्ने नै कुरा हो। त्यसकारणले अब जुन विश्वासमा व्यक्तिहरू उद्धार र मुक्ति पाएको छ, येशूलाई विश्वास गरेर जुन मुक्ति पाएको छ, त्यो मुक्ति पाए अनुसार अब जिउनु पनि पर्छ, अनि जिउँदाखेरि चाहिँ ख्रिस्ट येशूमा विश्वास गरेर त्यही विश्वासको जीवन लिएर अगाडि बढ्नु पर्छ, किनभने येशू प्रभु जसरी मरेर तेस्रो दिनमा बौरी उठ्नुभयो, उहाँ जीवित हुनुभयो, उहाँले विश्वास भनौँ उहाँको मृत्युले उहाँलाई छेकेन, उहाँको मृत्युबाट उहाँ विजयी हुनुभयो, त्यसकारण उहाँको जीवनमा सत्य छ, उहाँ जीवित हुनुहुन्छ, उहाँ फेरि जी उठ्नुभयो र त्यसरी उहाँले अचम्मका कामहरू गर्नुभयो र सदाको लागि उहाँ जीवित हुनुभयो र आज प्रत्येक क्रिस्चियनहरूले येशूलाई विश्वास गरेर मात्र होइन अब विश्वास अनुसार जिउनु पनि पर्छ। येशूलाई विश्वास गरेर जिउँदाखेरि उहाँको आज्ञाहरू पालन गर्नु पर्छ, किनभने यहाँ त्यही कुरा स्पष्ट छ, किनभने यो संसारमा येशू ख्रिस्टलाई विश्वास गर्नेहरूले उहाँको शिक्षामा उहाँको वचनमा जिउनु अति आवश्यक छ र विश्वासमा दरिलो भएर जिउनु पर्दछ किनभने यीशु ख्रिस्टमा विश्वास गर्ने मानिसहरूको जीवनमा चाहिँ पूर्ण के छ भने ख्रिस्टमा ईश्वरत्वको सारा परिपूर्णता शरीरमा बास गर्छन् उहाँमा नै जीवनको परिपूर्णतामा तिमीहरू आइपुगेको छौ उहाँ नै समस्त शासन र अधिकारको शिर हुनुहुन्छ है त्यसकारण ख्रिस्टको खतनामा पापमय स्वभावको देहलाई त्यागेर हात बिना गरिएको खतनाद्वारा उहाँमा तिमीहरूको खतना भएको थियो बप्तिस्मामा तिमीहरू उहाँसँगै गाडिएको थियो मरेकाहरूबाट उहाँलाई जीवित पार्नुहुने परमेश्वरको कार्यमा विश्वास राख्नाले यही बप्तिस्मामा तिमीहरू पनि उहाँसँगै जीवित पारियो र यही बप्तिस्मामा यही विश्वासमा आज हामीहरू जिएका छौं र दायाँ बायाँ अब नलागिकन येशु ख्रिस्ट नै प्रभु हुनुहुन्छ उहाँ नै यो संसारमा मानव चोलामा आउनुभएको परमेश्वर हुनुहुन्छ परमेश्वर भइकन पनि उहाँ मानव चोलामा आउनुभएको र मानव जातिको लागि कलवरी क्रुसमा मर्नुभएको र उहाँ फेरि गाडिएर तेस्रो दिनमा जीवित हुनुभएको कुरालाई हरेकले विश्वास गरेर अब यही विश्वास अनुसार हरेक व्यक्ति अगाडि जिउनु पर्छ र जिउने क्रममा विश्वासलाई दरिलो बनाएर जिउनु पर्दछ दरिलो विश्वास आज चाहिएको छ विश्वास गरेर मात्र होइन विश्वासमा दरिलो भएर अगाडि बढ्नु पर्ने हुन्छ यही सन्देशलाई मानिसहरूको बीचमा सुनाउनु पर्ने हुन्छ मानिसहरूलाई भन्नुपर्ने हुन्छ येशु ख्रिस्टलाई विश्वास गर्नेहरूले आनन्द जीवन पाउँछन् उनीहरू जीवित हुन्छन् किनभने येशु ख्रिस्ट मरेर फेरि तेस्रो दिनमा जीवित हुनुभयो भने उहाँलाई विश्वास गर्नेहरू पनि जीवित हुन्छन् र येशु ख्रिस्टको शिक्षामा येशु ख्रिस्टको पाइला पाइलामा टेकेर हरेक व्यक्तिले जिउनुपर्छ अनि येशुले जस्तै सोच्नुपर्छ येशुले जस्तै काम गर्नुपर्छ येशुले जस्तै आफ्नो जीवन शैली बनाउनुपर्छ आदरणीय श्रोता आजको यो प्रवचन सेवालाई सुन्दै गर्नुहुँदाखेरि मुख्य कुरा चाहिँ यही कुरा हो कि येशुलाई विश्वास गर्ने व्यक्तिहरूले येशुको विश्वासमा दरिलो भएर जिउनुपर्छ यही विश्वासलाई दरिलो भएर जिउनुपर्छ किनभने यो विश्वास भनेको येशु ख्रिस्टलाई विश्वासद्वारा अनुग्रहबाट एउटा व्यक्तिले उद्धार पाएको हुन्छ र यही उद्धार र मुक्तिले आनन्द जीवन प्राप्त हुन्छ र यही आनन्द जीवनमा रहेर दिनदिनै येशु जस्तै भएर जिउनु पर्दछ यदि यहाँहरूले येशुलाई आजसम्म विश्वास गर्नुभएको छैन भने येशु ख्रिस्टको बारेमा राम्रोसँग बुझ्नुहोला र येशु ख्रिस्टलाई येशु ख्रिस्ट को हुनुहुन्छ भन्ने कुरा जान्नुहोला र येशु ख्रिस्टलाई विश्वास गरेर यहाँहरूले पनि आनन्द जीवन प्राप्त गर्न सकुन् भन्ने यही अनुरोध गर्न चाहन्छु जतिजनाले येशु प्रभुलाई विश्वास गर्नुभएको छ त्यही विश्वासको कदमलाई दरिलो भएर अगाडि बढ्दै जानुहोला र आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि अर्को सन्देश अर्को प्रवचनको सेवा लिएर आउने नै छु त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस् धन्यवाद
0: हवस् त श्रोता तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349 हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ हवस् त आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: जय मसी, म देविका लामा। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम एक भन्दा दुई असल। जय मसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम एक भन्दा दुई असलमा। यस कार्यक्रमलाई प्रायोजन गरेको छ त्रिएक नेपाली स्वतन्त्र चर्च कुवे, पास्टर वकिल माडी र चर्च परिवारले। र श्रोता, कार्यक्रम मार्फत तपाईँले बेचसालुम पुतली सड़क मण्डलीका आदरणीय पास्टर चित्र खड्काज्यूबाट विवाहसँग सम्बन्धित वचनहरू सुन्न र आशिषित हुन सक्नुहुनेछ। साथै तपाईँ पनि प्रार्थना सहित जीवनसाथी जोड़ीको निम्ति प्रार्थना गर्दै हुनुहुन्छ, तयारी हुनुहुन्छ र विवाहको लागि तपाईँ कुनै सल्लाह चाहनुहुन्छ भने कार्यक्रम मार्फत थुप्रै उत्साह प्राप्त गर्न गइरहनु भएको छ र हाम्रो आदरणीय पास्टर ज्यूसँग तपाईँले सम्पर्क गर्नुभएर सम्बन्धित विषयमा जानकारी पनि लिन सक्नुहुनेछ र थप जानकारी चाहिँ हामी कार्यक्रमको अन्तिममा नै तपाईँको लागि राख्नेछौ। र यो समयमा म कार्यक्रमको शुरूआत एउटा निकै नै मिठो गीतबाट गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम एक भन्दा दुई असलमा तपाईँ हुनुहुन्छ र अब चाहिँ भन्ने समय भएको छ वचनको र यो समय आदरणीय पास्टर चित्र कर्काज्यूलाई म दिन चाहन्छु।
1: जय मसीह। यहाँहरू सबैलाई आशा छ यहाँहरू सबैजना सन्चै हुनुहुन्छ। यहाँहरू जहाँ हुनुहुन्छ जुन ठाउँमा हुनुहुन्छ परमेश्वरले चाहिने शान्ति सुरक्षा दिनुभएको होस् भन्दै आजको यस एक भन्दा दुई असल कार्यक्रम मार्फत तपाईँलाई एक अर्काको खाँचो छ भन्ने विषयमा छोटो परमेश्वरको वचनबाट हामी सुन्न गइरहेका छौं। परमेश्वरले आदमलाई पत्नी दिनु अघि उहाँले उनलाई एउटा बोलाड दिनुभयो। त्यसपछि उहाँले आदमलाई त्यो बोलाड पूरा गर्न सहायता चाहिन्छ भनेर बताउनुभयो। उनले कहिल्यै आफ्नो उच्चतम क्षमतामा एक्लै पुग्न सक्दैनथे किनभने उनी अपूर्ण थिए। जबसम्म परमेश्वरले यो प्रकट गर्नु भएन आदमले यो कुरा यहाँ थाहा पाएनन्। अनि उहाँले यसलाई यसरी प्रकट गर्नुभयो, आदमले बगैँचामा पशुहरूको नाम राख्न थालेपछि तिनीहरू प्रत्येकको एउटा एउटा जोडी भएको उनले देखे। प्रत्येक प्राणीले त्यसको जस्तै अर्को जोडी थियो तर आदमसँग भने थिएन। अब ध्यान दिनुहोस्, परमेश्वरले आदमलाई तबसम्म पत्नी दिनु भएन जबसम्म उहाँले उनमा एउटी पत्नी चाहिन्छ भन्ने अनुभूति उत्पन्न गराउनु भएन। हामी कुनै कुरालाई वा कसैलाई तब मात्र कदर गर्छौ जब हामीले तिनीहरू कति महत्वपूर्ण छन् भन्ने कुरा बुझ्छौ। परामर्शदाताहरूले सुन्ने सबैभन्दा सामान्य गुनासोहरू मध्ये एक के हो भने वैवाहिक सम्बन्धमा पति वा पत्नी मध्ये एकले आफूलाई अर्काको लागि अनावश्यक भएको महसुस गर्छ। तर जब परमेश्वरले तपाईँलाई जोड्नुहुन्छ अनि तपाईँ प्रत्येकले कसरी त्यो सम्बन्धमा योगदान गर्नुहुन्छ भन्ने कुरा तपाईँले बुझ्नुहुन्छ। तपाईँहरू आफैले आफैलाई आवश्यक ठानिएको महसुस गर्नुहुन्छ। उत्पत्ति 2:18 धर्मशास्त्रमा परमेश्वरले असल छैन भनेर घोषणा गर्नुभएको पहिलो कुरा आदम एक्लो हुनु नै थियो। उत्पत्ति 2:22 बनाउनु भयो शब्दलाई ध्यान दिन्छौ भने जसको अर्थ जटिल रूपमा ढाँचा दिनु र सार्वजनिक रूपमा निर्माण गर्नु हो। परमेश्वरले आदमलाई एक साझेदारी दिनुभयो जो विशेष रूपमा उहाँले उनलाई दिनुभएको निर्देशन पूरा गर्न सृष्टि गर्नु। उत्पत्ति 2:18 धर्मशास्त्रमा परमेश्वरले असल छैन भनेर घोषणा गर्नुभएको पहिलो कुरा आदम एक्लो हुनु नै थियो। उत्पत्ति 2:22 बनाउनु

आदमलाई अब्बाद दिनुभयो ताकि उनलाई जुन उद्देश्य हासिल गर्न सृष्टि गरिएको थियो त्यसमा सहयोग गर्ने कोही होस्। अब्बालाई आदमको सरङबाट सृष्टि गर्नुभएको थियो ताकि उनको नजिक सुरक्षित स्थानबाट, जसरी परमेश्वरले अब्बालाई आदमको करङबाट सृष्टि गर्नुभयो सुरक्षित स्थानबाट, यसबाट हामीले के बुझ्न सक्छौ भने विवाहद्वारा परिवार सुरक्षित हुन्छ। एउटाले अर्कोलाई दुःखमा कष्टमा सहायता गर्छ। त्यति मात्र होइन, विवाहद्वारा सँगसँगै मिलेर परमेश्वरको संगति गर्ने कुराहरू, आराधना गर्ने कुराहरू, परमेश्वरको सेवा गर्ने कुराहरू त्यहाँनेरि हुन्छन्। किनभने जसरी परमेश्वरले हब्बालाई आदमको करङबाट सृष्टि गर्नुभयो, सुरक्षित स्थानबाट सृष्टि गर्नुभयो, त्यो चाहिँ एक अर्काको सुरक्षाको निम्ति, एक अर्काको वास्ताको निम्ति, सँगसँगै मिलेर परमेश्वरको आराधना गर्नको निम्ति, परमेश्वरसँग संगति गर्नको निम्ति नै थियो। यसरी उनीहरूले आफ्नो उद्देश्य पूरा गर्न एकसाथ काम गर्न सक्थे। आजकल धेरै सम्बन्ध विच्छेदहरू आपसमा नमिलेको आधारमा हुने गरेका छन्। हामीले हेर्छौ भने हामीले सुनिरहेका छौँ, देखिरहेका छौँ, धेरै सम्बन्ध विच्छेदहरू चाहिँ आपसमा कुरा नमिलेको कारणले भइरहेको हामीले सुनेका छौँ। जस्तै पतिले भन्छ हामीमा कुनै कुरा समान छैन, पत्नी भन्छन् हामी तेल र पानी जस्तै फरक छौँ, कसैलाई कफी मन पर्छ कसैलाई चिया। यस्ता धेरै कुराहरूले सङ्घर्ष निम्त्याउन सक्छ अनि यहाँनिर प्रेम दया र धैर्यको काम आउँछ। यस्ता किसिमका समस्या भिन्नता र सङ्घर्षद्वारा पनि परमेश्वरले हामीलाई काम गर्न लगाउनुहुन्छ। अब यहाँनिर हामीले हेर्छौँ भने वैवाहिक जीवनमा अथवा पति पत्नीको बीचमा कुनै पनि समस्या हुँदैनन् भन्ने कुराहरू होइन, बेमेल हुँदैनन् भन्ने कुराहरू होइन, सङ्घर्ष हुँदैन भन्ने कुराहरू होइन, अथवा कुनै किसिमका मन नपर्ने कुराहरू हुँदैनन् भन्ने कुराहरू होइन। अब यहाँनिर अब पतिलाई कफी मन पर्छ भने पत्नीलाई चिया मन पर्छ, यस्ता किसिमका कुराहरूले कतिचोटि सङ्घर्ष निम्त्याउँछ। तर पनि त्यो सङ्घर्षको बावजुदमा पनि एकअर्का प्रतिको प्रेम वास्ता दया त्यहाँनिर उत्पन्न हुन्छ अनि त्यहाँनिर चाहिँ परमेश्वरले काम गर्नुहुन्छ। किनभने प्रेम चाहिँ परमेश्वरबाटको हो। जुन प्रेमले परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ त्यही प्रेमले हामीले एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ। जहाँ समस्या हुँदैन त्यहाँ प्रेम पनि कम हुन्छ, जहाँ सङ्घर्ष हुँदैन त्यहाँ प्रेमको कमी हुन्छ, तर त्यहाँ जहाँ समस्या हुन्छ, सङ्घर्ष हुन्छ, कति भिन्नताहरू हुन्छ, कति कुराको फरकहरू हुन्छ, कति कुराको अभावहरू हुन्छ, त्यहाँनिर हामीले हेर्ने भने यता समस्याको बीचमा, सङ्घर्षको बीचमा अनि अभावमा, घटी कमीमा अनि कमजोरीहरूमा नै परमेश्वरले काम गरिराख्नु भएको हुन्छ। यसकारण यस्ता किसिमका सङ्घर्षहरूद्वारा झन परमेश्वरको उपस्थितिमा गएर परमेश्वरको त्यो महान प्रेमलाई अनुभव गर्ने मौका पनि हामीले पाउँदछौँ। अनि समस्या हुँदैन भन्ने कुराहरू होइन, समस्याहरू हुन्छन् तर ती समस्यामाथि विजय दिनु चाहिँ परमप्रभु नै हुनुहुन्छ भन्ने कुराहरू हामीले बुझ्न सक्दछौँ। अब यहाँनिर हामीले हेर्छौँ भने परमेश्वरले हामीलाई काम गर्न लगाउनुहुन्छ यस्ता किसिमका भिन्नताहरू मिलाएर एक अर्काको पूरक भएर काम गर्नु वा अगाडि बढ्नु चाहिँ परमेश्वरको आशिष हो। अनि सङ्घर्ष सहित हामी एक अर्कासँग मिलेर अगाडि बढ्छौँ भने त्यो चाहिँ परमेश्वरको आशिष हो, त्यहाँनिर चाहिँ परमेश्वरले काम गर्नुहुन्छ भन्ने कुराहरू। यसकारण असल वैवाहिक जीवन आशिष र लाभहरूमा सङ्गत र सन्तान पाउनुका आनन्द जस्ता कुराहरू समावेश हुन्छन्। अनि वैवाहिक जीवनको मुख्य उद्देश्य चाहिँ परिवार स्थापना गर्नु हो अनि परिवार मिलेर परमप्रभुको सेवा गर्नु हो, परिवार मिलेर परमेश्वरको योजना पूरा गर्नु हो। किनभने विवाह चाहिँ परमेश्वरको योजना हो। जब परमेश्वरको योजना भित्र हामी रहन्छौँ भनेदेखि परमेश्वरले हरेकको जीवनमा आफ्नो समयमा असल काम गर्नुहुन्छ अनि परमेश्वरलाई हामीले असल काम गर्ने मौका चाहिँ दिनुपर्छ। भन्नुको मतलब हामी चाहिँ दिन प्रतिदिन परमेश्वरको योजना अनुसार परमेश्वरमा भरोसा राखेर परमेश्वरमा आज्ञाकारी भएर अगाडि बढ्ने प्रभुका जनहरू हामीहरू हुनुपर्छ भन्ने कुराहरू हामीले पाउँदछौँ। यद्यपि यसको प्राथमिक उद्देश्य दुवै पक्षहरूलाई
अधिकार गर्न

0: को लागि परमेश्वरको आदेश पूरा गर्न आवश्यक पर्ने सबै कुरा प्रदान गर्नु हो। हामीले उत्पत्ति 1:28 हेर्छौँ भने विवाह भनेको प्रत्येक साझेदारको क्षमतालाई बलियो बनाउनको लागि परमेश्वरले बनाइदिनु भएको एउटा करार हो, जहाँ उहाँले तिनीहरूलाई राख्नु भएको थियो। यसकारण एक सुहाउँदो सहयोगीको सरल अर्थ आवश्यक योगदानकर्ता हो। अनि परमेश्वरले जब आदमलाई एक्लो देख्नुभयो अनि त्यसपछि म यसको निम्ति सुहाउँदो सहयोगी बनाउनेछु, अनि त्यो भन्नुको मतलब चाहिँ अनि उनीहरू चाहिँ एक अर्काको पूरक भएर अनि एक अर्कालाई सहायता गर्दै एक अर्कासँग मिलेर परमेश्वरको महिमा गर्न सक्नु भएको होस्, परमेश्वरसँग संगति गर्न सक्नु भएको होस्, अनि परमेश्वरका आज्ञाहरू पालन गर्न सक्नु भएको होस्, अनि परमेश्वरको इच्छा र योजना अनुसारको जीवन जिउन सक्नु भएको होस् भनेर नै परमेश्वरले एक अर्काको निम्ति सुहाउँदो जोडी, सुहाउँदो सहयोगी चाहिँ तयार गर्नुहुन्छ। कतिचोटि हामी आफ्नो आँखाले देखेका कुराहरू मन पराउँछौ, तर हामीले आफ्नो आँखाले देखेका कुराहरू परमेश्वरको महिमाको योग्यको नहुन पनि सक्छ प्रियहरू। यसकारण जवान भाइ बहिनीहरू, हामी आफ्नो आँखाले देखेको कुराको पछि लाग्नु भन्दाखेरि पनि अनि आफ्नो आँखाले जति पनि असल कुराहरू देखे तापनि परमेश्वरको निम्ति ती कुराहरू असल नहुन पनि सक्छन्। यसकारणले हामी चाहिँ आँखाले देखेका असल कुराको पछि लाग्नु भन्दाखेरि पनि परमेश्वरको वचन अनुसार हो कि होइन, परमेश्वरको वचन अनुसार छ कि छैन, परमेश्वरको इच्छा र योजना अनुसार हो कि होइन भन्ने कुरालाई चाहिँ अनि विचार गरेर अगाडि बढाउनु पर्छ। किनभने परमेश्वरको इच्छा, परमेश्वरको योजना आफ्ना जनहरू प्रति हाम्रो इच्छा र हाम्रो योजना भन्दा पनि धेरै महान छन्। अनि परमेश्वरले जहिले पनि आफ्ना जनहरू प्रति उहाँको इच्छा र योजना पूरा भएको प्रभु चाहनुहुन्छ। अनि उहाँको इच्छा र योजना हाम्रो जीवनमा पूरा गर्नको निम्ति हामी चाहिँ परमेश्वरमा भरोसा राख्ने, परमेश्वरमा आज्ञाकारी भएर जिउने प्रभुका जनहरू हामीहरू हुनुपर्छ। त्यति मात्र होइन, हाम्रो विवाहको निम्ति उमेर पुगेका सम्पूर्ण भाइ बहिनीहरूको निम्ति झनै महत्वपूर्ण छ। जवान अवस्थामा अनि पावलले तिमोथीलाई भन्नुभएको जस्तै नै हरेक कुरामा होसियार भएर परमेश्वरको वचन अनुसार, परमेश्वरको योजना अनुसार जिउनु एकदमै आवश्यक छ। जब हामी परमेश्वरको योजना अनुसार अगाडि बढ्छौ अनि परमेश्वरले हामीले सोचेको भन्दा पनि, हामीले चिताएको भन्दा पनि, हाम्रो आँखाले देखेको भन्दा पनि अचम्म प्रकारले काम गर्नुहुन्छ, अनि हामीले जहिले पनि परमेश्वरलाई काम गर्ने मौका चाहिँ दिनुपर्छ। कतिचोटि हामी आफै नै अगाडि बढिरहेका हुन्छौ अनि हामी ठेस खान्छौ अनि निराशमा पुग्छौ, तर जब हामी परमेश्वरमा आज्ञाकारी भएर अगाडि बढ्छौ भने परमेश्वरले उहाँको इच्छा र योजना अनुसार अनि दिन प्रतिदिन हाम्रो जीवनमा काम गरिराख्नु भएको हुन्छ। हामीले कुनै कुराको चिन्ता गर्नु पर्दैन, हामीले कुनै कुराको फिक्री गर्नु पर्दैन, किनभने प्रभुले आफ्नो वचनद्वारा भन्नुभएको छ, तिमीहरूका सारा चिन्ता फिक्रीहरू ममा राखिदेऊ, म तिमीहरूलाई सहायता गर्नेछु। यसकारण मात्रै हामीले जुन परमेश्वरलाई चिनेका छौँ, जुन परमेश्वरमा भरोसा राखेका छौँ, जुन परमेश्वरमा विश्वास गरेका छौँ, जुन परमेश्वरको सेवा गरिरहेका छौँ, उहाँ प्रति दिन प्रतिदिन विश्वासयोग्य भएर जिउने प्रभुका जनहरू हामीहरू हुनुपर्छ। यसकारण वैवाहिक जीवनमा जोडिएका जोडीहरूले एक अर्कालाई सहायता गर्दै परमेश्वरको इच्छालाई पूरा गरी आशिषमय जीवन जिउने हुनुपर्छ। त्यो नै परमेश्वरको इच्छा हो। यसकारणले गर्दाखेरि एकभन्दा दुई असल कार्यक्रम सुनिराख्नुभएका सम्पूर्ण प्रभुका प्रिय जनहरूलाई म के भन्छु भने, विशेष गरी हाम्रो एकभन्दा दुई असल कार्यक्रम हामीले यस उद्देश्यले सुरु गरेका छौँ कि आज धेरै जवान भाइ बहिनीहरू जो विवाहको उमेरमा पुग्नु भएको छ अनि विवाहको निम्ति अथवा असल जोडीको निम्ति प्रार्थना गरिराख्नु भएको छ अनि अथवा उमेर धेरै भइसक्यो अनि अहिलेसम्म विवाह हुन सकेको छैन, असल जोडी जुटेको छैन भनेर निराशमा हुनुहुन्छ, अथवा विवाहको निम्ति प्रार्थना गरिराख्नु भएको छ अनि यस्ता धेरै समस्याहरूको समाधानको लागि अनि हामीले एकभन्दा दुई असल कार्यक्रम सुरु गरेका छौँ। यसकारणले यो कार्यक्रमको मुख्य उद्देश्य यही हो कि जो भाइ बहिनीहरू विवाहको निम्ति प्रार्थना गरिराख्नु भएको छ, ती भाइ बहिनीहरूलाई हामीले सहायता गर्न सकौं। जो भाइ बहिनीहरू अनि असल जोडीको खोजीमा हुनुहुन्छ अनि ती भाइ बहिनीहरूलाई एकभन्दा दुई असल कार्यक्रम मार्फत हामीले सहयोग गर्न सकौं अनि जो भाइ बहिनीहरू लामो समयसम्म अथवा धेरै वर्षसम्म विवाह हुन सकेको छैन अनि विवाह गर्ने सोच बनाउनु भएको छ अनि प्रार्थना गरिराख्नु भएको छ अनि असल जोडी पाउन सक्नु भएको छैन अथवा कसैबाट सरसल्लाहहरू उत्साहहरू पाउन सक्नु भएको छैन भनेदेखि यस्ता भाइ बहिनीलाई सहायता गर्नको निम्ति हामीले यो कार्यक्रम सुरु गरेका छौँ। यसकारण यो कार्यक्रमको मुख्य उद्देश्य पनि यही हो कि अनि आउँदो दिनमा अनि धेरै जवान भाइ बहिनीहरूको विवाहको निम्ति परमेश्वरले उहाँको अनुग्रहमा उहाँको इच्छा र योजना अनुसार असल असल जोडीहरू पाउनलाई सहायता गर्नुभएको होस्। हाम्रो कार्यक्रमको मुख्य उद्देश्य पनि यही हो। यसकारणले म ती भाइ बहिनीहरू जो जवान अवस्थामा हुनुहुन्छ अनि पढाइका कुरा छन्, कामका कुरा छन्, विवाहका कुरा छन्, भविष्यका कुरा छन् अनि यो कार्यक्रम मार्फत उहाँले एउटा ठूलो आशिषको अनुभव महसुस गर्न सक्नु भएको होस्, त्यो उद्देश्यले हामीले यो कार्यक्रम सुरु गरेका छौँ। यसकारण म सम्पूर्ण जवान भाइ बहिनीहरूलाई यही अनुरोध गर्छु, तपाईँहरू कुनै पनि कुरामा निराश नहुनुहोस् अनि तपाईँहरू यदि विवाह गर्ने इच्छा गर्नुभएको छ अनि योजना बनाउनु भएको छ अनि असल जोडीको निम्ति प्रार्थना गरिराख्नु भएको छ भने तपाईँहरू निराश नभइकन निरन्तर प्रार्थनामा अगाडि बढ्दै जानुहोस् अनि निरन्तरताको प्रार्थना प्रभुले सुन्नुहुन्छ अनि प्रभुले काम गर्नुभयो भने हाम्रा भाइ बहिनीहरूको निम्ति विभिन्न प्रभुका दासहरूद्वारा विभिन्न मानिसहरूद्वारा अचम्म प्रकारले कामहरू पनि गर्नुहुन्छ। यसकारण हामी आफ्नो आँखाले देखेको कुरामा भन्दाखेरि पनि परमेश्वरको योजनामा अनि परमेश्वरसँग प्रार्थनामा अनि विश्वासमा भक्तिमा जीवन जिउँछौ भनेदेखि हाम्रो सबै कुराको वास्ता गर्नुहुने चाहिँ परम प्रभु नै हुनुहुन्छ अनि उहाँ जो हुनुहुन्छ आफ्नो समयमा सबथोक सुन्दर बनाउनुहुने परमेश्वर हुनुहुन्छ। जसरी उहाँले आफ्नो वचनद्वारा भन्नुभएको छ अनि हाम्रो वर्तमान भविष्य सबै कुराहरू सम्हाल्नुहुने परमेश्वर उहाँ नै हुनुहुन्छ। उहाँले आफ्नो वचनद्वारा हाम्रो निम्ति कति ठूला ठूला प्रतिज्ञाहरू पनि गर्नुभएको छ अनि उहाँका वचनका प्रतिज्ञाहरू आज हामी हरेकको जीवनमा पूरा भएकै प्रभु चाहनुहुन्छ। यसकारण जसरी आदमलाई हवा दिनुभन्दा पहिला अनि बोलावट दिनुभयो किनभने परमेश्वरको बोलावट चाहिँ हाम्रो निम्ति एकदमै महत्वपूर्ण छ। जब आदम चाहिँ आफ्नो क्षमता अनुसार त्यो स्थानमा पुग्न सक्दैन थिए, उनलाई कसैको सहारा चाहिन्थ्यो, जबसम्म उनलाई त्यो महसुस भएन तबसम्म परमेश्वरले उनको निम्ति हवा जुटाउनु भएन। जब एक अर्काको सहाराको महसुस भयो अनि उनले त्यो अनुभव गरे त्यसपछि त्यो समयमा परमेश्वरले हब्बालाई दिनुभयो। यसकारणले गर्दाखेरि हामी अगाडि बढ्दै जाँदाखेरि हामीलाई कसैको आवश्यक छ भन्ने कुराहरू जब हामीलाई महसुस हुन्छ त्यसपछि परमेश्वरको बोलावट अनुसार अनि परमेश्वरको बोलावटलाई अनुभव गर्दै हामी प्रार्थनामा अगाडि बढ्दै जान्छौँ भने अवश्य पनि हामीलाई ठिक समयमा अनि आवश्यक परेको कुराहरू होइन उहाँले जुटाउनुहुन्छ अनि त्यसको निम्ति हामी धैर्य पनि गर्नुपर्छ। हामी धैर्यताको जीवन जिउने प्रभुका जनहरू पनि हुनुपर्छ। कतिचोटि हामी हतार गर्छौँ, आतिन्छौँ, दायाँ बायाँ लाग्छौँ अनि ठेस खान्छौँ, लड्छौँ अनि भने जस्तो हुँदैन अनि यदि विवाह भइहाले पनि त्यो लामो समयसम्म टिक्न सक्दैन, सम्बन्ध विच्छेदका कुराहरू अहिले जताततै बढिरहेका छन् अनि प्रभुलाई चिनेर विश्वास गरेका प्रभुका जनहरूको अनि दाम्पत्य जीवन चाहिँ केही समयको लागि मात्र होइन, केही वर्षको लागि मात्र होइन, केही महिनाको लागि मात्र होइन, त्यो वैवाहिक जीवन चाहिँ अनन्त अनन्तसम्मको लागि हो अनि परमेश्वरको इच्छा चाहिँ त्यो छ। यसकारणले कतिचोटि हामी क्षणभरको कुराहरू रोज्छौ, हेर्छौ, अनन्त अनन्तसम्म हामी धैर्य गर्न सक्दैनौ। यसकारणले गर्दा हामी चाहिँ अन्तिम अवस्थासम्म धैर्य गर्ने प्रभुका जनहरू हुनुपर्छ अनि वैवाहिक जीवन चाहिँ केही समयको लागि मात्रै नभएर अनन्त अनन्तसम्मको लागि हो अनि ती कुराहरू प्राप्त गर्नको निम्ति चाहिँ दिन प्रतिदिन हामी परमेश्वरमा भरोसा राखेर परमेश्वरमा आज्ञाकारी भएर अनि परमेश्वर प्रतिको विश्वासमा भक्तिमा अगाडि बढ्नै पर्छ। जब परमेश्वर प्रतिको विश्वासमा भक्तिमा अगाडि बढ्दै हुँदै जान्छौँ भने हाम्रो चिन्ता हामीले गर्नु पर्दैन, परमेश्वरले लिनुहुन्छ। अनि हामीलाई परमेश्वरलाई थाहा छ हामीलाई कुन समयमा अनि के को आवश्यक पर्छ, अनि कुन समयमा अनि के कुरा जुटाउनु पर्छ, कुन समयमा के गर्नुपर्छ, यी सबै कुराहरू परमेश्वरलाई थाहा छ। यसकारणले परमेश्वरको समय सबैको लागि एकदमै आशिषमय हुन्छ अनि उत्तम हुन्छ अनि परमेश्वरको महिमाको योग्यको पनि हुन्छ। यसकारण हामी हाम्रो समयमा होइन परमेश्वरको समयमा जिउने प्रभुका जनहरू हामीहरू पनि हुनुपर्छ, ती कुराहरू हामीले पाउँदछौ। यसकारण एकभन्दा दुई असल कार्यक्रम सुनिराख्नुभएका सम्पूर्ण प्रभुका प्रिय जनहरूलाई म यही भन्दछु कि प्रभुलाई चिनेर विश्वास गर्नुभएका प्रभुका जनहरूको विवाह चाहिँ प्रभुलाई चिनेर विश्वास गरेका प्रभुका जनहरू सँगै हुनुपर्छ, सँगै हुनुपर्छ। त्यस कारणले गर्दाखेरि हामी दायाँ बायाँ हेर्ने होइन अनि असल जोडीको निम्ति निरन्तर प्रार्थना गर्ने प्रभुका जनहरू हुनुपर्छ भन्ने कुराहरू पनि हामीले पाउँदछौ। अनि यहाँनिर वैवाहिक जीवनलाई अनि आशिषमय बनाउनको निम्ति, फललाई बनाउनको निम्ति अनि हामी चाहिँ परमेश्वरमा भरोसा राखेर रा अगाडि बढ्दै जाने प्रभुका जनहरू हुनुपर्छ। भन्नुको मतलब चाहिँ प्रभुको वचन अध्ययन गर्ने, आराधना गर्ने, प्रार्थना गर्ने अनि परमेश्वर सेवाको निम्ति अगाडि बढ्ने इच्छा चाहिँ हामीमा हुनुपर्छ भन्ने कुरालाई पनि हामीले यहाँनिर पाउन सक्दछौ। यसकारण अब विवाहको निम्ति, असल जोडीको निम्ति हाम्रा भाइ बहिनीहरूले निरन्तर प्रार्थना गर्नुपर्छ। यदि हामीले सहायता गर्नुपर्छ भने पनि एकभन्दा दुई असल कार्यक्रम मार्फत हामी तयार छौ यहाँहरूको निम्ति सहायता गर्नलाई, अनि अथवा असल जोडीहरू खोज्नको निम्ति पनि हामी तयार छौ। किनभने परमेश्वरले आफ्नो दास दासीहरूद्वारा नै एक अर्काको निम्ति काम गर्नुहुन्छ। परमेश्वरले आफ्नो दास दासीहरूलाई नै उहाँको महिमाको निम्ति, एक अर्काको भलाइको निम्ति चलाउनुहुन्छ। त्यसको निम्ति चाहिँ हामी तयार छौ। यसकारण हाम्रा सम्पूर्ण जवान भाइ बहिनीहरूको निम्ति हामीले निरन्तर प्रार्थना गरिरहेका छौ, ताकि आउँदो दिनमा हाम्रा भाइ बहिनीहरूको निम्ति परमेश्वरले उहाँको इच्छा, उहाँको योजना अनुसार असल असल जोडीहरू पाउनलाई पनि सहायता गर्नुभएको होस्। त्यो आशा चाहिँ हामीले एकभन्दा दुई असल कार्यक्रम मार्फत यहाँलाई दिन चाहन्छौ। त्यो कुराहरू हामीले पाउँदछौ। अनि एकभन्दा दुई असल कार्यक्रम सुनिराख्नुभएका सम्पूर्ण प्रभुका प्रियजनहरू, यहाँहरू सबैलाई यही भन्दै म यो कार्यक्रमबाट बिदा हुन चाहन्छु, ताकि यो कार्यक्रम सुनिराख्नुभएका सम्पूर्ण प्रभुका प्रियजनहरू आउँदो दिनमा अझै परमेश्वर प्रतिको विश्वास र भक्तिमा स्थिर भएर, अटल रहेर, आज्ञाकारी भएर अगाडि बढ्नलाई परमेश्वरले सहायता गर्नुभएको होस्। र हाम्रा भाइ बहिनीहरूको निम्ति प्रभुले उहाँको समयमा असल असल जोडीहरू पाउन पनि सहायता गर्नुभएको होस् भन्दै यो कार्यक्रमबाट म बिदा हुन चाहन्छु। यहाँहरू सबैजनालाई फेरि पनि जय मसीह।
1: आदरणीय श्रोता, आजको वचन साथै आशिषमय सन्देश यहाँलाई कस्तो लाग्यो? आशा छ तपाईँ आशिषित हुनुभएको छ र तपाईँको मनमा पनि विवाहसँग सम्बन्धित विभिन्न प्रश्नहरू छन् होला, अथवा विवाहको लागि तपाईँ प्रार्थना गर्दै हुनुहुन्छ, तपाईँ तयारी आफूलाई महसुस गरिरहनु भएको छ, तर विभिन्न प्रकारको चुनौतीहरू पनि तपाईँले महसुस गरिरहनु भएको छ होला, र कसरी मैले आफ्नो जीवनसाथीलाई मैले चिन्नुपर्छ, कसरी मैले जीवनसाथीको लागि प्रार्थना गर्नुपर्छ, कसले मेरो लागि जीवनसाथी खोजिदिनु होला, अथवा कसले मेरो जीवन साथीको लागि मलाई प्रार्थनाद्वारा उत्साह दिनुहोला, सल्लाह दिनुहोला, सही प्रकारको काउन्सिलिङहरू दिनुहोला भन्ने तपाईँको मनमा विभिन्न प्रश्नहरू छन् भने, साथै तपाईँ विवाह गर्नको लागि इच्छुक हुनुहुन्छ, उमेर समय इच्छा भएको व्यक्ति हुनुहुन्छ भने सम्बन्धित व्यक्ति तथा मण्डलीले प्रार्थना सहित सल्लाह तथा काउन्सिलिङको लागि चाहिँ सम्पर्क पनि गर्न सक्नुहुनेछ। र सम्पर्कको लागि चाहिँ हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ पास्टर चित्र खड्काज्यू, मोबाइल 9841450597, 9841450597। र तपाईँले कार्यक्रम प्रतिको कुनै सल्लाह सुझाव र प्रतिक्रियाहरू छन् भने पनि हामीलाई यसै कन्ट्याक्ट नम्बर मार्फत प्रदान गर्न पनि सक्नुहुनेछ। र श्रोता, अझै पनि हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेको छौँ र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुभएको लागि सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छौ र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम एक भन्दा दुई असलबाट म कार्यक्रम प्रस्तुता पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पण।
2: शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
3: सालोम सालोम सालोम। कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहने प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्र दयस सन्ध्या र सुजन सुनेमा तपाईँको रेडियो मित्र एनपी खतेडा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुसी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँ खुसी हुनुहोस्, रमाउनुहोस्। तपाईँको निम्ति हाम्रो प्रार्थना यही नै हुनेछ। तर आफू मात्रै खुसी हुन पाइँदैन है भन्न चाहन्छु। आफू खुसी भएको रहस्य अरूसँग पनि सेयर गर्नुहोस्, अनि आफूले जिइरहेको जीवनको खुसियाली अरूसँग सेयर गरेर तपाईँले जब अरूबाट पनि त्यही खुसी बटुल्न सक्नुहुन्छ, तपाईँले आफूले जिएको जीवन धन्य ठान्नुहुन्छ। प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण तपाईँको रेडियो तरंगमा आइसकेको छ। रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु। अबको एक घण्टासम्म तपाईँको साथमा रहेर मिठा मिठा गीत संगीत सँगसँगै अनि भक्ति संगीतहरू पनि प्रस्तुत गर्नेछु। थालनीमा एउटा सुमधुर गीतको साथ तपाईँलाई दिन्छु।

शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडा शर्मा, प्रविधिमा सुजन सन्ध्याले साथ दिइराख्नु भएको छ। श्रोता, हामी सिकाइरहेका हुन्छौं, सिकिरहेका हुन्छौं जीवनमा। हामी विभिन्न प्रकारका अभ्यासहरू गरिरहेका हुन्छौं अनि प्रतिफल पनि प्राप्त गरिरहेका हुन्छौं। तर के वास्तवमा हामीले उत्कृष्ट सिकाइ गरिरहेका छौं? के फलदायी जीवन र उत्पादनशील भविष्यतर्फ हामीले कसैलाई डोर्याइरहेका छौं? आज म विशेष यही विषयमा तपाईसँग ज्ञान गुणमा कुराकानी गर्नेछु। वास्तवमा हामीलाई के बताइएको छ भने, पहिला आफू सिक, सिकाऊ, बुझ अनि बुझाऊ, अभ्यास गराऊ र फल फलाऊ। जब हामी यो कुरालाई मनन गर्दछौ, हामीलाई यस्तो वचन दिइएको छ, बुद्धिमान मानिसले सुन्छ र आफ्नो ज्ञान बढाउँछ र समझदार मानिसले निर्देशन प्राप्त गर्दछ। हितोपदेशमा लेखिएको छ, उत्कृष्ट शिक्षण केवल पाठ पूरा गर्नु होइन, विद्यार्थीलाई बुझ्ने, सोच्ने, चरित्र निर्माण गर्ने, व्यवहारमा उतार्ने र जीवनमा फलदायी बन्ने क्षमतातर्फ डोर्याउनु चाहिँ एउटा उत्कृष्ट शिक्षण विधि हो। प्रिय मित्र, तपाई पक्कै पनि केही कुरा सिकिराख्नु भएको छ, केही कुरा सिकाइराख्नु भएको छ र सिक्ने सिकाउने क्रममा विभिन्न किसिमका अप्ठ्यारा परिस्थितिहरूको सामना गरिराख्नु भएको छ। त्यसैले गर्दा यस विषयमा अलिकति गम्भीर हुनु जरूरी छ, चाहे शिक्षक होस्, चाहे विद्यार्थी होस् या त अभिभावक। गम्भीर रूपले हामीले विचार पुर्याउनु पर्ने यो क्षेत्र हो जहाँ हामी सिक्ने सिकाउने प्रक्रियामा छौं। शिक्षा भनेको केवल किताब पढ्नु मात्र होइन प्रिय मित्र, शिक्षा भनेको केवल परीक्षा पास गर्नु मात्रै पनि होइन। शिक्षा कुनै निश्चित परीक्षालाई पास गरेर प्रमाणपत्र हासिल गर्नु मात्र होइन, साँचो शिक्षा भनेको मानिसको ज्ञान, सोच, चरित्र, व्यवहार, क्षमता र जिम्मेवारीलाई सहित विकास गर्दै मानिसलाई उत्पादनशील, फलदायी बनाउने प्रक्रिया हो। पवित्र शास्त्र बाइबलले शिक्षा र ज्ञानलाई अत्यन्तै महत्वपूर्ण स्थान दिएको हामी पाउँछौ। पवित्र शास्त्रमा लेखिएको छ, बुद्धि मुख्य कुरा हो, त्यसैले बुद्धि प्राप्त गर। यो कुराले हामीलाई एउटा प्रश्न सोध्न बाध्य बनाउँछ, वास्तवमा हामी के सिकिरहेका छौं, के प्राप्त गरिरहेका छौं? साँच्ची नै हामीले बुद्धि प्राप्त गरिरहेका छौं या बुद्धि प्रदान गरिरहेका छौं? हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई हामीले के सिकाइरहेका छौं र हामी सिकाउने शिक्षक छौं भने के सिकाइरहेका छौं? के केवल हामीले सूचना प्रसारण गरिरहेका छौं कि वास्तवमा साँचो ज्ञान हामीले दिइरहेका छौं? केवल ज्ञान मात्र दिइरहेका छौं या विवेक पनि हामीले रोपिरहेका छौं? केवल परीक्षाको तयारी गर्नलाई हामीले जोड दिइरहेका छौं कि जीवनलाई तयारी गर्नका निम्ति प्रयास गराइरहेका छौं? यी निकै महत्वपूर्ण क्वेश्चनहरू, प्रश्नहरू मैले यसकारण तपाईँको सामु राखेको छु प्रिय मित्र, कि आज हामी कुनै न कुनै ठाउँमा रहेर, चाहे अभिभावक भएर होस्, चाहे शिक्षक भएर होस् या त कुनै तालिममा
प्रशिक्षक भएर होस् हामीले सिकाउने काम गरिरहेका छौं। सिकाउनु भन्दा अगाडि हामीले वास्तवमा आफूलाई नै केही प्रश्नहरू सोध्नु पर्दछ, सिकाउनेहरूले विशेष गरेर। पहिलो प्रश्न त मैले किन सिकाइरहेको छु या पढाइरहेको छु, अनि दोस्रो कुरा सिक्नेले पनि गम्भीर प्रकारले आफूलाई प्रश्न सोधिराख्नु पर्दछ, म वास्तवमा के सिकिरहेको छु, कोसँग सिकिरहेको छु, मैले किन पढाइरहेको छु। यदि उत्तर केवल पाठ्यक्रम सिद्ध्याउनलाई भन्ने आउँछ भने या विद्यार्थीले परीक्षा राम्रो गरोस् भनेर भन्ने उत्तर आउँछ भने, या त विद्यालयको रेपुटेशन राम्रो होस् भनेर पढाइरहेको छु भने मेरो शिक्षा अधुरो हुन सक्छ। केवल मैले पाठ्यक्रम पूरा गर्ने, परीक्षा राम्रो गराउने र विद्यालयमा राम्रो परिणाम ल्याउने उद्देश्यले मात्रै यदि शिक्षण गरिरहेको छु एज अ शिक्षकको रूपमा भने पक्कै पनि मैले गरिरहेको शिक्षण अधुरो छ। शिक्षकको ठूलो उद्देश्य विद्यार्थीलाई जीवनका लागि तयार गर्नु हो वास्तवमा, अनि विद्यार्थीहरूले पनि त्यही प्रकारले ग्रहण गर्नुपर्दछ जुन शिक्षा उनीहरूको निम्ति दिएको हुन्छ। पवित्र शास्त्रले भन्छ बालकलाई उसको बाटोमा तालिम देऊ, ऊ वृद्ध हुँदा पनि त्यसबाट अलग हुने छैन। यस्तो तालिम जुन तालिमले उसलाई परिवर्तन गर्न सकोस्, बदल्न सकोस्, जीवन कसरी जिउनु पर्छ भनेर सिक्ने बोध गराओस्। खास गरिकन केवल सूचना दिने काम भन्दा पनि तालिम दिने काम चाहिँ शिक्षण कार्यमा विशेष हो भन्ने कुराको जोड़ यो वाक्यांशले हामीलाई दिन्छ। त्यसैले एउटा शिक्षक ज्ञान दिने व्यक्ति मात्र होइन, मार्गदर्शक पनि हो, एउटा प्रेरक हो जसले प्रेरणा प्रदान गर्दछ। त्यति मात्र होइन प्रिय मित्र, अनुशासित बनाएर विद्यार्थीहरूलाई अगाडि बढ़ाउने व्यक्ति पनि हो जसले जीवनका हरेक क्षेत्रमा कसरी चरित्रलाई निर्माण गर्ने भन्ने कुरा सिकाउँदछ। कस्ता कस्ता सम्भावनाहरू छन्, सम्भावना पहिचान गर्नलाई सिकाउने व्यक्ति हो शिक्षक। विद्यार्थीलाई आफ्नो क्षमता प्रयोग गर्न अभिप्रेरित गर्ने व्यक्ति हो। कतिपय समयमा विद्यार्थीहरूमा अनौठो क्षमता हुन्छ। हामीले कतिपय समयमा विद्यार्थीहरूमा के हुन्छ र विद्यार्थीले के जानेको हुन्छ र यस्तो किसिमको सोच बनाएका हुन्छौ। तर प्रिय मित्र, कतिपय विद्यार्थीमा यस्तो अद्भुत क्षमता हुन्छ जसले एउटा शिक्षकले दिने ज्ञान भन्दा बढ़ी सिकिसकेको हुन्छ र बुझिसकेको पनि हुन्छ। त्यसैले हामीले जहिले तहिले विद्यार्थीहरू सामान्य हुन्, उनीहरू कमजोर हुन्छन् यस्तो मात्रै अवधारणा राख्नु हुँदैन, र विद्यार्थीहरूले पनि मैले त धेरै जानिसकेको छु, अब यो शिक्षकले भनेको कुरा मलाई किन आवश्यक पर्यो र। यदि यो प्रकारको सोच प्रशिक्षक तथा विद्यार्थी बीचमा आउँदछ भने त्यहाँ पक्कै पनि शिक्षण प्रक्रिया प्रभावकारी नहुन सक्छ। प्रिय मित्र, खास गरिकन मैले लामो समयसम्म शिक्षण पेसामा आबद्ध भएर काम गरिरहेको हुनाले मेरो अनुभवमा मैले मेरो कक्षाबाट विद्यार्थीलाई खास गरिकन खास के सिकाएं, आज मैले सिकाएको कुराले मेरो विद्यार्थीले आफ्नो जीवनमा लागू गर्ने कुरा के थियो, यदि एउटा विशेष तथ्यलाई मात्र उसले सम्झन्छ भने राम्रोसँग र त्यो तथ्यलाई अवलम्बन गर्दछ भने पक्कै पनि मैले त्यो विद्यार्थीलाई केही कुरा सिकाउन सफल भएको छु भन्ने मलाई लाग्दछ। तर यदि हामीले केवल एउटा
विषयलाई प्रस्तुत गर्यौं, त्यो विषयलाई पूरा गर्यौं, अनि हामीले सोच्न थाल्यौं भने आजलाई मैले मेरो जिम्मेवारी पूरा गरे, पक्कै पनि त्यो सफल शिक्षण बन्न सक्दैन। तर विद्यार्थीले सोच्न सिक्यो कि सिकेन आज, प्रश्न गर्न सिक्यो कि सिकेन आज, सही के हो गलत के हो छुट्याउन सिक्यो कि सिकेन आज, अनि ऊ जिम्मेवारी बन्नलाई सिक्यो कि सिकेन आज, अरूलाई सम्मान गर्न सिक्यो कि सिकेन आज, र आफूले सिकेको कुरा व्यवहारमा लागू गर्नु र अरूलाई बताउन सिक्यो कि सिकेन आज, यो वास्तवमै हामीले जान्नु पर्दछ, पहिचान गर्नुपर्दछ। विद्यार्थीले पनि आफूलाई प्रश्न गर्नुपर्दछ, वास्तवमै मैले केही सोच्न जाने आज, केही नयाँ कुरा के, मैले मेरो शिक्षकलाई केही प्रश्न सोध्न सके आज, मैले विषयवस्तुको ज्ञान बटुल्न सके आज। अवश्य पनि हामीले यो कुरा जान्नु पर्दछ प्रिय मित्र। फेरि अर्को एउटा सुमधुर गीतको साथ दिन्छ यता एकैछिन।

सालो अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। स्वागत गर्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण मेहनती खतिवडाको साथमा। प्रविधिमा प्राविधिक द्वय सन्ध्या सुजनले साथ दिइराख्नु भएको छ। प्रिय मित्र, सिक्ने सिकाउने प्रक्रिया एकदमै जटिल कुरा हो। गलत कुरा सिकाइन्छ अनि गलत विचारहरू लादिन्छ भने आउने सन्तति कुन प्रकारको हुन्छ? एउटा असल शिक्षकले कहिले पनि यस्तो भन्नु हुँदैन कि म त पूर्ण ज्ञानी शिक्षक हुँ किनभने मैले सबै थोक जानिसकेको छु, डिग्री हासिल गरिसकेको छु। शिक्षक स्वयं सिक्ने व्यक्ति हुनुपर्छ, हरेक समय शिक्षकले सिकिरहेको हुनुपर्छ। अब मैले सबै कुरा सिकिसकेँ भन्ने जब भावना जागृत हुन्छ, वास्तवमा तपाईँ पछि परिराख्नु भएको हुन्छ। यो संसार परिवर्तनशील छ नि, ज्ञान अथाह छ, सिकेर कहिले पनि सिकिसकिँदैन केही कुरा। भनाइ छ नि एउटा, मान्छेको सिकाइ प्रक्रिया उम टु टुम हुन्छ अरे। अझ पवित्र शास्त्रले त टुम भन्दा पनि माथि हेवनतिर संकेत गर्दछ। त्यसैले ज्ञान परिवर्तन हुन सक्छ, प्रविधि परिवर्तन हुन सक्छ, विद्यार्थीको मनोविज्ञान परिवर्तन हुन सक्छ, शिक्षण विधिहरू परिवर्तन हुन सक्छन्। त्यसैले शिक्षकले निरन्तर सिकिरहनु पर्दछ। पवित्र शास्त्रमा ख्रीष्टले आफ्ना चेलाहरूलाई सिकाउँदाखेरि केवल भाषण मात्र दिनुभएन, सिकाउनुभयो र प्रश्न पनि गर्नुभयो, उदाहरण दिनुभयो, व्यवहारमा पनि देखाउनुभयो, गल्ती सुधार्नुभयो, जिम्मेवारी दिनुभयो र अन्तत उनीहरूलाई सेवाको लागि पठाउनु पनि भयो। एउटा फलदायी व्यक्ति बन्नका निम्ति सिकाउने कुरा, प्रश्न गर्ने कुरा अनि सिकाइएको कुरालाई प्रस्ट्याउनलाई उदाहरण दिने कुरा, व्यवहारमा पनि देखाउने कुरा, गल्ती भएमा सुधार्ने कुरा, जिम्मेवारी बोध गराउने कुरा, यी एकदमै सिकाइमा महत्वपूर्ण कुराहरू हुन्। वास्तवमा आधुनिक तरिकाले भन्ने हो भने नि, खास गरिकन टिच, डिमोन्स्ट्रेट, प्र्याक्टिस, फिडब्याक एन्ड अप्लाई, अर्थात् सिकाऊ, देखाऊ, अभ्यास गराऊ, प्रतिक्रिया देऊ र व्यवहारमा प्रयोग गर्न सिकाऊ भन्ने कुरालाई हामीले महत्व दिएका छौं कि छैनौं? यदि हामीले यी कुरालाई महत्व नदिकन केवल एउटा निश्चित पाठ्यक्रमलाई लिएर यति अवधिभित्र यो पाठ्यक्रम पूरा गर्ने र यो प्रक्रियाले परीक्षा लिने, यति अंक ल्याएमा विद्यार्थीलाई उत्तीर्ण गर्ने, यति नल्याएमा अनुत्तीर्ण गर्ने, यदि हामी यसरी अगाडि बढ़िरहेका छौं भने त्यहाँ सिकाइ प्रभावकारी पक्कै पनि भएको हुँदैन। प्रिय मित्र, आज भोलि हामी यही कुरा देखिरहेका छौं, तर केवल सिक्ने कुरामा विद्यालय मात्र सम्पूर्ण रूपले जिम्मेवार हुँदैन। पारिवारिक सिकाइ, सामाजिक सिकाइ एकदमै महत्वपूर्ण हुन्छन्। परिवार कस्तो किसिमले परिवारले शिक्षा दिइरहेको छ, प्रभावकारी सिकाइमा विशेष गरिकन प्रिय मित्र हामीले विचार गर्दा कसरी विद्यार्थीले प्रभावकारी रूपमा सिक्न सक्छन् भन्ने बारेमा अध्ययन गर्दा सबैभन्दा महत्वपूर्ण कुरा ध्यान दिनुपर्दछ, मेडिटेशनको जरूरी देखिन्छ। विद्यार्थीको ध्यान नै कक्षामा छैन भने जति नै उत्कृष्ट सामग्री तपाईँले तयार गरेर प्रशिक्षण गरे पनि त्यसबाट तपाईँले अपेक्षा गर्नुभएको परिणाम हासिल गर्न सक्नुहुन्न।
त्यसैले हामीले विद्यार्थीको ध्यान आफूतिर आकर्षित गर्नका लागि अर्थात ध्यान आकर्षण गर्नका लागि विषय वस्तुलाई प्रस्तुत गर्नु अगाडि केही रोचक प्रश्नहरू जुन प्रश्नहरूले विद्यार्थीहरूलाई अलिकति उत्साहित बनाओस्। कोही कोही बेला वास्तविक जीवनका उदाहरणहरू हुन्छन् नि प्रिय मित्र, ती निकट प्रभावकारी हुन्छन् के सिकाउनका लागि। तपाईँको जीवनको कथा, तपाईँको जीवनले भोगेको समस्या या कुनै पनि चित्रहरू तपाईँले देखाएर या कुनै पनि यस्तो छोटो भिडियो या कुनै त्यस्तो सामग्रीहरू तपाईँले यदि प्रयोग गर्नुहुन्छ भने पक्कै पनि विद्यार्थीको ध्यान तपाईँतिर आकर्षित हुन सक्छ। यी विविध कुराहरू जब तपाईँले प्रयोग गर्नुहुन्छ विद्यार्थीले वास्तवमा शिक्षकले के गर्न खोजिरहेको छ, के बताउन खोजिरहेको छ भन्ने कुराको चासो राख्न पुग्दछ। त्यसैले शिक्षण प्रक्रिया अलिकति प्रभावकारी बन्न सक्दछ। ध्यान सँगसँगै बुझाइको कुरा आउँछ, विद्यार्थीले सुनेको कुरा बुझ्नुपर्छ भन्ने कुरालाई हामीले जोड़ दिनुपर्दछ। सुन्ने कुरा र बुझ्ने कुरा फरक हुन् प्रिय मित्र। कतिपय समयमा विद्यार्थी शान्त भएर सुनिरहेका त हुन्छन् तर बुझिरहेका हुँदैन। त्यसैले विद्यार्थीलाई सुन्नु सँगसँगै बुझ्नमा अभिप्रेरित गर्नुपर्दछ। त्यसको लागि विद्यार्थीलाई कसरी अभ्यस्त गराउने अर्थात के कुरामा सम्मिलित गराउने, एकैछिन अगाडि बोलाएर विषयवस्तुको बारेमा भन्न लाउने हो कि या कुनै प्रतिप्रश्न क्रस क्वेशन गरेर विद्यार्थीहरूलाई जाँच्ने हो या बुझ्ने हो, उसले सुनेको कुरा बुझिरहेको छ कि छैन। अभ्यास भन्ने कुरा चाहिँ विद्यार्थीले आफै प्रयोग गर्नुपर्छ। खास गरिकन विद्यार्थीले पाएको ज्ञानलाई मैले वास्तवमै बुझेको छु कि छैन, मैले वास्तवमै जाने कि जानिन भनेर प्रयोगात्मक तरिकाले हेर्नलाई पनि विद्यार्थीले अभ्यास गर्नु जरूरी छ। त्यसको साथसाथै कहाँनेरि राम्रो गर्यो त विद्यार्थीले, वास्तवमै बुझेर गरेको कुरा प्रति विद्यार्थीलाई प्रोत्साहन दिनुपर्दछ र करेक्सन गर्न कहाँ जरूरी देखिन्छ अर्थात विद्यार्थी कहाँनेरि पछि पर्यो, कहाँनेरि कमजोर रह्यो विद्यार्थी, उसले के कुरालाई सुधार गर्नुपर्छ हामीले त्यो बताउन सक्नुपर्दछ, त्यो बुझाउन सक्नुपर्दछ र त्यो प्रकारको प्रतिक्रिया दिन सक्नुपर्दछ। र सबैभन्दा महत्वपूर्ण कुरा त के छ भने प्रिय मित्र, अब सिकिसकेको कुरा विद्यार्थीले जीवनमा कहाँनेरि प्रयोग गर्ने त, एउटा राम्रो कथा त सुनिसक्यो विद्यार्थीले, अब त्यो कथाभित्र भएका विभिन्न पात्रहरूको चरित्र अनि ती चरित्रले गरेको व्यवहार, कुन व्यवहार चाहिँ जीवनमा लागू गर्दा आफ्नो जीवन फरक हुन्छ, अब विद्यार्थीले त्यो कुरालाई प्रयोग गर्न साँच्चै सिक्यो र जान्यो भने चाहिँ नि त्यो शिक्षा चाहिँ फलदायी शिक्षा बन्न सक्छ। प्रिय साथी, मैले तपाईँलाई यो कुरा बताइरहँदा कतिपय कुरा झन्झटिला छन्, समस्या आउँदछ, कतिपय विद्यार्थीहरूलाई हामीले समग्र रूपमा दिएको ज्ञान बुझाउन असक्षम भइरहेका हुन्छौ, कतिपय समयमा विद्यार्थीहरूको सहभागिता एकदमै प्यासिभ निष्क्रिय देखिन्छ, यी विविध कुराले ठूलो समस्या ल्याउँदछ। तपाईँ र मैले ठूल्ठूला क्लासहरूमा जब प्रशिक्षण गरिरहेका हुन्छौं, 50 भन्दा माथि विद्यार्थीको संख्या भएका जब कक्षा कोठाहरूमा हामी पस्दछौं, विद्यार्थीहरू प्राय जसो नियन्त्रणबाट बाहिर हुन्छन्। त्यो समयमा हामीले कसरी एउटा नियन्त्रित र प्रभावकारी शिक्षण तय गर्न सक्छौं ताकि विद्यार्थीहरू
उक्त सिकाई प्रक्रियामा संलग्न हुन्छन् र उनीहरूले त्यसलाई प्रभावकारी रूपमा लिन्छन् या ग्रहण गर्छन्, त्यो महत्वपूर्ण हुन्छ। एउटा अत्यन्तै सुन्दर बाइबलीय दृष्टान्तलाई हामी बुझ्न कोशिश गरौं। एउटा बिउ छर्ने दृष्टान्त छ पवित्र शास्त्र बाइबलमा। ख्रीष्ट येशूले बिउ र माटोको उदाहरण प्रयोग गर्नुभएको छ। बिउ एउटै थियो तर सबै ठाउँमा एउटै परिणाम आएन। एउटा यस्तो शिक्षा यहाँबाट सिक्नु पर्दछ कि एउटै शिक्षण विधिले सबै विद्यार्थीलाई समान रूपमा प्रभाव पार्छ भन्ने छैन। भन्नाले तपाईँले रोप्नु भएको बिउ कस्तो माटोमा पर्दछ, कुन माटोमा परेको बिउ चाहिँ राम्रोसँग फल फलाउने, 7 गुणा 70 गुणा 100 गुणा फल फलाउने हुन्छ। कोही कोही विद्यार्थीले छिटो छिटो बुझ्न सक्छन्, कसैले उदाहरणबाट बुझ्न सक्छन्, कसैले त्यसलाई अभ्यास गरेर बुझ्न सक्छन्, कसैले सुनेरै मात्रै पनि बुझ्न सक्छन्, कसैले त्यही कुरालाई बारम्बार दोहोरियाएर अहिले पनि गरेका छ, एकछिन पछाडि पनि दोहोरियाएको छ, एकछिन पछाडि पनि दोहोरियाएको छ। त्यसैले उत्कृष्ट शिक्षकले विद्यार्थीको भिन्नतालाई मनन गर्दै त्यो भिन्नतालाई अलिकति विशेष रूपले ध्यान दिएर सम्मान गर्न सिक्नु पर्दछ। किनभने सबै विद्यार्थीले एकैचोटि जानुन् भन्ने यदि हामीले इच्छा राख्दछौं भने त्यो कहिले पनि सम्भव हुँदैन। मैले बुझेको कुरा चाहिँ के हो भने प्रिय मित्र, यदि हामीले सोचे अनुसार नै सबै विद्यार्थीले एकैचोटि बुझ्ने भए त सिकाउनु पर्ने त्यति जरूरत पनि हुने थिएन होला। अझ अर्को कुरा त शिक्षकले धेरै लामो समय शिक्षण गरेर अनुभव गरेको कुरा विद्यार्थीले एकैछिनमा जानुस् भनेर यदि टीचरले त्यो प्रकारको अपेक्षा राखिरहेको छ भने पनि त्यहाँ ठूलो समस्या आउँछ। त्यसैले प्रिय शिक्षक, विद्यार्थीले तपाईँको अपेक्षा अनुसार तुरन्तै सिकेन भने तपाईँले यस्तो नभन्नुहोस् यो विद्यार्थी एकदमै काम नलाग्ने कमजोर छ भन्नुको सट्टा तपाईँ र मैले एज अ शिक्षकको रूपमा के भन्न सक्नु पर्दछ भन्दा अर्को तरिकाले म तिमीलाई बुझाउनलाई कोशिश गर्छु, तिमीले यो तरिकाले बुझ्न सक्यौ न र यो तरिकाले पनि भएन भने फेरि म अर्को तरिका अवलम्बन गर्नेछु जुन तरिकाले पक्कै पनि तिमीलाई सजिलो गर्नेछ, अर्थात तिमीले बुझ्न सक्नेछौ र गुणस्तर सिकाइ तब प्रमाणित हुन्छ जब तपाईँले कुनै त्यस्तो कमजोर विद्यार्थीलाई तपाईँका तरिकाहरू परिवर्तन गरेर बुझाउनलाई प्रयास गर्नुहुन्छ। अवश्य पनि तपाईँले छर्दै गर्नु भएको बिउ पवित्र शास्त्र अनुसार ढुङ्गेनी जमिनमा पर्यो भने उम्रिन त उम्रिन्छ तर यो फस्टाउँदैन, किक्रिक्क पर्छ, त्यो मरिहाल्छ। पुरै चट्टानमाथि तपाईँको बिउ पर्यो भने अब त्यहाँ उम्रिने कुरा नै हुँदैन, उम्रिनै सक्दैन, त्यही तपाईँको बिउ नै सुकेर जान्छ। तर जब बिउ चाहिँ मलिलो जमिनमा पर्छ नि अवश्य त्यो मौलाउँछ, त्यो फल्छ अनि त्यसले विशेष परिणाम दिन्छ। तसर्थ हामीले छर्दै गरेको बिउ माटो अनुसार फरक पर्ने हुनाले विद्यार्थी त्यही काँचो माटो भएको कारणले गर्दा हामीले विचार पुर्याउनु पर्ने हुन्छ। कतिपय विद्यार्थीले नबुझेको खण्डमा हामीले उसलाई बुझाउनका निम्ति कस्ता विधिहरू खोज्नु पर्दछ या सोच्नु पर्दछ त्यो अवश्य पनि हामीले रिसर्च गर्नु जरूरी छ। हामीले खोज अनुसन्धानद्वारा मात्र, तसर्थ हामीले छर्दै गरेको बिउ माटो अनुसार फरक पर्ने हुनाले विद्यार्थी त्यही काँचो माटो भएको कारणले गर्दा

एउटा लेभल दिएका छौ, ती विद्यार्थीहरूले पनि ठूलो उपलब्धि हासिल गर्न सक्दछन्। वास्तवमा कमजोर भन्ने कुरा चाहिँ के कुराले निर्धारण गर्छ भन्दाखेरि, जब हामी तुलनात्मक रूपले हेर्दछौ, एउटा विद्यार्थीले विशेष प्रकारले छिटो छिटो गरेर कार्य प्रस्तुत गर्यो भने हामी उसलाई चाहिँ अलिक विशिष्ट ठान्दछौ, अनि उहीसँग अर्कोलाई तुलना गर्दछौ जो तुलनात्मक रूपमा अलिकति कमजोर हुन्छ, र उसलाई चाहिँ हामी यो भन्छौ कि एकदमै कमजोर छ। यो अवश्य पनि हामीले गर्नुहुन्न। एउटा शिक्षकले एक वर्षमा सयौं विद्यार्थीलाई प्रभाव पार्न सक्छ। उसले दिएको एउटा सकारात्मक वाक्यले विद्यार्थीको आत्मविश्वासलाई बढ़ाउन सक्छ। प्रिय मित्र, उसले दिएको एउटा अवसरले विद्यार्थीको प्रतिभा उजागर हुन सक्छ। कोही कोही विद्यार्थीहरू बोल्नमा बडो तीक्ष्ण हुन्छन्, कोही कोही लेख्नमा बडो तीक्ष्ण हुन्छन्, तर हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने, कसको क्षमता केमा छ र कसले के कुरालाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्दछ, त्यो एउटा असल शिक्षकले बुझ्नु पर्दछ। उसले गरेको हरेक कुरालाई विशेष मूल्याङ्कन गर्न सिक्नु पर्दछ एउटा शिक्षकले। जहिले तहिले शिक्षकले एउटा विद्यार्थीलाई हार मान्न होइन, परिस्थितिसँग जुझ्न, परिस्थितिलाई जित्न अर्थात परिस्थितिलाई लडेर अर्थात त्यसलाई हराएर जितेर आफूलाई अगाडि बढ़ाउनलाई उत्साह दिनुपर्दछ। त्यसैले शिक्षकको एउटा शब्द पनि गहन हुन्छ, महत्वपूर्ण हुन्छ। वास्तवमा असल विद्यार्थीले यो कुरा बुझ्नु पर्दछ। पवित्र शास्त्रले हामीलाई बताउँदछ हाम्रो बोली अरूलाई निर्माण गर्नका लागि हुन सक्छ, हामीले बोलेको बोलीले कसैलाई निर्माण गर्न सक्दछ। त्यसैले हामी जब भाषा प्रयोग गर्छौं नि विद्यार्थीका निम्ति, त्यो भाषा चाहिँ विद्यार्थीलाई परिवर्तन गर्ने हुनुपर्दछ। कतिपय समयमा हामीले बोलेका वाक्यले पनि विद्यार्थीको सोचमा भिन्नता ल्याइरहेको हुन्छ। प्रिय मित्र, मैले आफैले अनुभव गरेको कुरा, जब मैले विद्यार्थीलाई अलिकति एग्रेसिभ भएर, अलिकति एक्सन ओरिएन्टेड भएर यदि प्रशिक्षण गर्छु भने विद्यार्थी पनि अलिकति त्यही प्रकारको स्वभावमा प्रस्तुत हुने गर्दछ। तर मैले सरल भावले जब विद्यार्थीलाई विषय वस्तुहरू प्रस्तुत गर्दछु र बुझाउनलाई कोशिश गर्दछु, विद्यार्थीले मनन गर्दछ, चिन्तन गर्दछ र बुझ्नलाई प्रयत्न पनि गर्दछ। खास गरिकन उत्कृष्ट सिकाइका लागि विद्यार्थीले आफूलाई सुरक्षित महसुस गर्नुपर्दछ। सुरक्षित वातावरण भनेको चाहिँ खासमा कस्तो वातावरण, केवल भौतिक सुविधा मात्रै हो र? अवश्य पनि होइन, यसमा धेरै कुराहरू समावेश हुँदछन्। विद्यार्थीले जब आफूले नबुझेको कुरा सोध्नलाई हिचकिचाउँदैन भन्नाले उसले आफूलाई सहज ठान्दछ, भनेपछि उसले त्यो किसिमको वातावरण प्राप्त गरेको छ जहाँ ऊ सिक्नलाई उत्साही छ र ऊ प्रश्न गर्न व्याकुल छ, किनभने उसले त्यो कुरा बुझेको छैन। अवश्य पनि हामीले त्यो प्रश्न गर्ने वातावरण सृजना गर्नुपर्दछ। कतिपय विद्यार्थीहरू गल्ती हुन्छ कि भनेर डराइरहेका हुन्छन्। म कतिपय विद्यार्थीहरूलाई रिडिङ गर्न लाउँदछु, क्लासमा रिडिङ गर्न लाउँदै गर्दा उनीहरूले प्रोनाउन्सिएसन गल्ती गर्दछन् या कुनै वाक्यलाई पढ्दाखेरि गलत किसिमले पढ्दछन् र अरू हाँसिदिन्छन् उनीहरूको गल्तीलाई देखेर सुनेर। यहीँनेरि हुन्छ समस्या। अर्को पटक त्यो व्यक्ति अर्थात त्यो विद्यार्थी फेरि त्यसरी नै पढ्नु पर्यो भने हिचकिचाउँछ, किनभने अगाडि नै साथीहरू हाँसिसकेका छन् उसको निम्ति। त्यो मूर्खतापूर्ण हँसाईले उसलाई निरुत्साहित बनाइसकेको हुन्छ। तर एउटा कुरा विद्यार्थीले यो पनि बुझ्नु पर्दछ कि आज म उसको लागि हाँस्दैछु, भोलि मैले पढ्दा मेरो लागि अरू पनि हाँस्छन् है भन्ने जब उसले महसुस गर्दछ, पक्कै पनि ऊ हाँस्नेवाला छैन। त्यसैले अपमान हुने वातावरण भन्दा पनि

उत्साहित हुने वातावरण तयार गर्नुपर्दछ। भिन्न विचार व्यक्त गर्ने एउटा क्षमता सृजना गर्ने खालको वातावरण हामीले तयार गर्नुपर्दछ। शिक्षकसँग सहयोग माग्ने, तर्किने होइन सहयोग माग्ने त्यस्तो खालको विद्यार्थीलाई अनुभव हुनुपर्दछ, ताकि उसले एकदमै खुल्ला हृदयले शिक्षकको नजिक आएर यो कुरा सोध्न सकोस्। प्रिय मित्र, गल्ती चाहिँ सिकाइको अन्त्य होइन, सही मार्गदर्शन पाएमा सिकाइको शुरूआत बल्ल हुन सक्छ। शुरूआत भनेको असल मार्गदर्शनबाट शुरू हुन्छ। यदि विद्यार्थीले प्रश्न सोद्धा उसको मजाक गरियो भने, उसलाई मजाक बनाइयो भने, उसले अर्को पटक न त प्रश्न गर्छ न त सोध्ने र सिक्ने उत्साह नै राख्दछ। तर जब एउटा विद्यार्थीले प्रश्न सोध्छ अनि टीचरले एकदमै राम्रो प्रश्न हो यो, अब यसलाई हामी बुझ्नलाई कोशिश गरौं। जब टीचरले यसो भनेर प्रस्तुत गर्नुहुन्छ भने अनि अवश्य पनि विद्यार्थीमा एक प्रकारको आत्मविश्वास बढ्दछ, अनि विद्यार्थीलाई मैले सोधेको प्रश्न ठिक रहेछ भन्ने पनि महसुस हुन्छ र बारम्बार ऊ प्रश्न सोध्नलाई उत्साहित हुन्छ। मैले अनुभव गरिरहेको हुन्छु कक्षा कोठामा कतिपय विद्यार्थीहरू बडो उत्सुकतापूर्वक प्रश्न सोधिरहेका हुन्छन्, बुझेर नबुझेर, र जहिले तैले म उनीहरूलाई यही भन्ने गर्छु, आहा कति राम्रो प्रश्न, जब म यसरी प्रतिक्रिया दिन्छु विद्यार्थीलाई, विद्यार्थी एकदमै उत्साहित हुन्छ र बारम्बार एउटै विद्यार्थीले कोही कोही समयमा त पाँच छ पटक निरन्तर लगातार एकपछि अर्को प्रश्न सोधिरहेको हुन्छ। यो भनेको सिकाइ प्रक्रियामा यदि छलफल हुन्छ अनि प्रश्नोत्तर सँगसँगै खोज हुन्छ विषयवस्तुको भने पक्कै पनि त्यहाँ प्रभावकारी परिणाम हासिल हुन्छ। येशु ख्रीष्टले मानिसहरूका प्रश्नलाई व्यवस्था कहिले पनि गर्नु भएन, उहाँले प्रश्नद्वारा पनि सिकाउनु भयो। यसैले उत्कृष्ट शिक्षक केवल उत्तर दिने शिक्षक मात्र होइन, प्रिय मित्र, सही प्रश्न सोध्न सिकाउने शिक्षक पनि शिक्षक असल शिक्षक हुन्छ। कतिपय समयमा विद्यार्थीले प्रश्न सोध्नै जानिरहेको हुँदैन अनि हामी चाहिँ उसले प्रश्न सोध्न नजानेको कारणले हामीले खिल्ली उडाइरहेका हुन्छौँ, हाँसिरहेका हुन्छौँ। तर यदि उसले प्रश्नलाई प्रश्नसँग राख्न जानिरहेको छैन भने एउटा असल शिक्षकले उसलाई यसरी तपाईँले प्रश्न सोध्न सक्नुपर्छ या यसरी सोधियो भने प्रश्न प्रश्न हुन्छ र एक्सपेक्ट गरे अनुसारको उत्तर प्राप्त हुन्छ भनेर त्यो पनि बताउन सक्नुपर्दछ। प्रिय मित्र, यहाँ केवल शिक्षक मात्र होइन, विद्यार्थी शिक्षक र अभिभावकको साझेदारी हुनुपर्दछ शिक्षण प्रक्रियामा। यो विषयमा म फेरि आउनेछु, अर्को एउटा सुमधुर गीत राख्छु है त तपाईँको निम्ति एकैछिन।

शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता, तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण, म एनपी खटिराको साथमा। म तपाईँसँग कुराकानी गरिरहेको छु प्रभावकारी शिक्षण सिकाइमा हाम्रो भूमिका, शिक्षकको भूमिका या विद्यार्थीको भूमिका, अभिभावकको भूमिका अर्थात विद्यालयले गर्ने नेतृत्व पनि पर्न सक्छ यसमा। जब विद्यार्थी, शिक्षक, अभिभावक र स्कूलको नेतृत्वको एउटा बेजोड संगम हुन्छ नि, कोअर्डिनेशन भनौं खास गरिकन, यी चार पक्षमा राम्रो सहकार्य भयो भने पक्कै पनि शिक्षण प्रक्रिया र सिकाइ प्रक्रिया सर्वोत्तम हुन्छ। अभिभावकले प्राय आफ्नो छोराछोरीलाई सोध्ने, कति नम्बर आयो, कति ल्यायो, फलानुले त यति ल्याएछ, तिमीले किन यति ल्यायौ न, यो खालको प्रश्न गर्नुभन्दा आज तिमीले के सिक्यौ, तिमीले सिकेको कुरा मध्ये कुन चाहिँ तिमीलाई रमाइलो लाग्यो, कुन कुरा सिक्न कठिन भयो, अब मैले तिमीलाई के गर्न सक्छु। जब अभिभावकले यस्तो भन्नुभयो भने पक्कै पनि त्यो बच्चालाई मनोबल बढ्छ। विद्यार्थीलाई खास गरिकन परीक्षा मात्र होइन सिकाइ केन्द्रित गर्नलाई मद्दत पुर्याउँदछ, किनभने सिक्नुपर्छ है, सिक्नुपर्ने रहेछ है भन्ने कुरातर्फ यसले डोर्याउँदछ। हाम्रो लक्ष्य केवल ज्ञान र परीक्षा हुनुहुँदैन, मैले तपाईँलाई अघि पनि बताइसकेको छु, ज्ञान सँगसँगै बुझाइ, सिप, चरित्र, अभ्यास, सेवा र फल फलाउने यो असल एउटा साङ्लो छ नि जुन, त्यो साङ्लो हामीले निर्माण गर्नुपर्दछ। परमेश्वरको वचन सुन्ने मात्र होइन त्यस अनुसार गर्ने कुरामा जोड़ दिएको छ पवित्र शास्त्रले। सिकाउँदा सिकाई प्रक्रियामा केवल सुनेर मात्रै धोका दिने होइन, त्यसलाई जीवनमा प्रयोग गर्ने एप्लिकेशन लेभललाई पनि बढ़ाउनलाई सक्नुपर्दछ। शिक्षण सिद्धान्त यसैमा आधारित छ। विशेष गरिकन विद्यार्थीले कुनै विषय पढ्यो, अब त्यो ज्ञानबाट समस्या समाधान गर्न जान्दछ कि जान्दैन, विद्यार्थीले कुनै गणित विषय पढ्यो, दैनिक जीवनमा गणितको नियमलाई लिएर कुनै समस्या समाधान गर्न सक्छ कि सक्दैन, विद्यार्थीले भाषा विज्ञान पढ्यो, भाषा विज्ञान पढिसकेपछि उसले प्रश्नसँग बोल्न जान्दछ कि जान्दैन, स्पष्ट रूपमा संचार गर्न जान्दछ कि जान्दैन, नैतिक शिक्षा पढ्यो, व्यवहारमा इमान्दारिता देखाउन सिक्यो कि सिकेन, बाइबल पढ्यो, जीवनमा त्यसको मूल्य लागू गर्यो गरेन, यो कुरा हामी हरेक विषय पढाउनेले र विषय पढ्नेले मूल्याङ्कन गर्नुपर्दछ। त्यसैले हामी जहिले तहिले प्रिय श्रोता केवल पाठ पढाउने मात्र होइन विद्यार्थीलाई बुझ्न मद्दत गर्ने शिक्षक बन्नुपर्दछ भने विद्यार्थीले जहिले तहिले मैले के सिक्दैछु र मैले यसलाई मेरो जीवनमा कसरी लागू गर्न सक्छु यो कुरालाई मनन गर्नुपर्दछ, संकल्पसहित सिकाई प्रक्रियामा उत्रिनु पर्दछ। विद्यार्थीको कमजोरी मात्र होइन उसको सम्भावनालाई देखाइदिनु पर्दछ एउटा शिक्षकले, अनि शिक्षकले निरन्तर एउटै ज्ञानलाई मात्रै जोड़जोड़ले करार हुँदैन, परिवर्तित ज्ञानलाई अघाल्दै नयाँ तौर तरिकाहरू अपनाएर सिकाउनु पर्दछ। शिक्षकले एउटा डरको वातावरण होइन एउटा सम्मान र जिम्मेवारीको वातावरण निर्माण गर्नुपर्दछ भने विद्यार्थीले अर्कोतर्फ म एकदमै सुरक्षित छु है भन्ने उद्देश्य साथ सिक्नु पर्दछ, म आफै पनि सिक्ने शिक्षक हुँ, त्यसैले मेरो सिकाइमा पूर्णता छैन, अझै सिक्न बाँकी छ, त्यसैले तिनीहरूलाई दिइरहेको ज्ञान मेरो एउटा सामान्य अनुभवको ज्ञान मात्र हो है, र तिमीहरूले पनि यसरी नै ज्ञानमा ज्ञान थप्दै एउटा विशिष्ट ज्ञानलाई हासिल गर्न सक्छौ भन्ने खालको इन्भाइरोमेन्ट तयार गर्नुपर्दछ, र एउटा लक्ष्य सहितको
शिक्षा हामीले प्रदान गर्नुपर्छ। केवल परीक्षामा पास गर्ने मात्र होइन, ज्ञान, चरित्र, सिप, सेवा र फलदायी जीवन कसरी जिउने भन्ने कुरातर्फ डोर्याउन पनि जान्नुपर्दछ। र विद्यार्थीले पनि यो केवल म परीक्षा दिनका लागि, यो कोर्स पूरा गर्नका लागि, यो होमवर्क बुझाउनका लागि भनेर अध्ययन गर्नु हुँदैन। विद्यार्थीले पनि आज मैले यसबाट के सिकेँ, आज मैले यसबाट के बुझेँ, योबाट मेरो जीवनमा के उपलब्धि हुन्छ, मैले कुन अवस्थामा यसलाई लागू गर्न सक्छु, कुन ठाउँमा, यो कुरालाई बुझ्नुपर्दछ। त्यसैले उत्कृष्ट चरित्र खोजौं, असल मानिस हुनलाई कोशिश गरौं, निर्माण गर्नलाई कोशिश गरौं, विवेकको विकास गरौं। आजको बसाईमा यही कुरा म जोड़ दिन चाहन्छु। अब भने म कार्यक्रमको बिल्कुलै अन्त्यतिर आइसकेको छु। तपाईँ सिक्दै हुनुहुन्छ या सिकाउँदै हुनुहुन्छ, जे गरे पनि असल तरिकाले सिक्नुहोस् र असल तरिकाले सिकाउनुहोस् र जीवनलाई उपयोगी बनाउनुहोस्, यही भन्न चाहन्छु। आदरणीय श्रोता, यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। प्राविधिक मित्र दया सन्ध्या सुजनलाई विशेष धन्यवाद भन्न चाहन्छु। र यदि तपाईँलाई आजको कार्यक्रम सुनेर कुनै पनि जिज्ञासा खुल्दुली मनमा उब्जिरहेको भए तपाईँले हामीलाई निसंकोच टेलिफोन सम्पर्क गरेर कुराकानी गर्न सक्नुहुनेछ, पत्राचार पनि गर्न सक्नुहुनेछ। हाम्रो टेलिफोन सम्पर्क नम्बर रहेको छ 01477-0754, स्टुडियोको नम्बर। व्यक्तिगत रूपमा मसँग कुराकानी गर्न चाहनुहुन्छ भने 98-40-80-14-43। यदि पत्राचारद्वारा कुराकानी गर्न चाहनुहुन्छ भने gnfmprogram@gmail.com तपाईँको निम्ति। र अब भने फेरि पनि एकपटक तपाईँलाई विशेष धन्यवाद भन्छु। गड ब्लेस यू। अब भन्छु छुटौं।

0: न्यूज एफएम 105.1
1: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैछिन भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अधिक जानकारीको लागि मोबाइल 9841687602 9841687602
6: र 9818252040 9818252040

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सामान नभेटेर बेपत्ता।
4: होइन, सामान चाहिँ के चारो ल्याएको?
3: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
4: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै ग्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
3: कहाँ छ यो?
4: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
6: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
5: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9851074236, 9851074236
6: र फोन नम्बर 01513010 छ। 01513010 छ।
5: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
3: घरियासी सामान एउटै छातामुनि पाइन्छ, ठ्याक्कै पारेर।
0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।

0: साना नानी बाबुहरू, रेडियोको आवाज अलि ठुलो पार त लौ, किनकि सुरु हुँदैछ रमाइलो कार्यक्रम साना पाइला।
1: कफी केवल एउटा पेय होइन, यो त एउटा अनुभव हो। एक कप कफी सँगै सुरु हुने नयाँ सोच हो, नयाँ भेटघाट अनि नयाँ सम्झना। तपाईँको दिनलाई अझ विशेष बनाउन आउनुहोस् हिमालयन जाभा कुपन्डोलमा। यहाँ पाइन्छ ताजा ब्रुड कफीको उत्कृष्ट स्वाद, आरामदायी वातावरण र साथीभाइ परिवार वा आफ्नो विशेष समय बिताउनको लागि पर्फेक्ट एम्बियन्स। कामको व्यस्तता बीच एउटा रिफ्रेसिङ ब्रेक होस्, साथीसँगको मिनिङफुल भेट होस् वा आफ्नै लागि केही क्वालिटी टाइम। हिमालयन जाभा कुपन्डो, जहाँ हरेक कपमा स्वादसँगै अनुभव पनि जोडिएको छ। आजै आउनुहोस् जहाँ ब्रेकफास्ट, लन्च र डिनरको पनि व्यवस्था गरिएको छ र 15-20 जना व्यक्तिहरूको ग्यादरिङ पनि तपाईँले गर्न सक्नुहुनेछ। र सँगसँगै तपाईँ सानो बर्थडे सेलिब्रेशन गर्न चाहनुहुन्छ र भेटघाट जमघट कार्यक्रमहरू गर्न चाहनुहुन्छ भने पनि तपाईँहरूलाई स्वागत गर्दछ हिमालयन जाभा कुपन्डोले। थप जानकारीको लागि मोबाइल 97031984090 97031984090 र हाम्रो इमेल आइडी रहेको छ himalayanjavakupandol@gmail.com र हाम्रो ओपनिङ आवर रहेको छ बिहान 6 बजेदेखि बेलुका 9 बजेसम्म।

गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता अभिभावक र साना साना भाइ बहिनीहरूलाई म प्रस्तुता सन्ध्याका तर्फबाट जयमिसी भन्न चाहन्छु। आज पनि सदा शुक्रबार झैं कार्यक्रम साना पाइला लिएर म तपाईँहरूको बीचमा उपस्थित भइसकेको छु। कार्यक्रम साना पाइलामा विशेष गरी हामी हाम्रा साना साना भाइ बहिनीहरूलाई आफ्ना छोराछोरीहरूलाई परमेश्वरमा कसरी हुर्काउने बढाउने र अभिभावक साथै मण्डलीको जिम्मेवारी के हो त भन्ने विषयमा छलफल गर्नेछौ र कहिलेकाहीँ हामी हाम्रा साना साना भाइ बहिनीहरूसँगको कुराकानीहरू पनि यहाँहरूको बीचमा प्रस्तुत गर्ने गर्दछौ। र आज पनि मैले कार्यक्रम साना पाइलामा एउटा टपिक लिएर आएको छु र आजको टपिक रहेको छ रिस। हामीले आफ्नो रिसलाई कसरी कन्ट्रोल गर्ने, होइन, आमा बुवाले आफ्ना बच्चाहरूलाई रिस तुलेको बेलामा कसरी व्यवहार गर्ने र साना साना भाइ बहिनीहरूलाई पनि रिसले कस्तो प्रभाव पार्छ, यसले चाहिँ के कस्ता फाइदाहरू हुन्छन् भन्ने विषयमा हामी छलफल गर्नेछौ। र आजको टपिकको बारेमा छलफल गर्नुभन्दा अगाडि यहाँको बीचमा राख्न चाहन्छु एउटा मिठो गीत। गीतपछि फेरि आउने नै छु।

0: त्यो मिठो गीतपछि फेरि पनि यहाँहरूलाई स्वागत गर्न चाहन्छु र अघि नै मैले तपाईँहरूलाई भनिसकेको छु आज चाहिँ हामी रिसको बारेमा केही कुराहरू छलफल गर्नेछौ र विशेष गरी हाम्रा नानीहरूलाई हामीले अभिभावकहरूले रिस गर्दा अथवा रिसाउँदा कस्तो असर पर्छ भन्ने विषयमा हामी विशेष छलफल गर्नेछौ भने र रिसले हाम्रा नानी बाबुहरूलाई कस्तो असर गर्नेछ भन्ने विषयमा पनि हामी हेर्नेछौ र आशा छ आजको कार्यक्रम सुनेर तपाईँहरू आशिषित हुनुहुनेछ र तपाईँहरूको आफ्नो जीवनमा केही सुधारहरू आउनेछ भन्ने पनि आशा लिएको छु र बच्चाहरू चाहिँ हाम्रो लागि एकदमै फूल जस्तै कोमल हुन्छन् उनीहरूलाई चाहिँ हामीले बोलेका शब्दहरू देखाएका हाम्रा व्यवहारहरू र दिएको समयले उनीहरूको भविष्य निर्माण गर्दछ त्यसैले सबै अभिभावकहरूलाई कार्यक्रम साना पालाबाट म यही अनुरोध गर्न चाहन्छु जुन व्यवहारहरू तपाईँले आफ्ना नानी बाबुहरूको अगाडि देखाइरहनु भएको छ जुन बोलीहरू तपाईँले बोलिरहनु भएको छ त्यसैले बोल्ने कुराहरू र देखाएका व्यवहारहरू र आफूले दिने समयमा चाहिँ ध्यान दिनुहोला भन्न चाहन्छु हामी मानव जाति भएको कारणले रिस उठ्नु चाहिँ यो एउटा सामान्य कुरा हो भने तर कहिलेकाहीँ चाहिँ हाम्रो कामको तनावले गर्दाखेरि हाम्रो आर्थिक समस्याका कारणले गर्दाखेरि कहिलेकाहीँ हाम्रो शरीरमा अस्वस्थ साथै थकानका कारणले गर्दाखेरि चाहिँ हामी आफ्नो बालबच्चाहरूमाथि चिच्याउने गर्दछौ तर बच्चाले त्यो रिसको कारण चाहिँ बुझ्दैन उसले चाहिँ केवल यति बुझ्छ कि मलाई चाहिँ माया गरिँदैन कि होइन कहिलेकाहीँ हाम्रो व्यवहारहरूले गर्दाखेरि उनीहरूलाई एक्लो महसुस पनि हुन सक्दछ बारम्बार उनीहरूको अगाडि रिसाइरहने बानीले गर्दाखेरि चाहिँ हाम्रो बच्चाहरूमा चाहिँ डर बस्न सक्छ यसैले आफ्ना गल्ती लुकाउन थाल्छन् उनीहरूले तपाईँसँग तपाईँका बच्चाहरूले तपाईँको डरको कारणले गर्दाखेरि तपाईँको रिसाउने व्यवहारले गर्दाखेरि उनीहरूले चाहिँ सत्य बोल्न पनि सक्दैनन् त्यसैले आफ्ना नानी बाबुहरूको अगाडि चाहिँ हामी कहिले पनि रिसाउनु हुँदैन अनि हाम्रो रिसालु व्यवहारले गर्दाखेरि चाहिँ हाम्रा नानीहरूको आत्मविश्वास पनि घट्न सक्छ अनि केही बच्चा चुपचाप र एक्लो हुन्छन् भने केही बच्चाहरू चाहिँ रिसालु र झगडालु पनि बन्न सक्छन् किनभने बच्चाले जे देखेको हुन्छ त्यही नै सिक्ने भएको कारणले गर्दाखेरि उनीहरू हाम्रो व्यवहारले गर्दाखेरि यस्ता नराम्रा कुराहरूमा परिणत पनि हुन सक्छन् तर परमेश्वरको वचनले हामीलाई फरक बाटो देखाउँदछ परमेश्वरको वचनले हामी प्रत्येक अभिभावकहरूलाई यो आज्ञा दिएको छ कि आफ्ना बालबालिकाहरूलाई चाहिँ रिस नउठाओ तर प्रभुको शिक्षा र अनुशासनमा हुर्काओ एफिसी 6:4 पनि हामीलाई यसो भन्दछ बुबा हो आफ्ना छोरा छोरीहरूलाई रिस नउठाओ तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ आमेन यसको अर्थ बच्चालाई अनुशासन नगर्ने होइन तर प्रेम धैर्य र बुद्धिका कुराहरू चाहिँ सिकाउने हो होइन उनीहरूलाई चाहिँ प्रेममा बढाउने हो अनुशासन सिकाउने हो कसरी डिसिप्लिन रहनुपर्छ कसरी आज्ञाकारी हुनुपर्छ भन्ने कुराहरू चाहिँ हामीले उनीहरूलाई सिकाउन एकदमै इम्पोर्टेन्ट छ तर बिना कारण चाहिँ उनीहरूलाई चाहिँ रिस चाहिँ नउठाओ भनेको छ बाइबलले तर बिना काममा हामी उनीहरूसँग रिसाउनु चाहिँ जाहेज होइन जब बच्चाले गल्ती गर्छ तुरन्त बुद्धिका कुरा चाहिँ हामीले उनीहरूलाई सिकाउनु पर्दछ जब जब हाम्रो बच्चाहरूले गल्ती गर्दछन् अनि उनीहरूलाई चाहिँ तुरन्तै हामीले रियाक्ट गरिहाल्ने होइन चिच्याइहाल्ने होइन कराइहाल्ने होइन कतिजनाको बानी हुन्छ मैले देखेको छु कतिजना अभिभावकले चाहिँ बच्चाले केही मिस्टेक गर्नै हुँदैन उहाँहरूले चाहिँ प्याट पिटिहाल्ने होइन उनीहरूलाई चिच्याइहाल्ने कराइहाल्ने त्यस्ता त्यस्ता व्यवहारहरू चाहिँ उहाँहरूले आफ्नो बच्चाहरूलाई गर्नुहुन्छ तर त्यसको सट्टामा चाहिँ हामी चाहिँ अभिभावक भएको कारणले गर्दाखेरि हाम्रो व्यवहारबाट उनीहरूले सिक्ने भएको कारणले गर्दाखेरि चाहिँ उनीहरूले गल्ती गर्ने बित्तिकै तुरन्तै रियाक्ट नगरेर तर हामी चाहिँ शान्त हुन पनि सकिन्छ त्यसपछि माया र धैर्यका साथ किन गल्ती भयो र कसरी सुधार गर्ने भन्ने विषयमा चाहिँ उनीहरूलाई हामीले सिकाउनु पर्दछ आज म तपाईँहरूलाई यही कुरा भन्न चाहन्छु यदि बच्चाले आमा बुबाको अनुहारमा प्रेम देख्दा परमेश्वरको प्रेमको झल्को देख्न सिक्छ यदि तपाईँले आफ्ना बच्चाहरूलाई माया प्रेमले हुर्काउनुहुन्छ माया प्रेमले व्यवहार गर्नुहुन्छ भने चाहिँ उसले परमेश्वरको प्रेम चाहिँ तपाईँबाट देख्न सक्दछ आज हामी सबैजनाले एउटा कुरा चाहिँ के गर्नु पर्दछ भने हाम्रो रिसले होइन तर हामीले चाहिँ उनीहरूलाई प्रेमले सिकाउनु पर्दछ यदि कोही प्यारेन्ट्स धेरै रिसाउनुहुन्छ भने त्यही व्यवहार चाहिँ बच्चाहरूले पनि सिक्ने गर्दछन् तर यदि हाम्रा साना साना भाइ बहिनीहरू त्यस्तो रिसाउने बानीले गर्दाखेरि चाहिँ उनीहरूको मन व्यवहार र शरीर यो तिनै क्षेत्रमा चाहिँ रिसले नराम्रो असर पार्न सक्दछ यदि तपाईँका आफ्ना छोराछोरीहरू बारम्बार रिसाउने गर्दछन् उनीहरूको रिस चाहिँ कन्ट्रोल भइरहेको छैन भने त्यस्ता कुराहरूमा चाहिँ अभिभावकले धेरै ध्यान दिनु पर्ने हुँदछ किनभने यो रिसले चाहिँ हाम्रो नानीहरूको दिमागमा हाम्रो नानीहरूको माइन्डमा चाहिँ धेरै असर पार्ने गर्दछ होइन यदि कोही नानी बारम्बार रिसाइरहेको छ उसले चाहिँ आफ्नो रिसलाई कन्ट्रोल गर्न सक्दैन भने उसमा चाहिँ ध्यान केन्द्रित गर्न गाह्रो हुनेछ त्यो नानीमा चाहिँ धेरै समस्याहरू देखा पर्न सक्दछ जस्तै त्यो नानीले चाहिँ कन्सन्ट्रेसन गर्न नसक्ने, केही कुरामा पनि ध्यान दिन नसक्ने, अनि उसले सोच्ने कुराहरू चाहिँ स्पष्ट नहुन सक्छ, अनि जुन कुराले गर्दाखेरि चाहिँ हाम्रा नानीहरूको पढाइ लेखाइहरूमा असर पर्न सक्छ, अनि उनीहरू चाहिँ धेरै झगडालु स्वभावका हुन्छन्। जो नानीले रिस कन्ट्रोल गर्न सक्दैन ती नानीहरू चाहिँ साथीहरूसँग सजिलै झगडा गर्न सक्छन् र आफ्नो भावना कसरी व्यक्त गर्ने भन्ने सिक्न गाह्रो हुन सक्छ। उनीहरूलाई चाहिँ आफूले सोचेको कुराहरू, आफ्नो हृदयमा भएका कुराहरूलाई चाहिँ कसरी व्यक्त गर्ने भन्ने त्यस्ता कुराहरू पनि गर्नलाई गाह्रो हुँदछ र आफ्नो भावनाहरू पनि उनीहरूलाई व्यक्त गर्न गाह्रो हुन्छ। लामो समयसम्म यस्तो अवस्था रह्यो भने चाहिँ हाम्रा नानी बाबुहरूलाई सानै उमेरमा एन्जाइटी अनि डिप्रेसन जस्ता समस्या हुने जोखिम बढ्न सक्छ। यो रिसले चाहिँ हाम्रो नानीहरूलाई यसरी उनीहरूको दिमागमा चाहिँ असर पार्न सक्छ र यसले दिमागमा मात्र होइन तर यसले चाहिँ हाम्रा साना भाइ बहिनीहरूको शरीरमा पनि धेरै रिसाउने हुँदाखेरि चाहिँ एड्रेनल र कोर्टिसोल भन्ने चाहिँ तनाव सम्बन्धीको हर्मोन चाहिँ उनीहरूको शरीरमा बढ्न सक्दछ। अनि यस्ता हर्मोनहरू बढेको कारणले गर्दाखेरि चाहिँ हाम्रा साना नानीहरूको चाहिँ मुटुको धड्कनहरू छिटो बढ्न सक्ने होइन, उनीहरूलाई सानै उमेरमा रक्तचापहरू हुन सक्ने, टाउको दुख्ने वा पेट दुख्ने, अनि यो उनीहरूको शरीरको मसल्सहरू चाहिँ कडा हुने अनि एकदम तनाव ग्रस्त हुने, थाक्ने होइन, अनि राम्रोसँग निन्द्रा नलाग्ने, अनि लामो समयसम्म तनावमा रहेको कारणले गर्दाखेरि चाहिँ उनीहरूको इम्युन सिस्टममा पनि असर पर्न सक्दछ। त्यसै कारणले गर्दाखेरि हामीले चाहिँ आफ्नो नानीहरूलाई चाहिँ सकेसम्म आफ्नो व्यवहारबाट चाहिँ उनीहरूलाई खुसी बनाउन हामीले अभ्यास गर्नु पर्दछ भने यदि कोही धेरै रिसाएको छ भने उनीहरूलाई चाहिँ तुरुन्तै खुसी बनाउने र त्यस्ता बानीहरू हटाउनलाई चाहिँ अभिभावकहरूले आफ्ना नानीहरूलाई त्यो रिसबाट छुटकारा पाउनको लागि उनीहरूलाई हामीले सहयोग गर्नुपर्दछ र माइन्डमा बडीमा मात्रै नभएर उनीहरूको व्यवहारमा पनि रिसले चाहिँ धेरै असर पार्न सक्दछ। जस्तै आफ्नो आमा बुबा अथवा शिक्षकले भनेको कुराहरू नमान्ने अनि सामान फाल्ने, तोडफोड गर्ने, उनीहरूलाई रिस कन्ट्रोल नहुने विशेष गरी होइन, अनि आफ्ना साथी भाइ बहिनीहरूलाई हान दिने, पिट दिने, अनि आफूलाई चाहिँ कसैले नबुझेको जस्तो उनीहरूको व्यवहार चाहिँ त्यस्तो हुने होइन, मलाई चाहिँ कसैले बुझ्दैन, म चाहिँ एक्लै छु भनेर उनीहरू चाहिँ उनीहरूको व्यवहारमा पनि त्यस्तो खाले चाहिँ झल्किन सक्दछ। अनि त्यति मात्रै नभएर साथी बनाउन र सम्बन्ध टिकाउन पनि गाह्रो हुँदछ। यो चाहिँ व्यवहारमा देखिने कुराहरू होइन, हाम्रा नानीहरू धेरै रिसाउँछन् अथवा कोही व्यक्ति धेरै रिसाउँछ भने उहाँहरूले साथी त बनाउनुहुन्छ तर त्यो सम्बन्ध भने एक दुई महिनामा नै छुटिजान्छ। त्यो चाहिँ मान्छेले जब रिस कन्ट्रोल गर्न सक्दैन अनि त्यस्ता त्यस्ता व्यवहारहरूले गर्दाखेरि चाहिँ सम्बन्धहरू पनि बिग्रिने गर्दछन्। यदि तपाईँको बच्चा यो अवस्थामा भएर जाँदै हुनुहुन्छ भने हरेक अभिभावकहरूले के गर्न सक्नुहुन्छ भने चाहिँ म तपाईँलाई के भन्न चाहन्छु, यदि तपाईँको बच्चा रिसाइरहनु भएको छ भने झट्टै रियाक्ट नगर्ने, बरु पछि आफ्नो नानी शान्त भइसकेपछि तिमी किन रिसायौ, किन के भयो भनेर उसलाई बुझ्नलाई चाहिँ ट्राई गर्ने होइन, अनि उसलाई धेरै रिस उठ्यो भने चाहिँ गहिरो सास फेर्ने अनि त्यसपछि दससम्म गर्न लाउने अथवा उसलाई रिसबाट चाहिँ कसरी शान्त हुने भन्ने विषयमा सिकाउन सकिन्छ। अनि हाम्रा नानी बाबुहरूले के राम्रो व्यवहार गर्यो भने उनीहरूको चाहिँ प्रशंसा पनि गर्ने, खालि हामी चाहिँ हाम्रो नानीहरूले यस्तो गर्यो उस्तो गर्यो भने हामी धेरै कम्प्लेन गर्दछौँ तर हाम्रा बच्चाहरूले चाहिँ राम्रो व्यवहारहरू पनि गरिरहेका हुन्छन्, उनीहरूले गरेको त्यो राम्रो कामको लागि चाहिँ हामीले उनीहरूलाई प्रशंसा पनि गर्न सक्दछौँ। यस्तो व्यवहारले गर्दाखेरि चाहिँ उनीहरूले आफ्नो रिसहरू पनि कन्ट्रोल गर्न सक्दछन्। यदि तपाईँको बच्चाहरू चाहिँ धेरै महिनौ महिनासम्म चाहिँ अति नै रिसाउनु भयो होइन, अब एकदमै हिंसात्मक व्यवहारै गर्नुभयो होइन, उहाँहरूको रिसले गर्दाखेरि चाहिँ परिवारमा ठुलो समस्या नै आयो, उसको जीवनमै ठुलो असरै देखियो भने चाहिँ तपाईँको बालबच्चा चाहिँ त्यो अवस्थामा भएर गइरहनु भएको छ भने चाहिँ तपाईँहरूले परमेश्वरसँग प्रार्थना गर्नुपर्छ आफ्नो नानीको निम्ति होइन, फास्टिङ बसिदिनुपर्छ त्यस्तो व्यवहारहरूबाट छुटकारा पाउनको लागि, त्यो त हामीले गर्नु नै पर्दछ भने त्यसको साथ साथै चाहिँ तपाईँहरूले बाल रोग विशेषज्ञ अथवा बाल मनोवैज्ञानिकसँग पनि सल्लाह लिनु चाहिँ एकदमै उपयुक्त हुन्छ। र बाइबलले हामीलाई के सिकाउँदछ भने इतोपदेश 14:29 यसो लेखेको छ, जो रिसाउनुमा ढिला हुन्छ त्यसमा ठूलो समझ हुन्छ। त्यसैले हाम्रो साना बालबच्चाहरूले त बुझ्नु हुँदैन यो कुरा, तर नबुझेको खण्डमा परमेश्वरले यो जिम्मा चाहिँ अभिभावकहरूलाई दिनुभएको छ। त्यसैले रिसाउनु हुँदैन, जो मान्छे धेरै रिसाउँदैन त्यो चाहिँ धेरै बुद्धिमानी हो भन्ने विषयमा चाहिँ हामीले उनीहरूलाई सिकाउन सक्दछौँ। र अर्को कुरा चाहिँ हामीले बाइबलबाट आफ्ना नानीहरूलाई के भनेर सिकाउन सक्दछौँ भने एफिसी 4:26 अनुसार क्रोध गर तर पाप नगर। अनि हामीले यो चाहिँ सिकाउनु एकदमै इम्पोर्टेन्ट छ, यो चाहिँ हामीलाई पनि हो, हाम्रा छोराछोरीहरूको लागि पनि हो, होइन। हामीले रिसाए पनि हामीले त्यो रिसमा चाहिँ नराम्रो घटनाहरू घटाउनु हुँदैन, पाप गर्नु हुँदैन, कसैलाई पनि हानि पुर्याउनु हुँदैन भन्ने विषयमा चाहिँ उनीहरूलाई हामीले सिकाउनु पर्दछ। विशेष गरी हाम्रो नानी बाबुहरूलाई, हाम्रा छोराछोरीहरूलाई चाहिँ धेरै कारणहरूले रिस उठ्न सक्दछ। जस्तै कहिले काहीँ चाहिँ आफ्ना भावनाहरू, आफूले सोचेका कुराहरू व्यक्त गर्न नपाउँदा पनि उनीहरू चाहिँ एकदमै निराश हुने, उनीहरूलाई डर हुने, होइन, भन्न नसकेको खण्डमा पनि उनीहरू आफ्नो रिसहरू देखाउने गर्दछन् भने कहिले काहीँ चाहिँ पर्याप्त माया हुन्छ नि, आफूलाई एटेन्डेन्स उनीहरूले खोजिरहेका हुन्छन्, त्यो नपाउँदा पनि उनीहरू रिसाइरहेको हुन्छन्। त्यसै कारणले गर्दाखेरि बच्चालाई चाहिँ आमा बुवाको समय, माया र साथ चाहिँ चाहिन्छ। आफूलाई व्यवस्था गरिएको महसुस भयो भने उनीहरूले चाहिँ के गर्छन्, रिसको माध्यमबाट ध्यान खोज्न सक्छन्। त्यसैले आज म जति पनि कार्यक्रम छाना पाइला सुनेर बसिरहनु भएको अभिभावकहरू हुनुहुन्छ, उहाँहरूलाई यही भन्न चाहन्छु, आफ्नो बच्चाहरूलाई चाहिँ माया गर्नुहोस्, विशेष गरी चाहिँ समय दिनुहोस् आफ्नो नानी बाबुहरूको लागि। तपाईँ जति नै व्यस्त भए पनि आफ्नो बाबु नानीहरूको लागि चाहिँ समय छुट्याउन नबिर्सिनुहोस् भन्न चाहन्छु। र कहिले काहीँ चाहिँ हाम्रो नानीहरू एकदमै उनीहरू थाके अथवा उनीहरूलाई भोक लाग्यो, निन्द्रा पुगेन भने पनि उनीहरू चाहिँ रिसाउन सक्छन्। त्यसै कारणले गर्दाखेरि चाहिँ हाम्रो नानी बाबुहरूलाई हुर्काउने क्रममा चाहिँ उनीहरू कति बेला खाने, कति बेला रेस्ट गर्ने, कति बेला होमवर्क गर्ने, कति बेला प्रार्थना गर्ने, होइन, दैनिक रुटिन चाहिँ तपाईँहरूले चाहिँ उनीहरूको लागि चाहिँ बनाइदिनु भयो भने उनीहरूले केही हदसम्म ती कुराहरू पनि हामीले कन्ट्रोल गर्न सक्दछन्। र विशेष गरी अर्को महत्वपूर्ण कुरा चाहिँ के छ भने आफ्ना नानी बाबुहरूलाई ती रिस्कको कुराहरूबाट अलग गराउनको लागि चाहिँ घरमा पनि एउटा हेल्दी इन्भाइरोमेन्ट चाहिँ हुन जरुरत छ। यदि तपाईँ बारम्बार झगडा गरिरहनुहुन्छ आफ्नो बच्चाहरूको अगाडि, होइन, चिच्याउनुहुन्छ, रिस देखाइरहनुहुन्छ भने चाहिँ त्यही कुराहरू उनीहरूले सिक्न पनि सक्छन्। त्यसैले उनीहरूलाई त्यो रिसबाट अथवा त्यो अनहेल्दी इन्भाइरोमेन्टबाट टाढा राख्नको लागि चाहिँ हामीले पनि आफ्नै घरमा एउटा स्वच्छ वातावरण बनाउनु चाहिँ एकदमै महत्वपूर्ण छ। अनि अर्को कुरा छ, कहिलेकाहीँ चाहिँ हाम्रो बच्चाहरू चाहिँ उमेरभन्दा बढी उनीहरूबाट हामी एक्सपेक्ट गर्छौँ कि, अपेक्षा गर्दछौँ, यसले यो गर्दै हुन्थ्यो, यसले त्यो गर्दै हुन्थ्यो, तर त्यस्तो कुराहरूले धेरै दबाब दिइरहँदाखेरि पनि उनीहरूमा चाहिँ रिस आउन सक्छ। अनि कहिलेकाहीँ चाहिँ उनीहरूको आफ्नै समस्या पनि हुन सक्छ। अनि अर्को कुरा चाहिँ साथी वा विद्यालयको समस्या पनि हुन सक्छ, होइन, विद्यालयमा कसैले उसलाई जिस्काइरहेको हुन सक्छ, एक्लोपन पनि हुन सक्छ, साथीहरूसँगको समस्या पनि रिसको एउटा कारण चाहिँ बन्न सक्छ। त्यसैले हाम्रो नानी बाबुहरूलाई चाहिँ जहिले पनि हामीले तिमीले दिनमा के गर्यो, तिमीलाई कसले के भन्यो भनेर उहाँहरूसँग चाहिँ एउटा कम्युनिकेसन चाहिँ गरिरहनु पर्दछ, किनकि हाम्रो नानीहरूले चाहिँ जहिले पनि आफ्नो कुरा चाहिँ अरूले सुनिदिएको उनीहरू मन पराउँछन्, होइन, विशेष गरी आमा बुवाले आफूले भन्न लागेको कुरा, आफूले राख्न लागेको कुराहरू सुनिदिनु भयो भने चाहिँ उनीहरू खुसी हुन्छन्। अनि कहिलेकाहीँ चाहिँ आमा बुवाको आफ्नै व्यस्तताको कारणले गर्दाखेरि उनीहरूले आफ्नो कुराहरू भन्न नपाइरहँदाखेरि पनि, आफ्नो समस्याको समाधान गर्न नपाइरहँदाखेरि पनि उनीहरूमा चाहिँ रिसाउने बानी हुन सक्छ। त्यसैले आफ्नो नानीहरूलाई चाहिँ तपाईँले पर्याप्त समय दिनुहोस् र उनीहरूसँग धेरै कम्युनिकेसन गर्नुहोस् पनि भन्न चाहन्छु। र म आज तपाईँहरूको बीचमा केही पदहरू पढेर आजको कार्यक्रममा अन्त गर्न चाहन्छु। र तपाईँहरूको बीचमा म हितोपदेश 15:1 पढ्न चाहन्छु। र हितोपदेश 15:1 यस्तो लेखिएको छ, नम्र जवाफले क्रोधलाई शान्त पार्छ तर कठोर वचनले रिस उठाउँदछ। साँच्ची नै बाइबलले पनि हामीलाई भनेको छ कि हामीले चाहिँ नम्र बोल्नु पर्दछ, किनकि यदि तपाईँले नम्र बोल्नु भयो भने चाहिँ यदि कोही मानिस रिसाइरहेको छ भने पनि उसको रिसलाई शान्त पार्न सक्छ, तर यदि तपाईँले पनि कठोर वचन बोल्नु भयो अथवा नराम्रो बोलीहरू बोल्नु भयो भने चाहिँ हाम्रो बोलीले गर्दा हामीले अरूहरूलाई रिस उठाइरहेका पनि हुन सक्दछौँ। त्यसैले हामीले नरम बोल्नु चाहिँ एकदमै महत्वपूर्ण छ। र अर्को पद यहाँको बीचमा राख्न चाहन्छु, याकुब 1:19 यहाँ यसो लेखेको छ, मेरो प्रिय भाइहरू यो कुरा जान, प्रत्येक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनु पर्दछ। अनि आज कार्यक्रम साना पाइलाबाट तपाईँहरू धेरै आशिषित हुनुभएको छ भन्ने आशा लिएको छु र म आफै पनि धेरै आशिषित भएको छु। आज चाहिँ विशेष गरी हामीले रिसको बारेमा छलफल गरेका थियौँ र रिसले कस्तो कस्तो कुराहरू घटाउन सक्दछ, हाम्रो जीवनमा कस्तो खराब कुराहरू आउन सक्दछ भन्ने विषयमा पनि हामीले हेरेका छौँ। आजैबाट हामीमा त्यस्तो रिसको आत्मा छ भने चाहिँ हामीले प्रार्थना गर्नुपर्दछ, त्यो कुराहरूलाई हामीले कन्ट्रोल गर्नुपर्दछ र हाम्रो व्यवहारहरूले हाम्रो नानीहरूलाई विशेष गरी प्रभाव पार्नु पर्दछ, होइन, हाम्रो असल व्यवहारहरू चाहिँ हामीले देखाउनु पर्दछ भन्दा फेरि पनि यहाँको बीचमा मैले भन्न चाहे। र यसै कुराकानी गर्दा गर्दै आज समयले हामीलाई बिदा दिइसकेको छ। यदि कार्यक्रम साना पाइला प्रति तपाईँहरूको केही प्रतिक्रिया भए तपाईँहरूले हामीलाई व्हाट्सएप अथवा मेल गर्न सक्नुहुनेछ र हाम्रो मेल रहेको छ gnfmprogram@gmail.com gnfmprogram@gmail.com र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 9813580614 9813580614 र प्राविधिक मित्र विजयजीलाई धन्यवाद दिँदै म प्रस्तुता सन्ध्या पनि आजका कार्यक्रम साना पाइलाबाट विदा हुन चाहन्छु। जय मसी, तपाईँहरूको समय आशिषमय रहोस्।
1: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर अल।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जयमसी। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिसबर्नका साथै नेपालका विभिन्न 14 रेडियो स्टेशनहरूबाट यो कार्यक्रम प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका नेथप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा र प्रतिक्रिया दिन चाहनुहुन्छ वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हामी तपाईँलाई कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी परमेश्वरको प्रेम र उहाँको क्रोधको विषयमा हेर्नेछौ। श्रोता, प्रेम र क्रोध एक अर्कामा बिल्कुलै फरक अर्थात मिल्न नसक्ने शब्द हो, तर श्रोता, आज हामी परमेश्वरले देखाउने प्रेम र उहाँको आज्ञा र उहाँको इच्छा विपरीत क्रियाकलाप भएमा उहाँले कसरी आफ्नो क्रोध अर्थात रिस प्रकट गर्नुहुन्छ, सो विषयमा आजको कार्यक्रम केन्द्रित रहनेछ। यही विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय श्रोतावृन्द, म प्रभुजन यहाँहरूका बीचमा आज पनि उपस्थित भएको छु कि एकमात्र ईश्वरको प्रेम, उहाँ परमेश्वरको कृपा, उहाँ परमेश्वरले गर्न चाहेको सुरक्षा, उहाँ परमेश्वरको दया कति महान छ र उहाँको कृपा पाएकाहरूलाई परमपिता परमेश्वरले कसरी रक्षा गर्नुहुन्छ र उहाँको विरुद्धमा उठ्नेहरू, उहाँलाई बुझी बुझ पचाउनेहरू, उहाँको असल काम र उद्धारलाई देख्दा देख्दै पनि अटेरी हुनेहरू, इभन उहाँकै रचना भए तापनि, उहाँकै सृष्टि भए तापनि तिनीहरूप्रति खुशी नभएको कुरा आज हामी यो सन्देशमा समावेश गर्नेछौ। आदरणीय श्रोता, विश्वको विद्वानहरूको समूह नासाले प्रमाणित गरेको पवित्र धर्मशास्त्र बाइबल एक पटक मात्र होइन पटक पटक नासाले जाँच्दा यो धर्मशास्त्र बाइबलमा भनिएका हरेक कुरा सत्य साबित भएको भनेर घोषणा गरिसकेका छन्। आदरणीय श्रोता, तपाई हामीहरूले सत्यलाई बुझ्ने, सत्यलाई जान्ने र सत्यको पछि लाग्ने प्रयास गर्नुपर्दछ। यो एउटा विजयको शुरूआत हुनेछ। आदरणीय श्रोता, आज तपाईँहरूका बीचमा सुसमाचार सबैका लागि कार्यक्रममा यो प्रस्तुत गर्नेछौ कि पालेस्टीहरूले सन्दुक इजरायलीहरूबाट खोसेर लगेका अथवा पवित्र धर्मशास्त्र बाइबल अथवा परमेश्वरका जीवित वाणीहरू इजरायलीहरूबाट खोसेर लगेर आफूसँग राखेका, तर तिनीहरूले त्यो धर्मशास्त्र अथवा सन्दुकबाट बुझ्नलाई, पढ्नलाई, जान्नलाई नलगेर परमेश्वरका जनहरूलाई अथवा एकमात्र सत्य ईश्वरमा विश्वास गर्ने जनहरूसँग लडाई गरेर तिनीहरूमा जुन यो सन्दुकबाट आएको शक्तिको रिस दाहाले त्यो सन्दुक नै आफू लगेपछि आफूहरूमा त्यो शक्ति आउला र इजरायलहरूले गर्ने सफलता आफूले गराउला भनेर उनीहरूको सोच हुन सक्छ। तर श्रोता, त्यो सन्दुक तिनीहरूले जब इजरायलीहरूबाट खोसेर लगे तब ती प्यालेस्टाइनीहरूलाई कस्तो हालत भयो या फाइदा भयो, यो कुरा आज ऐतिहासिक धर्मशास्त्र बाइबलको पहिलो सामुएलको पुस्तक 5:6-7 केही पदहरू पढेर यहाँहरूका बीचमा म प्रस्तुत गर्नेछु। आदरणीय श्रोता, एकमात्र ईश्वर जसले तपाईँ हामी सबैलाई समान प्रेम गर्न चाहनुहुन्छ, जसले तपाईँ हामी सबैको उद्धार र भलो भएको चाहनुहुन्छ, त्यही ईश्वर परमेश्वर एकमात्र सत्य हुनुहुन्छ जो येशु भनेर अहिले कहलाइनु भएको छ। येशु नै ईश्वर हुनुहुन्छ, ईश्वर एकमात्र हुनुहुन्छ, आज भोलि उहाँ आत्मा हुनुहुन्छ, एकपटक उहाँ यो धरतीमा बलि हुनलाई शरीरमा आउनुभयो, ती येशु हुन् जसले तपाईँ हाम्रा पाप मेटाउनुहुन्छ, त्यसैले उहाँलाई मसीह भनिन्छ। त्यसैले श्रोता, येशूमा विश्वास नगर्दासम्म हाम्रा पाप मेटिँदैनन्, किनभने मसीहको बलिमा मात्रै मुक्ति सम्भव छ। सबै धर्मशास्त्रको निचोड यही छ। आदरणीय श्रोता, यो धर्मशास्त्रलाई पाठ गर्न अघि म उहाँको महिमाको लागि एउटा यहाँहरूका लागि पनि गीत बजाउन चाहदछु। यो गीत पहिला सुनौ, त्यहाँपछि हामी परमेश्वरको सन्दूक अथवा पवित्र धर्मशास्त्र बाइबलले के भन्दछ म यो पाठ गर्नेछु।

त्यो भजनद्वारा परमेश्वरको महिमा होस् र हामीहरूले पनि केही शब्द बुझेका छौ यो हाम्रो हृदयमा स्थिर गर्न सकौ। श्रोता, इजरायलीहरूले हमेशा परमेश्वरका आज्ञा सुन्दा सुन्दै परमेश्वरको वचनबाट सुन्दा सुन्दै परमेश्वरको महान काम देख्दा देख्दै पनि परमेश्वर प्रतिको केयरलेसले गर्दा परमेश्वरले कहिले काहीँ आफ्नो हात तिनीहरूबाट अलग लिनुहुन्थ्यो र त्यस्तै मौका पारेर अन्य छेउछाउका राज्य रजौटाहरूले आक्रमण गर्ने गर्दथे। धेरै पटक भएको कुरा हो र यहाँनिर पनि प्यालेस्टिनीहरूले फेरि इजरायलहरूलाई आक्रमण गरेर विजय प्राप्त गरेका थिए र विजय मात्र होइन इजरायलीहरूका हातमा भएको शक्तिको केन्द्र सन्दुकलाई पनि कब्जा गरेका थिए, जुन परमेश्वरको करारको सन्दुक थियो जसलाई कब्जा गरेर लगेपछि उनीहरूले त्यो एबेन एजेरबाट एस्दोतमा ल्याएका थिए अनि उनीहरूले त्यो बोकेर दागोनको मन्दिरमा ल्याए र दागोनकै छेउमा राखे। भोलिपल्ट जब अस्दोतका मानिसहरू उठे उनीहरूले दागोनलाई परमप्रभुका सन्दुकको अघि घोप्टो परेर लडिरहेको देखे। तब उनीहरूले दागोनलाई उठाएर त्यसकै स्थानमा राखिदिए। तर भोलिपल्ट बिहानै जब उनीहरू उठे तब दागोन चाहिँ परमप्रभुका सन्दुकको अघि घोप्टो परेर लडिरहेको देखे अनि त्यसको टाउको सन्दुक थियो जसलाई कब्जा गरेर लगेपछि उनीहरूले त्यो एबेन एजेरबाट एस्दोतमा ल्याएका थिए अनि उनीहरूले त्यो बोकेर दागोनको मन्दिरमा ल्याए र दागोनकै छेउमा राखे। भोलिपल्ट जब

देखि यसो अस्दोतमा दागोनका पुजारीहरू र दागोनको मन्दिरमा पस्नेहरू सबै दागोनको संघारमा खुट्टाले टेक्दैनन्। तब परमप्रभुका हातको प्रकोप अस्दोतका र त्यसको वरिपरि बस्ने मानिसहरूमाथि पर्यो। उहाँले उनीहरूलाई दिनसम्म दुःख दिनुभयो र गिर्खाको रूढीले सताउनुभयो अनि उनीहरूको इलाकामा हुलका हुल मुसाहरू निस्के। उनीहरूका शहरभरि नै मृत्यु र विनाश छापियो। जब अस्दोतका मानिसहरूले यो देखे उनीहरूले भने, इजरायलका परमेश्वरको सन्दुकलाई यहाँ हामीसँग राख्नु हुँदैन, किनभने उहाँका हातले प्रकोप हामीमाथि हाम्रो देवता दागोनमाथि परेको छ। यसैले सन्दुकलाई के गर्नुपर्छ भनी सोध्नलाई उनीहरूले पालिस्तीहरूका सबै शासकहरूलाई बोलाए। तिनीहरूले भने, इजरायलका परमेश्वरको सन्दुक पारी गातमा पुर्याइयोस्। उनीहरूले त्यो त्यहाँ लगे, तर त्यो त्यहाँ पुगेपछि परमप्रभुको हात तिनीहरूका विरुद्धमा उठ्यो र त्यो शहर ठूलो त्रासले भरियो। त्यहाँका ठूला साना सबैलाई उहाँले गिर्खाको रूढीले सताउनुभयो। यसर्थ उनीहरूले परमेश्वरको सन्दुक एक्रोनमा पठाइदिए। सन्दुक एक्रोनमा प्रवेश गर्दा एक्रोन वासीहरू यसो भनेर कराए, उनीहरूले त हामीलाई र हाम्रा परिवारलाई मार्नका निम्ति इजरायलका परमेश्वरको सन्दुक हामी कहाँ ल्याएछन्। यसैले उनीहरूले पालिस्तीहरूका सबै शासकहरूलाई भेला हुनलाई बोलाए र तिनीहरूलाई भने, इजरायलका परमेश्वरको सन्दुक फर्काइदिनुहोस्, त्यसलाई आफ्नै ठाउँमा पुर्याइदिनुहोस्, नत्र त त्यसले गर्दा हामी सबैको मृत्यु हुनेछ। मृत्युको कारणले जम्मै शहरमा त्रास फैलिएको थियो, किनभने परमेश्वरका हातको प्रकोप त्यहाँ परेको थियो। जो मरेका थिएनन् उनीहरूलाई गिर्खाको रूढीले सतायो। त्यस शहरको विलाप स्वर्गसम्म पुग्यो। जब परमेश्वरको सन्दुक उनीहरूका इलाकामा रहेको 7 महिना भइसकेको थियो, पालिस्तीहरूले पुजारीहरू र ज्योतिषीहरूलाई बोलाएर तिनीहरूलाई सोधे, परमप्रभुको सन्दुकलाई अब के गर्ने? त्यसको निज स्थानमा हामीले त्यो कसरी पठाउने? हामीलाई भनिदिनुहोस्। तिनीहरूले जवाब दिए, यदि तपाईँले इजरायलका परमेश्वरको सन्दुक पठाउनुहुन्छ भने सौगात बिना त्यो नपठाउनुहोस्, तर परमेश्वरको निम्ति दोष बलि अवश्य पठाउनुहोस्। तब तपाईहरू निको हुनुहुनेछ र उहाँले आफ्नो हात तपाईहरूबाट किन हटाउनु भएन जान्नुहुनेछ। आदरणीय श्रोता, यहाँनिर हामीले परमेश्वरको जीवित वचन पाठ गर्यौं। त्यतिखेर परमेश्वरले इजरायलहरूलाई चुन्नु भएको थियो र इजरायलहरूले ती एकमात्र सत्य ईश्वर पवित्र आत्मा परमेश्वरमा विश्वास गर्दथे र उहाँमाथि नै भरोसा गर्दथे। कुनै पनि अन्य पशु पंक्षी र कुनै पनि अन्य भूतो आत्मा, देव आत्मा र प्रेतो आत्मा, साथै कुनै पनि बोट बिरुवा, सूर्य, चन्द्रमा कसैलाई पनि ईश्वर भन्दैनथे इजरायलहरू। तर प्यालेस्टिनहरू, इजिप्टियनहरू र फारोका पक्षका मानिसहरू भने त्यस्ता विभिन्न प्रकारका देवताहरूलाई ईश्वर ठानेर उनीहरूकै अगाडि झुक्ने, ढोक्ने र उनीहरूलाई दान बलिदान गर्ने गर्दथे। आदरणीय श्रोता, तपाईँ र मेरा सृष्टिकर्ता ईश्वर डाहै ईश्वर पनि हुनुहुन्छ। उहाँ एकमात्र पवित्र ईश्वर हुनुहुन्छ। उहाँको नाउँमा कुनै पनि बलि गरेको उहाँ चाहनुहुन्न। उहाँको नाउँ लिएर कुनै पनि सूर्य, चन्द्रमा, ढुङ्गा, माटो, बोट बिरुवा, पशु पक्षी कसैले पनि ईश्वर भनेर ढोगेको उहाँ चाहनुहुन्न, किनभने उहाँ एकमात्र ईश्वर हुनुहुन्छ, सिर्फ एकमात्र हुनुहुन्छ, उहाँ पवित्र आत्मा ईश्वर हुनुहुन्छ। तर पनि आदरणीय श्रोता, मानिसहरूले मान्दैनथे, मानेका थिएनन्, बुझ्न सकेका थिएनन्, कतिपयले बुझेर पनि बुझ पचाइरहेका थिए। त्यसैले ईश्वर एकदमै रुष्ट हुनुहुन्थ्यो। तर ईश्वर रुष्ट हुनुभएको कारण उहाँका छोराछोरी सबै मानिसहरूलाई ठूलो नोक्सान र धोका भएको र घाटा भएको उहाँलाई थाहा थियो। त्यसैले ईश्वर अन्तिम एकपटक दया र कृपाको साथमा यो धरतीमा ओर्लेर मानिसहरूले जानी नजानीहरूका भूल गल्तीको निम्ति बलि हुनलाई ईसा मसीह बनेर आएर कलबरीको क्रुसमा बलि हुनुभएको थियो। जो जतिले मैले ढुङ्गा, माटो, दैत, दानव, देवी देवता, सूर्य, चन्द्रमा, बोट बिरुवा, पशु पंक्षी, सर्प, विभिन्न प्रकारका क्रिएसनलाई ईश्वर मानेको छु, यो गल्ती रहेछ। ईश्वर त जसले मलाई जन्म दिनुभयो, जसले स्वर्ग पृथ्वी बनाउनुभयो, उहाँ मात्र हुनुहुँदो रहेछ। मैले अहिलेसम्म गरेका यी सबै भूल गल्तीहरू रहेछन् भनेर येशु मसीह जो ईश्वर हुनुहुन्छ उहाँको नाउँमा माम माग्यौं भने, पश्चातापको प्रार्थना गर्यौं भने हामीहरूको जीवन अहिले मात्र होइन अनन्त अनन्तसम्मको लागि बाँच्दछ र यो धरतीमा आशिष, अनुग्रह, शान्ति र उद्धार र मुक्तिका साथमा जिउन सकिन्छ र यो धरती छोडिसकेपछि सिधै त्यो आत्माले मोक्ष पाउँदछ, सिधै त्यो आत्मा स्वर्ग जाँदछ। यसको
कुनै पनि यो धरतीमा बार बार जन्मिनु पर्ने, बार बार मर्नु पर्ने, यो कुनै पनि दुष्टताको भुमरीमा रहनु पर्दैन।

0: पर्दैन। तर पनि आधुनिक श्रोता धेरैजना मानिसहरूले बुझी बुझ पचाएका छन् र ती सत्य ईश्वर एकमात्र छन् भनी जान्दा जान्दै पनि आफ्ना गाउँ गाउँ टोल टोल देश देश वडा वडा शहर शहर फरक फरक नाउँका फरक फरक स्वभावका आत्माहरूलाई ईश्वर मानिरहेका छन् र कतिपय बेला परमेश्वरको सन्दूक अथवा पवित्र धर्मशास्त्र बाइबललाई पनि खुट्टाले टेकेर आगोमा जलाएर यसको अपमान गरेका छन्। पवित्र धर्मशास्त्र बाइबल कुनै एक व्यक्तिको र कुनै एक समूहको होइन आदरणीय श्रोता, यो पवित्र धर्मशास्त्र बाइबल र यहाँभित्र लेखेका वचन ईश्वर तपाईँ र मेरा सृष्टिकर्ताले तपाईँ र मलाई दिएको प्रेम पत्र हो। उहाँले दिनुभएको यो सल्लाह सुझावको पत्र हो जसमा हामी हिँड्यौं भने उहाँले हामीलाई प्रशस्त आशिष साथै उद्धार र मुक्ति दिन चाहनुहुन्छ। यदि हामीले असल चाहँदैनौ भने त हाम्रो जीवनमा खराब त आउने नै भयो। आदरणीय श्रोता, तपाईँ हामी देख्न सक्छौ हाम्रै देश नेपालमा पनि यस्तो घटना भएको छ। जो जतिले पवित्र धर्मशास्त्र बाइबलको विरोधमा केही काम गर्छन् र बाइबललाई पछ्याउनेहरूको विरोधमा केही योजना गर्छन् भने उनीहरूको नोक्सान भएको, उनीहरूको हार भएको, उनीहरू लाजमर्दो तरिकाले प्रस्तुत हुनु परेको देखिन्छ। यो नेपालमा मात्र होइन, भारतमा मात्र होइन, चाइनामा मात्र होइन, विश्वमा हरेक देशमा यस्तो इतिहास रचिएको छ। यो इतिहास रच्नलाई धरतीका कुनै योद्धाले लड्नु पर्दैन, स्वर्गका परमेश्वर आफै लड्नुहुन्छ। म आज यो सुसमाचार सबैका लागि कार्यक्रमबाट यो अनुरोधका साथ जानकारी गर्न चाहदछु कि परमेश्वरको सन्दूकको विरूद्धमा र ती सर्वशक्तिमान परमेश्वरको विरूद्धमा तपाईँ हामीले कुनै योजना बनाउनु एकदमै हामी आफैको लागि घातक छ। जसरी प्यालेस्टिनहरूले त्यो योजना गरेका थिए र इजरायलीहरूले आक्रमण गरेका थिए, इजरायलीहरूका गल्ती र कमजोरीको कारण इजरायलीले दुःख पाएका थिए, त्यो ठिकै थियो। तर परमेश्वरको सन्दूकलाई समेत कब्जा गरेर त्यसलाई अपमान गर्यौं भने ईश्वरले आफ्नो शक्ति प्रस्तुत गर्नुहुँदो रहेछ, हामीले यो पवित्र धर्मशास्त्र बाइबल पाठ गरेर हामीले जाने। प्यालेस्टिनहरूले त्यहाँपछि आफ्ना पुजारीहरू र ज्योतिषीहरूलाई भेला गरेको कुरा हामीले छ अध्यायको दुई पदमा देख्छौं र त्यसको निज स्थानमा हामीले त्यो कसरी पठाउने अब तिनीहरूले उपाय हेरेको त्यहाँनिर छ। तर बुद्धिमती त यो हुने थियो त्यो फिर्ता नपठाएर उनीहरूले त्यसमा विश्वास गरेर त्यसले आफ्नो गन्तव्य स्थान बनाउनु पर्ने। तर उनीहरूले त्यो फर्काइदिए, त्यो पवित्र धर्मशास्त्र बाइबल आफ्ना हातमा पर्दा पर्दै अथवा परमेश्वरको करारको सन्दूक आफ्नो हातमा पर्दा पर्दै त्यसलाई फालिदिनु, च्यातिदिनु, जलाइदिनु र फर्काइदिनु भनेको आफ्नो जीवनमा आउने आशिष उद्धार मुक्ति मोक्षलाई फर्काइदिनु र आफू ठूलो श्रापमा पर्नु हो। आदरणीय श्रोता, अनि ती पुजारीहरू र ज्योतिषीहरूले प्यालेस्टिनहरूलाई भनेका छन् तपाईँहरूले यो फर्काउनु छ भने दोष बलि सहित फर्काउनुहोस्, किनभने परमेश्वरको करारको सन्दूकलाई अपमान गर्नु र उहाँलाई विश्वास गर्नेहरूलाई आक्रमण गरेर उनीहरूलाई नाश गर्न खोज्नु यो भनेको ईश्वरको छोराछोरीको विरोधमा र ईश्वरको प्रेम पत्रको विरोधको काम हो र यसमा दोष बलि पठाउनै पर्छ, किनभने यो ईश्वरको विरुद्धमा भएको दोष हो। धरतीका कुनै पनि शासक, कुनै पनि लडाकु, कुनै पनि राज्य सत्ताको विरोधमा योजना गर्न सकिएला, तर स्वर्ग र पृथ्वीका मालिक ईश्वर येशु ख्रिस्टको राज्य सत्ताको विरोधमा योजना गर्नु महामूर्ख हो। किन त भने ईश्वर सर्वशक्तिमान हुनुहुन्छ, ती सर्वशक्तिमान ईश्वरको विरुद्धमा लाग्नु भनेको हामीहरूको त्यो मूर्खता नै हो। आदरणीय श्रोता, त्यसैले तपाईँ हामी या ठूला व्यक्तित्व हौ या साना व्यक्तित्व हौ, या धनी व्यक्तित्व हौ या गरीब व्यक्तित्व हौ, या स्वदेशी हौ या विदेशी हौ, हामी सबैका ईश्वर एकै हुनुहुन्छ र ती ईश्वर सर्वशक्तिमान हुनुहुन्छ र उहाँको पक्षमा हुनु नै हाम्रो सबैभन्दा ठूलो बुद्धिको कुरा हुनेछ। तर आदरणीय श्रोता, आज धेरैजना मानिसहरू यस्ता अभियानकर्ता भएका छन् कि ती ईश्वर येशूलाई हामीले इन्कार गर्नुपर्दछ, स्वीकार होइन, र त्यति मात्र होइन उहाँका बाणीहरूलाई जलाउनु पर्दछ र उहाँमा विश्वास गर्नेहरूलाई देश निकाला गर्नुपर्दछ, यस्तो अभियानमा नै जुटेका छन्। यो कति लाजमर्दो कुरा हुनेछ। प्रभु येशूलाई विश्वास गर्नेहरू कहिल्यै पनि यो कुरादेखि डराउँदैनन् श्रोता, र तपाईँ हामीहरू प्रभु येशूमा विश्वास गर्दछौ भने हामीहरूमा डरको आत्मा हुँदैन, हामीहरूमा शुद्ध र पवित्रताको आत्मा हुँदछ र खेदो गर्नेहरूको लागि निरन्तर प्रार्थना गरिरहने आत्मा हुँदछ। बाइबलले सिकाएको शिक्षा हुँदछ, जसले एक गालामा हाने अर्को गाला थापिदेऊ भनेर सिकाउँछ, आफ्ना शत्रुहरूको निम्ति प्रार्थना गर भनेको हुन्छ, त्यो कुरा इजरायलीहरू अथवा प्रभु येशूलाई विश्वास गर्नेहरूले गर्दछन्। यतिसम्म खतरा थियो कि परमेश्वरको सन्दूक मुखलाई विश्वास नगरेर परमेश्वरको वचनलाई विश्वास नगरेर अपमानित तरिकाले त्यो पढ्ने र त्यसको विरोध गर्ने हिसाबले पढ्नेहरूलाई यतिसम्म उहाँले गर्नुभएको थियो कि 70 जनाको ज्यान एकै पटक गएको थियो। हामीले यो पद 19 पढ्यौं भने परमप्रभुले बेतसेमेसका केही मानिसहरू मध्ये 70 जनालाई मार्नुभयो किनभने तिनीहरूले परमप्रभुको सन्दुक भित्र हेरेका थिए। परमप्रभुले यस्तो ठूलो विनाश ल्याउनु भएकोले मानिसहरूले विलाप गरे किन त भने परमप्रभुको करारको सन्दुक अथवा पवित्र धर्मशास्त्र बाइबल ईश्वरको प्रेम पत्र हो। तर ईश्वर हाम्रा सृष्टिकर्ताको खिल्ली उडाउने तरिकाले ईश्वरको अपमान गर्ने तरिकाले त्यो भित्र हेर्दा समेत उनीहरूको ज्यान गएको कुरा हामी देख्दछौ र बेतसेमेसका मानिसहरूले सोधे परमप्रभु यी पवित्र परमेश्वरको उपस्थितिमा को उभिन सक्छ यहाँबाट यो सन्दुक कस कहाँ जानेछ। तर यिनीहरूले क्रियत एरिमका बासिन्दाहरूलाई यो समाचार पठाए पालिस्टीहरूले परमप्रभुको सन्दुक फर्काइदिएका छन् तल गएर त्यो तपाईँहरूको ठाउँमा लानुहोस्। यो सन्देश इजरायलीहरूलाई पठाइयो अथवा परमेश्वर सृष्टिकर्ता एकमात्र ईश्वरलाई विश्वास गर्ने मानिसहरूलाई यो खबर पठाइयो। तब क्रियत एरिमका मानिसहरू आएर परमप्रभुको सन्दुक लगे तिनीहरूले डाँडामा भएको अभिनादाबको घरमा त्यो ल्याए र तिनका छोरा एलाजारलाई यसको हेरचाह गर्ने काममा अर्पण गरे। श्रोता पवित्र धर्मशास्त्र बाइबल र बाइबल भित्र लेखिएका कुराहरू ख्याल ख्यालका होइनन् यो कुनै मानिसले कल्पना गरेर लेखेका होइनन् स्वर्ग र पृथ्वीका मालिक एकमात्र ईश्वर येशूका सन्देश हुन् उहाँ त्यतिखेर आत्मा हुनुहुन्थ्यो एकपटक तपाईँ र मेरा भूल गल्ती माफ गर्न बलि हुनलाई शरीरमा आउनुभयो बलि भएर तेर्सो दिनमा ईश्वरै हुँ भन्ने प्रमाण देखाएर बौरी उठ्नुभयो र त्यहाँ पछि तपाईँ र हामीहरूका उद्धारकर्ता सधैँ हमेसाको लागि भइरहनु भयो। यदि तपाईँ हामीले यो कुरामा विश्वास गर्छौ यदि येशू प्रभुमा विश्वास गरेर उहाँले बनाएका चीज वस्तुलाई ईश्वर भन्न छोडेर एकमात्र जन्मदाता ईश्वर अथवा येशूलाई ईश्वर भन्न थाल्यौं भने यसरी धेरै समयसम्म अर्थात कुल 20 सन्दुक क्रियत यारिममा रह्यो र इजरायलका सबै मानिसहरूले शोक मनाए र परमप्रभुको बाटो खोजे। इजरायलीहरूले पनि शोक मनाए किनभने उनीहरूले पनि गल्ती गरेका थिए कमजोर गरेका थिए त्यसैले त अन्य जातिहरू अथवा येशू अथवा ईश्वरलाई नमान्ने मानिसहरूका हातमा परेका थिए। आज पनि आदरणीय श्रोता विश्वमा जसले म येशूमा विश्वास गर्ने मानिस हुँ भन्छ तर बाइबलीय तरिकाले हिँड्दैन म एकमात्र ईश्वरमा विश्वास गर्छु भन्छ तर पनि ऊ एकमात्र ईश्वरको डर भएर अनुशासनमा हिँड्दैन भने ईश्वरले त्यसबाट आफ्नो हात टाढा लिनुहुन्छ र त्यसले संसारका अरू मानिसहरूबाट धोका पाउन सक्दछ। त्यसैले जो जतिले येशूमा विश्वास गर्नुहुन्छ येशूमा जिउनलाई आफ्नो जीवन ठिक छ कि छैन त्यो कुरा सधैँ हेरिराख्नुपर्छ। त्यसैले त बाइबलले भन्छ आफूले आफूलाई जाँचेर हेर आफूले अरूलाई जाँच्ने काम मानिसको होइन मानिस सबैलाई प्रभु येशूले जाँचिराख्नु भएको छ तर हामी मानिसले गर्ने काम बाइबल पढेर आफूले आफैलाई जाँचेर हेर्नु पर्दछ। अनि सामुएलले अथवा परमेश्वरले चुनिएको एकजना व्यक्ति हुनुहुन्छ सामुएल उहाँले समस्त इजरायल जातिलाई यसो भने यदि तिमीहरू आफ्ना पूरा मनले परमप्रभुतिर फर्कन्छौ भने तिमीहरूका माझबाट पराई देवताहरू र अस्तोरेत देवताहरूलाई निकालिदेऊ आफ्ना पूरा मन र हृदयले परमप्रभुतिर फर्क र उहाँको मात्र सेवा गर अनि उहाँले तिमीहरूलाई पालिस्टहरूका हातबाट मुक्त गर्नुहुनेछ। यसरी इजरायलहरूले बाल देवताहरू र अस्तोरेत देवताहरूलाई निकालिदिए र परमप्रभुको मात्र सेवा गर्न लागे। तब सामुएलले भने सबै इजरायलीहरूलाई मिस्पामा भेला गराओ र म तिमीहरूका लागि परमप्रभुसित प्रार्थना गर्नेछु। जब तिनीहरू त्यहाँ भेला भए तिनीहरूले पानी भरेर परमप्रभुको सामान्य खन्याए त्यस दिन हामीले परमप्रभुको विरूद्धमा पाप गर्यौं भनी स्वीकार गरी दिनभरि नै तिनीहरू उपवास बसे अनि सामुएल मिस्पामा इजरायलका अगुवा भए। आदरणीय श्रोता आज बाइबल पढ्नेहरू पनि आज यसोमा विश्वास गर्नेहरूले पनि साँचो पश्चातापी भएर परमप्रभुतिर फर्कनु पर्दछ। परमप्रभु क्षमा गर्ने परमेश्वर हुनुहुन्छ भन्दैमा जे पा त्यही खाने जहाँ पा त्यही जाने जे पा त्यही बोल्ने जे पा त्यही गर्ने आज धेरै जसो क्रिस्चियनहरूको जीवनमा देखिरहेको छ। परमेश्वरले नन क्रिस्चियन दाजुभाइ दिदीबहिनीहरू भन्दा पनि क्रिस्चियन दाजुभाइ दिदीबहिनीहरूलाई ठूलो सजाय गर्न सक्नुहुन्छ। यदि बुझी बुझी पनि बुझ पचाएर प्रभु येशू मुक्तिदाता हुनुहुन्छ भनेर थाहा पाए पाए पनि फेरि तिनीहरू उहाँ भन्दा टाढा भएर उहाँको आज्ञाबाट अलग भएर उहाँको अपमान हुने काम र व्यवहार गरे भने परम प्रभुले पक्कै पनि ठूलो सतावट गर्नुहुन्छ। त्यसैले आदरणीय श्रोता, येशू प्रभु तपाईँ र मेरा अति असल प्रभु हुनुहुन्छ, तर उहाँलाई वास्ता नगरेर उहाँको डर भए नराखेर उहाँको शिक्षाको अनुशासनमा रहेनौ भने यो धेरै खतरा हुनेछ। र येशू परमेश्वरको बारेमा उहाँको विरोधमा हामी कोही उठेका छौ, उठ्ने योजना गरेका छौ भने आजै बन्द गरौ। आदरणीय श्रोता, आजै हामीले येशू प्रभुको नाममा पापको पश्चाताप गरौं, येशू नै प्रभु र मेरा मुक्तिदाता भनेर स्वीकारौं, तब मात्र हाम्रो उद्धार र विजय हुनेछ र अनन्त अनन्त स्वर्गीय राज्यका भागदार हुनेछौ। हस्त आदरणीय श्रोता, यो सुसमाचार सबैका लागि कार्यक्रमबाट म प्रवचन आजको लागि बिदा हुन्छु। हस्त नमस्कार, जय मसीह। परमेश्वरले यहाँहरू सबैलाई आशिष र उद्धार दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रवचन साईलाई, साँच्चिकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले परमेश्वरले देखाउनु भएको महान प्रेम र उहाँले प्रकट गर्ने रिसको बारेमा अझै राम्ररी थाहा पाउनु भएको छ। वचनमा भने जस्तै उहाँले मानिसलाई यस्तो प्रेम गर्नुहुन्छ कि जुन प्रेमले हामीलाई मृत्युबाट अनन्त जीवनतिर डोर्याउँदछ, जुन प्रेमले हाम्रा पाप अधर्म कुकर्म छुप्दछ। यसको तपाईँ चरम उदाहरण चाहनुहुन्छ भने क्रुसमा भएको येशूको बलिदानलाई तपाईँले अध्ययन गर्न सक्नुहुनेछ। येशूले क्रुसको मृत्युलाई आफ्नो खुशीको लागि आफ्नो रहरले आत्मसात गर्नु भएको थिएन। त्यो तपाईँ हामी पापी र अधर्मीहरूका पाप र अधर्मबाट नष्ट हुन गइरहेको हाम्रो जीवनलाई बचाउनलाई उहाँले क्रुसको मृत्युलाई रोज्नु भएको थियो। आज त्यही कारण हामीले सजिलै उहाँमा विश्वास गरेकै कारण उद्धार र मुक्ति सहितको आशिषित जीवन प्राप्त गर्न सकेका छौ। तर श्रोता, वचनमा भने जस्तै यी सबै कुराहरू थाहा पाउँदा पाउँदै पनि, जान्दा जान्दै पनि, जब कसैले उहाँको विरूद्धमा आफ्ना क्रियाकलापहरू सञ्चालन गर्दछ भने उहाँले आफ्नो क्रोधलाई मानिसको विनाशको रूपमा प्रकट गर्ने कुरा पलस्तीहरूले परमेश्वरको करारको सन्दूक इजरायलबाट लुटेर लिँदा उनीहरूले प्राप्त गरेको नतिजाबाट हामीले प्रष्ट थाहा पाउँदछौ। यसकारण श्रोता, परमेश्वरलाई रिस उठाउने कुनै पनि गतिविधिहरू तपाईँले शुरू गर्दै हुनुहुन्छ भने कृपया सतर्क हुनुहोस्। उहाँको क्रोधको परिणामलाई तपाईँले सहन सक्नुहुने छैन। यसर्थ उहाँको क्रोधलाई भन्दा उहाँको प्रेमलाई आफ्नो जीवनमा आत्मसात गर्दै अगाडि बढ्नुहोस्। उहाँ कति भलो र कृपालु हुनुहुन्छ त्यो तपाईँले थाहा पाउनुहुनेछ। उहाँको प्रेमले तपाईँलाई अनन्त जीवन अर्थात स्वर्गीय जीवन प्रदान गर्नेछ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रमप्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835। हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-454, 98-587-454, 98-481-4557, 98-481-4557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: तपाईँको भित्री घेराको बारेमा सुझावहरू। जय मसीह तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 49 यहाँहरूलाई स्वागत छ। आज म तपाईहरूसँग कुरा गर्न चाहन्छु कि तपाईले आफ्नो भित्री घेराको हिस्सा बन्न अनुमति दिनुभएका व्यक्तिहरूको बारेमा बुद्धिमानी पूर्वक छनौट गर्नु कति महत्वपूर्ण छ। भित्री घेरा भन्नाले के बुझिन्छ? यी ती व्यक्तिहरू हुन् जसले आफूलाई विश्वसनीय साबित गरेका छन्, जसले तपाईँको लागि आफ्नो कोठामा प्रार्थना गर्नेछन्, अरू कसैलाई होइन। यी व्यक्तिहरूसँग मात्र तपाईँ आफ्नो गहिरो रहस्य साझा गर्नुहुन्छ। यीशुले आफ्नो पार्थिव सेवकाईभरि यो बुद्धि प्रयोग गर्नुभयो। लुकाको पुस्तक 8 अध्यायमा एउटा घटना छ जहाँ मानिसहरूको ठूलो भीड़ भेला भएको थियो। यीशुले तिनीहरूलाई बिउ छर्ने र बिउको बारेमा एउटा कथा सुनाउनुभयो। दृष्टान्त समाप्त गरेपछि उहाँले तिनीहरूलाई बोलाउनुभयो, तिनीहरू जसले मलाई सुनिरहेका छौ सुन। परमेश्वरको वचन सुन्नु र परमेश्वरको वचनमा ध्यान दिनुमा ठूलो भिन्नता छ। धेरै मानिसहरूलाई येशु ख्रिस्टको बारेमा थाहा छ, उनीहरूलाई उहाँ को हुनुहुन्छ र बाइबलले उहाँको बारेमा के भन्छ भन्ने बारेमा ज्ञान छ। यद्यपि तिनीहरू उहाँको सेवा गर्न आफ्नो शारीरिक घमण्ड त्याग्न तयार छैनन्। यस कारणले गर्दा येशुले तिनीहरूसँग घनिष्ठ गोप्य कुराहरू साझा नगर्ने छनौट गर्नुहुन्छ। लुकाको पुस्तक 8:8-9। उहाँका चेलाहरूले यस दृष्टान्तको अर्थ के हो भनी उहाँलाई सोधे। उहाँले भन्नुभयो, तिमीहरूलाई त परमेश्वरका राज्यको भेद जान्ने ज्ञान दिइएको छ, तर अरूहरूसँग चाहिँ म दृष्टान्तमा बोल्दछु कि तिनीहरूले हेरेर पनि नदेखुन् र सुनेर पनि नबुझुन्। हामीले कसलाई आफ्नो व्यक्तिगत जानकारी बाँड्ने भन्ने बारेमा पनि धेरै होशियार हुनुपर्छ। परमेश्वरले तपाईँलाई दिनुभएको बोलावटको बारेमा मौन रहनुहोस्। तपाईँले विश्वास गर्न सक्नेहरूलाई मात्र यसको बारेमा बाँड्नुहोस्। नहेम्याले यो बुद्धि प्रयोग गरे। नहेम्याको पुस्तक 2:11-12। म यरूशलेममा पुगे र त्यहाँ मैले 3 दिनसम्म पर्खेपछि आफूसँग केही मानिसहरू लिएर राति निस्के, तर यरूशलेमको निम्ति मेरो मनमा मेरो परमेश्वरले दिनुभएको प्रेरणा मैले कसैलाई भनिन। म सवार भएको पशु बाहेक अरू पशु मसित थिएन। आफ्नो सेवकाईमा कोसँग मिल्ने भन्ने कुरामा धेरै होशियार हुनुहोस्। हितोपदेशको पुस्तक 13:20। बुद्धिमानसँग हिँड्ने बुद्धिमान नै बन्छ, तर मूर्खहरूको संगत गर्नेले नोक्सानी भोग्छ। जब तपाईँ आफूलाई गलत मानिसहरूसँग संगत गर्न अनुमति दिनुहुन्छ, तिनीहरूले तपाईँको जीवनमा ठूलो हानि पुर्याउँछन्। त्यसैले तिनीहरूबाट टाढा रहनुहोस्। केही मानिसहरू सोच्छन् कि उनीहरूसँग जति धेरै साथीहरू हुन्छन् उनीहरूको जीवन त्यति नै राम्रो हुन्छ, तर जब साथीहरूको कुरा आउँछ गुणस्तर मात्र भन्दा धेरै महत्वपूर्ण हुन्छ। हितोपदेशको पुस्तक 27:17। फलामले फलामलाई उदाए जस्तै एउटाले अर्को मानिसलाई उदाउँछ। तपाईँ ती थोरै मानिसहरूसँग घनिष्ठ सम्बन्ध निर्माण गर्न चाहनुहुन्छ जससँग तपाईँ जस्तै परमेश्वरलाई प्रेम गर्ने र सेवा गर्ने उस्तै हृदयको इच्छा छ, जसले तपाईँलाई आत्मिक रूपमा बढ्न मदत गर्न सक्छ र तपाईँ तिनीहरूलाई आत्मिक रूपमा बढ्न मदत गर्न सक्नुहुन्छ। हितोपदेशको पुस्तक 10:11। धर्मात्माको मुख जीवनको फुहारा हो, तर दुष्टको मुखमा हिंसा लुकेको हुन्छ। प्रिय श्रोता, धेरै जसो मानिसहरू बाहिरबाट हेर्दा धेरै राम्रा देखिन्छन्। कसैसँग घनिष्ठ सम्बन्ध बनाउनु अघि उनीहरूको वास्तविक चरित्रलाई ध्यानपूर्वक हेर्नुहोस्। न्यायकर्ताको पुस्तक 7:1 गिदोनले युद्धको लागि तयार 32,000 सिपाहीहरूबाट शुरू गरे। परमेश्वरले सिपाहीहरूको संख्या 300 घटाउनुभयो। तिनीहरूको प्रतिद्वन्दीमा 1,35,000 मानिसहरू थिए। परमेश्वरको लागि संख्या महत्वपूर्ण छैन। परमेश्वरसँग मिलेर बसेका 300 मानिसहरूले शत्रुका 135,000 मानिसहरूलाई पराजित गरे। जीवनमा सफल हुन हामीलाई धेरै साथीहरू चाहिने कुरा होइन। हामीले केवल ती थोरै मानिसहरूसँग मिलेर बस्नुपर्छ जसको हृदयमा परमेश्वरको सेवा गर्ने साँचो इच्छा छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: अछि नेनादीको दो निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। छिगु दुनिया केरा या खे सुझाव। जयमसी जोजलपा जी अमृता महर्जन स्पार्क माई फेथ यु जीवनिया छेन श्रृंखला भाग 49 के छि सकसित न लसकु छ। थौजे छिपि लिसे खला तेनुकु दुखी छिगु थगु दुनिया घेराया हिसा जुई त अनुमति बियादेपी मनुदेगु बारे बुद्धिमानी पूर्वक लिगु गुली महत्वपूर्ण जुई थुपी थम भलसा याए बहपी मनु तख सुना इमगु कोठा छिगु नीति प्रार्थना यही छिगु दुने यागु गोप्पे ख थुपी मनु तलिसे जक्क साजा याएगु याना दिस मेपी सुलिसी नमखो योपी न्यानुमिपी यसु थगो पृथ्वी या सेवाया दक्को ई थगो बुद्धि या त छेलिगु ख लुका 8 अध्याय के छगु घटना दु गन यक्कु मनुतेगु हुल मुना चुङ्गु ख गन यक्कु मनुतेगु हुल मुना चुङ्गु ख यसु इम त बुझा व पुसाया बाखकन उखान सिदेका वया वेकल इम त दया दिल न्याना चोपिन्छ जीवु खन्य परमेश्वर या ख न्यानीगु व परमेश्वर या ख के ध्यान बीगु दछुई तस्कपा यशु ख्रिस्टिया बारे योको मनुदेशु वेक सुख बाइबल ल वेक या बारे छु धया तगुदु दैगु इनके ज्ञान दु यागुसा इम्स वेक या सेवा याए त थगु सांसारिक घमण्ड तोते तयार मजु थुगु हुनी याना येशु इपिङ्गिसे आत्मिकी गोप्पे ख कने मखुगु लेया दिल लुका च्यागु अध्यायु गुगु छिगु पत्के धा तगुदु वेकया चेला तेस थो उखानियागु अर्थ कना बिगु धका धागुनि वेकल थथे धया दिल परमेश्वर यागु राज्य आगु गुप्त ख छिमित सिके बि धुङ्कुगु दु मेपिन्त धासा जी उखान छुना धया थकुगु धर्मशास्त्र पु राजुईमा इम्स सोया न मखनेमा अलि नेना न मथुईमा झिस झिगु व्यक्तिगत जानकारी सुलिसे सियर आएगो खे न तस्क होसिया जुईमा परमेश्वर छि त सतुगु ख चुङ्क चुना दिस छि विश्वास या फै पिन्त जक्क इनक नियाना दिस नेहमियाया थगु बुद्धि छेल नेहमिया थुगु बुद्धि छेल नेहमिया निगु अध्यायु झिन्छगु झिन्गु पत्के धाटगु दु जी एरुसलेमे छेल अन थुगु छ्योङ्गु सोगु सोनु लिपा जी एरुसलेमे छेल अन छ्योङ्गु सोनु लिपा जी चाने दना थना पछु मनु त जोना जी सहरे पिहा हुना परमेश्वर जी त एरुसलेमे छु याए त छोया दिगु ख व ख जी सुया त म दया जी गया म पशु तोता जी के मेपी पशु मधु छिं सेवा या सुना पापु दया दि धका यहाँले होसियार रिया दिसौ हित उपदेश चिन्छोङगु अध्याय निगु पत्के धाया तगुदु बुद्धिमान पिं लिसे जुई पिं बुद्धिमान हे जुई मूर्ख पिं लिसे जुई पिं थ त सिङ्की छि थ थम मकुपी मुनु त लिसे स्वापु तेगु अनुमति बिबले इम्सा छिगु जीवने त धङ्गु हानी आई उकी पिं पाखे तपाकाछ गुरी मनुतेसँग विचार याई कि थ पासपिङ गुरी अपदै उलिहे थगु जीवन बालाई तर पासपिङको ख ल्याबले परिणाम स्वया गुणस्तर अप महत्वपूर्ण जुई हितोपदेश नेगु अध्यायु झिन्नेगु पत्के धाटगुदु नया त न हे ज्वेकी थे पासया त पासा पासया त हे ज्वेकी छि थे हे परमेश्वरिया मतिना यायगु व सेवा यायगु नुगया इच्छा दुपी उपी मनु तलिसे घनिष्ठ स्वापु देखिगु इच्छा याना दिस छिट आत्मकथा बलाके त सुना ग्वाली याए फै अले छि इन्त आत्मिकी कथा बलाके त ग्वाले या फै हितोपदेश युगु अध्याय झिन छगु पत्के धाटगुदु दिपी मनुतेगु मुतु जीवनिया मुहान ख म बिपी मनुतेगु थ पिनी गु मुतुई लुएली गु ख सुचकातै अप मनु त पिने स्वेबले तस्क बाला खनिदै उकी गुली से घनिष्ठ सम्बन्ध ते न्य उमुगु वास्तविक चरित्र या त बालक स्वया दिस न्यायाधीश सात अध्याय गिदोन युदया नीति तयार यागु 32,000 सैनिक तयार सुरु या त अले परमेश्वर इम त 300 तक याना दिल इमगु प्रतिद्वन्दी 135,000 मनु त जुल परमेश्वरिया नीतिला संख्या महत्वपूर्ण मजु परमेश्वरिया पक्ष लापी 300 म मनु तस इपी 135,000 शत्रु या त बुकल यपि निर्मिपी जीवने सफल जुइट यकु पासपी मुआ झिस उपी मनु तलिसे जक्क मिले जुया सुनेमा गुदु गुमस्या नुगले परमेश्वरिया सेवा यायगु धाठेगु इच्छादु थौयागु वचन नेनादिगुने छिसकसे तन परमेश्वर सवाबीमा जय मसे नेनामिपी छिमसा नकतिनी हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगु हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेट जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेला दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसीह।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफआफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, हामीले यी दिनहरूको अध्ययनको यात्रामा चाहिँ एफएससीको पुस्तकको अध्ययनको यात्रालाई चाहिँ जोड़ दिइरहेका छौं भने आजको दिनमा चाहिँ हामीले कुन चाहिँ विषयहरूमा रहेर चाहिँ यो अध्ययनलाई चाहिँ अझै निरन्तर अगाडि बढाउनेछौ दाई?
2: भाइ, आज हामी एफएससीको पत्रको पहिलो अध्यायको पद 4 देखि 6 सम्मको अत्यन्त गहिरो सुन्दर खण्डलाई अध्ययन गर्नेछौ। परमेश्वरले ख्रिष्टमा हामीलाई के कस्ता आत्मिकी आशिष दिनुभएको छ र उहाँको अनन्त योजनामा हाम्रो स्थान के हो भन्ने कुरा आजको खण्डले देखाउँछ र यसलाई आजको अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
1: भनेपछि दाई, परमेश्वरको उद्धारको योजना चाहिँ अचानक बनेको योजना चाहिँ होइन रहेछ। अनि संसार सृष्टि हुनुभन्दा अघि नै उहाँको योजना थियो, मानव इतिहास शुरू हुनुभन्दा अघि नै परमेश्वरको उद्देश्य थियो भन्ने कुरा चाहिँ तपाईँ बताउन खोज्दै हुनुहुन्छ नि, होइन?
2: हो भाइ, परमेश्वरको उद्धारको योजना कुनै आकस्मिक योजना होइन, यो त परमेश्वरको अनन्त अनन्तताको योजना हो।
1: अनि अर्को कुरा दाई, यो एफएससीको अध्ययनमा यहाँ एउटा कुरा चाहिँ विशेष ध्यान दिनुपर्ने रहेछ जस्तो मलाई लाग्यो। पावलले यहाँ केवल चाहिँ परमेश्वरले हामीलाई चुन्नुभयो मात्र चाहिँ भन्नुभएको छैन, तर के भन्नुभएको छ भने ख्रिस्टमा चाहिँ चुन्नुभयो भन्ने कुरा चाहिँ यहाँनिर उहाँले उल्लेख गर्नुभएको छ नि।
2: एकदमै सही कुरा हो भाइ। यो पद बुझ्नको लागि ख्रिस्टमा भन्ने शब्द अत्यन्तै महत्वपूर्ण छ। हाम्रो आत्मिक आशिष ख्रिस्ट बाहिर छैन, हाम्रो छनौट, हाम्रो उद्धार, हाम्रो स्वीकार्यता सबै ख्रिस्टसँग सम्बन्धित छन्। परमेश्वरले हामीलाई आफूमा स्वतन्त्र रूपमा योग्य भएर होइन, ख्रिस्टमा स्वीकार गर्नुभएको।
1: त्यसो भए दाई, म परमेश्वरको चुनिएको मानिस हु भनेर घमण्ड गर्ने ठाउँ छैन रहेछ नि?
2: छैन नि त भाइ, बरु यसले घमण्ड होइन नम्रता र धन्यवाद उत्पन्न गर्नुपर्छ, किनकि हाम्रो योग्यतामा होइन परमेश्वरको अनुग्रहमा हाम्रो आशा छ।
1: तर पनि दाई, यहाँ अर्को कुरा के छ भने परमेश्वरले चुन्नुभयो भन्ने कुरा सुन्दा धेरै मानिसलाई एउटा प्रश्न आउँछ, यदि परमेश्वरले चुन्नुभयो भने मानिसको जिम्मेवारी चाहिँ के हुन्छ त, अनि यो छनौटको उद्देश्य चाहिँ के हो त?
2: भाइ, तपाईँले धेरै महत्वपूर्ण प्रश्न गर्नुभयो। आजको अध्ययनले यही उद्देश्यलाई स्पष्ट गर्दछ। परमेश्वरले हामीलाई चुन्नु भएको उद्देश्य केवल स्वर्ग जाने मानिसहरूको सूचीमा हाम्रो नाम राख्नु होइन, हामी उहाँको सामु पवित्र र निर्दोष हौं भन्ने हो। त्यसैले आउनुहोस्, यी सबै कुराहरूलाई मनमा राख्दै हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, आज हामी परमेश्वरको वचन एफएससी 1:4-6 देख्नेछौ। आज हाम्रो विषय उही एउटै हुनेछ जुन अघिल्लो दिनमा देखेका थियौं, त्यो थियो परमेश्वर पिताले कलेसियाको योजना गर्नुभयो। यस विषय अन्तर्गत हामीले देख्यौं परमेश्वरले संसारको सृष्टि हुनुभन्दा पहिले हामीलाई चुन्नुभयो, हामीले चुनेनौ, अनि परमेश्वरले यो खास उद्देश्यको लागि गर्नुभयो। त्यो के हो भन्दा एफएससी 1:4 भनिएको छ, त्यसरी नै हामी उहाँको सामु प्रेममा पवित्र र निर्दोष हौं भनेर उहाँले हामीलाई संसारको उत्पत्ति भन्दा पहिले ख्रिस्टमा चुन्नुभयो। उहाँले हामीलाई संसारको उत्पत्ति हुन भन्दा पहिले यस कारणले चुन्नुभयो ताकि उहाँको सामने प्रेममा पवित्र र निष्कलम हौं। परमेश्वरले हामीलाई पवित्रकरण गर्नको खातिर चुन्नुभयो। उहाँले हामीलाई उद्धार गर्नुहुन्छ र पवित्रकरण गर्नुहुन्छ ताकि हामी पवित्र हुन सकौं। यो चाहिँ उहाँको उद्देश्यको सकारात्मक पक्ष हो। यसले राख्नुपर्ने सरोकार विश्वासीको आन्तरिक भित्री जीवनसँग छ। पवित्र जीवन परमेश्वरको चुनावद्वारा माग गरिएको छ। अहिले मलाई यो नभन्नुहोस् कि म एउटा चुनिएको जन छु, म अनुग्रहद्वारा उद्धार पाएको छु र अहिले मैले इच्छा लागे अनुसार कुनै पनि कुरा गर्न सक्छु, जुनै पनि कुरा गर्न सक्छु। पाउले त्यस किसिमको तर्कको यसरी उत्तर दिन्छन्, रोमी 6:1-2 पदमा, तब हामी के भनौं कि अनुग्रह प्रशस्त मात्रामा होस् भनेर हामी पापैमा लागिरहौं? त्यसो नहोस्, हामी जो पापको लेखी मर्यौं अझ कसरी त्यसैमा जिउने? तपाईंलाई अनुग्रहलाई पाप गर्ने लाइसेन्स अनुमति पत्रको रूपमा प्रयोग गर्न सक्नुहुन्न। हा मित्र, तपाईँ अनुग्रहलाई, ग्रेसलाई पाप गर्ने लाइसेन्स अनुमति पत्रको रूपमा प्रयोग गर्न सक्नुहुन्न। यदि तपाईँ निरन्तर पापैमा जीवन जिइरहनु भएको छ भने यस कारणले तपाईँ यो गरिरहनु भएको छ किनभने तपाईँ अझै पापी हुनुहुन्छ जसले उद्धार पाएको छैन। उद्धार पाउने पापीले आफ्नो जीवन जिउने ढंगमा परिवर्तनको देखाउँछ, बदलावको देखाउँछ। परमेश्वरले हामीलाई पवित्र हौं भन्नको खातिर मात्र चुन्नु भएन, तर हामी निर्दोष निष्कलंग हौं भन्नको खातिर पनि। अहिले यो नकारात्मक पक्ष हो। ख्रीष्टमा विश्वासीहरू परमेश्वरको सामने निष्कलंकको रूपमा देखाइ पर्दछन्। तपाईंलाई पवित्र बनाउनको खातिर र निष्कलंक बनाउनको खातिर परमेश्वरले तपाईंलाई चुन्नु भएको छ। यसको मतलब तपाईंको जीवन बदलिएको छ, परिवर्तन भएको छ। यदि त्यहाँ कुनै बदलावको कुनै प्रमाण छैन भने तब तपाईँ ती चुनिएकाहरूमध्ये एक हुनुहुन्न। परमेश्वरले आफ्ना सन्तानहरूलाई त्यस्तो जीवन जिएको चाहनुहुन्छ जुन पापले खोट वा दाग लगाएको छैन। उहाँले सबै दोष कलंकबाट तिनीहरूलाई मुक्त गर्न हरेक कुराको व्यवस्था बनाउनु भएको छ। पहिलो योहन्ना 2:1-2 पदले भन्छ, हे मेरा साना केटा केटी हो, तिमीहरूले पाप नगर भनी यी कुराहरू म तिमीहरूलाई लेख्दछु। अब कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो एक सहायक हुनुहुन्छ, अर्थात धार्मिक येशु ख्रिष्ट। उहाँ हाम्रा पापको निम्ति प्रायश्चित हुनुहुन्छ, औ हाम्रा निम्ति मात्र होइन तर सबै संसारको निम्ति पनि। त्यसले सीमित प्रायश्चितको सबै प्रश्नको लागि एकैपल्टमा उत्तर दिन्छ, मतलब ख्रिष्ट चुनिएकाहरूका निम्ति मात्र मर्नुभयो। यो पहिलो योहन्ना 2 यी पदहरूले यो स्पष्ट पार्दछ कि यहाँ यानि यस पृथ्वीमा उहाँ संसारको निम्ति मर्नुभयो, पूरा संसारको निम्ति। मलाई वास्ता छैन कि तपाईँ को हुनुहुन्छ, आज परमेश्वरबाट तपाईँ कहाँ निमन्त्रण पठाइएको छ, तपाईंलाई निमन्त्रण पठाइएको छ परमेश्वरबाट, अनि त्यो निमन्त्रण हो ख्रिष्ट तपाईँको निम्ति मर्नुभयो। तपाईँ छिपिएर यो भन्न सक्नुहुन्न, म चुनिएकोहरूमध्ये एक होइन। तपाईँ चुनिएकाहरूमध्ये एक हुनुहुन्छ यदि तपाईँले उहाँको आवाजलाई सुन्नुहुन्छ भने, अनि उहाँको आवाज नसुन्नलाई तपाईसँग स्वतन्त्र इच्छा पनि छ। यो कुरा पनि याद राख्नुहोस्। यो अद्भुत र महिमित कुरा हो कि स्वर्गीयको परमेश्वरले यहाँ हामी केहीलाई चुन्नुहुन्छ र हामीलाई उद्धार गर्नुहुन्छ। म ती सबै कुरालाई धेरै बुझिराख्न चाहन्न, म खालि यसको विश्वास मात्र गर्छु। हाम्रा प्रभुले चौडो बाटो, फराकिलो बाटो र साँगुरो बाटोको बारेमा तस्विर दिनुभयो। प्रभु येशूले भन्नुभयो, बाटो सत्य र जीवन म नै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ प्रवेश गर्न सक्दैन। त्यसपछि उहाँले यो पनि भन्नुभयो, म ढोका हुँ। अहिले चाखलाग्दो कुरा यो हो कि चौडा फराकिलो बाटोमा प्राय मानिसहरू हिँडिरहेका छन् जुनले आखिरीमा विनाशमै डोर्याउँछ। पहिले त त्यो फराकिलो बाटो पहिले फराकिलो फराकिलो जस्तो लाग्छ, तर त्यो लगातार सानो सानो हुँदै हुँदै साँगुरो हुँदै हुँदै आखिरीमा त्यो टुङ्गिँदै जान्छ र विध्वंसमा पुर्याउँछ। अहिले तपाईँ त्यस फराकिलो तर अन्त्य चाहिँ विनाशको स्थानको यात्राबाट हिँडैबाट फर्किनु सक्नुहुन्छ। वापस तपाईँ साँगुरो बाटोमा प्रवेश गर्न सक्नुहुन्छ। चाखलाग्दो कुरा यो छ कि पहिले त प्रवेशद्वार साँगुरो छ, तर त्यो बाटो जति आगे आगे जानुहुन्छ फराकिलो फराकिलो हुँदै जान्छ। युहन्ना 10 अध्याय 10 पदमा येशू भन्नुहुन्छ, म यस कारणले आएँ ताकि तिमीहरूले जीवन पाउन सक, त्यस्तो जीवन जुन प्रशस्तताको जीवन हो। तपाईँ फराकिलो बाटोको बारेमा कुरा गर्नुहुन्छ, तर मित्र त्यो फराकिलो बाटो तब आउँछ जब तपाईँ पहिले साँगुरो ढोकाबाट भएर हेर्नुहुन्छ। तर मित्र तपाईँले चुनाव गर्नै पर्छ कि कुन बाटोमा तपाईँ हिँड्ने, त्यो फराकिलो बाटोमा हिँड्ने जुन पहिले त फराकिलो लाग्छ तर पछिबाट विध्वंसमा डोर्याउँछ, कि त्यो साँगुरो बाटो जुन पहिले साँगुरो जस्तो लाग्छ तर अन्त्यमा त्यसले जीवनमा डोर्याउँछ। त्यो दुई बाटोलाई चुन्ने तपाईँ र मसँग स्वतन्त्र इच्छा छ, स्वतन्त्र चुनाव छ, त्यो तपाईँ र ममा निर्भर छ चुन्नलाई। डिएल मुडीले यसलाई यस तरिकामा स्पष्ट गरे, जो कोही उहाँलाई विश्वास गर्छन् तिनीहरू चुनिएकाहरू हुन्, जो उहाँलाई विश्वास गर्दैनन् तिनीहरू चुनिएका होइनन्। अमित परमेश्वरले तपाईँहरू तपाईँ कहाँ यो उद्धारको सुसमाचार फैलाउनु भएको छ। जो कोही उहाँलाई यसमा तपाईँ र म हरेक जन पर्दछौ। डेल मुडीले यसलाई यस तरिकामा स्पष्ट गरे, जो कोही उहाँलाई विश्वास गर्छन् तिनीहरू चुनिएकाहरू हुन्, जो उहाँलाई विश्वास गर्दैनन्

जो कोही उहाँलाई, यानी जसले उहाँलाई विश्वास गर्छ, नाश हुने छैन तर अनन्त जीवन पाउनेछ। अनि त्यही नै उहाँको निमन्त्रणको स्वीकार गर्नु नै चुनिएका जन हो। त्यो उहाँको निमन्त्रणलाई स्वीकार गर्ने सुन्ने व्यक्ति नै चुनिएका जन हुन्। आज के तपाईँ यो चुनिएकाहरू मध्येमा पर्नुहुन्छ? अहिले परमेश्वरले मात्र जान्नुहुन्छ कि को चाहिँ चुनिएकाहरू हुन्। म जान्दिन। कुनै व्यक्ति एकपल्ट स्पर्जन कहाँ आएर भन्यो, महाशय, यदि मैले तपाईँले जस्तै विश्वास गरे म तपाईँले जस्तै प्रचार गर्ने थिइन। तपाईँ भन्नुहुन्छ कि तपाईँ चुनावमा विश्वास गर्नुहुन्छ, इलेक्सनमा विश्वास गर्नुहुन्छ, तैपनि तपाईँ यसरी प्रचार गरिरहनु भएको छ मानौ हरेकजना उद्धार पाउन सक्छन्। स्पर्जनको उत्तर थियो, तिनीहरू सबै उद्धार पाउन सक्छन् यदि परमेश्वरले ती चुनिएकाहरूको शिरमा चिनोको निम्ति पहेँलो रिबन बाँधिदिनु भए। म बाटोहरूमा, सड़कहरूमा, गाउँ शहरहरूमा गएर तिनीहरूलाई खोजी गर्दै प्रचार गर्ने थिए, तर परमेश्वरले त्यो गर्नु भएन। उहाँले हरेक प्राणीलाई सुसमाचार प्रचार गर्न भन्नुभयो, अनि कोही पनि आज उहाँका आउन सक्छन्। अनि त्यही नै मेरो सिद्धान्त हो, अनि यो नै सुसमाचारको आज हामीले प्रचार गर्नुपर्छ। मित्र, परमेश्वरले कलिसियाको मण्डलीको योजना गर्नुभयो। भन्नु नै पर्ने हो भने कलिसिया उहाँको कलिसिया हो। यो विश्व उहाँकै हो, यो ब्रह्माण्ड उहाँकै हो, हरेक कुरा उहाँकै हो। उहाँको योजना के हो भनिएको छ, त्यसरी नै हामी उहाँको सामु प्रेममा पवित्र र निर्दोष हौ भनेर उहाँले हामीलाई संसारको उत्पत्ति भन्दा पहिले ख्रिस्टमा चुन्नुभयो। कसैले भन्दा, ओ यहाँ त प्रिडेस्टिनेसन शब्द छ, यानी पूर्व संकल्प, पूर्व निश्चयको शब्द छ, त्यो अर्को भयानक शब्द हो। मित्र, त्यो एक सबभन्दा अद्भुत शब्द हो जुन यहाँ हामीसँग शास्त्रमा छ, र यो महिमित खण्ड हो। यो नै एक कुरो हो जुनको हामी आज त्यति धेरै सुन्दैनौ। यदि हामीले पूरा हरेक पुस्तक, हरेक अध्याय, हरेक पदहरूमा भएर बाइबलको अध्ययन नगरेको भए सम्भवत मैले यसको अनदेखी गर्ने थिएँ र अर्को कुनै कुराको चुन्ने थिएँ। मैले सान्त्वनाको बारेमा प्रचार गर्ने थिएँ, बोल्ने थिएँ, जुनको बारेमा आज धेरै प्रचारकहरूको सबभन्दा महान विषय हो प्रचार गर्ने। मित्र, हामी सबै सान्त्वनाको बारेमा कुरा गरिरहेका छौं, तर यहाँ हामीसँग भएको कुरा चाहिँ कड़ा शक्तिशाली दवाई औषधि हो। कुनै कुनै मानिस औषधि लिँदैनन्, दवाई लिँदैनन्, तर यदि तपाईँले ती औषधिलाई लिनुहुन्छ भने यसले तपाईँलाई असल गर्नेछ, भलाई गर्नेछ। मित्र, तपाईँ र म रहेको युगमा हामीलाई केही शक्तिशाली कड़ा कुराको आवश्यक छ। हामीले यो कुराको थाहा पाउन आवश्यक छ कि आज हामीलाई परमेश्वरको लागि खड़ा हुन सकौं वा उभिन सकौं भन्नको खातिर उहाँमा चुनिएका छौं। मित्र, मैले अहिले भर्खरै भनिसकेको छु कि हामी अनन्त काल भूतकालमा योजना गरिएका कलिसियामा हामी छौं, र म त्यस बेला उहाँलाई कुनै सुझाव दिन वा कसरी यो भएको म चाहन्छु सो कुराको भन्न त्यहाँ थिइन, तर उहाँले मलाई भनिरहनु भएको छ कि यो उहाँले कसरी गर्नुभयो। भावमा परमेश्वरले तपाईं र मलाई भन्नुहुन्छ, यसलाई चाहे तिमी ल्याऊ या छोड, त्यही नै मैले गरे। हुन सक्छ तिमीलाई यो मन नपर्दा, अनि म नै एक हुँ जसले यो विश्व, यो ब्रह्माण्डको चलाइरहेको छ। परमेश्वरले अहिलेसम्म यसलाई कुनै राजनैतिक पार्टी कहाँ सुम्पिदिनु भएको छैन, त्यसको निम्ति परमेश्वरलाई धन्यवाद होस्। न उहाँले कुनै व्यक्ति विशेषलाई सुम्पिदिनु भएको छ, हामीले त्यसको निम्ति उहाँलाई धन्यवाद दिन सक्छौ, तर परमेश्वरले कलिसिया, चर्चको योजना गर्ने काममा हाम्रो निम्ति तीन कुराहरू गर्नुभएको छ।

0: पहिलो कुरा हामीले त्यो देख्यौं कि उहाँले हामीलाई चुन्नुभयो अनि यो कुराको निर्णय हामी धेरैको निम्ति कड़ा दवाईको गोली हो। अनि दोस्रो, पिताले पुत्रत्वको स्थानमा हामीलाई पूर्व निश्चय पूर्व संकल्पना गर्नुभयो। अनि तेस्रो, पिताले हामीलाई प्रियमा ग्रहण गर्नुभएको छ। म प्राय गरेर यो कुराको दोहोर्याउँदिन कि चुनाव यानि इलेक्सन ख्रिस्टमा हामीलाई परमेश्वरको चुन्ने काम हो। म फेरि यो कुरामा जोड़ दिन चाहन्छु कि मानिसहरू यस कारण पापमा निन्दित भएर गुमेका छैनन् किनभने तिनीहरूलाई चुनिएका छैनन्। तिनीहरू यस कारण पापमा निन्दित भएर गुम हुन्छन् किनभने तिनीहरू पापीहरू हुन्। त्यही नै तरिकामा तिनीहरूले यसको चाहन्छन् र त्यही नै कारण तिनीहरूलाई चुनिएका छैनन्। परमेश्वरको चुनावको कारण, इलेक्सनको कारण मानिसको स्वतन्त्र इच्छाको, फ्री विलको कहिले पनि भंग गरिएको छैन। निन्दित गुम भएको मानिसले आफ्नै चुनाव गर्दछ। पावले कड़ा कथन भन्छन् रोमी 9:14 तब हामी के भनौं त, के परमेश्वरसँग कुनै अधार्मिकता छ? त्यस्तो नहोस्। अहिले यदि तपाईँ सोच्नुहुन्छ कि परमेश्वरसँग केही अधार्मिकता छ भने तपाईँले आफ्नो मनलाई बदल्नुहोस्। यो कुरा सत्य होइन जुन तपाईँ सोचिरहनु भएको छ। मित्र, परमेश्वरले हामी कसैलाई हामी असल मानिस भएकोले गर्दा वा धर्म कर्म गर्ने मानिस भएकोले गर्दा वा बत्तीसमा लिएकोले गर्दा, दान भेटी दिएकोले गर्दा, दशांश दिएकोले गर्दा, चर्च गएकोले गर्दा उद्धार गरिरहनु भएको छैन। तर परमेश्वर भन्नुहुन्छ कि उहाँले यस कारणले उद्धार गर्नुहुन्छ किनभने उहाँले आफ्नो कृपाको फैलाउनु भएको छ। मित्र, कुनै दिन म स्वर्गीयमा गइरहेको छु र त्यहाँ हुनेछु, तर म त्यहाँ असल मानिस भएकोले गर्दा कहिले हुने छुइन। यो प्रचारक निश्चय नै असल छैन। तपाईँ मलाई जान्नुहुन्न जति म आफ्नो बारेमा जान्दछु। यदि तपाईँले मलाई बिल्कुल सही तरिकामा जान्नुभए तपाईँले मलाई यसै बेला छोड्नुहुनेछ, घृणा गर्नुहुनेछ। मित्र, यो कुरा तपाईँको निम्ति पनि सत्य छ। यदि मैले तपाईँको बारेमा सम्पूर्ण कुरा थाहा पाए सायद म पनि तपाईँलाई त्यसै गर्नेछु। म तपाईँसँग बोल्ने पनि थिएन। हामी सबै उही एउटै ड्याङका मुला हौं। हामी निन्दित गुमेका पापीहरू हौं। म स्वर्गीयमा एक प्रचारक भएकोले वा चर्चको सदस्य भएकोले गर्दा हुने छुइन। मित्र, म स्वर्गीयमा यस कारणले हुनेछु किनभने परमेश्वरको कृपा म कहाँ फैलाउनु भएको छ। म गुमेको निन्दित पापी हौं। जबसम्म म र तपाईँ परमेश्वर कहाँ एक तुच्छ पापीको रूपमा आउन इच्छा गर्दैनौ, हामी कति पनि उद्धार पाउने छैनौ। अहिले पद 5 परमेश्वरले हाम्रो निम्ति गर्नुभएको अर्को दोस्रो कुरातिर आउँछौ। हामीलाई अघिबाट पूर्व संकल्प पूर्व निश्चय गर्नुभयो। यो चाहिँ प्री डेस्टिनेशन हो। यो पूर्व निश्चय यानि पूर्व संकल्प प्री डेस्टिनेशन कहिले पनि उद्धार नपाएका मानिसको प्रसंगमा प्रयोग गरिएको छैन, प्रयोग हुँदैन। परमेश्वरले कुनै व्यक्ति पापैमा निन्दित होस् भनेर प्रिडिस्टाइन्ड पूर्व निश्चय पूर्व संकल्पना गर्नुभएको छैन। यदि तपाईँ पापमा गुमेको निन्दित व्यक्ति हुनुहुन्छ भने यो यस कारणले हो किनभने तपाईँले परमेश्वरको उपचार समाधानको इन्कार गर्नुभयो, अस्वीकार गर्नुभयो। यो चाहिँ मन लागिरहेको मानिसलाई डाक्टरले निको पार्ने औषधि दिने कुरा जस्तै हो। यदि हामीले त्यो औषधिले यसले तिनलाई यानि बिमारीलाई निको गर्नेछ अनि त्यो बिरामीले डाक्टर कहाँ अचम्म परेर हेर्छ र भन्छ, म तिमीलाई विश्वास गर्दिन। अहिले त्यो बिरामी मानिस मर्छ र डाक्टरको रिपोर्टले भन्छ ऊ विशेष खास रोगले मरे। तर म तपाईँलाई भनौं, त्यहाँ उपचार समाधान थियो। ऊ यस कारणले वास्तवमा मरेका थिए किनभने उसले उपचारको लिएन। परमेश्वरले उपचारको प्रबन्ध गर्नुभएको छ। यो कुराको दोहोर्याउन चाहन्छु। परमेश्वरले कुनै मानिसलाई निन्दित हुन पूर्व संकल्पना पूर्व निश्चय गर्नुहुन्न। त्यहाँ तपाईँको स्वतन्त्र इच्छा आउँछ र तपाईँले आफू स्वयंको निम्ति कुन चाहिँ तपाईँको चुनाव हो त्यसको तय गर्नुपर्छ। प्रिडेस्टिनेशन पूर्व संकल्पना पूर्व निश्चय खाली उद्धार पाएकाहरूका निम्ति मात्र संकेत हुँदछ। यसको वास्तविक अर्थ के हो भने जब परमेश्वरले 1000 भेडासँग शुरू गर्नुहुन्छ उहाँ 1000 भेडासँगै आउनुहुनेछ। रोमी 8:28-29 पदले भन्छ, तर हामी जान्दछौ परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँका इच्छा अनुसार बोलावट भएकाहरूका निम्ति पनि सब कुरा मिलेर नै तिनीहरूका भलाइको निम्ति काम गर्दछ, किनभने जसलाई उहाँले अघिबाटै चिन्नु भएको छ उहाँले तिनीहरूलाई आफ्नो पुत्रको रूपमा बनाउनलाई पनि र धेरै भाइहरूमध्ये उहाँ जेठो हौन भनेर पनि अघिबाट नियुक्त गर्नुभयो। जो उहाँका उद्देश्य अनुसार बोलाइएका छन् तिनीहरू उहाँको पुत्रको रूपमा बनाउनलाई अघिबाट नियुक्त गरिएका हुन्। अहिले हामी उद्धार पाएकाहरूको बारेमा बोलिरहेका छौं। रोमीमा पाउल निरन्तर कसरी यो भयो भन्ने कुराको व्याख्या गर्छन्। रोमी 8:30 पदमा भन्छन्, तर जसलाई उहाँले अघिबाट नियुक्त गर्नुभयो तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो र जसलाई उहाँले बोलाउनुभयो तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनुभयो र जसलाई उहाँले धर्मी ठहराउनुभयो तिनीहरूलाई उहाँले महिमित पनि तुल्याउनुभयो। जब परमेश्वरले 1000 भेडासँग शुरू गर्नुहुन्छ उहाँ 1000 भेडासँगै आउनुहुनेछ। प्रभु येशूले यस तथ्यलाई हराएको भेडाको दृष्टान्तमा स्पष्ट गर्नुभएको छ। सयमा एउटा भेडा हराउँदा गोठालाले एउटा नाति हराओस् भनेर उपेक्षा गर्दै अनदेखी गर्दै अन्य 99 मन लगाएनन्। बरु त्यसलाई खोजेर आफ्नो कानमा ल्याएर बगालमा ल्याउनु भयो। मित्र, गोठालाले जब त्यस भेडालाई पायो उसले त्यसलाई कानमा लगायो र बगालमा ल्यायो, किनकि त्यो एउटै पनि उहाँकै भेडा हो, उसकै भेडा हो। अनि त्यही नै प्रिडेस्टिनेशन पूर्व निश्चय यानि पूर्व नियुक्तको अर्थ हो। यो परमेश्वरको ग्यारेन्टी हो। येशूले युहन्ना 10:27-28 पदमा भन्नुभयो, मेरा भेडाहरूले मेरा स्वर सुन्छन् र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन् अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु र तिनीहरू कहिले पनि नष्ट हुने छैनन्। अब कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजाने छैन। सधैँ यो कुराको याद राखौं, यदि भेडाले उद्धार पाउँछ भने त्यो बुद्धिमान चलाक चतुर भेडा भएकोले हुँदैन, वास्तवमा तिनीहरू मूर्ख हुन्छन्। यदि तिनीहरू सुरक्षित छन् भने मित्र तिनीहरूसँग अद्भुत असल गोठाला छ, त्यो महिमित सत्यता हो। 6 पदमा भनिएको छ, उहाँको अनुग्रहको महिमाको प्रशंसाको निम्ति जुन अनुग्रहमा उहाँले हामीलाई उही प्रियमा ग्रहण योग्य तुल्याउनुभयो। धर्मपुत्र यानि एडप्सन भनेको हो हामीलाई पूर्ण उमेर पुगेको परिपक्व पुत्रको स्थानमा ल्याएका छौ। हामीले यस विषयसँग गलातीको पत्रमा देखिसक्यौं। यसले दुई महत्वपूर्ण कुराहरूको सूचित गर्दछ। धर्मपुत्रमा ग्रहणको अर्थ हो रिजेनेरेशन, पुनरुजीवन। हामी पवित्र आत्माद्वारा पुनर्जीवित गरिएका छौ। परमेश्वरको सन्तान नयाँ जन्म पाएको हुन्छ। पहिलो पत्रुस 1:23 पद अनुसार परमेश्वरको जीवित नित्य रहने वचनद्वारा विनाशी होइन तर अविनाशी वीर्यबाट फेरि जन्मिएका हौ। ओ नयाँ सम्बन्धमा आत्मिक रूपमा नयाँ जन्म भएको छ। त्यही नै प्रभु येशूको तात्पर्य हो जब उहाँले निकोदिमसलाई भन्नुभयो उसले नयाँ जन्म पाउनै पर्छ। अनि धर्मपुत्रको ग्रहणको अर्थ हो गौरवपूर्ण स्थिति, स्थान र अवसर। जब हामी उद्धार पाउँछौ हामी ख्रिष्टमा बच्चाको रूपमा परमेश्वरको परिवारमा जन्मिएका छौं। त्यसको अतिरिक्त हामीलाई परिपक्व पुत्रको गौरवपूर्ण स्थिति वा स्थान पदको दिइएको छ। हामी त्यस्तो स्थानमा स्थितिमा छौं जहाँ पिताको वचनको बुझ्न सक्छौं, किनभने उहाँले हामीलाई हाम्रो शिक्षकको रूपमा पवित्र आत्मा दिनुभएको छ। 1 कोरिन्थी 2:12 पदमा भनिएको छ, तर परमेश्वरबाट हामीलाई सित्तैमा दिनुभएको कुरा जानौं भनेर हामीले संसारको आत्मा होइन तर परमेश्वरबाटको आत्मा पाएका छौं। छ पदमा भनिएको छ, उहाँको अनुग्रहको महिमाको प्रशंसाको निम्ति जुन अनुग्रहमा उहाँले हामीलाई उही प्रियमा ग्रहणयोग्य तुल्याउनु भयो। जबकि हरेक कुरा परमेश्वरको महिमाको लागि भएकोले पावल यो स्तुति प्रशंसा गर्दछन्। यो स्तुति प्रशंसाको सुन्दर भजनको गाउँदछन्। यी सबै परमेश्वरको अनुग्रहको आधारमा गरिएको छ र अन्त्य चाहिँ परमेश्वरको महिमा हो। आरम्भ अनुग्रह हो र गर्भधारण धर्मपुत्र हो र अनुग्रहण महिमाको लागि हो। उहाँले हामीलाई उही प्रेममा ग्रहण गर्नुभएको छ। प्रिय को हो? उहाँले हामीलाई उही प्रेममा ग्रहण गर्नुभएको छ। अनि त्यो प्रिय को हो भन्दा त्यो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। प्रभु येशूले भन्नुभयो युहन्ना 17:24, हे पिता म इच्छा गर्दछु कि जो जो तपाईले मलाई दिनुभएको छ तिनीहरू पनि म जहाँ छु मसितै हुन् र तपाईले मलाई दिनुभएको मेरो महिमा तिनीहरूले देखुन् किनकि तपाईले संसारको उत्पत्ति भन्दा पहिलेदेखि नै मलाई प्रेम गर्नुभयो। परमेश्वरले ख्रीष्टमा विश्वासीलाई देख्नुहुन्छ र उहाँले विश्वासीहरूलाई जसरी आफ्नो पुत्रलाई ग्रहण गर्नुहुन्छ त्यसरी नै ग्रहण गर्नुहुन्छ। त्यो अद्भुत कुरा हो। त्यो मात्र एक आधार हो जुनमा म स्वर्गीयमा हुनेछु। म यो फुच्चे प्रचारकको सद्गुणमा योग्यतामा उभिन सक्दिन। मलाई प्रेममा ग्रहण गरिएको छु। मलाई परमेश्वरले प्रेम गर्नुहुन्छ जस्तो कि उहाँ येशूलाई प्रेम गर्नुहुन्छ। परमेश्वर पिताद्वारा हाम्रो निम्ति तीन प्रकारको काम गर्नुभएको छ। पहिलो हो उहाँले हामीलाई ख्रीष्टमा चुन्नुभयो। दोस्रो हो उहाँले हामीलाई पुत्रत्वको स्थानमा पूर्ण संकल्पना निश्चय गर्नुभएको छ। तेस्रो हो उहाँले प्रियमा हामीलाई ग्रहण गर्नुभएको छ। यसको निम्ति हामी उहाँलाई स्तुति प्रशंसा र महिमा दिनुपर्छ।
1: आजको दिन पनि सधैँ एकदमै धेरै आशिषमय रह्यो दाई। यसले हामीलाई चाहिँ स्पष्ट रूपमा बताएको छ कि ख्रीष्ट एकजना मानिसको लागि मात्र भनेर चाहिँ उहाँ यस संसारमा आउनुभएको होइन तर सबै मानिसको निम्ति चाहिँ आउनुभयो र मर्नुभयो भन्ने कुरा आज हामीले थाहा गर्यौं र यो कति महान र असल कुरा छ नि दाई। अनि अर्को कुरा के छ भने उद्धारको केन्द्रमा मानिसको महिमा होइन परमेश्वरको महिमा चाहिँ रहेछ।
2: ठिक कुरा गर्नुभयो भाइ तपाईँले। हामीले उद्धार पाएपछि मैले कति राम्रो काम गरे भनेर आफ्नै प्रशंसा गर्ने होइन बरु परमेश्वरले म जस्तो अयोग्य मानिसमाथि कति ठूलो अनुग्रह गर्नुभयो भनेर उहाँको प्रशंसा गर्ने हो भन्ने शिक्षा आज हामीले पाएका छौं।
1: साँच्चै हो नि दाई। अनि एफिसी 1:4-6 पनि हामी तीनवटा मुख्य विचारमा चाहिँ सम्झन सक्छौ। परमेश्वरले ख्रीष्टमा चुन्नुभयो, पुत्रको स्थान राख्नुभयो अर्थात सन्तान बनाउनुभयो र आफ्नो अनुग्रहको प्रशंसाको लागि प्रेममा चाहिँ ग्रहण गर्नुभयो भन्ने कुरा
2: हो भाइ। यसले त हाम्रो आत्मिकी पहिचान नै परिवर्तन गर्छ। संसारले भन्छ तिमी को हौ, तिमीसँग कति पैसा छ, तिमी कति सफल छौ, तर एफिसीको पुस्तकको आजको अध्ययनले हामीलाई भन्दछ तिमी ख्रीष्टमा को हौ।
1: विश्वासीको वास्तविक पहिचान उसको सम्पत्ति, पद, शिक्षा वा सामाजिक प्रतिष्ठान होइन तर उसको पहिचान चाहिँ ख्रीष्टमा लुकेको हुन्छ भन्ने कुरा चाहिँ हामीले थाहा गर्यौं र आजको अध्ययनले चाहिँ हामीलाई यो कुरा प्रष्ट बताएको छ कि केवल हामी ख्रीष्टमा चाहिँ स्वतन्त्रता प्राप्त गर्न सक्छौं
2: र त्यसैले जीवनमा असफल हुँदा पनि हामीले भन्न सक्छौं म ख्रीष्टमा परमेश्वरद्वारा स्वीकार गरिएको व्यक्ति हो र सफल हुँदा पनि यो सबै मेरो योग्यताले होइन परमेश्वरको अनुग्रहले हो भन्ने कुरा सिक्नुपर्छ।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97-0420-9797।
3: Time check. यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, के तपाईँले थकानको महसुस गरिरहनु भएको छ? के तपाईँ आत्मिक र शारीरिक कमजोरीबाट ग्रस्त हुनुहुन्छ? के निराशाहरूले तपाईँलाई गाँजिरहेको छ? यदि त्यस्तो हो भने कृपया एकैछिन पवित्र धर्मशास्त्र पुस्तक बाइबलको यशैयाको 40:29-31 मनन गर्नुहोस्, जहाँ यस्तो लेखिएको छ, वहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको शक्ति बढाइदिनुहुन्छ। युवकहरू दुर्बल र थकित हुन सक्लान् अनि जवान मानिसहरू थाकेर लोटलान्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। यी पवित्र र सत्य करारका वचन सँगै हामी नयाँ आशाको आजको प्रस्तुतिमा हाम्रो प्रिय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ। यी पवित्र र सत्य करारका वचन सँगै हामी नयाँ आशाको आजको प्रस्तुतिमा हाम्रा प्रिय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ। आउनुहोस् कार्यक्रमको शुरूवातमा एउटा क्रिस्टीय भजन।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोता मित्रहरू, जय मसीह। विपत्तिको बीचमा परमेश्वर कहाँ हुनुहुन्छ भन्ने महत्वपूर्ण शीर्षकको हामी अन्तिम खण्ड अन्तर्गत आज हामीले चर्चा गर्नेछौ डर होइन तयारी र विश्वास। र सम्पूर्ण नेपालीहरूको लागि विपत्तिको बीचमा यीशुको प्रतिज्ञा के छ जस्ता महत्वपूर्ण विषयहरू लिएर तपाईँमा आज हामी छलफल गर्नेछौ। आउनुहोस् एउटा प्रार्थना गरौं। परमेश्वर बुबा, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौ। हे प्रभु, जसै आज हामीले तपाईँहरूका छोराछोरीहरूलाई यी वचनहरूद्वारा उनीहरूको टुटेको हृदयलाई मलमको काम गर्नको लागि जुन कोसिस गर्नेछौ प्रभु, तपाईँले यी वचनहरूद्वारा सहायता गर्नुहोस् र ती हृदयहरू छुनुहोस्, ताकि प्रभु तिनीहरूले तपाईँमा एउटा उत्साह, आशा र प्रेम प्राप्त गर्न सकु। यीशुको नाममा आमेन। श्रोताहरू, डर होइन तयारी र विश्वास। मत्ती 24 अध्यायमा यीशुले युद्ध, अनिकाल र भूकम्पको कुरा गर्नुभयो। उहाँले संसारमा आउने विभिन्न संकट र कठिन परिस्थिति बारे आफ्ना चेलाहरूलाई सचेत गराउनुभयो। तर उहाँले एउटा अत्यन्त महत्वपूर्ण चेतावनी पनि दिनुभएको थियो। हामीले संसारमा कुनै ठूलो विपत्ति देख्न बित्तिकै वा कुनै ठूलो घटना घट्ने बित्तिकै तुरन्तै अब संसार समाप्त हुँदैछ भनेर निष्कर्ष निकाल्नु हुँदैन। यसले यी घटनाहरूलाई वेदनाको शुरूआत जस्तो बताउनुभयो। यसको अर्थ विपत्ति र संकटहरूलाई हेरेर अनावश्यक डर फैलाउनु वा हरेक घटनालाई अन्तिम समयको निश्चित प्रमाणको रूपमा घोषणा गर्नु होइन। बरु येशूको सन्देशले हामीलाई अझ गम्भीर बन्न, आफ्नो जीवन जाँच्न र परमेश्वर प्रति विश्वास योग्य भएर बाँच्न बोलाउँछ। त्यसैले हाम्रो काम मिति तोक्नु होइन, संसारको अन्त्य कहिले हुन्छ भनेर भविष्यवाणी गर्नु हाम्रो जिम्मेवारी होइन। हाम्रो काम भनेको तयार रहनु। संकट आउँदा डरले आत्तिने होइन, विश्वासमा उभिने। कठिन परिस्थिति आउँदा अरूलाई दोष दिने होइन, सहयोग गर्ने। र अनिश्चितताको समयमा पनि परमेश्वर प्रति विश्वास योग्य भएर आफ्नो जिम्मेवारी पूरा गर्ने। यही कुरा मत्ती 25 को 1-13 उल्लेख गरिएको 10 कन्याहरूको दृष्टान्तले पनि हामीलाई सिकाउँछ। पाँचजना बुद्धिमानी कन्याहरू तयार थिए। उनीहरूले दुलहा कहिले आउने हो भनेर ठ्याक्कै मिति र समय थाहा पाएका थिएन, तर उनीहरू तयारी अवस्थामा थिए। अर्कोतर्फ पाँचजना मूर्ख कन्याहरूले तयारीलाई गम्भीरतापूर्वक लिएनन्, त्यसैले जब समय आयो उनीहरू तयार थिएनन्। यस दृष्टान्तको अन्त्यमा यसले अत्यन्तै स्पष्ट शब्दमा भन्नुभयो, यसकारण जाग रह, किनकि तिमीहरूले न दिन जान्दछौ न घडी। यहाँ जाग रह भन्नुको अर्थ सधैँ डराएर बस्नु होइन, यसको अर्थ हो सचेत भएर बस्नु, जिम्मेवार भएर बाँच्नु र विश्वास योग्य भएर बाँच्नु। आज प्राकृतिक विपत्ति आउँदा हामी डराउन सक्छौ, युद्धको खबर सुन्दा चिन्तित हुन सक्छौ, अनिकाल, महामारी वा अन्य संकट देख्दा भविष्य प्रति असुरक्षित महसुस गर्न सक्छौ। तर क्रिश्चियन विश्वासले हामीलाई डरमा कैद भएर बस्न होइन, विश्वास र तयारीका साथ जीवन जिउन सिकाउँछ। त्यसैले विपत्तिको समयमा हाम्रो प्रश्न केवल यो किन भयो भन्ने मात्र हुँदैन, हामीले अर्को प्रश्न पनि सोध्नुपर्छ, अब म के गर्न सक्छु, आफ्नो परिवारलाई कसरी सुरक्षित राख्ने, बालबालिकालाई कसरी जोगाउने, छिमेकीलाई कसरी सहयोग गर्ने, संकटमा परेकालाई कसरी साथ दिने र परमेश्वरले हामीलाई दिनुभएको जिम्मेवारीलाई कसरी अझ इमानदारीपूर्वक पूरा गर्ने। तयार रहनु भनेको डरमा बाँच्नु होइन, तयार रहनु भनेको विश्वास योग्य भएर बाँच्नु पनि। हामीलाई दिन र घडी थाहा नहुन सक्छ, भोलि के हुन्छ भन्ने पनि थाहा नहुन सक्छ, तर आज हामीले कसरी बाँच्ने भन्ने निर्णय भने गर्न सक्छ। त्यसैले भविष्यको डरमा हराउनुको सट्टा आजलाई जिम्मेवारीपूर्वक जिउ, संकटका लागि तयार रह, एक अर्काको रक्षा गरौं, पीड़ितको साथ दिउँ र परमेश्वरप्रति विश्वासयोग्य रह, किनकि यीशुको सन्देश हामीलाई डराउनको लागि हो, जाग तयार र विश्वासयोग्य बनाउनको लागि। अब हेरौं यीशुको सबैभन्दा महान प्रतिज्ञा। हामीले विपत्तिको बारेमा कुरा गर्यौं, हामीले बाढ़ी, भूकम्प, युद्ध, भोकमरी र संसारमा भइरहेका अनेकौं पीड़ा र संकटका बारेमा कुरा गर्यौं। हामीले मानिसहरूले भोगिरहेको दुःखलाई सम्झ्यौं, आफ्ना प्रियजन गुमाएका परिवारहरूलाई, आफ्नो घर र सम्पत्ति गुमाएका मानिसहरूलाई, घाइते भएकाहरूलाई, बेपत्ता आफन्तको खबर पर्खिरहेका परिवारहरूलाई र भविष्यमा के होला भन्ने र डर बाँचिरहेका मानिसहरूलाई। तर प्रिय श्रोताहरू, यी सबै कुराको बीचमा एउटा प्रश्न अझै बाँकी रहन्छ। यस्तो दुःखको बीचमा हाम्रो अन्तिम आशा के? हाम्रो आशा केवल परिस्थितिले फेरिने कुरा हो कि हाम्रो आशा फेरि घर बन्नेमा मात्र हो कि हाम्रो आशा फेरि आर्थिक अवस्था सुध्रिनेमा मात्र हो कि हाम्रो आशा रोग निको हुने, घाउ निको हुने र जीवन सामान्य अवस्थामा फर्किनेमा मात्र हो? यी सबै कुराका लागि हामी प्रार्थना गर्छौं, प्रयास गर्छौं र आशा गर्छौं। तर वचनले हामीलाई अझ ठूलो आशातर्फ देखाउँछ। यसले केवल यो पृथ्वीको जीवनका लागि मात्र आशा दिनुभएन, उहाँले हामीलाई अनन्त जीवनको लागि पनि आशा दिनुभएको छ। प्रकाश 21:4 एउटा अत्यन्त सुन्दर र सान्त्वनादायी प्रतिज्ञा दिएको छ। उहाँले तिनीहरूका आँखाबाट हरेक आँसु पुछिदिनुहुनेछ, फेरि मृत्यु हुने छैन, न शोक, न रोदन, न पीड़ा हुनेछ। कति अद्भुत प्रतिज्ञा! आज हामीले देखिरहेको संसार यस्तो छैन। आज आँसु छन्, मृत्यु छ, शोक छ, रोदन छ, पीड़ा छ र बिछोड़ छ, प्राकृतिक विपत्ति छ, युद्ध छ, भोकमरी छ र मानिसहरू आफ्नै भविष्यप्रति डराइरहेका छन्। तर वचनले घोषणा गर्छ यो अवस्था सधैँ रहने छैन। मित्रहरू, एक दिन यस्तो समय आउनेछ जब मृत्युले मानिसलाई फेरि छुट्याउने छैन। एक दिन यस्तो समय आउनेछ जब आमाले आफ्नो सन्तान गुमाएर रुनु पर्ने छैन। एक दिन यस्तो समय आउनेछ जब श्रीमान वा श्रीमतीले आफ्नो जीवन साथीको बिछोडको पीड़ा सहनु पर्ने छैन। एक दिन यस्तो समय आउनेछ जब बालबालिकाहरूले आफ्ना आमा बुवाको सुरक्षा गुमाएर डराउनु पर्ने छैन। एक दिन यस्तो समय पनि आउनेछ जब घर भत्किने, जीवन उजाडिने र मानिसहरू बेपत्ता हुने त्रास रहने छैन। त्यहाँ आँसुको अन्त्य हुनेछ, त्यहाँ शोकको अन्त्य हुनेछ, त्यहाँ पीड़ाको अन्त्य हुनेछ र त्यहाँ मृत्युको पनि अन्त्य हुनेछ। प्रिय श्रोता, सायद अहिले तपाईँ यो कार्यक्रम सुन्दै गर्दा तपाईँको आँखामा आँसु छ, सायद तपाईँले आफ्नो परिवारको कुनै प्रिय सदस्य गुमाउनु भएको छ, सायद तपाईँ आज पनि आफ्नो प्रिय मानिसको खबरको प्रतीक्षामा हुनुहुन्छ, सायद तपाईँको घर बाढ़ीले बगाएको छ, सायद तपाईँको खेत, व्यवसाय, गाड़ी वा वर्षको मेहनतले जम्मा गरेको सम्पत्ति क्षण भरमै हराएको छ, सायद तपाईँ घाइते हुनुहुन्छ, सायद तपाईँ अस्पतालको शैयामा हुनुहुन्छ, सायद तपाईँ विस्थापित भएर अस्थायी आश्रयमा बसिरहनु भएको छ, सायद तपाईँको मनमा एउटा प्रश्न उठिरहेको छ, अब मेरो जीवन कसरी अगाडि बढ्छ, सायद तपाईँले भन्नुभएको छ मैले यति धेरै गुमाएँ, अब मसँग बाँकी के छ। मित्रहरू, तपाईँले धेरै गुमाउनु भएको हुन सक्छ, तर आशा गुमाउनु आवश्यक छ। तपाईँको घर गुम्न सक्छ तर परमेश्वरको साथ गुम्दैन, तपाईँको सम्पत्ति गुम्न सक्छ तर तपाईँको मूल्य परमेश्वरको नजरमा गुम्दैन, तपाईँको प्रियजन तपाईँबाट छुटिन सक्छन् तर परमेश्वरको प्रेम तपाईँबाट छुटिँदैन, तपाईँको आँखाबाट आँसु बग्न सक्छ तर परमेश्वर ती आँसु देख्नुहुन्छ, तपाईँको हृदय टुटेको छ भने उहाँ तपाईँको टुटेको हृदयको नजिक हुनुहुन्छ, तपाईँ डराउनु भएको छ भने उहाँले तपाईँलाई त्याग्नु भएको छ, र तपाईँलाई भोलिको बाटो थाहा छैन भने परमेश्वरलाई बाटो थाहा छ। भजन संग्रह 34:18 भन्छ, परमप्रभु टुटेको हृदय भएकाहरूका नजिक हुनुहुन्छ, त्यसैले तपाईँको दुःखलाई परमेश्वरले नदेखे जस्तो नगर्नुहोस्। तपाईँ रोइरहनु भएको छ भने उहाँ तपाईँको आँसु देख्नुहुन्छ, तपाईँको हृदय टुटेको छ भने उहाँ तपाईँको टुटेको हृदयको नजिक हुनुहुन्छ, तपाईँ डराइरहनु भएको छ भने उहाँ तपाईँलाई त्याग्नु भएको छ। तपाईँलाई सबै कुरा किन भयो भन्ने जवाब अहिले नहुन सक्छ, तर तपाईँ आफ्नो दुःखमा एक्लै हुनुहुन्न भनेर कुरा सम्झनुहुन म आग्रह गर्न चाहन्छु। प्रेसोत हामी आज तपाईँलाई यी भन्न आएका होइनौ कि चिन्ता नगर्नुहोस्, केही भएको छैन, होइन, धेरै कुरा भएको छ, धेरै मानिसहरूले धेरै गुमाएका छन्, धेरै परिवारहरूको जीवन गहिरो घाउ परेको छ। हामी तपाईँको पीड़ालाई सानो बनाउने प्रयास गर्दैनौ, तर हामी तपाईँलाई यो सम्झाउन चाहन्छौ तपाईँको पीड़ा तपाईँको जीवनको अन्तिम अध्याय हो। तपाईँको आँसु तपाईँको जीवनको अन्तिम कथा हो। तपाईँको हानि तपाईँको अस्तित्वको अन्तिम परिभाषा होइन र सबैभन्दा महत्वपूर्ण मृत्यु अन्तिम विजय हो, किनकि यीशु ख्रीष्टले मृत्यु र चियनमाथि विजय प्राप्त गर्नुभयो। त्यसैले हाम्रो विश्वास केवल राम्रो परिस्थिति आउने आशामा आधारित छैन, हाम्रो आशा यीशु ख्रीष्टमा आधारित छ। परिस्थिति बदलिन सक्छ, सम्पत्ति फेरि निर्माण हुन सक्छ, घर फेरि बनाउन सकिन्छ, घाउ समयसँगै निको हुन सक्छ, तर यी सबैभन्दा ठूलो आशा हामीसँग छ, त्यो हो यीशु हुनुहुन्छ। त्यसैले प्रिय श्रोता, आज तपाईँको जीवन कठिन हुन सक्छ तर तपाईँको भविष्य आशाहीन छैन। आज तपाईँ रोइरहनु भएको हुन सक्छ तर तपाईँको आँसु अन्तिम आँसु होइन। त्यसैले आज जहाँ हुनुहुन्छ त्यहीँबाट उहाँलाई पुकार्नुहोस्। आफ्नो आँसु लिएर उहाँ कहाँ आउनुहोस्, आफ्नो डर लिएर उहाँ कहाँ आउनुहोस्, आफ्नो प्रश्न लिएर उहाँ कहाँ आउनुहोस्, आफ्नो शोक लिएर उहाँ कहाँ आउनुहोस्। किनकि यसुले मत्ती 11:28 भन्नुभएको छ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, तिमीहरूलाई विश्राम दिन्छु। प्रिय श्रोता, हामी तपाईँको पीड़ा मेटाउन नसकौंला, हामी तपाईँले गुमाउनु भएको सबै कुरा फिर्ता ल्याउन नसकौंला, तर हामी तपाईँलाई एउटा कुरा सम्झन सक्छौं, तपाईँ एक्लो हुनुहुन्न, परमेश्वर तपाईँको साथमा हुनुहुन्छ। तपाईँको जीवनमा अहिले आँसुको समय पनि हुन सक्छ तर त्यो सधैँ रहनेछ। तपाईँको जीवनमा अहिले अन्धकार हुन सक्छ तर अन्धकार पछि उज्यालो आउँछ। तपाईँको जीवनमा अहिले बिछोड हुन सक्छ तर परमेश्वरले अनन्त मिलनको आशा दिनुभएको छ। आज पनि भोलि पनि र अनन्तसम्म पनि हाम्रो आशा उहाँमै छ। तपाईँको आँसु अन्तिम आँसु होइन, तपाईँको पीड़ा अन्तिम शब्द होइन, मृत्यु अन्तिम विजय होइन, किनकि येशु ख्रीष्ट नै हाम्रो अन्तिम आशा हुनुहुन्छ। अन्तत विभाजित होइन, हामी एकबद्ध बनौ, धर्मले विभाजित नगरौं, जात विभाजित नहौं, क्षेत्रले विभाजित नगरौं, राजनीतिले विभाजित हामी नहौं। विपत्तिको समयमा नेपाली भएर एकअर्कालाई हामी हात समा, जो बचेको छ उनीहरूलाई उठाउ, जो घाइते छन् उपचार गरौं, जो बेपत्ता छन् खोजौं, जो शोकमा छन् साथ दिउँ, जो बालबालिका असुरक्षित छन् उनीहरूको संरक्षण गरौं, जोसँग केही छैन उनीहरूसँग हामी हाम्रो केही बाँडौं। प्रिय श्रोताहरू, भजन संग्रह 46:1 भन्छ, परमेश्वर हाम्रो शरणस्थान र शक्ति हुनुहुन्छ, संकटकामा अति नै सजिलै पाइने सहायता हुनुहुन्छ। बाढे आउन सक्छ, भूकम्प आउन सक्छ, युद्ध भोकमरी घर सम्पत्ति मानिस मर्न सक्छ, येशु ख्रीष्टमा रहेको आशा डुब्दैन। आउनुहोस्, समापन गर्न अगाडि एउटा प्रार्थना। हे हाम्रा परमेश्वर पिता, आज हामी नेपालका पीड़ित परिवारहरूलाई तपाईँको हातमा सुम्पाउँछौं, जसले आफ्ना प्रियजन गुमाएका छन् उनीहरूलाई सान्त्वना दिनुहोस्, जसका प्रियजन अझै विपत्ता छन् उनीहरूलाई शक्ति र आशा दिनुहोस्, घाइतेहरूलाई उपचार दिनुहोस्, घर सम्पत्ति गुमाएकाहरूलाई पुनस्थापना हुने बाटो खोलिदिनुहोस्, बाल बालिकाहरूलाई विशेष सुरक्षा दिनुहोस्, उद्धारकर्मी सुरक्षाकर्मी स्वास्थ्यकर्मी स्वयंसेवक र राहतमा काम गर्ने सबैलाई शक्ति र बुद्धि दिनुहोस्, हाम्रो देशलाई पुननिर्माण गर्ने बुद्धि दिनुहोस्, हामीलाई प्रकृतिप्रति जिम्मेवार बन्न सिकाउनुहोस्, हामीलाई स्वार्थ भन्दा माथि उठेर एकअर्काको सेवा गर्न सिकाउनुहोस्, नेपाल मात्र होइन संसारभर युद्ध भोकमरी भूकम्प बाढी र अन्य विपत्तिबाट पीड़ित सबै मानिसहरूलाई हामी सम्झन्छौं। हे प्रभु, जब हाम्रो मन डराउँछ हामीलाई सम्झाइदिनुहोस्, तपाईँ हाम्रो शरण स्थान हुनुहुन्छ। जब हाम्रो हृदय टुट्छ हामीलाई सम्झाइदिनुहोस्, तपाईँ टुटेको हृदयको नजिक हुनुहुन्छ। जब हामी आशा गुमाउँछौ हामीलाई सम्झाइदिनुहोस्, येशु ख्रीष्ट हाम्रो अन्तिम आशा हुनुहुन्छ। येशु ख्रीष्टको नाममा प्रार्थना गर्दछु, आमेन। प्रिय श्रोताहरू, आज हामी एउटा वाक्य लिएर बिदा हुनेछौँ। विपत्तिले हाम्रो घर बगाउन सक्छ तर हाम्रो आशा बगाउन सक्दैन। येशु ख्रीष्ट हिजो आज र सदा सर्वदा हाम्रो आशा हुनुहुन्छ। आफू सुरक्षित रहनुहोस्, अरूलाई सुरक्षित राख्न सहयोग गर्नुहोस्, प्रेतलाई नबिर्सनुहोस् र सम्झनुहोस्। अँध्यारो जति गहिरो भए पनि एउटा सानो ज्योतिले अँध्यारो चिर्न सक्छ, तर त्यो आशाको ज्योति हो, येशु ख्रीष्ट हुनुहुन्छ। धन्यवाद। परमेश्वरले नेपाललाई आशीष दिनुभएको छ, परमेश्वरले प्रेत परिवारलाई सान्त्वना दिनुभएको छ, र परमेश्वरले हामी सबैलाई एकअर्काको लागि आशाको माध्यम बनाउन सहायता गर्नुभएको छ भन्दै म बिदा हुन्छु। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

प्रिय श्रोता, तपाईँ अहिले शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुनिरहनु भएको छ। हामी आशा गर्दछौ कि यो कार्यक्रमले तपाईँलाई नैतिकता र पवित्रता अनि प्रेमको नयाँ आशाले भरिपूर्ण ख्रिस्टीय यात्रामा अझै एक पाइला अघि बढ्न सघाउ पुर्याउनेछ। कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी भए कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com newhopeforall2013@yahoo.com मा वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। र साथसाथै यहाँहरूले हामीलाई हाम्रो सम्पर्क नम्बर 9808236 मा सम्पर्क पनि गर्न सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा भेट हुने आशाका साथ शिशिर र म मतिनालाई पनि कार्यक्रम नयाँ आशाबाट बिदा दिनुहोस्। नमस्कार।

क्याल्भरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीबाट जय मसीह। अनि गएको दिनहरूमा हामीले सुसमाचारको पुस्तक युहन्नाबाट हेर्दै थियौं। युहन्ना 5 अध्याय हामीले पुगाएका थियौं र आज पनि त्यही 5 अध्यायलाई हामी निरन्तरता दिँदै अघि बढ्नेछौं। गएको दिनमा हेरेको 5 अध्यायलाई थोरै पुनर्वलोकन गरौं। गएको दिनमा हामीले 5 अध्यायको 1 पददेखि लिएर हामीले 9 पदसम्म हेरेको थियौं, जहाँ एकजना लङ्गडो मानिसलाई प्रभु येशूले निको पार्नु भएको थियो। ऊ 38 वर्षदेखि ऊ मन्दिरमा थिए भन्ने कुरा हामी हेर्न सक्छौं, जहाँ ऊ पर्खिरहेको थियो निको हुनका लागि। त्यहाँ मन्दिरमा त्यहाँ एउटा जलकुण्डमा पानी छछल्किन्थ्यो अनि उसलाई त्यहाँ लगिदिने कोही पनि व्यक्ति थिएन। जुन छछल्किने कार्यले गर्दाखेरि उनीहरूले चाहिँ त्यो स्वर्गदूतले छल्काइदिएको कारणले गर्दा कुनै पनि रोग लागेको मानिसहरू चाहिँ निको हुने गर्थे भन्ने कुरा हामी बुझ्न सक्छौं। र अब यहाँ हामी हेर्ने हो भने प्रभु येशू त्यो व्यक्तिलाई हेर्दछन् र भन्दछन्, खडा हौ र आफ्नो ओछ्यान उठाऊ भनेर भन्दछ। अनि ऊ तुरन्तै त्यो मानिस निको भएको कुरा हामी यो घटनामा देख्दछौ। र ऊ आफ्नो ओछ्यान बोकी ऊ हिँड्न थाले। त्यो दिन चाहिँ सबात दिन थियो भन्ने कुरा हामी यहाँ उल्लेख गरेको पाउँदछौ। आज म तपाईँहरूको बीचमा 10 पददेखि म पढिदिन गइरहेको छु। यहाँ यसरी भन्दछ, यसकारण निको पारिएको त्यस मानिसलाई यहुदीहरूले भने, यो त सबात दिन हो, तिमीलाई ओछ्यान बोक्नु उचित छैन भनेर भनिएको हामी हेर्न सक्छौ। अप्रियो, हामी यहाँ के देख्न सक्छौ भने निको पारिएको मानिस छन्, लगभग 38 वर्षदेखि ऊ होइन, हामी बुझ्न सक्छौ सायद ऊ धेरै उमेर खाएको व्यक्ति थिए। अनि यहाँ तर तपाईँले के देख्न सक्नुहुन्छ, 38 वर्षदेखि ऊ त्यहाँ थलो परेको थिए, त्यो ठाउँमा बसेका थिए, ऊ आशा लिएर बसेका थिए, सायद कुनै समय होला जहाँ म पनि निको हुनेछु भनेर हामी हेर्न सक्छौ। त्यो प्रकारले चाहिँ ऊ आशा राखेर बसेको मानिस अब निको हुँदा यहाँ मानिसहरू यहुदीहरूले यो त सबात दिन हो भनेर भनेको हामी हेर्न सक्छौ। अनि यो यहुदी भनेको चाहिँ इजरायलमा बसोबास गर्ने सबै यहुदी होइन, त्यो यहुदी भनेको चाहिँ ती उच्च पदाधिकारीहरू जतिजना चाहिँ धर्मगुरुहरू थिए, सदुकी शास्त्रीहरू, फरिसीहरू, यी व्यक्तिहरू थिए। उनीहरूले प्रश्न यसरी गर्दछन्, यो त सबात दिन हो, तिमीले ओछ्यान बोक्नु उचित छैन भनेर भन्दछ। यहाँ हामी हेर्न सक्छ, यो सदुकी फरिसीहरू उनीहरू व्यवस्थाहरू राम्रोसँगले धर्मको कुराहरूलाई पालना गर्ने व्यक्ति थिए, धर्मलाई सुरक्षा गर्ने व्यक्ति थिए। कसले धर्मलाई तोडेको छन्, कसैले धर्मको विरुद्ध गएको छन्, ती कुराहरूको विषयमा हेर विचार गर्ने व्यक्ति थिए। त्यति बेलाको समयमा सबात दिन भन्ने विषयमा जुन परमेश्वरले दिनुभएको थियो, सबात दिन पालन गर्ने विषयमा दिएको थियो, परमेश्वरले सबात दिन पवित्र मान्नु भन्ने कुरा गरिएको हामी हेर्न सक्छौ। तर मानिसहरूले त्यो नियमलाई होइन, पवित्र उनीहरूले काम नगर्नु भन्ने जुन नियम थियो, त्यो नियमलाई चाहिँ मानिसहरूले के गरेका थिए भन्दाखेरि थुप्रो आफ्नै प्रकारका नियमहरू हालेर मानिसहरूको जीवनलाई चाहिँ तितो बनाइदिएका थिए भन्ने कुरा हामी हेर्न सक्छौ। हुन त उनीहरूले आफ्नो नियमलाई अलिकता गम्भीर रूपले दिएका देख्दछौ हामी हेर्ने हो भने, तर त्यो गम्भीर रूपले लिँदा लिँदै उनीहरूले अरू थुप्रो मानिसहरूको जीवनमा चाहिँ त्यसले दुःख ल्याएको हामी हेर्न सक्छौ। यहाँ तपाईँले के देख्न सक्नुहुन्छ भने यो जुन यहुदी व्यक्तिहरू धर्मगुरुहरू तपाईँ देख्न सक्नुहुन्छ, यो धर्मगुरुहरू चाहिँ उनीहरूलाई त्यो निको भएको केही वास्ता छैनन्। एकजना लङ्गडो मानिसले छुटकारा पाएको त्यो कुरा वास्ता छैनन्, तर उनीहरूलाई के कुरा वास्ता छन् भने उनीहरूले बनाएका नियम तोडिएको कुराहरूमाथि उनीहरूले वास्ता गरेको हामी देख्न सक्छौँ। प्रिय, कति दुःख लाग्दो कुरा, अहिलेको समयमा पनि मानिसहरूले दया भन्दा पनि उनीहरूले चाहिँ अरू कुरा, दया गर्नको साटो, ओहो कसले निको पार्यो भन्नको साटो, अब तपाईँ त निको हुनुभयो, कति राम्रो, कसले निको पार्यो, कसरी निको हुनुभयो, होइन, यो सबै कुराहरूको विषयमा खोजी नीति गर्नुपर्ने थियो। उनीहरूले त्यो तोडिएको उनीहरूको नियमको विषयमा चाहिँ खोजी नीति गरेको छन्, तर ऊ कसरी निको भयो भन्ने विषयमा खोजी नीति गरेको छैनन्। हामी हेर्न सक्छौ अहिलेको समयमा पनि प्रिय, धेरै मानिसहरू
नियम कानूनको पछि लागेको छन् अनि दिन प्रतिदिन उनीहरूले नियम कानूनहरू पनि बनाएका छन्। विभिन्न नियमको कारणले गर्दा आज मानिसहरूको जीवनमा सुख चैन भन्दा शान्ति र आनन्दको कुराहरू भन्दा पनि उनीहरूले दुःख अनि दुःख थुपर्दै गएको कुरा हामी हेर्न सक्छौँ प्रिय, अनि हामी हेर्न सक्छौँ यस्तै प्रकारको कुरा यो खण्डमा पनि तपाईँले देख्न सक्नुहुन्छ। प्रभु येशूले त्यो मानिसको जीवनमा आनन्द ल्याउने काम गरे, तर यहाँ हामी हेर्न सक्छौ यो मानिसहरूले चाहिँ यो यहुदीहरूले चाहिँ यो व्यक्तिको जीवनलाई चाहिँ है अलिक तितो बनाउन खोजिरहेको छ, नियम तोड्ने व्यक्तिको रूपमा उसलाई खडा गर्न चाहिरहेको हामी हेर्न सक्छौ। अनि हामीले हेर्नु त्यति बेलाको समयमा यदि कसैले सबात दिनलाई अन्जानमा तोड्थ्यो भने उनीहरूले चाहिँ पशु बलिदान गरेर उसको क्षमा माग्न सक्थ्यो भने, यदि कसैले जानी जानी सबात दिनलाई तोड्थ्यो भने आज सबात दिन हो भनेर भन्दा पनि उसले काम गरिरहन्थ्यो भने चाहिँ उसलाई ढुङ्गाले हानेर मारिन्थ्यो। अनि यो समयमा पनि हामी देख्न सक्छौ मानिसहरू चाहिँ सबात दिनको विषयमा एकदम धेरै गम्भीर भएको तपाईँले देख्न सक्नुहुन्छ। अर्को कुरा म तपाईँलाई बताउन चाहन्छु, यहाँ हामी के देख्न सक्छौ भन्दाखेरि यो सबात दिनको विषयमा हामीले हेर्नु पर्दाखेरि चाहिँ परमेश्वरले नै होइन छ दिन काम गर्नुभयो र सातौं दिनमा विश्राम लिनुभयो। अनि हामीले हेर्ने भने प्रभु येशू चाहिँ उहाँ सबातको प्रभु हुनुहुन्छ। अनि सबात चाहिँ होइन मानिसहरूको निम्ति चाहिँ सबात हो, सबात चाहिँ मानिसहरूको निम्ति चाहिँ होइन भन्ने कुरा हामी बुझ्न सक्छौँ प्रिय। परमेश्वरले चाहिँ मानिसहरूलाई त्यो सबात दिनुभयो, विश्रामको दिन दिनुभयो। अनि हामीले हेर्ने हो भने तपाईँले देख्न सक्नुहुन्छ परमेश्वरले चाहिँ मानिसहरूलाई के भन्दै हुनुहुन्छ भने छ दिन काम गर र सातौं दिन चाहिँ परमेश्वरमा भर पर, परमेश्वरलाई धन्यवाद दिने समय हो भने जस्तै यो प्रकारको कुरा विश्राम लिने कुराहरू हामी हेर्न सक्छौ ताकि उनीहरूले परमेश्वरमा भरोसा गर्न सको उसको आफ्नो बाँकीको जीवन। हामी आफैले हाम्रो आफ्नो जीवनलाई चाहिँ निर्माण गर्न सक्दैनौ, तर परमेश्वरले निर्माण गर्नुहुन्छ। परमेश्वरले सृष्टि गर्नुभएको कुराहरूमा परमेश्वरलाई नै हामीले हाम्रो जीवनलाई अर्पण गर्नुपर्छ भनेर त्यो प्रकारको कुराहरू सिकाउनको निम्ति पनि आज सम्झना गराउनको निम्ति पनि परमेश्वर को हुनुहुन्छ भन्ने कुरा उनीहरूलाई बुझाउनको निम्ति पनि यो सभा दिन थियो भन्ने कुरा हामी विश्वास गर्दछौँ फेरि। अनि यहाँ तपाईँ देख्न सक्नुहुन्छ है इजरायलमा तपाईँ अझै पनि जानुहुन्छ भने इजरायलमा तपाईँ के देख्न सक्नुहुन्छ भने है त्यहाँ माछा बिनाको है समुद्र तपाईँले देख्न सक्नुहुन्छ, जसलाई चाहिँ मृत सागर भनेर देख्न सक्नुहुन्छ। है मूर्ति बिनाको मन्दिर देख्नुहुन्छ जुन चाहिँ यरुसलेम मन्दिर हो। अनि अर्को तपाईँले देख्न सक्नुहुन्छ काम बिनाको दिन पनि देख्नुहुन्छ जुन शनिबारको दिन है उनीहरू कुनै पनि काम गर्दैनन्। अनि यस्तो पनि संसारमा तपाईँले देशहरू देख्नुहुन्छ जहाँ कुनै काम हुँदैन फेरि। अनि जसले के कुरा देखाउँदछ भने फेरि तपाईँ र मेरो निम्ति है आज त्यो परमेश्वर जसले हाम्रो निम्ति काम गर्नुहुन्छ त हाम्रो निम्ति उहाँले चाहिँ सहायता गर्नुहुन्छ, त्यो परमेश्वरलाई पुज्नुपर्छ भन्ने कुरा यो ठाउँले चाहिँ यो प्रकारको दिनले चाहिँ आज सम्झना गराउँछ। तर यहाँ हामीले हेर्ने हो भने जब मानिसलाई तर दुःखको अवस्थामा प्रभु येशूले बारम्बार हामीले हेर्ने भने सबातको दिनमा प्रभु येशू प्रति चाहिँ विभिन्न प्रश्नहरू उठाएको कुरा तपाईँले देख्न सक्नुहुन्छ। प्रभु येशूले भन्नुहुन्छ के शनिबारको दिन कोही पशु इनारमा खस्यो भने खाल्टोमा के तिमीहरू निकालिदेनौ त भनेर भन्दछ। होइन हामीले हेर्ने हो भने प्रभु येशू चाहिँ दया चाहनुहुन्छ। आज मानिसहरूलाई त्यही दयाको खाँचो छ प्रियो, हामी नीति नियममा बाँधिँदैनौ, हामी कुनै दिन यो एउटा दिन अर्को दिन भन्दा उत्कृष्ट हो भनेर भन्दैनौ, तर हामीले हेर्ने हो भने हामी दया हेर्दछौ, हामी मानिसलाई कृपा देखाउन चाहन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ। अर्को कुरा म तपाईँलाई पढिदिन चाहन्छु, एघार पदले यसरी भन्दछ, एघार पदमा यसरी लेख्दछ, त्यसले तिनीहरूलाई जवाब दियो जसले मलाई निको पार्नुभयो उहाँले नै भन्नुभयो आफ्नो ओछ्यान बोकेर हिँड। यहाँ तपाईँ देख्न सक्नुहुन्छ प्रिय है यो मानिसले भनेनन् कसलाई तिमीलाई यो ओछ्यान उठाएर हिँड्न भयो त्यो व्यक्तिले भनेर भनेन। उसले के भन्दछन् भने उसको दृष्टि चाहिँ के छ भन्दाखेरि एउटा फलानु मानिसले होइन, उसको दृष्टि चाहिँ जसले मलाई निको पार्यो, मेरो उसको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ निको हुनु थियो भन्ने कुरा हामी हेर्न सक्छौँ। उसले भन्छन् जसले मलाई निको पार्यो उसले मलाई ओछ्यान बोकेर हिँड भन्नुभयो भनेर भन्दछ। त्यहाँ एकजना व्यक्ति छन् को म जान्दिनँ, जो व्यक्तिको साँच्चै नै उसले उसको मुखमा उसको बोलीमा शक्ति छ जसको कारणले गर्दा म 38 वर्षसम्म यसरी म लङ्गडो भएको थिएँ, उसको बोलीमा त्यो शक्ति छ, त्यो शक्तिको कारणले गर्दा आज म निको भएको छु। अनि त्यो निको भएको अवस्थाबाट उसले मलाई अर्को कुरा के भन्छन् भने गर्नका लागि लगाउँछन् ओछ्यान बोक्न लगाउँछन् भने यद्यपि यो तपाईँहरूको नियम कानून अनुसार यो विपरीत हो तर त्यो व्यक्तिले भनेका कुराको कारणले गर्दा म मानिलिन्छु भनेर भन्दछ। अनि प्रिय आज तपाईँ र म पनि संसारको थुप्रो नियम कानूनहरू छ
जुन नियम कानून आज परमेश्वरको वचनको विरुद्ध छ, जुन परमेश्वरले सारा संसारलाई सृष्टि गर्नुभयो, हामी सबैजनालाई सृष्टि गर्नुभयो, आज त्यो परमेश्वरले आज हामीलाई केही कुरा गर्नलाई भन्नुहुन्छ भने आज हामीले सबै कुराहरू त्यागेर आज उहाँको कुराहरू सुन्न जरुरी छ प्रिय। यदि हामीले त्यो कुराहरू गर्दछौँ भने आज अनि जो हाम्रो सृष्टिकर्ताको कुराहरू मान्दछ भने आज प्रिय त्यो जस्तो आनन्द लाग्ने कुराहरू संसारमा केही पनि छैनन् प्रिय। त्यही भएको कारणले गर्दा हाम्रो कानहरू खडा गरौं, उहाँको वचन सुन्नलाई हाम्रो आँखाहरू खोलौं, उहाँको वचन पढ्नको लागि हाम्रो मगजहरू पुरै तयार राखौं, उहाँको वचनहरूलाई ग्रहण गर्नको लागि हाम्रो हृदयहरू पुरै खुल्ला राखौं, उहाँको वचनहरूलाई स्वीकार गर्नको लागि। आज प्रिय तपाईँ र मैले गर्नुपर्ने काम चाहिँ त्यही हो। अनि हामी हेर्न सक्छ अर्को कुरा, बाह्र पदले भन्दछन् तिमीहरूले त्यसलाई सोधे तिमीलाई ओछ्यान बोकेर हिँड भन्ने मानिस को भनेर भन्दछ। होइन, जो हाम्रो सृष्टिकर्ताको कुराहरू मान्दछ भने आज प्रिय त्यो जस्तो आनन्द लाग्ने कुराहरू संसारमा केही पनि छैनन् प्रिय। त्यही भएको कारणले गर्दा हाम्रो कानहरू खडा गरौं, उहाँको वचन सुन्नलाई हाम्रो आँखाहरू खोलौं, उहाँको वचन पढ्न

उनीहरूलाई केही चासै छैन निको भएको भएर निको भयो यो असाध्य कामको निम्ति उनको हृदय चाहिँ आज हामीले हेर्ने हो भने ढुङ्गा जस्तो थिए भने जस्तै बुझिन्छन् त्यो त्यो निको भएको कुराहरू उनीहरूलाई चासो छैनन् उनीहरूलाई नियमको कुराहरू मात्रै चासो छन् भन्ने कुरा बुझ्न सक्छौ तर निको भएको त्यस मानिसले उहाँलाई को हुनुहुन्थ्यो भने चिनेको थिएन किनभने त्यस ठाउँका भिड उहाँको भएको हुनाले येशु त्यहाँबाट गइहाल सक्नु भएको थियो यहाँ तपाईँ देख्न सक्नुहुन्छ प्रिय यो व्यक्तिले त्यो निको भएको त्यस मानिसले उहाँको हुनुहुन्थ्यो येशु को हुनुहुन्थ्यो भन्ने कुरा चिनेको थिएन आज प्रिय हाम्रो प्रभु येशुले सारा संसारलाई उहाँलाई सित्तैमा उहाँले सबै कुरा दिनुभएको छ धेरै कुरा दिनुभएको छ तपाईँ र मेरो निम्ति यहाँ हामी हेर्न सक्छौ यद्यपि यो व्यक्तिले येशूलाई चिन्दैन थिए तर यो व्यक्तिले चाहिँ येशूद्वारा चाहिँ त्यो निको हुने कार्य पाएको थियो हाम्रो परमेश्वर त्यो हुनुहुन्छ उहाँले प्रशंसा पनि खोज्नु भएन मैले भनेकै मेरो नाम है भनेर केही पनि भनेको छैन प्रिय थुप्रो मानिसले भन्छ जबसम्म येशूले हामी चिन्दैन तबसम्म हामी निको हुँदैन भनेर भन्छ होइन बाइबलले भन्छ सिकाउँदैनन् त्यो प्रकारको कुरा हामीले उहाँलाई नचिने पनि उहाँले हाम्रो जीवनमा आश्चर्यको काम गर्न सक्नुहुन्छ निको पार्ने काम गर्न सक्नुहुन्छ थुप्रो मानिसले भन्छन् अब तपाईँको विश्वासको कमजोरको कारणले गर्दा तपाईँ निको नभएको थुप्रो मानिसले दोष्याउने काम गर्छन् त्यो प्रकारले तर यहाँ हामी हेर्न सक्छौ यो मानिसले के विश्वास गरेर यो मानिसले जान्दैनन् येशु भन्ने पनि जान्दैनन् यो मानिसलाई यो पनि थाहा छैन उहाँ परमेश्वर हुनुहुन्छ भनेर तर यो मानिसलाई एउटा कुरा हामी हेर्न सक्यौँ मानिसको कारणले गर्दा होइन तर येशुको कारणले गर्दा यो मानिस चाहिँ निको भएको थियो येशु प्रभुले चाहनुभयो भन्ने कुरा हामी हेर्न सक्छौँ अनि आज तपाईँ र म पनि प्रिय हामीले परमेश्वरमाथि त्यही भरोसा गर्न आवश्यक छ अनि परमेश्वरलाई भन्न आवश्यक छ हे परमेश्वर पिता तपाईँ मेरो जीवनमा काम गर्नुहोस् प्रभु मेरो विश्वासहरू ठुलो छैन मेरो विश्वासहरू वृद्धि गर्नुहोस् मेरो जीवनमा यसरी काम गर्न जुन कामहरू गर्नका निम्ति तपाईँ सक्षम हुनुहुन्छ तपाईँ सामर्थ्यवान हुनुहुन्छ अनि हामी हेर्न सक्छौँ प्रिय परमेश्वरले कोही मानिसको जीवनमा पनि कुनै पनि काम गर्न सक्नुहुन्छ चाहे येशूको विषयमा उसले नसुनेको होस् येशूलाई नचिनेको होस् त्यही पनि येशु मानिसको जीवनमा काम गर्न सक्नुहुन्छ अनि यहाँ हामी हेर्न सक्छौँ प्रभु येशूलाई उनीहरू चिन्न सकेनन् किनभने प्रभु येशू त्यहाँ धेरै भिड भएको कारणले गर्दा येशू त्यहाँबाट गइसक्नु भएको थियो धेरै भिडहरू थियो आज यस्तो धेरै हाम्रो जीवनको व्यस्तताको कारणले गर्दा येशूको कुरा हामी सुन्छौँ येशूको कुरा सुनेपछि आज हामी त्यत्तिकै येशूलाई खोज्दैन फेरि एकचोटि एक समय राम्रो लाग्छ उहाँको वचन सुन्दा उहाँको विषयमा थाहा गर्दा तर फेरि त्यो हाम्रो जीवनको व्यस्तताको कारणले गर्दा हामी फेरि येशूको विषयमा बिर्सदै जान्छौँ अनि बिर्सदै जान्छौँ उहाँसँग व्यक्तिगत रूपमा उहाँको विषयमा अध्ययन गर्नलाई उहाँको विषयमा फेरि खोजी गर्ने काम चाहिँ हाम्रो जीवनमा गर्दैनौँ है प्रिय आज म तपाईँलाई भन्न चाहन्छु आज यो प्रकारले हामीले येशूलाई नबिर्सौँ प्रिय आज संसारका भिडका कुराहरूले संसारका व्यस्तताको कुराहरूले आज येशूसँग भेट्ने कामहरू जीवनमा दैनिक रूपमा हुन सकेको होस् प्रियो जो चाहिँ सारा संसारको सृष्टिकर्ता हुनुहुन्छ जो चाहिँ हामीसँग सदैव उहाँ संगत गर्न चाहनुहुन्छ संगति गर्न चाहनुहुन्छ बात गर्न चाहनुहुन्छ प्रियो 14 पद म तपाईँको लागि पढिदिन चाहन्छु यहाँ यसरी भन्दछ त्यसपछि येशूले त्यसलाई मन्दिरमा भेट्टाएर भन्नुभयो हेर तिमी निको भएको छौ फेरि पाप नगर र तिमीहरूमाथि अझ बढी खराबी आई नपरोस् भनेर भन्दछ प्रियो यो खण्डमा तपाईँले देख्न सक्नुहुन्छ यो खण्डमा यहाँ भन्दछन् प्रभु येशूले त्यसलाई मन्दिरमा भेट्टाएर भन्नुभयो भनेर भन्छ निश्चय नै यो व्यक्ति मन्दिरमा गएको थियो भन्ने कुरा बुझ्न सक्छ निश्चय नै यो व्यक्तिले त्यो मन्दिरमा जहाँ आराधना गरिन्थ्यो अनि उसले परमेश्वरलाई फेरि खोज्छन् उसले भन्दछन् मेरो जीवन अब बाँकीको जीवनमा मेरो आफ्नो रुपियाँ पैसा कमाउँदै म बिताउने होइन पाहुना खाँदै घुम्ने मेरो त्यो होइन तर म चाहिँ म मेरो परमेश्वरलाई धन्यवादी दिँदै मैले जिउनु पर्ने हुन्छ धन्यवाद स्वरूप मैले परमेश्वरको आराधना गर्नुपर्ने हुन्छ यो मैले उत्तम जीवन पाएको छु मेरो लङ्गडोपनबाट मैले निको भएको छु अब मेरो जीवन चाहिँ परमेश्वरको निम्ति हो भनेर यहाँ हेर्न सक्छ हुनसक्छ त्यो प्रकारले ऊ मन्दिर फेरि गएको हामी हेर्न सक्छौँ अनि यो उतिर जान्थे अनि ऊ लङ्गडो हुँदा सधैँ जान्थे भने झन् अब सधैँ हुँदा झन् जान आवश्यक छ प्रिय जान उपयुक्त थियो प्रिय अनि आज ऊ जान्छ जो जान्छन् जसले परमेश्वरलाई खोज्छन् प्रिय परमेश्वर टाढो हुनुहुन्न अनि येशूले त्यस व्यक्तिलाई भेट पाउँछ येशूले देख्नुहुन्छ हो हामी पनि देखिने ठाउँमा हौ प्रिय तपाईँ र म देखिने ठाउँमा भयो भने परमेश्वरले पनि देख्नुहुन्छ नदेखिने ठाउँमा भयो भने देख्नुहुन्छ अनि उहाँले के भन्नुहुन्छ थाहा वचन दिनुभएको छ प्रिय र शिक्षा दिनुभएको छ आज हामी उहाँको नजिक आउँदैनौँ भने शिक्षा पनि पाउँदैनौँ हामीले के गर्नुपर्छ भन्ने कुरा हाम्रो जीवनमा थाहा पनि

गर्न सक्दैनौ, तर तपाईँ र मैले प्रिय आज उहाँको नजिक जान्छ भने उहाँले भन्नुहुन्छ, हामीलाई शिक्षा दिनुहुन्छ। त्यो व्यक्तिलाई के शिक्षा दिनुभयो यहाँ हामी हेर्न सक्छ प्रिय, उहाँले भन्नुभयो अब पाप नगर र तिमीमाथि अझ बढी खराबी नआओस्। प्रभु येशू कोही मानिसको जीवनलाई, बितिसकेको जीवनलाई उहाँ जान्न सक्नुहुन्थ्यो। उहाँ सर्वज्ञानी परमेश्वर हुनुहुन्छ, उहाँले जान्नुहुन्छ तपाईँ र मेरोको विगतको जीवन पनि, उहाँ जान्नुहुन्छ वर्तमानको जीवन पनि जान्नुहुन्छ, भविष्यको जीवन पनि जान्नुहुन्छ। प्रभु येशूले यो निको भएको मान्छेलाई भन्नुहुन्छ अब उसो फेरि पाप नगर भनेर भन्दछन्। ओ प्रिय, आज तपाईँ र मैले पनि हाम्रो जीवनमा यदि पाप भन्ने कुरा यहाँ हामी हेर्न सक्छौँ, यो भन्दछन् प्रभु येशूले भन्नु खोजेको सायद होइन, यो घटनाबाट के बुझ्न सक्छ भन्दा पापकै कारणले गर्दा यो मान्छे लङ्गडो भएको थियो। यहाँ हामी हेर्न सक्छौँ अब पाप नगर भनेर भन्दछ। थुप्रो मानिसले भन्छन् है, कतिचोटि मान्छेले पापै नगरे पनि विभिन्न रोग लाग्छन्, अप्ठ्यारो स्थितिमा पुग्छौं, तर सदैव है हामी आफै पनि रोगी भएको होइन, आफै हाम्रो जीवनमा समस्या आएको होइन, कतिवटा समस्याहरू आफै उत्पन्न हुन्छ। अनि यो मानिसको समस्या चाहिँ कसरी उत्पन्न भएको रहेछ भन्दा उसले पाप गरेको कारणले गर्दा ऊ चाहिँ लङ्गडो भएको रहेछ भनेर बुझ्न सक्छ। तर हरेक लङ्गडो मान्छे पापको कारणले चाहिँ होइन प्रिय है, यहाँ हामी हेर्छ प्रभु यसरी भन्नुहुन्छ अब त निको भइस, अब के गर पाप गर्न छोड। प्रिय, आज तपाईँ र म पनि आज प्रभु येशूलाई चिन्दछौँ भने आज हाम्रो जीवनमा पनि त्यस्ता प्रकारका पापहरू छन् जसले परमेश्वरको नजिक जानका लागि आज हामीलाई रोक्छन् भने, छेक्छन् भने आज हामीले भन्न आवश्यक छ प्रभु मलाई सहायता गर्नुहोस्, पापहरू मैले इन्कार गर्न सकौँ, पापहरू मैले पर हटाउन सकौँ, मलाई सहायता गर्नुहोस्। अनि हामी हेर्न सक्छौँ पाप नगर्नलाई भन्दछ, अनि पाप गर्यो भने चाहिँ के हुँदो रहेछ, अझै धेरै उसमा खराबी आउनेछन्। 15 पद, त्यसलाई निको पार्ने त येशू हुनुहुँदो रहेछ भनेर त्यस मानिसले गएर यहुदीहरूलाई भनिदियो। त्यस कारणले गर्दा यहुदीहरूले येशूलाई खेदो गर्न लागे, किनभने उहाँले यो काम सभा दिनमा गर्नुभएको थियो। यहाँ तपाईँ देख्न सक्नुहुन्छ यो मानिसले गएर भन्छन् चुप्प लाग्दैनन् उसलाई कसले निको पारेको भनेर। आज तपाईँ र मेरो जीवनलाई पनि निको पार्ने प्रभु येशू हुनुहुन्छ। आज प्रभु येशूको विषयमा घोषणा गर्न हामी चुप्प लागेर बस्ने होइन प्रिय, आज हामीले सारा मानिसहरूलाई उहाँको विषयमा बताउनु पर्ने हुन्छ। सारा मानिसहरूलाई येशू मुक्तिदाता हुनुहुन्छ, येशू जीवनदाता हुनुहुन्छ, पाप क्षमा गर्ने हुनुहुन्छ, उहाँ साँचो परमेश्वर हुनुहुन्छ भनेर हामीले अरूलाई बताउनै पर्छ प्रिय। यद्यपि बताउँदाखेरि त्यहाँ संकष्टको कुरा, समस्याको कुराहरू छन्, अनि आज हामी यो कुरा बुझौँ त्यो समस्या भन्दा ठूलो हाम्रो परमेश्वर हुनुहुन्छ। अनि हामी हेर्न सक्छौँ त्यहाँको मानिसहरूले त्यो यहुदीहरूले मार्ने कोसिस गरे। 17 पदले यसरी भन्छ, तब येशूले तिनीहरूलाई भन्नुभयो मेरो पिता अहिलेसम्म काम गरिरहनु भएको छ र पनि म पनि काम गरिरहन्छु भनेर भन्नुहुन्छ। प्रभु येशूले आफूलाई प्रभु परमेश्वर पितासँग तुलना गरेको हामी हेर्न सक्छौँ। मेरो पिताले काम गर्नुहुन्छ, तिमीहरू भन्छौ सबा दिनमा काम नगर, निको नपार, होइन ओछ्यान बोक भनेर नभन, त्यो प्रकारले प्रभु येशूले नियम तोड्नु भएको होइन। त्यहाँ एउटा नियम थियो सभा दिनमा उनीहरूले पालन गर्नुपर्छ, सभा दिन पालन गर्दा गर्दै प्रभु येशूले के भन्नुहुन्छ भन्दा त्यहाँ कतिवटा अनुग्रह देखाउने ठाउँ पनि छ, निको पार्ने ठाउँ पनि छ, सहायता गर्नुपर्ने कुराहरू पनि छ। प्रभु येशूले उनीहरूले बनाएका विभिन्न प्रकारका नियमलाई चाहिँ उहाँले भन्दै हुनुहुन्छ त्यो चाहिँ मानवले बनाएका नियम हो, तर परमेश्वरले बनाउनु भएको नियम चाहिँ विश्राम हो। आज यो लङ्गडो मानिसलाई प्रभु येशूले विश्राम दिनुभएको छ निको पारेर। अनि हामी हेर्न सक्छौँ तर यो मानिसहरूले भन्छन् तैले चाहिँ विश्रामको दिनमा चाहिँ के गरिरहेछस्, यो ओछ्यान बोकिरहेछ। आज हामी हेर्न सक्छौँ प्रिय, आज मानिसलाई त्यो परमेश्वरको विश्राम चाहिँ चाहिएको, त्यो शारीरिक विश्राम होइन है। अनि हामी प्रभु येशूले त्यो विश्राम पूरा गर्नुभएको हामी हेर्न सक्छौँ। आज येशू ख्रिस्टमा विश्राम छ प्रिय, जतिजना येशूमा जिउँछौँ प्रिय, येशूको खातिर हामी जिउँछौँ, येशूमा रहन्छौँ, येशूले भन्नुभए अनुसार काम गर्छौँ, जसरी यहाँ भन्छन् परमेश्वर पिता पनि काम गरिरहनुहुन्छ। अनि शनिबारको दिन के प्रभु परमेश्वर काम गर्नलाई बन्द गर्नुहुन्छ? शनिबारको दिन घाम उदाउँदैन? उदाउँछ। शनिबारको दिन पानी पर्दैन? पर्छ प्रिय। परमेश्वरले यी सबै कुरा गरिरहनु भएको छ भने हामीले किन नगर्ने त हो? हामीले विश्राम दिनुपर्छ, तर हामी यो प्रकारको नियममा बाँधिनु हुँदैन। हामीले बुझ्नुपर्छ मान्छेले बनाएको नियम के हो, परमेश्वरलाई दिनुभएको नियम के हो। त्यसैको निम्ति हामीले बाइबल दिनानुदिन पढ्न आवश्यक छ, गइदिन आवश्यक छ है। जसरी यहाँ भन्दछ म पनि काम गरिरहन्छु। 18 पद, यसकारण यहुदीहरूले येशूलाई मार्ने अझ बढी प्रयत्न गर्न लागे, किनकि उहाँले सभा दिन भङ्ग गर्ने काम मात्र होइन तर आफैलाई परमेश्वरको बराबरी तुल्याएर उहाँले परमेश्वरलाई आफ्नै पिता भन्नुभएको थियो। अनि यी कुराहरू सबै यो घटनाबाट हामी के कुरा बुझ्न सक्छौँ भने येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ, उहाँले भन्नुहुन्छ मेरो पिता भनेर भन्दछ।
उहाँले सबात दिन मात्र भङ्ग गर्नु भएन भनेर यहुदीहरूले भन्छन्, आफूलाई परमेश्वरको तुलना गर्नुभयो भनेर भन्छ। प्रभु यीशु परमेश्वर हुनुहुन्छ, कन्याको कोखबाट जन्मनुभयो यस पृथ्वीमा, कसैले नगरेको आश्चर्य काम गर्नुभयो, उहाँले जे जे भन्नुभयो सबै कुरा उहाँले पूरा गर्नुभयो। उहाँले भन्नुभयो म मारिन्छु, गाडिन्छु, बौरी उठ्छु, अनि त्यो कुरा पनि उहाँले गर्नुभयो। जुन कुरा उहाँले सबै कुरा भन्नुहुन्छ अनि उहाँले गर्नुहुन्छ, अनि उहाँले अझै कतिवटा कुरा भन्नुभएको छ, उहाँले भविष्यमा गर्नुहुन्छ भनेर भन्नुभएको छ। उहाँ नै परमेश्वर प्रिय, अनि आज तपाईँ र मैले चुन्न आवश्यक छ। हाम्रो परमेश्वरको हाम्रो नीति नियम नै हाम्रो परमेश्वर हो त, नीति नियममै खुसी बनाउँछ तर परमेश्वरलाई दुखी तुल्याउँछ भने आज प्रिय हामीले गलत परमेश्वरलाई पुजिरहेको छ। आज परमेश्वर येशु ख्रिस्ट चाहिँ आज हाम्रो जीवनमा हुन आवश्यक छ। येशु ख्रिस्टले के गर्न मन पराउनुहुन्छ, के गर्नुहुन्थ्यो भन्ने कुरालाई हाम्रो आत्मसात गर्न जरुरी छ। प्रिय तपाईँ र मलाई परमेश्वरले आशीर्वाद दिनुभएको छ। म छोटो हो, म प्रार्थना गर्न चाहन्छु। शिर झुकाऊ, आँखा बन्द गर, मनन गर, येशुले के गर्नुभयो। येशुले मानिसहरूले बनाएका नियमलाई तोड्नुभयो, परमेश्वरले बनाएको नियम तोड्नु भएको होइन। आज मैले तोड्नुपर्छ भनेको होइन, कतिवटा नियमहरू राम्रो छ मानिसले बनाएको पनि, तर कतिवटा नियमहरू यस्ता छन् जुन चाहिँ परमेश्वरलाई महिमा दिँदैनन्। हे परमेश्वर, आज हामीलाई ती कुराहरू चिन्नलाई सहायता गर्नुहोस्। प्रभु असल कुराहरू हाम्रो जीवनमा लगाउनलाई सहायता गर्नुहोस्। मानिसहरूलाई प्रभु दया देखाउनलाई सहायता गर्नुहोस्। प्रभु आज हाम्रो जीवनमा तपाईँले आशीर्वाद गर्नुहोस्। कति मानिसहरू छन् आज तपाईँलाई चिन्दैनन् प्रभु, कति मानिसहरू त्यसरी नै लङ्गडो जस्तै उनीहरूलाई सहायता चाहिएको छ प्रभु। आज उनीहरूलाई सहायता गर्नुहोस् प्रभु, हामीलाई माध्यम बनाउनुहोस्, हामीद्वारा तपाईँले महिमा दिनुहोस्। धन्यवाद, हाम्रो बिन्ती सुनिदिनु भएको छ। आशीर्वाद माग्छौ येशु ख्रिस्टको नाउँमा, आमेन। हे प्रिय, भर्खरका पाठहरूबाट सायद निश्चय नै हामी सबैजनाले आशीर्वाद पायौँ होला। आज पनि प्रार्थना गरौं, हामीले पनि आज यही प्रकारले संसारमा भएका मानव निर्मित नियमहरू जसले परमेश्वरलाई महिमा दिँदैनन् भने आज ती कुराहरू खारेज गर्न जरुरी छ। यसै गरी प्रिय, म तपाईँलाई बिन्ती गर्दछु, यदि कतिजना संगति जानुहुन्न भने, प्रभुको वचनबाट सिक्न चाहनुहुन्छ भने है तपाईँ हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो मण्डली नक्कुमा छन्, आउन सक्नुहुनेछ। हाम्रो फोन नम्बर यस प्रकार छन्, 98421 34 370। फेरि पनि भन्न चाहन्छु, 98421 34 370। हस्त, धन्यवाद, फेरि भेटौँला।

0: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
1: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
3: यति बेला रातिको 8 बज्यो।

0: तपाईहरु सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: श्री ख्रीष्टको नाममा तपाईँ सबैजनालाई जय मसीह। आजको लागि चाहिँ हामीले वचनको श्रृङ्खला, जुन चाहिँ बाइबलीय प्रार्थनाको अभ्यास भन्ने थियो, आजलाई स्थगित गरेर आज अरू विषयमा हामी विचार मनन गर्नेछौ। शीर्षक चाहिँ मैले ख्रीष्टमा रहेको करार भन्ने विषय राखेको छु। अनौठो विषय हुन सक्छ हाम्रो समय सन्दर्भलाई लिएर, तर यो प्रसङ्ग म गाँच्दै जानेछु, तपाईँले बुझ्ने प्रयास गरिदिनु होला। मण्डली चाहिँ करारको समाज हो, यसो ख्रीष्टको शरीर भन्छ हामीले। अनि करारको समाजमा हामीले गर्ने गतिविधिहरू, हामीले गर्ने विचार धारणाहरू, अनि यसरी वचनबाट उगाएको कुराहरू चाहिँ एउटा जीवाणु क्या, एउटा जेनेरेटिभ भन्छ, एउटा जीवनभित्र भएको, त्यो जीवन उत्पादन हुन सक्ने, वृद्धि विस्तार हुन सक्ने क्षमता बोकेको यो समाज छ। किनभने जुन विचारधाराले, जुन कुराले हामीहरू बनिएको छौँ, त्यो कुराहरूले हामीलाई एउटा दृष्टिकोण दिन्छ। वचनले हामीलाई एउटा वर्ल्ड भ्यू भन्छ नि, होइन, संसारलाई हेर्ने नजर अन्दाजहरू, वर्ल्ड भ्यू भन्छ, विश्व परिदृष्टिकोण भन्छ। अब त्यो बुझ्न गाह्रो छ, भर्खर सिक्किममा पास्टरहरूलाई, पास्टर फर्मेसनको उसमा मैले त्यही विषय पढाएर आएको थिएँ कि हामीभित्र यो दिमागभित्र चाहिँ संसारलाई हेर्दाखेरि अर्थ लगाउन सक्ने क्षमता, एउटा मेकानिजम, इन्जिन छ। त्यो इन्जिन, त्यो अपरेटिङ सिस्टममा चाहिँ परमेश्वरको वचन र उहाँको आत्माबाट हामी हेर्छौँ। हाम्रो चस्मा चाहिँ परमेश्वरको वचन र पवित्र आत्मा हुनुहुन्छ, अनि त्यो दुईवटा आँखामा लगाइसकेपछि त्योद्वारा हामीले समाज र संसारलाई हेर्ने क्षमता अभिवृद्धि गर्छ। अनि यो दृष्टिकोणले, यो दूरबीनले, यो चस्माहरूले संसारलाई हेर्दाखेरि कसरी देख्नुपर्ने, कसरी बुझ्नुपर्ने भन्ने कुरा हामी वचनबाट सिक्छौँ र बुझ्दछौँ। अनि यसकारण मण्डलीमा आएपछि यहाँनिर मञ्चमा गर्ने कुराहरू चाहिँ प्रदर्शन होइन, नाटक होइन, प्रेजेन्टेसनहरू होइन। होइन, हामी मण्डलीमा आउँदा चाहिँ फिल्म हेर्न, स्टेजमा भएको मञ्चबाट नाटकहरू हेर्न हामी आएका छैनौँ। मण्डली चाहिँ अभ्यासालय हो, यो कुरा हामी सिक्दै आएका छौँ, हामी अभ्यास गर्न सिक्छौँ, यहाँ आएर सिक्छौँ, अनि यहाँबाट बुझेको कुराहरू दिमागभरि, जीवनभरि लिएर हामी आफ्नो जीवन, छ दिनको जीवनमा जान्छौँ, अनि फर्केर फेरि यहीँ आउँछौँ। अनि यो चाहिँ अभ्यासालय, हामी जीवनलाई नयाँ कुराहरूमा अभ्यास गर्न, अभ्यस्त रहनलाई, बानी बसाल्नलाई, सिक्नलाई, बुझ्नलाई र त्यो अनुसार गर्नलाई हामी सिक्दैछौँ। यसकारण पहिलो कुरो चाहिँ हामी यहाँ के गर्छौँ, परमेश्वरलाई खोज्ने, उहाँलाई चिन्ने। मेरो वचनमा मैले प्रार्थनाको विषयमा भनेको थिएँ, प्रार्थनाको अन्तिम गन्तव्य भनेको परमेश्वरलाई चिन्नु हो, उहाँसँग भेट्नु, अनि उहाँसँग भेटवार्ता गर्दै गर्दाखेरि चाहिँ हामी उहाँलाई चिन्छौँ। यसै छबाट मैले धेरै कुरा तपाईँसँग बाँडेँ है। अनि जहाँ संसार विश्व चाहिँ यसैयाले प्रचार गरेको, उसले वचन बोलेको, एउटा अगमवक्ता भएर समाजको अगाडि उभिएर उसले दिने कुराहरू चाहिँ उसले अनुसन्धान गरेको छ, उसले स्वर्ग र पृथ्वीलाई बोलाइराखेको छ है, जहाँ उसले व्यक्तिगत समस्याहरूलाई, हामीले झेल्नु भोग्नु परेको जीवनको समस्याहरूलाई उसले अनुसन्धान गरेको छ, बुझेको छ। हे इजरायल सुन, हे आकाश सुन, हे पृथ्वी ध्यान दे, परमप्रभु परमेश्वर भन्नुहुन्छ, तिमीहरूको बानी बेहोरा, विचार, सोचाइ, इसाराहरू, तिमीले गर्ने जीवनशैली, विचार ध्यान देऊ। ओठ जिब्रोले मात्र परमेश्वर आराधना गरेर पुग्दैन, परमेश्वर अगाडि देखावटी रूप लिएर आएर पुग्दैन, तर उहाँको वचन र ध्यानमा तिमीहरू आफ्नो जीवनलाई राख। दोस्रो भाग चाहिँ विश्वव्यापी घटनाहरूलाई लिएर उहाँले यसै सात अध्यायमा विश्वव्यापी घटनाहरूले व्यक्तिगत समस्याहरू र विश्वमा लडाईँको अवस्थाहरू, त्यो दुई बीचमा चाहिँ परमेश्वरले यसैयालाई आफ्नो उपस्थितिमा बोलाउनुहुन्छ। अनि यसै छ अध्यायमा चाहिँ यसै परमेश्वरको उपस्थितिमा पुगेको छ, मन्दिरमा आराधना गर्न पुगेको छ, परमेश्वरले उसलाई दर्शन दिनुहुन्छ, ऊ एउटा अगमवक्ता, उसको मन ध्यान, उसले देखेको कुराहरू उसले लेखेर राखिदिन्छ, मैले परमप्रभु परमेश्वरलाई देखेँ, परमेश्वरले के भन्नुभयो है, त्यहाँ अस्ति हामीले अध्ययन गरेको छौँ। अनि त्यो आराधनामा है, मैले प्रार्थनाको परिभाषा दिँदै थिएँ तपाईँलाई, प्रार्थना चाहिँ परमेश्वरसँग गर्ने अन्तरक्रिया हो, परमेश्वरसँग उहाँको उपस्थितिमा गरिने अन्तरक्रिया चाहिँ प्रार्थना हो। प्रार्थनाले हामीलाई परमेश्वरको उपस्थितिमा हामी कसरी उहाँसँग सम्बन्ध गाँच्छौँ, उहाँको वचन सुन्ने, उहाँको उपस्थिति थाहा गर्ने, अनि आफूले त्यो अनुसारको प्रतिक्रिया जनाउने, बोल्ने, सुन्ने, जीवनको महत्वपूर्ण कुराहरूमा अठोट गर्ने, परमेश्वरसँग बाचा गर्ने, अनि त्यो पूरा गर्ने, उहाँको वचन सुनिसकेपछि त्यो आज्ञाकारितामा लिएर जाने कुराहरू चाहिँ हामी परमेश्वरको उपस्थितिबाट सिक्छौँ अनि बुझ्छौँ। अर्को एउटा मैले कोटेसन राखिदिएको थिएँ, सिमोन वाइल भन्ने व्यक्तिले भन्नुभयो, प्रेयर कन्सिस्ट सिम्पली इन गिभिङ गड अल द केयरफुल अटेन्सन सोल इज केपेबल अफ। हाम्रो प्राणात्माको क्षमता भएसम्म सबै ध्यान मन आकर्षण, हाम्रो सतर्क ध्यान चाहिँ परमेश्वरलाई दिनु चाहिँ प्रार्थना हो अरे, बानी बसेको बर्बराउने प्रार्थना होइन। तर हाम्रो ध्यानको मुख्य केन्द्र सेन्टरमा चाहिँ परमेश्वरलाई राखेर उहाँको उपस्थितिमा बस्नु प्रार्थना हो। सिक्दै थियौँ भनेदेखि हामी यसैयाको पुस्तकमा देख्दछौँ, विशेष गरी यसैया 56:7 हुनुपर्छ, जहाँ अघि हामीले पढ्यौँ कल टु वर्सिपमा परमेश्वरले इजरायललाई भन्नुभएको कुराहरू 7 लेखेको छ। म मेरो पवित्र पर्वतमा ल्याएर मेरो प्रार्थनाको घरमा तिमीहरूलाई आनन्दित तुल्याउनेछु, परमप्रभु परमेश्वर भन्नुहुन्छ। तिनीहरूका होम बलि र बलिदानहरू विदेशीहरूका म मेरो वेदीमा ग्रहण गर्नेछु, किनभने 7 अन्त्यमा भनेको छ, यसैया 56:7, किनकि मेरो भवन सबै जातिहरूका निम्ति प्रार्थनाको घर भनिनेछ। परमेश्वरको प्रार्थना, यो शब्द लिएर येशु ख्रिस्टले मन्दिर सफा गर्न जानुहुँदाखेरि मत्ती लुक्का यो हुन हामी यो पद पाउँदछौ कि यही शब्दहरूलाई लिएर येशुले जब मन्दिरमा जानुभयो, यरुसलेमको केन्द्रमा विशाल मन्दिर छ, आराधना गर्न प्रार्थना गर्न मानिसहरू आएका छन्, तर त्यहाँ मन्दिरको बाहिर चाहिँ धेरै व्यापार गर्न बसेका मानिसहरू छन्। अनि उहाँले लखेट्नु भयो सबैलाई, किनकि उहाँमा डाह थियो, परमेश्वरको भवनको डाहको कारणले उहाँले सबैलाई लखेट्नु भयो। रिस आवेगमा उहाँले ढुकुर उडाइदिनु भयो, जनावर लखेटिदिनु भयो, मानिसहरूलाई धपाउनु भयो र हकार्नु भयो, किनभने मेरो घर चाहिँ प्रार्थनाको घर भनिनेछ, तर तिमीहरूले यसलाई डाकुहरूको ओडार बनाएका छौ। त्यो कुरा विचार गर्दै गर्दाखेरि तपाईँ हामी परमेश्वरको मन्दिरमा आउँदाखेरि जुन चाहिँ प्रार्थनाको घर हो, तर यहाँ धेरै कार्यक्रमहरू हुन्छ, अनेक कार्यक्रमहरू हुन्छ, यहाँ तपाईँले सबै थाहा छ, एउटा कार्यक्रम पछि अर्को, यो फुर्सदै छैन हाम्रो स्टाफ हाम्रो लिडर्सहरूलाई त, कार्यक्रम पछि कार्यक्रम पछि कार्यक्रम, हरेक जे कुरा पनि यहाँ गरिन्छ, परमेश्वरलाई खोज्न, उहाँलाई चिन्न, उहाँलाई केन्द्रमा राखेर चिन्न भन्दा बाहेक गरिने कुराहरू चाहिँ हाम्रो फाइदा, हाम्रो नाफा, हामीलाई मजा, हामीलाई खतरा, अब थप्नु स्थिति होइन, ती कुराहरू चाहिँ डाकुरको ओडार, जस उगाएर नाफा मजा भविष्य आशिष सबै कुराहरू चाहिँ जसले परमेश्वरको उपस्थिति खोज्दैन। यसकारण मण्डलीमा हामी आउनु, आपतको समय, विपदको समय, सङ्घर्ष सङ्कष्ट विलापको समयमा परमेश्वरको उपस्थिति खोज्नु हाम्रो प्रथम जिम्मेवारी हो। हामी मण्डलीमा प्रार्थनामा आउनुपर्ने, हाम्रो घर परिवारमा यो समय अवस्थाहरूमा प्रार्थनामा धेरै समय बिताउनु पर्ने, परमेश्वरको उपस्थिति खोज्नु पर्ने यो समय अवस्थाहरू प्रियहरू, हतार र हाम फालेर गर्नुपर्छ, हामीले सेवा गर्न जानुपर्छ, मानिसलाई रेस्क्यु गर्नु छ, रिलिफको कामहरू गर्नु छ, भेटी सङ्कलन गर्नु छ, सामान किन्नु छ, पुर्याउनु छ, यी सबै कुराहरू छ। त्योभन्दा पहिले तपाईँ र म चाहिँ परमेश्वरको उपस्थिति खोज्ने मानिसहरू बन्नुपर्ने। दोस्रो कुरा चाहिँ यो शोक र विलाप गर्ने समय हो, यस्तो अवस्था जहाँ हामी सर्वप्रथम त पश्चाताप गर्न परमेश्वरको उपस्थितिमा आउँछौँ। त्यहाँ वचनहरू सुन्दै पढ्दै गर्दाखेरि चाहिँ होइन, यस्तो शोक विलापको समयमा कुन चाहिँ बाइबलको पाठ पढ्ने हो, हामी अगुवालाई पनि थाहा छैन बाइबलको पाठहरू कुन अध्ययन गर्नुपर्ने हो, अनि त्यसपछि होइन एउटा भजन सङ्ग्रह 77 हेरौँ न भनेर मैले वर्सिपको लागि सजेसन दिएँ। भजन सङ्ग्रह 77 एक दुईवटा पदहरू म पढ्न चाहन्छु, जहाँ लेखिएको छ, एक पदमा शीर्षकमा हेर्नुभयो भनेदेखि सङ्कष्टको बेलामा सान्त्वना। यो भजन लेखकहरूले आफ्नो भावना, आफ्नो मन, आफ्नो जीवनले भोगेका कुराहरूलाई जस्ताको तस्तै एकदम जोखिमयुक्त भएर आफूलाई उदाङ्गो राखेर परमेश्वरको उपस्थितिमा गएर आफ्नो र इमोसन्सहरू उनीहरूले प्रस्तुत गरेको हामी यहाँ पाउँदछौँ। मैले सहायताको निम्ति प्रार्थना परमेश्वरमा पुकार गरे, उहाँले मलाई सुनुन् भनेर मैले परमेश्वरलाई पुकारे, मेरो दुःखको घडीमा मैले परमप्रभुलाई खोजे, राति नथाकी मेरो हात पसारे, अनि मेरो प्राणले सान्त्वना ग्रहण गर्न चाहेन, हे परमेश्वर मैले तपाईँलाई सम्झे, अफसोस गरे, मैले चिन्ता गरे, मेरो आत्मा शिथिल भयो। अनि उसले आफ्नो दुःख पीडा आफ्नो वेदनाहरू परमेश्वरको उपस्थितिमा प्रस्तुत गरेको हामी यहाँ पाउँछौँ। संसार निर्दयी छ, समाज प्राकृतिक नियमहरू प्रकोपमा हाम्रो विपक्षी भएर हामीलाई हाम्रो समाज संसारलाई भत्काउन लागि परेको छ, हामी बुझ्न सक्दैन, हामीसँग कन्ट्रोल गर्ने त्यो ठिक पार्ने क्षमता छैन। तर हामीले पढ्दै गयौँ भनेदेखि सात पदमा के परमेश्वरले सदाको निम्ति इन्कार गर्नुहुन्छ र उहाँले फेरि कहिले निगाह गर्न राख्नुहुन्न र के उहाँको अचुक कृपा सदाको निम्ति मेटिएको छ के उहाँको प्रतिज्ञाहरू सदाको निम्ति समाप्त भएको छन् के परमेश्वरले दया गर्न बिर्सिनु भएको छ के रिसाएर उहाँले आफ्नो कृपा दृष्टि बन्द गर्नु भएको छ पढ्दै पढ्दै गयो भित्र आशा अनि भरोसाबाट व्यक्त गरेको क्रन्दनहरू विरोधाभासहरू परमेश्वरले सुन्नुहुन्छ किनकि त्यो हृदयको अवस्थाहरू उहाँले बुझ्नु भएको छ कुन हृदयको अवस्थाबाट उसले यी कुराहरू व्यक्त गरेको छ छोराछोरीहरूले आमा बुवासँग लडाई झगडा गरे जस्तो हामी आफ्नो विलापहरू परमेश्वरको समक्ष ल्याउँदछौँ तल 17 अध्यायको 16 पददेखि हेऱ्यौँ भनेदेखि 16 19 पदसम्म विशेष 20 पदसम्म नै त्यहाँ मैले शीर्षकमा लेखिएको छु है यहाँनिर हुनसक्छ बत्तिसमाको संकेत यहाँ छ कि हुनसक्छ नेपालको बाढी पहिरोलाई यस्तो सम्बोधन गरेको छ कि पढ्नुहोस् त आफ्नो बाइबलमा भजन संग्रह 77 16 हे परमेश्वर समुद्रको पानीले तपाईँलाई देखियो त्यो मडारियो अथाह सागर कम्पमान भयो बादलले पानी खन्यायो आकाशका भयङ्कर रूप गर्जन लाग्यो तपाईँका बाणहरू चारैतिर चम्कन लागे जस्तो कि परमेश्वरले आक्रमण गर्नुभएको छ कसले सहने कसले त्यो सामना गर्न सक्ने तपाईँको गर्जन आधी बेरीमा सुनियो तपाईँको बिजुलीले संसारलाई आलोकित पारिदियो पृथ्वी कम्पित भएर हल्लियो तपाईँको बाटो समुद्र भएर गयो तपाईँको पथ महासमुद्रको बीचमा थियो यद्यपि तपाईँका पाइलाहरू देखिएनन् परमेश्वर अदृश्य हुनुहुन्छ अनि सबै आधी बेरी प्रकोपमा पनि परमेश्वर अनुपस्थिति अथवा उहाँ अथा अनभिज्ञ बस्नु भएको छैन भनेर लेखकले बुझेको छ उसले देखेको बाढी पहिरो पानीले ल्याएको प्रकोपहरूको पछाडि उसको रेफरेन्स दिमागमा भएको रेफरेन्स चाहिँ कसरी इजरायल समुद्रको बीचमा सुक्खा मरूभूमिमा हिँडेर पार तर्यो अनि नयाँ कराले हामीलाई भन्छ जब इजरायल चाहिँ लाल समुद्र सुक्खा जमिन भएर तर्दै थियो त्यो चाहिँ उनीहरूको बत्तिसमा थियो अरे बुढाबुढीहरू अशक्त नसक्ने अनि दिमाग राम्रोसँग नचल्ने शरीरमा अपाङ्ग भएकोहरू अनि छोराछोरी नानीहरू पनि त्यो समुद्र तरेर पार गएका थिए उनीहरूले बत्तिसमा पाए परमेश्वरको अनुग्रहमा तिनीहरू बाँचे जब सम्पूर्ण मिस्रीहरू चाहिँ डुबेर मरे यसरी लेखकहरूले हामीलाई पानी बाढी अनि प्रकोपले ल्याएको कुराहरू बुझ्न हामीलाई सहायता पुऱ्याएको छ सबै कुरा हामी बुझ्न सक्दैनौँ किन कहाँबाट कसरी आयो किन निर्दोष मानिसहरू यति धेरै सहनु परेको छ मर्नु परेको छ अनि यी सबै कुराहरूको माझ हामी परमेश्वरको वचन पढ्छौँ अनि मण्डलीमा आएर यी कुराहरू विचार गर्छौँ प्राकृतिक प्रकोपमाथि हाम्रो अधिकार छैन अथाह शक्ति छ त्यसलाई कन्ट्रोल गर्ने हामीसँग क्षमता छैन तर पनि हामी परमेश्वरमा भरोसा गर्छौँ संकष्टमा प्रार्थना गर्छौँ आफ्नो घुँडा टेकेर बस्छौँ अरू एक दुईजनासँग बसेर प्रार्थना गर्छौँ अनि यी कुराहरूमा हामी सबै मण्डलीलाई प्रार्थनाको आह्वान यो प्रार्थनाको बोलावट हामीले सुन्नुपर्ने हो व्यक्ति व्यक्ति समूह समूह सानो झुन्डामा मिलेर मण्डली गएर हामीले प्रार्थना गर्नको लागि यो आह्वान छ अनि तेस्रो कुरा हामी देख्छौँ परमेश्वरको उपस्थिति र करारको समाजद्वारा उगाइएको स्रोत साधन औजारहरू लिएर हामी सहायता सहयोग गर्न काम गर्न हामी जाँदछौँ हामी जानुपर्ने हो मैले त्यहाँ लेखिदिएको छु तेस्रो कुरा चाहिँ परमेश्वरको उपस्थिति केन्द्रित करारको समाजमा भएको स्रोत साधन आत्मिक वरदानहरू लिएर हामी सेवा गर्न काम गर्न जान्छौँ यो अलिक फरक ढङ्ग हो समाजले रिलिफ अनि जुन एडहरू लिएर सहायता गर्न अनेक उपायहरू गरेर सेवा गरिरहेको छ त्यो सबै आदरणीय छ तर यसो ख्रिस्ट केन्द्रित समाज करारको समाजले चाहिँ परमेश्वरको उपस्थितिबाट उगाएको स्रोत साधनहरू हाम्रो आत्मिक वरदानहरू लिएर हामी सेवा गर्न जान्छौँ मैले एउटा विचार राख्दै थिएँ यो परमेश्वरको करारमा बाँधिएका मानिसहरू तपाईँ र म चाहिँ जे कुरा पनि हामी गर्छौँ एक बोतल पानी लिएर किन नजाउँ अनि एक ट्रक सामान लिएर हामी सेवाको लागि रसुवा नुवाकोट किन नजाउँ ती सबैमा दृश्य रूपले नहोला तर अदृश्य रूपले यो छाप लागेको होला है त्यसलाई कभनेन्ट रिसोर्स भनेको छु मैले र करारबाट उगाएको स्रोत साधनहरू हेर्सेड परमेश्वरको प्रेम विशेष छ कस्तो छ त भन्दा यी कुराहरू सुन्दै सुन्दै सुन्दै आएको छौँ परमेश्वरको प्रेम विशेषलाई चाहिँ उहाँले गर्ने खालको प्रेम चाहिँ हेर्सेड भन्छ हिब्रू शब्द हो नेपालीमा चाहिँ त्यो करारको प्रेम करारको प्रेमको छाप बोकेको सामानहरू लगेर हामीले दिनु हाम्रो जीवन त्यो आचरणबाट गएर सेवा गर्नु, जहाँ भित्री मनस्वार्थहरू चाहिँ, जहाँ पाउनु हासिल गर्नुपर्ने कुराहरू चाहिँ परमेश्वरको प्रेम, यीशु ख्रीष्टद्वारा हामीले पाएको कुराहरू, हाम्रो जीवनले भोगेको परमेश्वरको चरित्र गुणहरू त्यसमा मिसिएर आएको छ। त्यो मनस्वार्थ परमेश्वरको प्रेमलाई लिएर जाँदाखेरि चाहिँ हामीले गर्ने सेवाको ढङ्गहरू, शैलीहरू अलिकति फरक हुन्छ होला। हामी विचाराधीन भएर, हामी प्रार्थनामा भिजेर, हामी मण्डली मिलेर, भेटी उठाएर, सरसामानहरू, लुगाफाटाहरू लिएर ट्रकभरि हामी लगेर दिनेछौँ भने त्यो दिएको कुराहरू चाहिँ परमेश्वरको करारको प्रेमको छाप लागेको सामानहरू जीवनबाट हुनेछ। अनि पाउनेहरूले त्यसको स्वाद अलिक फरक, त्यसको विचार अलि फरक, त्यो कुराहरू ग्रहण गर्दा चाहिँ यीशु ख्रीष्टको सुसमाचार व्यवहारद्वारा, प्रचारद्वारा मात्र होइन तर हाम्रो जीवनको व्यवहारद्वारा उनीहरूले प्राप्त गर्न बुझ्न सक्नेछन्। तर अन्तिम कुरा चाहिँ हामी फेरि फर्केर सभा आराधनामै हामी आउँदछ, किनभने हामीले जिउने जीवन चाहिँ परमेश्वरको उपस्थिति केन्द्रित हो। त्यहाँबाट सुरु गरेर हामी जान्छौँ अनि फर्केर फेरि परमेश्वरलाई हामी धन्यवाद चढाउनु अनि उहाँलाई आराधना दिन, उहाँसँग प्रार्थना गरेर हामी फर्केर आउँदछौँ। मलाई लाग्छ यी कुराहरू चाहिँ हामीले यो सङ्कष्टको समयमा हामीले गर्ने क्रियाकलाप, हामीले गर्ने विचार सोचाइहरूमा, एउटा मण्डलीमा ख्रीष्टको शरीरको अङ्गहरू भएर, करारको मानिसहरू भएर हामीले गर्नुपर्ने कार्य व्यवहारहरू चाहिँ यिनीहरू हुन्। अवश्य पनि परमेश्वरले यी कुरा गर्न हामीलाई सहायता गर्नुहुन्छ, हामी त्यो केन्द्रबाट, त्यो मुहानबाट उगाएर हामीले दिन अनि सेवा गर्न सक्नेछौँ। अब यही कुराहरूलाई सोच्दै विचार गर्दै गर्दाखेरि आज हामी रोमी 8 अध्यायमा आउँछौँ र रोमी 8 अध्यायबाट चाहिँ खास गरी आजको वचन मैले बप्तिस्मा र प्रभु भोजको विषयलाई लिएर वचन तयार गरेको थिएँ। त्यही कुराहरूमा नै हामी एकछिन छोटो समय विचार मनन गर्नेछौँ। हामी विशेष गरी प्रभुको टेबलमा भाग लिनको लागि आफ्नो मन, ध्यान, आफ्नो जीवनहरूलाई रोमी 8 अध्यायबाट एकछिन हामी तयारी गर्नेछौँ। रोमी 8 अध्यायमा पाउलको जीवन र रोमीको मण्डलीलाई पाउलले लेखेको पत्र हामी यहाँ पाउँछौँ, जहाँ चाहिँ उसले पहिलो अध्यायमा भनेको छ कि तिमीहरू कहाँ म आउनेछु। पाउल त्यहाँ पुगेको छैन, उसले चिठी लेख्दैछ उनीहरूको जीवनको सरोकारलाई लिएर। है, संसारमा सबैभन्दा ठूलो सहर, विश्वकै सभ्यताको केन्द्र रोममा गएर मण्डली स्थापना गर्ने उसको इच्छा, संगति छ, त्यहाँ विश्वासीहरू छन्। तर उसले भन्दछ रोमी 1 अध्यायको सायद 11 अनि 15 पदमा, म आत्मिक वरदान, तिमीलाई एउटा गिफ्ट लिएर म आउँदैछु। अनि त्यसको त्यो गिफ्ट, मैले ल्याउने सुसमाचारको प्याकेज गिफ्ट चाहिँ, त्यसको सार म तिमीलाई यहाँ लेख्न चाहन्छु, म बुझाउन चाहन्छु। म आउनु अगाडि नै यी कुराहरू मैले लेखेर पठाइदिएको छु। अनि त्यो कुराहरू चाहिँ उसले सुसमाचार, जुन चाहिँ उसले भन्दछ कि यो सुसमाचारदेखि म शर्माउँदिन। संसारले हेर्दाखेरि हँस्याउलो छ, ठट्टा लाग्दो, के अनौठो कुराहरू छ, तर तिमीलाई म यो कुरा बुझाउन चाहन्छु। परमेश्वरको अनुग्रहद्वारा जुन जीवन मैले पाएँ, त्यो सुसमाचार मैले भोगेको छु, त्यो सुसमाचारको लागि म कैदमा परेको छु, धेरै कुटाई खाएको छु, मर्नको लागि त्यागिएको छु, तर पनि यो सुसमाचार चाहिँ मेरो जीवन मात्र होइन, उसले प्रचार गरेको सबै ठाउँमा यीशु ख्रीष्टले सिकाउन बुझाउन चाहनुभएको सुसमाचार चाहिँ प्रचार होस् र ख्रीष्ट केन्द्रित समाजहरू निर्माण होस्, उसको उद्देश्य त्यो छ। अनि यही क्रममा म रोममा पनि आउँदैछु, रोममा पनि यो सुसमाचार लिएर मण्डली, ख्रीष्ट केन्द्रित मण्डलीहरू स्थापना हुन सकुन्। उसले त्यो इच्छा स्वार्थ राखेर मण्डलीलाई यी कुराहरू लेख्दैछ। अनि रोमी 1 अध्यायको 18 पददेखि 7 अध्याय पुरैसम्म, 7 अध्यायको अन्त्यसम्म, रोमी 1 18 पददेखि 7 अध्यायसम्म चाहिँ उसले एउटा विशेष कुरालाई प्रस्ताव राखेको छ कि जुन श्रोताहरूले यो पत्र पढ्दैछन् उनीहरू चाहिँ यहुदीहरू थिए, उनीहरूको शास्त्र, उनीहरूले जीवनको पाठ्यक्रम सिक्दै आएको कुराहरू, उनीहरूले बुझेको कुराहरू, उनीहरूले जानेको अनि जीवनको संस्कार सृजना गरेको एउटा आधार जुन छ, त्यो चाहिँ हो उनीहरूको शास्त्र, जसलाई चाहिँ हामी व्यवस्था, पुरानो करारको वचन भनी चिन्ने बुझेको छौँ। है, त्यो टोरा, त्यो व्यवस्थालाई उनीहरूले बुझेर जिउँदा जिउँदै पनि पावलले त्यहाँ यस्तो प्रकारले तर्क गर्दैछन् कि पापमा जन्मेको, सृष्टिपछि पाप र पतनले ल्याएको मानिसहरूको जीवन समय संस्कारहरूमा कस्तो असर पारेको छ। व्यवस्थाले पाप देखाइदियो अनि पापद्वारा चाहिँ संसारमा मृत्यु आएको छ, अनि त्यो मृत्युले छाएको संसारमा तपाईँ र म, हामी सबै जीवन बाध्य छौँ। जन्म्यौं, एक दिन मर्नु छ, अनि यो जीवन कालखण्डमा हामी जिइरहेका छौँ भनेदेखि यसलाई अर्थ लगाउन जीवनदेखि मृत्युसम्मको यो जीवनलाई व्याख्या गर्न अर्थ लगाउनको लागि परमेश्वरको सृष्टिको असलता मात्र होइन तर पाप र पतनले ल्याएको पतित अवस्थाहरूलाई विचार गर। तपाईँ हामीले कण्ठ पारेको पद है रोमी 3:23 रोमी 6:23 किनभने पापको ज्याला मृत्यु हो, सबैले पाप गरेका छन् परमेश्वरको महिमा रहित हुन गएका छन्। अनि त्यो कुराहरू उसले त्यहाँ मुसेर धेरै कुरा व्याख्या गरेर बुझाउन प्रयास गरिरहेको छ है। एउटा द डक्ट्रिन अफ सिन एन्ड ह्युम्यानिटी पाप र मृत्युले ल्याएको त्यो व्यवस्थाको असरलाई उसले व्याख्या गर्दै गर्दै गर्दै आएको छ। अनि जब हामी 8 अध्यायमा आइपुग्दछौँ 2 पदमा हेर्नुहोस् त 8 अध्यायको 2 पदमा पावलले भन्दछन् पाप र मृत्युको व्यवस्थाबाट मलाई जीवनका आत्माको व्यवस्थाले ख्रिस्ट येशूमा मुक्त पारेको छ। किनभने त्यही कुरा उसले चर्चा गर्दै गर्दै व्याख्या गर्दै गर्दै आएको छ। अनि तल पढ्दै गयो भने त्यही कुराहरू उसले पाप स्वभावले दुर्बल पारिदिएको अवस्थाहरू है व्यवस्थाले केही गर्न सकेन। अनि तल पढ्दै जानुहोस् मसँग 6 पदमा किनभने पाप स्वभावमा मन लगाउनु चाहिँ मृत्यु हो, पवित्र आत्मामा मन लगाउनु चाहिँ जीवन र शान्ति हो। उसले अब यहाँ तुलना गर्दैछ कि अगाडि हामीले पाएको व्यवस्थाद्वारा संसारको अहिलेको अवस्थालाई हेर्दाखेरि पाप र त्यसले ल्याएको सम्पूर्ण बिगारहरू प्राकृतिक प्रकोप तपाईँ र मेरो मृत्यु अनि जीवनलाई हेर्ने दृष्टिकोणहरू कसरी पापले त्यसलाई कुरूप बनाएको छ बिगारेको छ भन्ने कुरो व्याख्या गर्दैछ। तर अब चाहिँ 8 अध्यायको शीर्षकमा देख्नुहुन्छ पवित्र आत्माद्वारा आउने जीवन। यो दुईवटा कुरा चाहिँ उसले तुलना गरिरहेको छ पापबाट आएको जीवन र पवित्र आत्मामा हामीले पाएको र पाउन सक्ने जीवन। 9 पदमा यदि साँच्चै परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने तिमीहरू पाप स्वभावमा होइन तर पवित्र आत्मामा हुन्छौ। परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने पाप स्वभावमा होइन तर पवित्र आत्मामा तिमीहरू हुन्छौ। तल 11 पदमा हेर्नु तर यदि येशूलाई मरेकोबाट जीवित पार्नुहुनेको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने ख्रिस्ट येशूलाई मरेकोबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा बास गर्नुहुने तिमीहरूको आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई पनि जीवन दिनुहुनेछ। पापद्वारा आएको संसार हाम्रो जीवन र अब तुलना गर्दा पवित्र आत्मा पाएको जीवन यो कुरालाई उसले धेरै व्याख्या गरेको छ। यहाँनिर 15 पदको 2 भागमा हामी त्यहाँ देख्दछौ तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ। ख्रिस्टमा उहाँको परिवारमा अडप्टेड भएको धर्मपुत्र परमेश्वरको छोरा छोरीहरू बन्ने आत्मा हामीले पाएका छौँ। पवित्र आत्मा जब हामीमा आउनुभयो अनि हामीले यस म ग्रहण गर्छु म बप्तिस्मा लिन्छु म ख्रिस्टको हुन्छु भन्यो तब पवित्र आत्मा हामीमा आउनुहुन्छ र त्यहाँ उहाँले भन्नुभएको छ यसैले जब हामी परमेश्वरलाई आब्बा पिता भनी पुकार्छौँ त्यो चाहिँ हामी परमेश्वरको सन्तान छोरा छोरीहरू हौ भन्ने पवित्र आत्माले हाम्रो आत्माभित्र गवाही दिनुभएको छ। अब हेर्नुहोस् है पवित्र आत्मा जब हामीले ग्रहण गर्यौँ विश्वास गर्यौँ बप्तिस्मा लियौँ हामीभित्र परमेश्वरको आत्मा आउनुहुन्छ अनि उहाँले हामीलाई उहाँको वचन र आत्माद्वारा हेर्ने दृष्टिकोण मात्र होइन हामीभित्र काम गर्ने इच्छा गर्ने र काम गर्ने सबै कुरा पवित्र आत्माद्वारा हामी परिचालित भएको मानिसहरू बन्दछौँ। अब त्यही सन्दर्भमा हामी आजको पाठमा आउँदैछौँ है 18 पदमा म विचार गर्दछु कि हामीमा जुन महिमा प्रकट गरिनेछ भविष्यमा अब भविष्यकालमा छ त्यससँग आज वर्तमानको समयका कष्टहरू तुलना गर्न योग्यको छैन। जब पवित्र आत्मा हामीमा आउनुहुन्छ यस्तो खालको दृष्टिकोण जीवन परिदृष्टिकोण हामीले पाएका छौँ जहाँ हामीले पवित्र आत्माले दिनुभएको भविष्यको आस्थाहरूलाई भविष्यको परमेश्वरले दिएको आशाहरूलाई बोकेर आज हामी काम गर्छौँ। हामीभित्र पवित्र आत्मा हुनुहुन्छ हामीले भविष्य देखेका छौँ किनकि हामीले वर्तमान कालमा अनन्त जीवन पाएका छौँ त्यो अनन्त जीवन चाहिँ हाम्रो भविष्यको ग्यारेन्टी हो। जब सारा सृष्टि पाप र पतनको सुस्केर हाल्दैछ तर हामीमा चाहिँ पवित्र आत्माले बास गर्नुहुन्छ अनि उहाँद्वारा परिचालित कन्ट्रोल भएका उहाँद्वारा जिउने मानिसहरू हामीहरू बन्दछौँ। त्यसपछि हामी जब 8 अध्यायको 28 पदमा आउँदछौँ त्यहाँ आजको वचन हामी देख्दछौँ मैले विशेष गरी ख्रिस्टमा रहेको करार पवित्र आत्माले हामीलाई दिनुभएको परमेश्वरको सन्तान हुने करार प्रतिज्ञा प्रतिबद्धतामा हाम्रो हिस्सा के छ भन्ने कुरा हामी यहाँ देख्दछौँ। हामी जान्दछौँ उहाँलाई प्रेम गर्नेहरू कोहरू एकछिन मैले तपाईँको ध्यान आकर्षण गराउनु चाहे 28 पददेखि 30 पदसम्म तिनीहरू उनीहरू भनेको ठाउँमा तपाईँले आफ्नो नाम राख्नुहोस् है म मलाई भनेर त्यहाँ राख्नुहोस् है, त कस्तो सुनिँदो रहेछ। हामी जान्दछौ उहाँलाई प्रेम गर्नेहरू अथवा म उहाँको अभिप्राय अनुसार बोलाइएका म हामी हाम्रो निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। जब जस जसलाई अथवा मलाई उहाँले पहिलेबाटै चुन्नु भएको छ, उहाँले मलाई आफ्नो पुत्रको स्वरूपमा रूप समान बनाउनलाई धेरै भाइहरू मध्ये उहाँ चाहिँ ज्येष्ठ, येशू ख्रीष्ट ज्येष्ठ हुन् भनेर, जो चाहिँ मृत्युबाट विजयी हुनुभयो, उहाँ ज्येष्ठ हुनुहुन्छ, उहाँद्वारा चाहिँ हामी उहाँको भाइहरू पनि अघिबाटै म मेरो निम्ति नियुक्त भयो, नियुक्त गर्नुभयो। जसलाई अथवा मलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो तिनीहरूलाई अथवा मलाई उहाँले बोलाउनु पनि भयो, जसलाई अथवा मलाई उहाँले बोलाउनु भयो तिनीहरूलाई मलाई उहाँले धर्मी पनि ठहराउनु भयो। हेर्नुहोस् है, पवित्र आत्माबाट पाएको जीवनले यी कुराहरू आत्मसार गर्छ, यी कुराहरू धारण गर्छ, यी कुराहरू विश्वास गर्छ, हामी ग्रहण गर्छौँ, अनि यी कुराहरू हामी भित्र हाम्रो अस्तित्वमा, हाम्रो पहिचानमा, हाम्रो हेर्ने दृष्टिकोणको भित्र अपरेटिङ सिस्टममा यी कुराहरू दाबी हुँदछ। म मेरो मलाई परमेश्वरले यी स्वर्गीय, यी अथाह, अदृश्य यथार्थहरूलाई उहाँले बुझाउन खोज्दै हुनुहुन्छ। रोमे 5:5 भनेको छ, यी अदृश्य रहस्यको कुराहरू चाहिँ परमेश्वरले हाम्रो जीवनमा पवित्र आत्माद्वारा उहाँको प्रेम खन्याउनु भएको छ। यी अदृश्य अथाह कुराहरू जससँग सामना गर्न हामीसँग शक्ति छैन, प्राकृतिक नियमहरू विरुद्ध हाम्रो केही ताकत लाग्दैन, आत्मिक लडाई भिडन्त भइरहेको छ जताततै, सधैँ नै हामीले गर्न सक्ने थोरै मात्र हो। त यति चाहिँ बुझिराख, म यहाँ छु आज यो अवस्थामा परमेश्वरले आफ्नो प्रेम पवित्र आत्मा त्यो सुली हुनुहुन्छ द्वारा हामी भित्र उहाँको प्रेम खनियाइदिनु भएको छ। हामी ख्रीष्टको लागि पवित्र आत्माद्वारा जीवित भएका छौँ, अनि यसकारण हामी विजेता भन्दा ज्यादा छौँ। मृत्युले पनि उहाँको प्रेमबाट अलग गर्न सक्ने छैन। अब यहाँ मैले जोड्न चाहे कि प्रभु भोज र बप्तिस्माले ती अथाह अदृश्य कुराहरू, परमेश्वरको रहस्यहरूलाई चाहिँ तपाईँ र मेरो जीवनमा र हृदयमा ठोस तरिकाबाट हामीले पक्रिराख्छौँ। हामी मान्छेहरू हौ, हरेक कुरा ठोस भएपछि ए यो फोन रहेछ भन्ने थाहा हुन्छ, हामी थाहा गर्छौँ। जीवनको यी रहस्यहरूलाई जीवनभित्रै राख्नको लागि, स्मरण सम्झनाको लागि है, एउटा प्रेमीले प्रेमिकालाई छोडेर जानु पर्दाखेरि कुसुमे रुमाल दिए जस्तो, मेरो प्रेम याद गरिराख है भनेर, विवाहको दिनमा यो वेडिङ रिङ, यो औठी दिए जस्तो, प्रेम अथाह त्यसको आकार अनेक छ, तर थामिराख, ठोस धातु पदार्थ पाएपछि हामीले भन्छौँ अरे ए हो रहेछ, परमेश्वरले हामीलाई आफ्नो शरीर दिनुभएको छ। यसकारण हामी यो अभ्यास गर्छौँ प्रियहरू, यो प्रसाद होइन, यो भूत दबाउने धातु पदार्थ होइन, यो करारको कुराहरूलाई परमेश्वर हामीभित्र हालिदिनको लागि है, हामी खाएपछि चाहिँ मन बुझाउने मानिस प्राणीहरूलाई चाहिँ, यो रोटी मेरो शरीर हो, यो ताको रस मेरो रगत हो, खाओ निरन्तर नितान्त गर्ने गर। बप्तिस्मा त्यही कुरा, ख्रीष्टको परिवारमा म गाभिएको छु, हाम्रो पहिचान नेपाल सरकारले दिएको नागरिकता परिचय पत्र जस्तै हो। बप्तिस्मा चाहिँ हामी ख्रीष्टको भएका छौँ, हाम्रो नयाँ नागरिकता परिचय पत्र, हामी करारको सन्तान हौ, यसकारण हामी बप्तिस्मालाई चाहिँ करार भनेर बुझ्ने गर्दछौँ। अदृश्य लडाईँको मैदानमा ख्रीष्ट हाम्रो साथमा हुनुहुन्छ, अथाह अदृश्य लडाई आत्मिक क्षेत्रहरूमा, स्वर्गीय क्षेत्रहरूमा, सतह मुनि पृथ्वी मुनिको नरकको शक्तिहरू, हामीलाई मृत्युसम्म लाने शक्तिहरूको विरुद्ध ख्रीष्ट हाम्रो साथमा हुनुहुन्छ, किनकि उहाँले त्यो मृत्युलाई जितेर आउनु भएको छ। आमेन। मेरो पहिचान मैले बप्तिस्मा लिएको छु, ख्रीष्ट मेरो च्याम्पियन हुनुहुन्छ, उहाँसँग बस्दाखेरि म हार खाने छैन।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुसी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर,
7: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
8: ओहो ला
9: ल ल ल ल, मरेँ नि के हो?
8: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
9: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन,
6: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: आशाको सन्देश रेडियो कार्यक्रम हरेक शनिबार बेलुकी 7:30 बजेदेखि 8 बजेसम्म गुन्डिज एफएम रेडियो 105.1 मेगाहर्जमा तिहारले सुन्न सक्नुहुनेछ।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम प्रेम र जीवनको पुनः प्रसारण।

मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। यूहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: प्रभु येशू ख्रीष्टको प्रिय नाममा यहाँहरू सम्पूर्णलाई जय मसीह। वचनमा स्वागत छ। आज हामी परमेश्वरको वचन एउटा शीर्षक मार्फत हेरौं, अनि मैले त्यो शीर्षकलाई राख्न चाहे पवित्र आत्मा तपाईँले मेरो बुद्धिमान निर्देशक हुनुहुन्छ। बुझ्नुभयो, पवित्र आत्मा तपाईँले मेरो बुद्धिमान निर्देशक हुनुहुन्छ, अर्थात् बुद्धिमानी निर्देशक हुनुहुन्छ। अभियसली उहाँ पवित्र आत्मा साँच्चै नै एउटा बुद्धिमानी निर्देशक तपाईँले मेरो जीवनमा हुनुहुन्छ। मान्छेको बुद्धि, मान्छेको विवेक, मान्छेको क्षमता र मान्छेको कोसिस असफल हुन सक्छ। प्रियहरू, मान्छेले जति नै प्रयास गरे तापनि धेरैचोटि मान्छेको आफ्नो बुद्धिले नभ्याएपछि प्रियहरू ऊ असफल हुन सक्छ। हो, कतिपय मानिसहरू सफल पनि हुन्छ, तर हामीसँग एउटा यस्तो व्यक्तित्व हुनुहुन्छ पवित्र आत्मा, हाम्रो सल्लाहकार, हाम्रो निर्देशक, तपाईँले मेरो चाहिँ एउटा सल्लाहकार हुनुहुन्छ, जो चाहिँ कहिले पनि असफल हुनुहुन्न, कहिले पनि उहाँ चाहिँ फेल हुनुहुन्न, उहाँमा कुनै पनि असफल भन्ने कुरा नै छैन। प्रियहरू, आज हामी उहाँको विषयमा चर्चा गर्दैछौ। उहाँले जब तपाईँले मेरो जीवनमा स्थानलाई पाउनुहुन्छ प्रियहरू, उहाँले तपाईँले मेरो जीवनलाई आजको जस्तो होइन प्रियहरू, उहाँले शक्तिशाली रूपमा उहाँले तपाईँलाई मलाई प्रयोग गर्नुहुन्छ। तपाईँलाई मैले कुनै पनि थोकलाई, कुनै पनि योजनालाई बनाउँदैछौ भने त्यो योजनालाई पनि उहाँले सक्सेसफुल पार्न सक्नुहुन्छ। तर एउटा शर्त छ प्रियहरू, के उहाँलाई काम गर्न दिने के तपाईँ र मैले काम गर्ने भन्ने कुरा चाहिँ यहाँनिर तपाईँ र मैले बुझ्नुपर्छ। यदि तपाईँ आफैले मात्रै तपाईँ आफ्नो योजनामा गर्नुहुन्छ भने त्यो काम विफल पनि हुन सक्छ। तर जब तपाईँले पवित्र आत्मालाई, जो हाम्रो निर्देशक हुनुहुन्छ, एक बुद्धिमानी हुनुहुन्छ, शक्तिशाली हुनुहुन्छ प्रियहरू, उहाँलाई तपाईँले जिम्मा दिनुभयो भने, उहाँलाई तपाईँले आफ्नो जीवनमा स्थान दिनुभयो भने नि प्रियहरू, तपाईँले शक्तिशाली कुरा देख्न सुरु गर्नुहुन्छ। मैले आफ्नो जीवनमा देखेको छु, अनुभूति मैले गर्न पाएको छु, अनुभवलाई मैले गर्न पाएको छु। सो आज मैले तपाईँलाई प्रश्न गर्नै पर्छ प्रियहरू, तपाईँको जीवनमा तपाईँले कसलाई काम गर्न दिँदै हुनुहुन्छ? तपाईँका आफ्नो विवेकलाई, आफ्नो क्षमतालाई, या त पवित्र आत्मालाई? हो, पवित्र आत्मालाई तपाईँले चाहिँ काम गर्न तपाईँले चाहिँ मौका दिनुभएको छ भने अभियसली तपाईँले हुन्छ नि त्यो कुराहरूलाई तपाईँले पक्कै पनि असल कुराहरूलाई तपाईँले अनुभूति गर्न पाइराख्नु भएको छ। तर आज तपाईँहरू कतिपयले हेरिराख्नु भएको छ, वचन सुनिराख्नु भएको छ, तपाईँले चाहिँ कसलाई दिँदै हुनुहुन्छ? तपाईँले आफ्नो विवेक, आफ्नो क्षमता, आफ्नो बल र आफ्नो सामर्थ्यलाई दिँदै हुनुहुन्छ कि पवित्र आत्मालाई दिँदै हुनुहुन्छ? आज हामी विश्वासीहरू भएको कारणले गर्दाखेरि प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नेहरूको लागि चाहिँ पवित्र आत्मा अति नै महत्वपूर्ण छ प्रियहरू, अति नै आवश्यक हो। हामीले विशेष गरेर पवित्र आत्मालाई मौका दिनु पर्यो। तपाईँ कोसँग विवाह गर्ने, तपाईँ कसरी चाहिँ जीवनमा, भविष्यमा चाहिँ तपाईँको योजनाहरू बनाउने, कुन स्थानमा गएर बस्ने, कहाँ गएर सेवकाई गर्ने, त्यो कुराहरू प्रियहरू पवित्र आत्माले मात्र तपाईँलाई मलाई निर्देशन दिन सक्नुहुन्छ, पवित्र आत्माले मात्र तपाईँलाई मलाई सल्लाह दिन सक्नुहुन्छ। तर कतिपय मानिसहरूले पवित्र आत्मालाई कहिले पनि उनीहरूले प्रश्न नगरेको कारणले, नसोधेको कारणले गर्दाखेरि जीवनमा उनीहरूले धेरै ठूलो धोका खाएको व्यक्तिहरू पनि मैले देखेको छु प्रियहरू। उनीहरू बाहिर देश जान्छ, पवित्र आत्मालाई कहिले सोधेन, परमेश्वरलाई कहिले पनि सोधेन उनीहरूले, तर विदेशमा जान्छ अनि यस्तो दुःख पाउँछ, अनि त्यतिखेर चाहिँ परमेश्वरलाई गुनासो गर्छ। परमेश्वरलाई सोधेको भए सायद परमेश्वरले उसलाई बताउनु पनि हुन्थ्यो, डेफिनेटली बताउनुहुन्छ कि त्यो तेरो लागि सही ठाउँ होइन, तँ त्यहाँ जानु हुँदैन, तँ यो ठाउँमा जानुपर्छ। पवित्र आत्माले माध्यम पनि दिनुहुन्छ प्रियहरू, कुनै पनि उपाय पनि दिनुहुन्छ, यद्यपि त्यो ठाउँ नै होइन भने पनि परमेश्वरले हामीलाई उपाय दिनुहुन्छ, विशेष पवित्र आत्माले हामीलाई सल्लाह दिनुहुन्छ, किनभने उहाँ तपाईँ र मेरो सल्लाहकार हुनुहुन्छ। तर धेरैचोटि हामीले उहाँलाई सुन्दैनौँ, उहाँलाई खोज्दैनौँ, अनि त्यसको परिणाम पनि त्यस्तै नै हुन जान्छ प्रियहरू। त्यही कारणले गर्दा मेरो प्रियहरू, आज हामीले बुझ्नुपर्ने कुरा के छ भनेदेखिलाई, पवित्र आत्मालाई हामीले सोध्नु पर्यो, एकचोटि पवित्र आत्मालाई खोज्नु पर्यो। पवित्र आत्माले के चाहनुहुन्छ हाम्रो जीवनमा, उहाँको इच्छालाई पनि खोजौं न। धेरैचोटि हामी आफ्नो इच्छालाई खोज्यौं, हामी आफ्नो इच्छालाई मात्र खोज्दछौं, जहाँ हामीलाई शान्ति हुन्छ, हाम्रो इच्छाले हामीलाई जहाँ चाहिँ खुसी बनाउँछ, आनन्द बनाउँछ, हामी त्यो कुरालाई मात्र खोज्दछौं। तर पवित्र आत्माले चाहिँ के चाहनुहुन्छ त? पवित्र आत्माको उद्देश्य के छ? उहाँको योजना के छ? कहिले तपाईँले सोध्नुभयो उहाँलाई? कहिले खोज्नुभयो? आज मैले तपाईँलाई प्रश्न गर्नै पर्छ। हामीले विशेष गरेर यौनाको पुस्तक 16:7 हेरौँ। मलाई बडो मनपर्छ यो खण्ड, हामीले हेरौँ, यसलाई अध्ययन गरौँ। यौनाको पुस्तक 16:7 यसरी भन्दछ, तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म जानमा नै तिमीहरूको हित छ, किनभने म गइन भने सल्लाहकार तिमीहरू कहाँ आउनुहुने छैन, तर गए भने म उहाँलाई तिमीहरू कहाँ पठाइदिनेछु। कसलाई पठाइदिनेछु? पवित्र आत्मालाई पठाइदिनेछु। प्रियहरू, येशूले आफ्नो सेलाहरूलाई किन भन्नुभयो भन्ने कुराले कहिले तपाईँलाई चाहिँ मनमा एक प्रकारको अचम्मित बनाएको छ? यो खण्ड पढ्दै गर्दाखेरि किन चाहिँ प्रभु येशू ख्रीष्टले यो कुरा चाहिँ चेलाहरूलाई भन्नुभएको होला? के आवश्यक थियो यो कुरा भनिराख्नु भन्ने कुराले कहिले तपाईँलाई अचम्मित पारेको छ? तर उहाँले यो भन्नुभएको कारण चाहिँ प्रियहरू हामीले बुझ्नुपर्छ। कारण चाहिँ के हो, किन भन्नुभयो वास्तवमै भन्ने कुरालाई हामीले खोज्नुपर्छ। किनभने उहाँले भन्नु खोज्नु भएको कारण चाहिँ प्रियहरू, उहाँ आफ्नो मानवतामा सीमित हुनुहुन्थ्यो र एकपल्टमा एकै ठाउँमा मात्र हुन सक्नुहुन्थ्यो। यद्यपि उहाँलाई थाहा थियो कि जब उहाँको सत्यमा पवित्र आत्मा आउनुहुन्छ, उहाँले गर्नुहुने काम र समयमा कुनै सीमितपना हुँदैन। प्रियहरू बुझ्नुभयो, यद्यपि उहाँलाई थाहा थियो कि जब उहाँको सट्टामा पवित्र आत्मा आउनुहुन्छ, उहाँले गर्नुहुने काम र समयमा कुनै सीमितपना हुँदैन। पवित्र आत्मा चाहिँ पुग्न सक्नुहुन्छ, पवित्र आत्माले कार्य गर्न सक्नुहुन्छ, पवित्र आत्मा चाहिँ ओम्निप्रेजेन्ट, जहाँ पनि पुग्न सक्नुहुन्छ भन्ने कुरा चाहिँ प्रभु येशू ख्रीष्टलाई थाहा थियो। त्यही कारणले गर्दाखेरि प्रभु येशू ख्रीष्टले बताउनु भयो कि म जानमा नै हित छ तिमीहरूको लागि, किनभनेदेखिलाई यहाँ अघि हामीले वचनलाई पनि पढ्यौं, तापनि म तिमीहरूलाई सत्य कुरा भन्दा चाहिँ म जानमा नै तिमीहरूको निम्ति हित छ, किनभने म गइन भने सल्लाहकार तिमीहरू कहाँ आउनुहुने छैन, पवित्र आत्मा आउनुहुने छैन भन्ने कुरा प्रभु येशू ख्रीष्टलाई थाहा थियो। तर गए भने म उहाँलाई तिमीहरू कहाँ पठाइदिनेछु, प्रभु येशू ख्रीष्ट गएपछि चाहिँ पवित्र आत्मालाई पठाइदिनेछु भनिकन उहाँले प्रतिज्ञा गर्नुभयो। अनि प्रतिज्ञा स्वरूप उहाँले साँच्चै नै पवित्र आत्मा तपाईँ र मेरो निम्ति पठाउनु पनि भयो। पेन्टिकोसको दिनमा चेलाहरू आत्माले भरिएको कुराहरू हामी त्यहाँ थाहा गर्न सक्छौ, अन्य भाषाहरू बोलेको हामी त्यहाँ थाहा गर्न सक्छौ, दान वरदानले भरिएको कुराहरू हामी त्यहाँनिर हामी देख्न सक्छौ। प्रियहरू, मेरो प्रियहरू, आज मैले तपाईँलाई बताउनै पर्छ, पवित्र आत्मामा कुनै पनि सीमितपना छैन। प्रियहरू, पवित्र आत्मा आउन सक्नुहुन्छ, पवित्र आत्मा पुग्न सक्नुहुन्छ, पवित्र आत्मा यसो भनिकन उहाँले प्रतिज्ञा गर्नुभयो। अनि प्रतिज्ञा स्वरूप उहाँले साँच्चै नै पवित्र आत्मा तपाईँ र मेरो निम्ति पठाउनु पनि भयो। पेन्टिकोसको दिनमा चेलाहरू आत्माले भरिएको कुराहरू हामी त्यहाँ थाहा गर्न

आत्मालाई सुन्नु भएको छ? के तपाईँले पवित्र आत्मालाई सोध्नु भएको छ? के पवित्र आत्मासँग तपाईँ बोल्नु भएको छ? मैले तपाईँलाई यो प्रश्न गर्ने पर्छ। त्यही कारणले गर्दाखेरि प्रियहरू, हामी भित्र हुनुहुने पवित्र आत्मालाई हामीले कार्यान्वयन गर्ने, काम गर्ने मौका दियौं भनेदेखिलाई प्रियहरू, उहाँले हाम्रो जीवनमा काम गर्नुहुन्छ। उहाँ हामी भित्र बास गर्नुहुन्छ र हामी भित्र भएको कुनै पनि खाँचोलाई उहाँले साँच्चै नै पूरा गर्न चाहनुहुन्छ। उहाँले साँच्चै नै हाम्रो जीवनमा चाहिँ हाम्रो के कुराको अभाव छ, परमेश्वरले पवित्र आत्माले पूरा गर्नुहुन्छ प्रियहरू। हो, तपाईँ र मैले आज प्रार्थना गर्यो, त्यसको हामीले उत्तर पाएनौ होला, त्यसको परिणाम हामीले देखेनौ होला, तर पवित्र आत्माले सुन्न भएको छ, पवित्र आत्माले बुझ्नु भएको छ। उहाँको समयमा उहाँले गर्नुहुन्छ प्रियहरू, उहाँको समयमा हामीले चाहिँ त्यो आशिषहरू हामीले देख्न सुरु गर्छौ। तर त्यसको लागिलाई प्रियहरू मैले तपाईँलाई बताउनु पर्छ कि हामीले पवित्र आत्मालाई चाहिँ निर्देशक रूपमा हामीले प्रयोग गर्नुपर्छ। कि पवित्र आत्माले चाहिँ तपाईँले मेरो जीवनमा चाहिँ केही कुरालाई सुन्नु हुँदैन, केही कुरालाई चाहिँ देख्नुहुन्न, केही कुरालाई चाहिँ उहाँले चाहिँ जान्नुहुन्न। अभियसली सबै कुरा जान्नुहुन्छ, देख्नुहुन्छ, बुझ्नुहुन्छ, सुन्नुहुन्छ प्रियहरू। त्यही कारणले गर्दाखेरि उहाँलाई हाम्रो जीवनमा मुख्य सल्लाहकार बनाऊ। उहाँले कहिले पनि तपाईँलाई मलाई डग्न दिनुहुन्न प्रियहरू। त्यही कारणले गर्दाखेरि आज म तपाईँलाई बताउन चाहन्छु, उहाँ हामी भित्र बास गर्नुहुन्छ र हाम्रो सबै आत्मिक खाँचोहरूको निम्ति हामीलाई व्यक्तिगत अगुवाई, संगति, उत्साह र समाधान प्रदान गर्नुहुन्छ। त्यो चाहिँ पवित्र आत्मा हुनुहुन्छ। त्यही कारणले उहाँमा भरोसा गरौं, उहाँलाई काम गर्न दिउँ। पवित्र आत्मा साँच्चै नै तपाईँ मेरो बुद्धिमानी निर्देशक हुनुहुन्छ। उहाँले सबै कुरालाई सफल पार्न सक्नुहुन्छ। उहाँमा कुनै पनि असम्भव भन्ने कुरा छैन प्रियहरू। आमेन। वचनलाई मैले यहाँ राख्न चाहे, परमेश्वरले यहाँलाई प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

श्रोता तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818252140 9818252140 इमेल ramesgajmer70@gmail.com ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य सुरक्षा दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशयमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।